छ। दाङमा बस र अटो एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा दुई महिनाकी शिशु र अर्को एकजना गरी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृत्यु हुनेमा प्युठानको सरुमा रानी गाउँपालिका 5 हात्तीखाल निवासी 45 वर्षीय नमसरी बराल र उहाँकी दुई महिनाकी शिशु जेनिसा र दुई महिनाकी शिशु जेनिसा सोमय मगर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते 3 जनाको लम्ही अस्पतालमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रधान सेनापति अशोक राज सिग्देल औपचारिक भ्रमणका क्रममा हिजो बेलायततर्फ प्रस्थान गर्नुभएको छ। बेलायती सेनाका प्रधान सेनापति सर रोली वाकरको निमन्त्रणामा उहाँ साताव्यापी औपचारिक भ्रमणका लागि बेलायततर्फ प्रस्थान गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त भ्रमणले सदियौंदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको नेपाली सेनाले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। उहाँको भ्रमण असोज 25 गतेसम्म रहनेछ। मानव हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न सरकारले अन्तर्राष्ट्रिय साझेदारीको कार्य अघि बढाएको जनाएको छ। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्याण्डको प्रतिष्ठित संस्था सेभ इलिफेन्ट फाउन्डेसन बीच 3 वर्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारी दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खरगराज पौडेलले विगतको राजनीतिक हस्तक्षेपका कारण वायुसेवा निगम धराशयी बन्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको समितिमा हिजो उहाँले निगमको नाफा घाटा मात्र नभई राष्ट्रिय सम्मानको विषय भएकाले निगमको ऐतिहासिक साख जोगाउन सरकारले आवश्यक कार्य गर्ने जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागी हुने क्रममा फिजी पुग्नु भएको छ। उहाँले त्यहाँ आयोजना हुने नेताहरूको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिन सिन्हाले संचार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित जिम्मेवार व्यावसायिक र प्रभावकारी बनाउन बलियो र अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। विभिन्न प्रदेशका संचार रजिस्ट्रारहरूसँग मन्त्रालयमा हिजो भएको छलफलमा उहाँले संचार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी र संस्थागत व्यवस्था गर्न लागि जानकारी दिनुभयो। उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक क्षेत्रका लागि उपलब्ध हुन नसकेको जग्गाको विषय 14 दिनभित्र टुङ्गोमा पुर्याउन सरकारको ध्यान आकर्षण गराएको छ। संसदीय समितिका सभापति रहबर अन्सारीले हिजो सरकारवालाहरूसँगको छलफलपछि औद्योगिक विकास क्षेत्रका लागि सिमरा र मोरङमा जग्गा व्यवस्थापनको कामलाई प्राथमिकतामा राखी तत्काल सहजीकरण गर्न मन्त्रालयलाई आग्रह गरिएको जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असोज 20 गते मंगलबार, आश्विन कृष्ण पक्ष एकादशी तिथि, तदनुसार 6 अक्टोबर सन् 2026, नेपाल सम्बत 1146, आज अलागा 11। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले काङ्ग्रेस महाधिवेशन सम्बन्धीका प्रसङ्गलाई प्राथमिकता दिँदै समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकको समाचार गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। नदी किनार

बाट कम्तीमा 100 मिटरको दूरी कायम गरेर मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनार किनार सड़क निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेका छन्। जथाभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्छ, जसले गर्दा छेउछाउका खेतीयोग्य जमिन र बस्ती बगरमा परिणत हुँदै आएका छन्। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नुका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध खप्नु परिरहेको छ। सड़क निर्माण गर्नु अघि गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई कानूनी औपचारिकता मात्र सीमित राख्दा र दिगो विकासको अवधारणालाई व्यवस्था गर्दा नदी किनारमा बनाइने सड़क पूर्वाधार अहिले मनसुनी विपदका बेला जोखिमपूर्ण साबित भएका छन्। नदीमा आउने बाढीले सड़क निर्माण कालोपत्रे र पुल बनाउन राज्यले वर्षौं लगाएर गरेको लगानी एकै पटक बगाउँछ। यसको पुननिर्माण र मर्मत थप खर्च गर्नुपर्दा राज्यको बजेटमा समेत ठूलो भार पर्दै आएको छ। त्रिशुली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी र काठमाडौँ उपत्यकाभित्रका बागमती र विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालका सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सड़क नदी किनारमा जग हालेर निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक बहावलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सड़क संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी सो ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ मार्ग निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सड़क पूर्वाधार निर्माण गर्दा क्षतिबाट जोगिन नदी किनारबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरशः पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा काङ्ग्रेसमा 100 भन्दा बढी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे शीर्षकको समाचार प्रकाशित छ। यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय उपशीर्षक समाचारमा दिइएको छ। 5 वर्ष अघि 14 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवाले पदाधिकारी संख्या बढाउँदा तत्कालीन महामन्त्री गगन थापाले विरोध गर्नुभएको थियो। गुट व्यवस्थापन गर्न देउवाले पदाधिकारी बढाएको भन्दै उहाँले आपत्ति जनाउनु भएको थियो। तर 15 महाधिवेशनमा उनै थापाले विधान संशोधन गरी 167 सदस्यीय केन्द्रीय कार्यसमितिलाई बढाएर 297 सदस्य बनाउनु भएको छ, जसमा 14 पदाधिकारी संख्यालाई पनि 26 पुर्याइएको छ। आकांक्षी बढेपछि व्यवस्थापन गर्न थापाले वरिष्ठ उपसभापति, प्रवक्ता लगायत नयाँ पद समेत सिर्जना गर्नुभएको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले केन्द्रीय कार्यसमिति संख्या बढाउने प्रस्तावसहितको प्रतिवेदन महाधिवेशनको बन्द सत्रमा सोमबार प्रस्तुत गर्नुभएको थियो। त्यसैलाई बन्द सत्रले पारित गरेसँगै मंगलबारदेखि सुरु हुने मनोनयनमा नयाँ व्यवस्था अनुसार विधान कार्यान्वयनमा आउनेछ। सदस्यता संख्या बढेको र समावेशी सदस्यता फराकिलो बनाइएका कारण पनि केन्द्रीय कार्यसमितिको आकार बढेको महामन्त्री पौडेलले बताउनुभयो। 14 महाधिवेशनमा प्रतिनिधि सहभागिता 4743 थियो। यसपटक 7500 भन्दा बढी छ केन्द्रीय प्रतिनिधि अनुपातमा। पहिला 4% संख्या रहेकोमा यसपटक 4.5% छ, पौडेलले भन्नुभयो। यो समाचार काङ्ग्रेसमा 100 भन्दा बढी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे शीर्षकमा आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै जेएनजी आन्दोलनका 300 आरोपितको मात्र मुद्दा फिर्ता सिफारिस सरकार चाहन्थ्यो, 1778 जनाकै शीर्षकको समाचार लिँदैछौ। जेएनजी प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने नसकिने बारे अध्ययन गर्न गठित समितिले 24 भदौको विध्वंसमा संलग्न भएको आरोपमा पक्राउ परेका मध्ये अधिकांशको मुद्दा फिर्ता लिन नसकिने राय दिएको छ।
अधिकतम प्रतिवादीको मुद्दा फिर्ता लिन सकिने गरी प्रतिवेदन तयार पार्न दबाव रहे पनि समितिले 300 जनाको मात्रै मुद्दा फिर्ता लिन सकिने राय दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश बलराम रेग्मी नेतृत्वको समितिले जेएनजी आन्दोलनसँग सम्बन्धित 445 मुद्दाका 1778 प्रतिवादीमध्ये 300 मुद्दा फिर्ता लिन सकिने तर बाँकी प्रतिवादी गम्भीर प्रकृतिका फौजदारी कसुरमा संलग्न रहेकाले मुद्दा फिर्ता लिन कानुनी व्यवस्था बाधक रहेको राय दिएको हो। समितिले 15 असोजमा गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाइसकेको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। काङ्ग्रेस महाधिवेशनमा उत्साही युवा शीर्षकको समाचार गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। काठमाडौँमा जारी नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेएनजी प्रतिनिधि पार्टीमा युवा पुस्तालाई स्थान दिएकोमा उत्साहित बनेका छन्। काङ्ग्रेसले यो महाधिवेशनबाट विधान संशोधन गरेर केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 जना युवा अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था राखेको छ। महाधिवेशन बन्द सत्रमा सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ पुस्ताका भावनालाई समेट्न 18 वर्षभन्दा माथि र 21 वर्षभन्दा कम उमेर समूहका युवा रहने गरी युथ काउन्सिल बनाउने प्रस्ताव गरिएको छ। युवा पुस्तालाई पार्टीमा आकर्षित गर्न यस्ता विषय सकारात्मक रहेको युवा प्रतिनिधिले प्रतिक्रिया दिनुभएको छ। तनहुँबाट काङ्ग्रेस महाधिवेशन प्रतिनिधि रहनुभएका जेएनजी समूहका अनुप आलेमगर कक्षा 11 पढ्दैदेखि काङ्ग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध हुनुभएको थियो। हाल उहाँ स्नातकोत्तर तहमा अध्ययन गर्दै हुनुहुन्छ। पार्टी सभापति थापाको नेतृत्वमा काङ्ग्रेसमा पुस्तान्तरण र रूपान्तरण भइरहेको उहाँको बुझाइ छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। फेरि पनि काङ्ग्रेस महाधिवेशनकै प्रसङ्ग। महाधिवेशन प्रतिनिधि भन्छन् शेरबहादुर देउवा पनि भएको भए सुनमा सुगन्ध हुन्थ्यो। शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेताहरूले वडादेखि केन्द्रसम्म 35 वर्ष मुनिका युवा विज्ञ श्रमिक र विविध जातीय क्लस्टरको बाक्लो सहभागिताले पार्टीमा नयाँ जोस र ऊर्जा थपिएको बताउनु भएको छ। गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नयाँ पुस्ताको नेतृत्वले भविष्यका लागि आशा जगाएको र विदेशमा रहेका नेपाली समेत समेटेकाले महाधिवेशनलाई रूपान्तरण र एकताको नवीन काङ्ग्रेस निर्माण गर्ने अवसरका रूपमा लिएको उनीहरूको भनाइ छ। उनीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाको अनुपस्थितिप्रति भने खिन्नता प्रकट गरेका छन्। यहाँ रेणुका काउचाको भनाई समेटिएको छ। नयाँ भनिएको काङ्ग्रेस हिजोको भन्दा फरक नयाँ जोस र जाँगर बोकेको छ। वडादेखि केन्द्रीय तहसम्मै 35 वर्ष मुनिका युवाहरूको बाक्लो सहभागिता छ। युवाका साथै पेसागत विज्ञ श्रमिक र विभिन्न जातीय क्लस्टरको प्रतिनिधित्वले पार्टीलाई अझ मजबुत बनाउनेछ। निवर्तमान सभापति शेरबहादुर देउवा महाधिवेशन उद्घाटनमा नआउँदा अलिकति निराशा त लाग्यो। उहाँको उपस्थिति भएको भए थप ऊर्जा मिल्ने थियो। यो प्रसङ्ग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। काङ्ग्रेसमा जम्बो केन्द्रीय संरचना शीर्षक दिएर आजको नयाँ पत्रिका दैनिकले पनि काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई प्रमुख समाचार बनाएको छ। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठबाट स्वास्थ्य बिमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको समाचार लिँदैछौँ। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमामा हुने फेक क्लेम रोक्न एआई र अत्याधुनिक सफ्टवेयर प्रणालीको प्रयोग गर्ने भएको छ। बोर्डले स्वास्थ्य बिमालाई प्रविधि मैत्री, पारदर्शी र व्यवस्थित बनाउन डिजिटल सुधार सम्बन्धी 4 विषयमा निर्णय गर्दै त्यसमा एआईको प्रयोग पनि अघि सारेको हो। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डाक्टर सुभाष प्याकुरेलको भनाई पनि यहाँ समेटिएको छ। अस्पतालहरूले बिमामा उपचार गरेका बिरामीको विवरण पठाउँछन्। सुरुमा सफ्टवेयर र तथ्याङ्कमा रुजु हुन्छ, त्यसपछि एआई मेसिनले जाँच गर्छ अनि हाम्रा कर्मचारीले त्यसमा थप रुजु गर्नुहुन्छ। यसो गर्दा फेक क्लेम करिब करिब रोकिन सक्छ। यो स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डाक्टर सुभाष प्याकुरेलको भनाई समाचारमा
समेटिएको छ। हाल दैनिक 40,000 दावी तर 7,000 मात्रै रुजु भइरहेको प्रसङ्ग पनि समाचारमा उल्लेख गरिएको छ। सार्वजनिक यातायातको दशैं लक्षित अग्रिम टिकट खोल्न आज निर्णय गरिँदै शीर्षकको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। दशैं लक्षित लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्लाको निर्णय गर्न आज यातायात व्यवस्था विभागमा बैठक बस्दैछ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बिहान 11 बजे बस्ने बैठकले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गर्नेछ। असोज 22 वा 23 गते बाट अग्रिम टिकट बुकिङ खुलाउने तयारी छ, उहाँले भन्नुभयो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। भटेकुसी बाढी खोज उद्धार स्थगन सम्बन्धीको समाचार नागरिक दैनिकमा प्रकाशित छ। भटेकुसी र त्रिशुली बाढीमा परि बेपत्ता भएका आफन्त कुरिरहेका परिवारका लागि सोमबारको सरकारी निर्णय पीडादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गरेपछि आफन्तहरू पीडामा परेको सम्बन्धीको यो प्रसङ्ग नागरिक दैनिकले प्रकाशन गरेको छ। फास्ट ट्र्याकमा विलम्ब, सेनाको खरिद प्रक्रियामा योजना आयोग सदस्यले प्रश्न उठाएको सम्बन्धीको प्रसङ्ग आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ। अन्नपूर्ण पोस्टबाट 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकको समाचार लिँदैछौँ। प्रधानमन्त्री भइसक्नुभएका झलनाथ खनालसँग सत्ताको अनुभव छ, नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उहाँसँग संगठन चलाएको अनुभव पनि छ। तर अहिले उहाँसँग न संसदको जिम्मेवारी छ न पार्टीको सर्वोच्च नेतृत्व। जीवनको 7.5 दशक पार गरिसक्नुभएका खनाल वाम वामसँगै जाउँको अभियान सुरु गर्ने दिशामा हुनुहुन्छ। वाम एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउने बाटोमा हुनुहुन्छ। जीवनको उत्तरार्धमा उहाँले नयाँ कदम चाल्नु भएको छ। 77 वर्षीय खनालले सोमबार वाम एकतामा जोड दिँदै घोषणा गर्नुभएको छ समाजवादी जागरण अभियान। विज्ञान शिक्षकका रूपमा विद्यार्थीलाई पढाउँदा पढाउँदै वामपथी राजनीतिमा आकर्षित हुनुभएको हो खनाल। 6 दशक लामो राजनीतिक जीवनमा मन्त्री र प्रधानमन्त्री भइसक्नुभएका उहाँ उत्तरार्धमा पार्टीविहीन जस्तै हुन पुग्नु भएको छ। यो प्रसङ्ग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। डोल्पादेखि मुस्ताङसम्मका भेडा च्याङ्रा पोखरा झारिए शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौँ। दशैं नजिकै गर्दा पोखरामा हिमाली भेडा च्याङ्राको चहल पहल सुरु भएको छ। दशैंको परम्परागत खानेकुराका रूपमा उपभोग गरिँदै आएको भेडा च्याङ्रा यस वर्ष मुस्ताङबाट मात्रै होइन हुम्ला, जुम्ला र डोल्पाबाट समेत पोखराको बजारमा आइपुगेका छन्। पोखरा 25 हेम्जाको सुइखेतदेखि विष्णुपादुका माध्यमिक विद्यालयको खेल मैदान हुँदै यामदीसम्मको क्षेत्रमा व्यवसायीहरूले भेडा च्याङ्रा बिक्रीका लागि राख्न थालेका हुन्। प्रारम्भिक चरणमा प्रतिगोटा 23,000 देखि 45,000 रुपियाँसम्म मूल्यमा बिक्री सुरु भएको व्यवसायीहरूले बताएका छन्। यो प्रसङ्ग कारोबार दैनिकमा प्रकाशित छ। भेडा च्याङ्राकै प्रसङ्ग, काठमाडौँ उपत्यकामा खसी बोका र च्याङ्राको कारोबार घट्ने शीर्षक दिएर गोर्खापत्र दैनिकमा प्रकाशित छ। यसपालि दशैंमा काठमाडौँ उपत्यकामा मात्र 40,000 जनसङ्ख्यामा खसी बोका र च्याङ्राको खपत हुने भएको छ। दशैंमा मासुको उपभोग अत्यधिक हुने हुँदा खसी बोकाको खपत धेरै हुने गर्छ। गत वर्ष दशैंमा उपत्यकामा 50,000 देखि 55,000 संख्यामा खपत भएकोमा यस वर्ष त्योभन्दा घटेर 40,000 देखि 42,000 संख्यामा खसी बोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिद बिक्री संघले जनाएको छ। बाढी पहिरोका कारणले खसी बोका ल्याउन कठिन हुने र मूल्य बढेका कारण कम खपत हुने व्यवसायीले अनुमान गरेका हुन्। गोर्खापत्र दैनिकमा यो समाचार प्रकाशित छ। पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरानको रिहाई माग गर्दै मार्च पास शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाईको माग गर्दै उहाँका 5,000 भन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्याबाट राजधानी इस्लामाबादतर्फ मार्च सुरु गरेका छन्। सरकार र खानको पाकिस्तान तहरिक ए इन्साफ पिटिआई पार्टीबीच मार्च स्थगन गर्ने विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि समर्थकहरू राजधानीतर्फ अघि बढेका हुन्। खान भ्रष्टाचार लगायत अभियोगमा सन् 2023 देखि जेलमा हुनुहुन्छ। यो प्रसङ्ग कान्तिपुर दैनिकमा प्रकाशित छ। नगर क्षेत्रका बस्तीमा पसे काला बाँदर शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौँ। राजविराज नगर क्षेत्रमा पछिल्लो समय बाँदर देखिन थालेपछि बालबालिका त्रसित बनेका छन्। 1-2 वटा तथा 4 वटासम्मको समूहमा देखिने बाँदर घरका छत, पानी ट्याङ्की, पसल, मन्दिर र आसपासका पुग्ने गरेका छन्। राजविराज दुईका चन्दन यादवका अनुसार पछिल्लो हप्ता वडा नम्बर 2-9 लगायत नगरका विभिन्न स्थानमा कालो अनुहार भएका ठूला बाँदर देखिएका छन्। सड़कमा बाँदर देखिएपछि बालबालिका डराउने र बाटो काट्न समेत हिचकिचाउने गरेको उहाँले बताउनुभयो। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ। बाढीमा फसे किनमेलमा हिँडेकाहरू शीर्षकको समाचार पनि गोर्खापत्र दैनिकबाट लिँदैछौ। सर्लाहीको नारायण खोलाबाट सोमबार बिहान दशैंको बजार भर्न लालबन्दीतर्फ गइरहेकाहरू बाढीका कारण समस्यामा परेका छन्। ट्र्याक्टर चढेर बिहान सबैरै लालबन्दी बजारतर्फ हिँडेका सयौं स्थानीय लालबन्दी नगरपालिका 13 र 14 सीमा स्थित नारायण दोभानमा अकस्मात बाढी आउँदा अलपत्र परेका हुन्। सड़क सञ्जालमा नजोडिएको नारायण खोलामा वर्षात भएर खोलामा बाढी आइरहेकाले गत साउनदेखि नै बस सञ्चालन हुन सकेको छैन। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। स्थापनाकालदेखि नै टुटफुट र जुट दुवैको सामना गर्दै आएको नेपाली काङ्ग्रेसको 15 महाधिवेशन काठमाडौँमा जारी छ। नेपालको पुरानो र लोकतान्त्रिक दल नेपाली काङ्ग्रेसको इतिहास, वर्तमान र भविष्य र त्यसले मुलुकलाई पारेको र आगामी दिनमा पार्ने प्रभावका बारेमा आजको अन्तरसंवादमा केन्द्रित हुनेछौ। वरिष्ठ पत्रकार प्रतीक प्रधान कुराकानीमा हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रधानज्यू
1: हजुर नमस्कार,
0: स्वागत छ यहाँलाई,
1: धन्यवाद।
0: अब काङ्ग्रेसको 15 महाधिवेशनलाई कसरी हेर्नु भएको छ यहाँले?
1: काङ्ग्रेसको 15 महाधिवेशन एउटा हिसाबले एउटा नयाँ समयमा, एउटा परिवर्तनको समयमा र जनताले पनि एउटा परिवर्तन चाहेको समयमा भइरहेको छ। र अब काङ्ग्रेसमा नयाँ नेतृत्व र त्यसमा पनि युवा नेतृत्व आउने चाहिँ हामीले देखिरहेको छौँ, सम्भावना देखिएको छ। त्यस कारणले मैले यसलाई सकारात्मक रूपमा नै हेरेको छु, किनभने नेपाली काङ्ग्रेसले नेपालमा प्रजातन्त्र ल्याउन, लोकतन्त्र ल्याउन ठुलो महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दल हो। र नेपाली काङ्ग्रेसभित्र विभिन्न समयमा विभिन्न किसिमका क्रियाकलापहरू देखियो, विभिन्न किसिमको जनचरित्रहरू देखियो, कुनै चरित्र धेरै हिसाबले नेपाली काङ्ग्रेसले जनता देशको लागि, लोकतन्त्र ल्याउनको लागि, जनताको अधिकार स्थापना गर्नको लागि जति सङ्घर्ष गरे तापनि त्यसपछि फेरि टुटफुटको कुराहरू, अन्तसङ्घर्षको कुराहरू, विद्रोहका कुराहरू, भ्रष्टाचार, नातावाद, कृपावाद, होइन, भ्रष्टाचार चाहिँ सबैतिर चाहिँ राजतन्त्र के अरे पार्टीगत पार्टीवाद त्यो सबै कुराहरूले को कारणले गर्दा एउटा मिक्स ब्याग को रूपमा चाहिँ नेपाली काङ्ग्रेस रहेको छ। त्यस कारण नेपाली काङ्ग्रेसलाई टोटल्ली चाहिँ एउटा गलत पार्टीको रूपमा हेर्ने मान्छेहरू पनि छन्, जुन मेरो विचारमा गलत हो। तर सँगसँगै चाहिँ देशलाई चाहिँ टोटल्ली ट्रान्सफर्म गर्न नेपाली काङ्ग्रेस मात्रै चाहिन्छ अथवा नेपाली काङ्ग्रेस मात्रै सकेको छ भन्नु पनि सही होइन। नेपाली काङ्ग्रेस चाहिँ विगतमा धेरै गल्तीहरू गरेको छ, तर 15 महाधिवेशनबाट जुन किसिमले अबको महाधिवेशन, अब नेपाली काङ्ग्रेस कस्तो हुन्छ भन्ने कुरा अहिलेका चाहिँ नि अध्यक्ष गगन थापाले जुन प्रतिवेदनहरू ल्याएका छन् त्यो सबै हिसाबले हेर्दाखेरि अब केही न केही आशा गर्न सकिन्छ कि जस्तो लाग्छ मलाई 15 महाधिवेशनबाट।
0: इतिहासदेखि जुन खालको काङ्ग्रेसले आफ्नो भनौँ न एउटा खालको अभिभारा भोग्दै आयो, त्यो अभिभारा अब यो 15 महाधिवेशन पछि आउने नेतृत्वले बोक्नलाई अवसरहरू कति देख्नुहुन्छ र चुनौती के देख्नुहुन्छ?
1: मलाई के लाग्छ भने चुनौती भन्दा पनि अवसरै धेरै छ। चुनौती चाहिँ के हो भने अब अवसरहरू हुँदाहुँदै पनि, किनभने नेपाली काङ्ग्रेस पुरानो दल हो, यसको चाहिँ नि ऐतिहासिक महत्त्व छ, ऐतिहासिक रूपमा यसले लगानी गरेको छ देशमा, होइन, र देशलाई गुण पनि लगाएको छ धेरै अवस्थामा। त्यस कारणले चाहिँ अवसरहरू त धेरै नै छन्, तर चुनौतीहरू भने के हो भने नेपाली काङ्ग्रेसले विगतमा जति पनि शासनमा बस्दाखेरि 35 वर्ष शासन गऱ्यो नेपाली काङ्ग्रेस अथवा अरू दलहरूले, राजनीतिक दलहरूले भन्ने कुरा छ। त्यो बेलामा नेपाली काङ्ग्रेसभित्र एउटा किसिमको चरित्र चाहिँ नि खराब भएर गएको छ, भ्रष्टाचारमा आफ्नो निजी स्वार्थमा बढी लाग्ने, होइन, आफ्ना नजिकका मान्छेहरू भएपछि उनीहरूले भ्रष्टाचार गरेको भने त्यसलाई ढाकछोप गर्ने, बदमासी गरेको भने ढाकछोप गर्ने, र जस र राजनीतिमा लाग्नु भनेको पैसा कमाउनु हो, राजनीतिमा लाग्नु भनेको शक्ति प्राप्त गर्नु हो, शक्तिको आडमा पैसा कमाउनु हो, र आसेपासे आफन्तको लागि जहिले पनि गलत तरिकाले भए पनि मौकाहरू उपलब्ध गराउनु हो, र अरू जनतालाई लोकतन्त्रको नाममा, स्वतन्त्रताको नाममा बोल्ने, तिम्रो बोल्ने अधिकार छ नि भन्ने नाममा चाहिँ नि उनीहरूलाई चाहिँ नि थामथुम पार्न खोज्नु, जुन चाहिँ त्यो चुनौती छ। र जुनसुकै कुरामा पनि नेपाली काङ्ग्रेसमा विगतमा के भयो भने नेपाली काङ्ग्रेसको सदस्य, नेपाली काङ्ग्रेस सदस्यको चाहिँ परिवार अथवा नेपाली काङ्ग्रेसको नजदिकका मान्छेहरू, व्यक्तिहरू नभइकन कुनै पद पनि कसैले पनि नपाउने अवस्था भएको, अनि अत्यन्त राजनीतिकरण बढेर गएको कारणले गर्दाखेरि चाहिँ नि त्यो कुराहरू अब समाधान कसरी गर्ने, कसरी जाने, र राजनीति गर्ने भनेको जनताको सेवाको लागि राजनीति गर्न आउने हो, जनताको सेवा गरे बापत पाउने प्रतिष्ठाको लागि मात्रै कुनै पनि व्यक्ति राजनीतिमा आउनुपर्ने हो, न कि जनताको सेवा गर्ने नाममा करोडपति अरबपति हुने र चाहिँ देशका ठुला ठुला उद्योगपतिहरूभन्दा पनि बढी धनी धन कमाउने र जसरी भए पनि शक्तिमा बसिरहने जुन चाहिँ सोच छ त्यो सोच नै अहिलेको चुनौती हुनसक्छ फेरि नयाँ आउने काङ्ग्रेसलाई, काङ्ग्रेसका नेताहरूलाई पनि जस्तो लाग्छ मलाई।
0: अब यो विशेष महाधिवेशन पछिको 9 महिना, अब हुन त त्यो छोटो समय हो, यद्यपि यहाँले भनेका कुराहरू आफन्त भनौँ या आफ्ना गुटका विषयहरू, यहाँले जति जे विषयहरू उठाउनु भएको छ के आशा लाग्दो परिस्थिति हो काङ्ग्रेसभित्र बाहिर बसेर हेर्दा?
1: अहिले ट्याक्कै काङ्ग्रेसको बाहिर बसेर हेर्दाखेरि अलिकति आशालाग्दो परिस्थिति मैले पाएको छु, तर सँगसँगै के छ भने राजनीतिमा आफ्नो शक्तिको हिसाब गर्दाखेरि, क्यालकुलेसन गर्दाखेरि कुनै पनि गलत तत्त्वहरूलाई पनि अँगालेर जानुपर्ने, गलत सोचहरूलाई पनि के नै होइन गलत होइन भन्नुपर्ने अवस्थामा नयाँ नेतृत्व नरहोस् भन्ने मैले सोचेको छु। होइन, किनभने अहिले नै पनि नेपाली काङ्ग्रेसका अहिलेका सभापति गगन कुमार थापाले पुरानो राजनैतिक दलबाट अलिकति बदनाम भएका व्यक्तिहरू अथवा पुरानो सुविधा प्राप्त भएका व्यक्तिहरू, सुविधा भोगीहरू, र राजनीति भनेको यस्तै बदमासी गर्ने हो, राजनीति भनेको जसरी पनि पैसा कमाउने हो, राजनीति भनेको आफ्नो शक्ति मात्रै बढाएर लैजाने हो र त्यसमा चाहिँ आफ्नो सिए सधैँ राख्ने हो भन्ने व्यक्तिहरूलाई जसरी एकदम पार्टीमा भित्राउनु कोसिस गर्ने अथवा यो महाधिवेशन मात्रै सक्सेस भयो भने राम्रो भइहाल्छ, महाधिवेशनमा आफ्नो शक्ति क्षीण भएको अथवा नेपाली काङ्ग्रेस कमजोर भएको नदेखियोस् भन्ने सोच राखेर अलिकति कम्प्रोमाइज गर्न खोजेको पनि देखियो। त्यो कम्प्रोमाइज त्यसरी कम्प्रोमाइज गर्नु हुँदैन। अहिलेको जनताको अहिले अस्ति भर्खर भएको चाहिँ 6-7 महिना अगाडिको इलेक्सनले हामीले के देखेको छौँ भने जनताहरू कुनै एउटा एक दल मात्रै भनेर बस्नेवाला छैनन्। जनताहरूलाई सुविधा चाहिएको छ, जनताहरूलाई सेवा चाहिएको छ, जनताहरूलाई सक्षम सरकार चाहिएको छ, जनताहरूलाई इमान्दार सरकार चाहिएको छ, त्यो चाहिँ त्यस्तो किसिमको राजनीतिक दल चाहिएको छ जसले त्यस्तो किसिमको सरकार दिन सकोस्, त्यो कुरा सोचेर जाने हो भने गलत तत्त्वहरूलाई अगाडि बढाएर पुराना चाहिँ राजनीतिलाई गलत तरिकाले फाइदा लिनेहरूको समूहहरूलाई अगाडि बढाएर र नेपाली काङ्ग्रेस अझै बलियो छ भनेर देखाउनु पर्ने जुन अवस्था थियो त्यो चाहिँ नि अलिकति गलत हो जस्तो मलाई लाग्छ। त्यसरी जानु पर्थेन र अब अहिलेको अवस्थासम्म आइपुग्दाखेरि अबको नयाँ नेतृत्व त्यो हिसाबले पुरानो तरिकाले नजाओस् र राजनीतिमा लाग्नु भनेको एकदम धन कमाउनु हो, एकदम चाहिँ शक्ति कमाउनु हो, आफ्नाहरूलाई सबैलाई चाहिँ आसेपासेहरूलाई अगाडि बढाउनु हो र आफ्नो राजनैतिक दल मात्रै चाहिँ को एकदलीय किसिमको शासन लामोभन्दा लामो समय चाहिँ लैजानु कोसिस गर्नु हो भन्ने कुराको मेसेज नजाओस् होइन। र अबको राजनीतिक दलमा जाने अबका राजनीतिक नेताहरूले जति पुरानो नेताहरू पनि छन्, नयाँ नेताहरू, नयाँ युवाहरू पनि आएका छन्, तर उनीहरूले त्यसको मर्म बुझोस्, राजनीतिमा जानु भनेको मर्म बुझ्नु भन्ने जस्तो मलाई लाग्छ।
0: जस्तो अब अहिले जुन खास गरी काङ्ग्रेसभित्र जुन परिस्थिति निर्माण भएको छ, शेरबहादुर देउवालाई एउटा खलनायकीकरण गर्ने सन्दर्भका बारेमा उहाँले चिन्ता पनि व्यक्त गर्नुभएको छ। जस जसलाई मैले हिजो प्रयोग गरेँ अथवा जो मेरो नेतृत्वमा रहे उनीहरू नै आज त्यहाँ छन्, के फरक भयो त, देउवाले प्रश्न गरिरहनु भएको छ भनेर देउवा निकट मानिसहरूले छापा माध्यममा लेखेको यहाँले पढ्नु भएको छ कि छैन? आखिर सबै मानिसहरू त उनीहरू नै छन्, उनीहरूले नै गरेको हो र मलाई चाहिँ यसरी चाहिँ यो खलनायक बनाउनु पर्ने के रहेछ भनेर देउवाले भन्नुभयो भन्ने बुझाइलाई चाहिँ यहाँले के भन्नुहुन्छ यो परिस्थितिमा? जसरी अब आज हिजो उहाँले चाहिँ केही पदाधिकारीको संख्या बढाउने प्रस्ताव लग्दै गर्दा जसरी विरोध भयो, आज मन लाग्दै पदाधिकारी बढाइएको छ भन्ने टिप्पणीहरू आइरहेका छन्, यतातिर अलिकति ध्यान दिनुपर्ने हुन्छ या होइन ठिकै छ राम्रै गरिरहनु भएको छ उहाँहरूले त्यो सामान्य कुरा हो भनेर अहिले आँखा चिम्लिनुपर्ने परिस्थिति हुन्छ?
1: मैले अघि पनि यो विषयमा अलिकति टच गरेँ जस्तो लाग्छ मलाई। कुरा के हो भने नेपाली काङ्ग्रेसभित्र अहिले पहिला पुराना भ्रष्टाचार गर्नेहरू अथवा नाजावाद कृपावाद गर्नेहरू अथवा आफ्नो शक्ति मात्रै बढाउनेहरू अथवा जसरी हुन्छ आफ्नो स्वार्थ परिपूर्ति गर्न खोजिएको समूहहरू चाहिँ एकदम बाहिरिएको छ भन्ने अवस्था छैन। त्यो चाहिँ त्यो एउटा चाहिँ नियत हो, त्यो नियत चाहिँ नि गलत नियत भएका व्यक्तिहरू चाहिँ अहिले पनि नेपाली काङ्ग्रेसमा अहिलेका नयाँ समूह भनौँ अथवा चाहिँ यो नै 15 महाधिवेशनबाट नेपाली काङ्ग्रेसमा समेटिएका शक्तिहरू सबै चाहिँ नि त्यो किसिमका चाहिँ त्यो नियतबाट बाहिरिएका छन्, त्यहाँनिर सफा छन्, राम्रो नियत भएका आएका छन्, उज्जवल चाहिँ भविष्य छ भनेर म भन्दिनँ। र शेरबहादुर देउवाको नेतृत्वलाई खलनायकीकरण गरेको भनेको मतलब त्यो बेलाको चाहिँ सम्पूर्ण समूह जस जसले त्यो बेला चाहिँ नि एउटा चाहिँ शासनलाई गलत तरिकाले हेरे, होइन भ्रष्टाचारलाई नै भ्रष्टाचार गर्नु नै उनीहरूको चाहिँ सबभन्दा महत्त्वपूर्ण कार्य भन्ने सम्झे, जनताको हक हितहरू हेर्न सकेनन्, जनताले के सोचिरहेका छन् बुझ्न सकेनन्, देशको आर्थिक अवस्था कसरी बढाउनुपर्छ, होइन समाजलाई कसरी परिवर्तन गर्नुपर्छ भन्ने कुरा बुझ्न सकेनन्। त्यस कारणले त्यो समूह भनेको अहिले फेरि त्यो तुरुन्तै चाहिँ अहिलेको नेपाली काङ्ग्रेस त्यो समूह त्यो दोषबाट मुक्त भइसकेको छ भन्न पाइँदैन, होइन त्यो मुक्त भइसकेको छैन। र देउवालाई खलनायकीकरण गर्दाखेरि त्यो व्यक्तिगत रूपमा देवा एक्लै मात्रै होइन, त्यो त्यो पुरै चाहिँ नि एउटा चाहिँ नि माइन्ड सेट, जुन माइन्ड सेटमा व्यक्तिहरू थियो त्यो सबैलाई गरिएको हो र त्यसमा त्यस्तो किसिमको कुरा कन्टिन्यू हुनुपर्छ। त्यसमा बढीभन्दा बढी सुविधा भोग गरेका अथवा बढीभन्दा बढी भ्रष्टाचार गरेका, बढीभन्दा बढी फाइदा लिएका व्यक्तिहरू, केही व्यक्तिहरू चाहिँ नि अहिले बाहिरिएका होलान्, तर सम्पूर्ण व्यक्तिहरू बाहिरिएका छैनन्। त्यो कुरालाई हामीले बुझ्नुपर्छ। तर त्यो त्यो विचार चाहिँ त्याग गर्नु पर्यो, अब नयाँ सोचबाट आउनु पर्यो। पुरानो गल्ती गरेको भयो भने जस्तो अहिलेको चाहिँ महाधिवेशनमा त्यो कुराहरू पुराना गल्तीहरूलाई चाहिँ नि प्रति क्षमा मागिएको छ, त्यो क्षमा मागेर हुँदैन, त्यसमा इम्प्लिमेन्टेसन पनि त्यसरी नै जानुपर्छ। र पुराना व्यक्तिहरूले पनि अब मैले राजनीति गर्ने हो भने मैले पुरानो सोच राखेर पालन गरेर राजनीति गर्नु हुँदैन भन्ने सोच राखेर जानुपर्छ जस्तो मलाई लाग्छ। त त्यही भएर नेपाली कङ्ग्रेस पूर्ण रूपमा सुधारिएको एकदमै नयाँ नेपाली कङ्ग्रेस होइन तर बनाउनु पर्छ जस्तो लाग्छ।
0: जस्तो अब काङ्ग्रेसको राजनीतिलाई यहाँले निकै नजिकबाट निहाल्नु पनि भएको छ, यस अर्थमा म अलिकति यहाँसँग गहिरिन पनि चाहन्छु। हिजो गिरिजाप्रसाद कोइरालाले जसरी सङ्गठन चलाउनु भयो त्यो सङ्गठनका सन्दर्भमा शेरबहादुर देउवा, स्वयं गिरिजाप्रसाद कोइरालाका निकट रहेका भनिएका सुशील कोइराला, उहाँहरू नै त्यति हदसम्म सन्तुष्ट हुन सक्नु भएन र काङ्ग्रेस कहीँ न कहीँ बहुपदमा गयो, यो सभापति कहीँ न कहीँ अलिकति निरङ्कुश भयो कि भन्ने सन्दर्भ। तर पछि चाहिँ शेरबहादुर देउवालाई पनि त्यो आरोप लाग्यो, खास गरी सुशील कोइरालाले त त्यसलाई सङ्गठनलाई राम्रोसँग चलाउन सक्नु भएन भन्ने आरोपै खेप्नु पर्यो, उहाँ स्वयंले पनि अलिकति सभापति बलियो हुनुपर्दो रहेछ भनेर मलाई लागेको छ भनेर सार्वजनिक रूपमै भन्नुपर्ने अवस्था आयो। अब आजको काङ्ग्रेस फेरि कहीँ न कहीँ सभापति केन्द्रित देखिएको छ, मनोनितहरूको यदि सङ्ख्या हेर्ने हो भने पदाधिकारीदेखि सदस्यसम्म ठुलो सङ्ख्या मनोनितहरूको राखिएको छ र विधान संशोधनको जुन प्रक्रिया अगाडि बढेको छ यो चाहिँ अब मन लाग्दिनै भयो भन्ने खालको अवस्थासम्म पनि पुगेको जस्तो देखिएको छ। हुन त अब समावेशी बनाउनु पर्यो, सङ्ख्या धेरै थपियो, त्यसकारण अब आकाङ्क्षीहरू बढे, यो स्वाभाविक हो भनेर पनि अहिलेको संस्थापन पक्षले अथवा काङ्ग्रेसले भनेको स्थिति छ। अब यो कसरी हेर्ने, यो अलिकति काङ्ग्रेसको जीवनलाई हेर्दा, यो समयको चाहिँ सन्दर्भलाई जोड्दा,
1: मैले चाहिँ अब गिरिजाप्रसाद कोइरालाको समयदेखि शेरबहादुर देउवाको समयदेखिसम्म अथवा बिचमा सुशील कोइरालाको पनि ट्रेन्डमा चाहिँ सभापति बलियो हुनुमा आफैमा दोष हो जस्तो मलाई लाग्दैन। सभापति बलियो भयो भने मात्रै उसले चाहिँ राम्रोसँग पार्टी सञ्चालन गर्न सक्छ जस्तो लाग्छ। र पहिले पनि गिरिजाप्रसाद कोइराला आफै पनि बलियो हुँदाखेरि पनि त्यो ठुलो समस्या थिएन, तर त्यो त्यो बल केमा प्रयोग गर्ने भन्ने कुरा सबभन्दा ठुलो कुरा हो जस्तो मलाई लाग्छ। मान्छे आफू चाहिँ सक्षम हुने, इमान्दार हुने, देशप्रति, जनताप्रति र राजनीतिक दलप्रति चाहिँ उनीहरू चाहिँ ठिक सही भाव राखेर होइन त्यसको चाहिँ सुविधाको लागि अथवा चाहिँ विकासको लागि, जनताको देशको विकासको लागि अथवा पार्टीको चाहिँ उन्नतिको लागि अगाडि बढ्ने हो भने सभापति धेरै बलियो भएर अथवा अलिकति बलियो भएर फरक पर्छ जस्तो मलाई लाग्दैन। र अहिले जुन 297 सदस्यीय जुन केन्द्रीय समिति बनाउने नेपाली काङ्ग्रेसले निर्णय गरेको छ त्यो अहिले झटो हेर्दाखेरि केही ठुलो अलि बढी नै भयो जस्तो लाग्छ। र सभापतिले मनोनित गर्नेहरूको सङ्ख्या त्यति 66 सदस्य, अरू सदस्य अरूहरू पदाधिकारीहरू पनि मनोनित गर्नेको हिसाबले कुरा गर्दाखेरि पनि मलाई के लाग्छ भने त्यो चाहिँ नि अहिले अहिलेको सभापति बलियो सभापतिको रूपमा अगाडि आउँछन्। तर सभापति बलियो छ भन्नु हुँदैमा पार्टी बलियो हुन्छ भन्ने छैन, सभापतिले सही ढङ्गले अगाडि बढ्नुपर्छ। गिरिजाप्रसाद कोइरालाको समयमा यदि पार्टी जोगाउनुको लागि अथवा पार्टीको शक्ति अगाडि बढाउनुको लागि पैसा चाहिन्छ भन्ने जुन मेन्टालिटी अगाडि बढेर गएर देशमा जसरी पनि पैसा कमाउनेहरूलाई, जसरी पैसा कमाउन सक्ने व्यक्तिहरूलाई मन्त्रीमा अथवा ठुल्ठुलो पदमा ल्याउँदै इमान्दार र सक्षम व्यक्तिहरूलाई पन्छा पाखा लाउँदै गइयो, त्यही कुरा शेरबहादुर देउवाको पालामा पनि भयो। र त्यस कारण त्यस्तो किसिमको हुने हो भने अहिलेको चाहिँ सभापति निरङ्कुश हुँदै जाने, तर निरङ्कुश सभापति भनेको चाहिँ गलत सही त कुराको लागि होइन कि गलत चाहिँ उद्देश्यको लागि अगाडि बढ्ने हो भने चाहिँ गलत हुन जान्छ जस्तो लाग्छ मलाई। नभए अहिले विभिन्न क्लस्टरहरू राखेर यङ व्यक्तिहरूको चाहिँ 35 मुनिका चाहिँ 21 केन्द्रीय सदस्यहरू राख्ने हिसाबले सबै हिसाबले सबैलाई समाहित गर्न खोजेको हिसाबमा र सभापति यो सबै हिसाबले सब चाहिँ नेपाली काङ्ग्रेसका सभापति एउटा सक्षम रूपमा अगाडि बढ्न सक्छन्, उनले आफ्नो कार्य गर्न सक्छन्, आफूले सोचेको कुरा ढङ्गले पार्टीलाई अगाडि बढाउन सक्छन् भने यसलाई धेरै गलत रूपमा हेर्नु हुँदैन, तर नियत हेर्नुपर्छ भन्छु म फेरि पनि।
0: अब जस्तो यहाँले भनेको चाहिँ नयाँ जो मानिसहरू छन् अथवा हिजोका विकृत चाहिँ परिस्थितिसँग जो साक्षात्कारमा छैनन्, संलग्न छैनन्, उनीहरूको जुन सोच नयाँ छ उनीहरूको सोचलाई चाहिँ कार्यान्वयनमा लैजान दिन पर्यो र हिजो कहीँ न कहीँ विकृत भएकाहरूले व्यवहार सच्याउनु पर्यो, होइन त?
1: मलाई त्यस्तै लाग्छ, किनभने किन नेपाल अहिलेको अवस्थामा किन आइपुग्यो भन्नको लागि सब एउटा ठुलो चाहिँ नि पोर्सन चाहिँ नि एउटा ठुलो पाटो चाहिँ नि नेपाली काङ्ग्रेसले पनि त्यसको जिम्मेवारी लिनुपर्छ जस्तो लाग्छ। र त्यो जिम्मेवारी लिने क्रममा हामीले पहिला गल्ती गऱ्यौँ अब सच्चिन्छौँ मात्रै भनेर पाइँदैन जस्तो लाग्छ। पहिला के कुन कुन कुरामा कसरी गल्ती भयो र त्यो कुराहरूमा अब सच्चिने कसरी कस्तो किसिमको व्यवहार गर्नुपर्छ, कस्तो किसिमको शक्तिहरूलाई अगाडि बढाउनुपर्छ, कस्तो किसिमको शक्तिहरूलाई चाहिँ पछाडि तान्नुपर्छ, को चाहिँ सब भोलि राजनीतिमा जाने सबलाई लायक व्यक्ति को हो र राजनीतिमा जाने व्यक्तिहरू भनेको राजनीतिमा लागिसकेपछि अब मैले केही पनि गर्नु पर्दैन, मेरो चाहिँ जीवन सञ्चालन गर्नको लागि राजनीतिबाटै जसरी पनि पैसा कमाउँछु, जुन ढङ्गले भए पनि म चाहिँ आफ्नो जीवन स्तर अझ अत्यन्त उच्च बनाउँछु, धेरैवटा घर बनाउँछु त्यहाँदेखि विभिन्न सहरहरूमा भन्ने सोच्ने व्यक्तिहरूलाई चाहिँ नि अगाडि बढ्न जान दिनु भएन, होइन? र जसले कुनै न कुनै पेसा काम गरेर त्यसबाट आफूसँग भएको अरू फ्री टाइम चाहिँ म राजनीतिमा लगाएर देश र जनताको लागि पनि नीति नियम बनाउनको लागि पनि र अथवा आफू सरकारमा नहुँदाखेरि सरकारलाई चाहिँ सधैँ चाहिँ ठिक ठाउँमा राख्नलाई सरकारलाई गल्ती भएको बेलामा गल्ती औलाउनको लागि पनि तयार भएर बस्छु, म जनताको लागि काम गर्छु भन्ने व्यक्तिहरूलाई अगाडि बढाउन सक्नुपर्छ।
0: हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार प्रतीक प्रधान, जसले काङ्ग्रेसको राजनीतिलाई लामो समयदेखि नजिकबाट निहाल्नु भएको छ। काङ्ग्रेसको 15 महाधिवेशन काठमाडौँमा जारी रहँदा काङ्ग्रेसको विगत वर्तमान र भविष्यबारे हामी उहाँसँग कुराकानी गरिरहेका छौँ। जस्तो अब एउटै पार्टीमा रहँदा पनि अन्तर्घातको चाहिँ शिकार हुने गरेको काङ्ग्रेस अब अहिले तिनवटा स्वरूपमा छ। एउटा विशेष महाधिवेशन पछिको यो अवस्था जसमा नियमित महाधिवेशनका पनि थुप्रै मानिसहरू समाहित भएका छन्। एउटा शेरबहादुर देउवा जो निवर्तमान सभापति हुनुहुन्छ उहाँको समूह अहिले बाहिर नै छ, खास गरी चाहिँ महाधिवेशनकै तयारीमा छ, वडा तहदेखि नै अर्को महाधिवेशनको कार्य गरिरहेको छ। र अर्का चाहिँ 14 महाधिवेशनका बलिया प्रतिस्पर्धी शेखर कोइराला, जो कोइराला लिगेसी पनि बोक्नु भएको छ, शशाङ्क कोइराला त्यहीँ हुनुहुन्छ। त यो तिनवटा चाहिँ परिस्थिति काङ्ग्रेसभित्र विकसित छ, यद्यपि यो अहिले जुन संस्थापन काङ्ग्रेस छ यो बलियो छ, आधिकारिक पनि छ, त्यसमा कुनै शङ्का रहेन। तर एउटैमा रहँदा अन्तर्घात झेलिरहेको पार्टी कहीँ न कहीँ तिनवटा परिस्थितिमा जाँदाखेरि यसले चाहिँ जनतामा पाउने मत र शासन सञ्चालनमा यसको भूमिका के कस्तो रहला?
1: मलाई चाहिँ के लाग्छ भने अहिले जति सक्दो नयाँ ब्लड, नयाँ सोच, नयाँ व्यक्तिहरूले नै काङ्ग्रेस सञ्चालन गर्नुपर्छ। पुरानो विचार, पुरानो योगदान, पुरानो जुन ऐतिहासिक जुन उनीहरूको जुन योगदान छ त्यो योगदानहरूलाई पनि अगाडि बढाउँदै त्यो नेपाली काङ्ग्रेसका पुराना विचारकहरू अथवा जे नि बिपी कोइराला हुनुहोस् अथवा जे नि सुवर्ण शमशेर हुन् अथवा अरू नेताहरू कालान्तरमा कृष्ण प्रसाद भट्टराई हुन्, यिनीहरूका विचारहरूलाई अगाडि बढाउँदै लानु सक्नु पर्यो। र एउटा राजनैतिक दलको रूपमा स्थापित भइसकेपछि त्यो राजनैतिक दलका दलले चाहिँ नि अरू राजनैतिक दलहरू कसरी अगाडि बढ्छन् भन्ने कुरा सोचेर जानुभन्दा आफू राजनैतिक रूपमा कसरी सक्षम हुनुपर्छ भन्ने सोच्नुपर्छ जस्तो मलाई लाग्छ। त्यो हिसाबले पुरानो शेरबहादुर देउवाको पक्षले कुनै राजनीतिक दल खडा गरेको गर्नलाई गलत रूपमा हेर्न मिल्दैन, उनीहरूले पनि आफ्नो राजनीतिक दल खडा गर्न सक्नुपर्छ, गर्नुपर्छ जस्तो मलाई लाग्छ। उनीहरूको विचार कसरी हुन्छ, उनीहरू त्यो आफ्नो विचार कसरी अगाडि बढाउँछन्, जनताको हितको लागि कसरी अगाडि बढ्छन् र राजनीतिक फ्लोरमा कसरी सङ्घर्ष अगाडि बढाउँछन् त्यो कुरा मात्रै हो। नेपाली काङ्ग्रेसले त्यस्ता सानोतिनो एउटा दुईवटा समूहहरू अगाडिले समर्थन गरेर अथवा नगरेर भन्दाखेरि पनि नेपाली काङ्ग्रेसको आइडियल्सभित्र, नेपाली काङ्ग्रेसको आदर्शभित्र बसेर सही ढङ्गले अगाडि बढ्ने हो भने त्यो कुरा त्यति ठुलो इस्यु हुँदैन जस्तो लाग्छ। र अहिले नै पनि यो तिनवटा समूह तपाईँले कुरा गर्नुभयो, त्यो तिनवटा समूह बाहेक पनि फेरि पनि गुट उपगुटहरू निर्माण गरेर त्यो गुट उपगुटहरूले पनि गलत तरिकाले अस्वस्थ ढङ्गले प्रतिस्पर्धा गर्ने, आन्तरिक रूपमा पनि फेरि उस्तै किसिमको जुन सङ्घर्षमा रहने हो भने यसै पनि सञ्चालन गराउनु गाह्रो हुन्छ।
0: समूहलाई
1: अगाडि बढायो भने ठिक हुन्छ।
0: अलिकति पुरा यसमै सोधिहालौँ, जस्तो के काङ्ग्रेसमा अब गुटहरू रहँदैनन् त, अहिले भनेको जस्तो स्थिति हुन्छ त, अलिकति थोरै अनुमान गरिदिनुहोस् न।
1: गुटहरू नै नरहने भन्ने मलाई जस्तो लाग्दैन. गुटहरू भनेको हरेक कुरामा, हरेक विचारमा, समयक्रममा नयाँ नयाँ कुराहरू आउँदै गर्दा त्यो कुरालाई कसरी चाहिँ ह्यान्डल गर्ने, त्यो कुरालाई कसरी सम्बोधन गर्ने भन्ने कुराहरू आउँछ. त्यो सम्बोधन गर्ने कुरामा सबैको आफ्नो विचार फरक हुनसक्छ र कतिपय कुराहरूमा निर्वाचनमा आएको रिजल्टको कारणले गर्दाखेरि पनि यो रिजल्ट ठिक भएन अथवा कमजोर भयो भने अर्को नयाँ गुटहरू आउँछन्. तर त्यो लोकतान्त्रिक हिसाबले स्वस्थ हिसाबले आउनु पर्यो र गुटहरू आउँदाखेरि त्यो गुटहरूको स्वार्थका लागि गलत ढङ्गले पैसा उठाउने, गलत ढङ्गले चाहिँ नि त्यो गुटलाई चाहिँ को स्वार्थलाई फलिभाव गराउने होइन, उनीहरूलाई चाहिँ नि इनर्जाइज गराउने र पार्टी अथवा देशकै राजनीतिलाई चाहिँ कमजोर बनाउने किसिमको गुटहरू हुनुहुँदैन. तर ट्रान्सपेरेन्टली, ओपनली एउटा कुनै विचारको लागि, कुनै सिद्धान्तको लागि, कुनै निर्णयको लागि, देशको चाहिँ स्वार्थको लागि, राष्ट्रियताको लागि बेला बेलामा राजनीतिक दलभित्र चाहिँ त्यो स्वस्थ एउटा चाहिँ छलफल हुनुपर्छ जस्तो लाग्छ. त्यो स्वस्थ छलफलले कुनै न कुनै किसिमको एउटा गुट त निर्माण गर्छ नै. त्यो गुट निर्माण भएर त्यो गुटले बोलेका कुराहरू, जुन गुटले बोलेका कुराहरू सही हुन्छन् ती अगाडि आउनुपर्छ. पनि त्यस्तै नै हो, जाने प्रजातन्त्र भनेको त्यही हो, लोकतन्त्र भनेको त्यही हो जस्तो मलाई लाग्छ. तर गलत ढङ्गले अस्वस्थ स्पर्धाले र स्वार्थको लागि मात्रै बन्ने गुटहरू बन्नु हुँदैन. अहिले त इमिडिएटली त्यस्ता ग्रुपहरू बन्लान् जस्तो मलाई लाग्दैन, तर स्लोली कुनै ठुलो एउटा पार्टीभित्र त्यस्ता गुट उपगुटहरू नबन्ने होइन. तर तिनी गुट उपगुटहरूको पनि यदि गलत स्वार्थ छ भने त्यसलाई एक्सपोज गर्नुपर्छ. सही स्वार्थ भएका गुटहरू चाहिँ अगाडि बढेर फेरि नेतृत्वमा पुग्न सक्नु पनि पर्छ जस्तो लाग्छ.
0: अब अलिकति भविष्यको कुरा गरौँ. जस्तो अहिले राष्ट्रिय स्वतन्त्र पार्टी जसले अभूतपूर्व सफलता पाएको छ र काङ्ग्रेस जो यसअघि अधिकांश निर्वाचनहरूमा ठुलो दल र कतिपय निर्वाचनमा बहुमत अझै दुई तिहाईको नजिकै 2015 यदि हामीले इतिहास हेर्ने हो भने, अब आज काङ्ग्रेसको भविष्यको कुरा गरिरहँदाखेरि प्रतिस्पर्धी दलहरू र उनीहरूसँगका विचारहरू, हिजो वामसँगको वामपन्थीहरूसँगको प्रतिस्पर्धा काङ्ग्रेसको थियो, आज लोकतान्त्रिक पार्टी नै चाहिँ प्रतिस्पर्धामा छ र जसले काङ्ग्रेसकै महाधिवेशनमा आएर त्यसका सभापतिले भन्नुभयो कि लोकतन्त्रको चिन्ता तपाईँहरू नलिनुहोस्, खास गरी ठेक्का पट्टा, जुन ठेक्कै शब्द उहाँले प्रयोग गर्नुभयो, काङ्ग्रेसले मात्रै ठेक्का लिएको होइन, यो हामी सक्षम छौँ, हामी गर्छौँ भनेर भन्नुभयो. अब यो प्रतिस्पर्धा आगामी काङ्ग्रेसको राजनीति भोलिको दिनमा हेर्दै गर्दाखेरि कसरी यसलाई विश्लेषण गर्नुहुन्छ?
1: अब मुख्य कुरा त के भने, आफू कसरी अगाडि बढ्ने भन्दा पनि सरकारमा सरकारले कसरी काम कारवाही गर्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ. र अहिलेको सरकार, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले यदि सक्षम तरिकाले, सही तरिकाले सुशासन दिन्छु भन्ने तरिकाले जुन तरिकाले चाहिँ कामहरू गर्छु भनेर भनेका छन्, उनीहरूले घोषणा गरेका छन, त्यो अनुसारले काम गरे भने नेपाली काङ्ग्रेसलाई जनतामा गएर विश्वास दिलाएर कि हामी लोकतान्त्रिक दलहरू भनेको हामी हो, जनताको अधिकार स्थापना गर्ने भनेको हाम्रो दल हो भनेर जनतालाई विश्वास दिलाउनलाई केही न केही रूपमा गाह्रो होला. तर मलाई के लाग्छ भने, जहिले पनि नेपाल जस्तो एउटा गरिब देश छ जहाँ चाहिँ हरेक कुरा जनताले सोचेको जस्तो हुँदैन, जनताले चाहेको कुरा हुँदैन, जनतालाई विदेश जानुपर्ने यहाँ चाहिँ काम नपाएर होइन एउटा चाहिँ रोजगारीको चाहिँ अभावका कारणले चाहिँ विदेशिनुपर्ने, गरिबीको कारणले विदेशिनुपर्ने, त्यो सबै कारणले गर्दाखेरि जनताले यहाँ आफूले चाहिँ स्वास्थ्य शिक्षाका डेलिभरीहरू राम्रोसँग नपाउने, काठमाडौँमा बसेर खाने पानी राम्रोसँग नपाउने, यो सबै कुराहरूले गर्दाखेरि यो सरकारको चाहिँ एन्टी इन्कम्बेन्सीको इस्यु आउँछ नि. त्यो आउँदाखेरि र अहिले चाहिँ वामपन्थी दलहरूको चाहिँ सर्वसाधारण जनतामा उनीहरूको प्रभाव कमजोर देखेको कारणले गर्दाखेरि भोलि नेपाली काङ्ग्रेस एउटा ठुलो दलको रूपमा अगाडि बढ्दैन जस्तो मलाई लाग्दैन, पक्कै पनि अगाडि बढ्छ र त्यो उसको प्रतिस्पर्धी चाहिँ वामपन्थी दल पनि हुनसक्छ. तर यदि काम राम्रैसँग गर्यो, ठिकैसँग काम गर्यो भने राष्ट्र पाएर नेपाली काङ्ग्रेस नै भोलिका दुईवटा ठुला दलको रूपमा स्थापना हुन सक्छन् र नेपालमा सधैँ कुनै न कुनै किसिमको वामपन्थी दलको चाहिँ दल चाहिँ दोस्रो पार्टीको रूपमा रहनुपर्छ भन्ने पनि छैन र धेरैचोटि वामपन्थी दल पहिलो पार्टीको रूपमा पनि देखिएको हो. तर आउँदो निकट भविष्यमा तुरुन्तै वामपन्थी दलहरू त्यति स्ट्रङली अगाडि बढ्न नसक्ने अवस्थामा राष्ट्रपा र नेपाली काङ्ग्रेस नै नेपालीको राजनीतिमा दुईवटा मुख्य शक्ति रहन्छन् जस्तो मलाई लाग्छ.
0: अब अन्तिम जिज्ञासा यहाँसँग, खास गरी चाहिँ काङ्ग्रेसको आन्तरिक लोकतन्त्रका सन्दर्भमा एउटा म यहाँलाई उदाहरण भन्छु. गोर्खा काङ्ग्रेसका तत्कालीन सभापति चिजमान श्रेष्ठले किताब एउटा लेख्नुभएको छ. त्यसमा के लेख्नुभएको छ भने, गिरिजाप्रसाद कोइराला र किशुनजीका बिचमा यति धेरै समस्या भयो कि किशुनजीका प्रतिनिधि चिरञ्जीवी वागले सभापतिमै चुनाव लड्नुभयो र गुट उपगुट बन्ने भयो, पार्टी फुट्ने अवस्था नै आउने भयो, मध्यावधि चुनाव भयो. त्यसपछि चाहिँ त मध्यावधि चुनावमा चिरञ्जीवी वागलाई टिकट दिँदैनन् भनेर हामी टिकट माग्न गएको, तर गिरिजाले स्पष्ट रूपमा के भन्नुभयो भने, यो हाम्रो आन्तरिक विषय हो, टिकट त चिरञ्जीवी नै लड्छ त्यो खालको आन्तरिक लोकतन्त्र काङ्ग्रेसमा थियो भनेर उहाँले लेख्नु भएको छ। आगामी दिनमा त्यस्तो काङ्ग्रेस रहन्छ?
1: त्यस्तो काङ्ग्रेस यदि लोकतन्त्रमा विश्वास गर्छ भने काङ्ग्रेस त्यस्तै रहनुपर्छ। कसैले कसैको विरुद्धमा कुनै कुराहरू लेखिन्छ, लोक अब त्यहाँ प्रेस स्वतन्त्रताको कुराहरू हुन्छ अथवा त्यहाँ अरू कुरामा विचारमा सङ्घर्ष गर्दाखेरि त्यो विचारको सङ्घर्षलाई निमित्यान नै पार्नुपर्छ भन्ने हो भने त त्यो लोकतान्त्रिक दलै रहँदैन जस्तो मलाई लाग्छ। र त्यो विषय त्यस विषयमा चाहिँ नि प्रेसप्रति चाहिँ नि इभन शेरबहादुर देउवा पनि प्रेसप्रति त्यति नकारात्मक हुनुहुन्थ्यो, सकारात्मकै हुनुहुन्छ अझै पनि। र प्रेसले केही लेखेको विरुद्धमा यो प्रेसलाई सिद्ध्याउनुपर्छ भन्ने सोच चाहिँ नि शेरबहादुर देउवामा पनि थिएन, गगन थापामा पनि नरहला, भोलि हुने गगन थापा वा अरू कोही सभापतिमा पनि त्यो कुरा नरहला। र काङ्ग्रेस लोकतन्त्रको लागि, जनताको अधिकारको लागि, जनताको बोल्न पाउने अधिकारको लागि, काम गरेर खान पाउने अधिकारको लागि सधैँ लड्ने पार्टी भएको हुनाले त्यस्तो किसिमको चाहिँ नि कुरामा चाहिँ नि एउटा चाहिँ नि निरङ्कुश निरङ्कुश चाहिँ नि व्यवहार नदेखिएला भन्ने लाग्छ मलाई।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो एकजना वरिष्ठ पत्रकार प्रतीक प्रधान। काङ्ग्रेसको 15 महाधिवेशन काठमाडौँमा जारी रहँदा काङ्ग्रेसको विगत, वर्तमान र भविष्यबारे अन्तरसंवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
2: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
5: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
4: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
6: तर समाधान पनि हामीसँगै छ है।
4: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
5: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
6: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
7: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीपछिको खोज तथा उद्धार स्थगित गर्ने र अब पुनर्निर्माण र पुनर्स्थापनाको काममा ध्यान केन्द्रित गर्ने सरकारको तयारी। सरकार सुकुम्बासी समस्या मुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। हालसम्म झण्डै 6,000 परिवारलाई लालपूर्जा वितरण। नेपाली काङ्ग्रेसको बन्द सत्रमा राजनीतिक लगायत विभिन्न प्रतिवेदनमा समूहगत छलफल। नयाँ कार्य समितिका लागि असोज 22 गते मतदान हुने। र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार मस्तिष्कको स्नायु कोषहरूको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका 3 वैज्ञानिकलाई प्रदान गरिने।
8: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ?
9: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
8: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
9: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
8: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
9: र अझ रमाइलो कुरा,
8: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
9: Clear calls र fast internet एकै साथ।
8: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 #hash डायल गर्नुहोस्। 4G बोल्टे।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: अब समाचार विस्तारमा। सरकारले भोटेकोसी त्रिशुली बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समितिको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। त्यसै गरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रुपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापना को काम अघि बढ्ने बताउनुभयो। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित मुद्दाका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आवश्यक कार्य का लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो। प्रवक्ता पोखरेलले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने र सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको सचिव पदमा बढुवा गरी सहरी विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले हिजो सामाजिक सञ्जाल मार्फत भूमिहीन सुकुम्बासीको समस्या सधैँका लागि समाधान गर्ने दिशातर्फ अघि बढेको बताउनु भएको हो। उहाँले निर्वाचनका बेलामा 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समाधान गर्ने स्पष्ट वाचा गरेको स्मरण पनि गराउनुभयो। प्रधानमन्त्री शाहले सरकारले हालसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको पनि बताउनुभयो। 7 दशकसम्म आश्वासन पाएका नागरिकले अब लाल पूर्जा पाउने गरी सरकारको काम अघि बढेको उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले भूमि समस्या समाधान समिति गठन भएपछि अहिले देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको बताउनुभयो। उहाँले हालसम्म प्रणालीमा कुल 13,11,197 निवेदन प्रविष्ट भइसके तथा यी निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिसकेको छ र अब प्राथमिकता निर्धारण गर्दै समाधानतर्फ अगाडि बढिरहेको उल्लेख गर्नुभएको छ। नेपाली काङ्ग्रेसको संशोधित विधान पारित भएको छ। पार्टीको 15 महाधिवेशन अन्तर्गत दोस्रो दिन हिजो खुल्ला मञ्चमा भएको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गर्नुभएको संशोधित विधान पारित गरेको हो। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा केन्द्रीय कार्य समिति 297 सदस्यीय हुने व्यवस्था छ। विधान अनुसार सभापति 1, वरिष्ठ उपसभापति 1 र उपसभापति 4 जना रहनेछन्। 4 उपसभापति मध्ये 1 जना महिला अनिवार्य गरिएको छ। महामन्त्री 3 जना रहनेछन्, जसमा 1 जना महिला अनिवार्य गरिएको छ। सह महामन्त्री 15 जना रहनेछन्। कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट 1 जना

0: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
3: नमस्कार। शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। शिक्षा सबैका लागि समान अधिकार हो, तर सबै विद्यार्थीहरूका लागि शिक्षाको पहुँच, सिकाइको माध्यम र अवसर समान

0: छन्त। विशेष गरी दृष्टिविहीन तथा अपाङ्गता भएका विद्यार्थीहरूको लागि हाम्रो शिक्षा प्रणाली कतिको पहुँच योग्य, समावेशी र प्रभावकारी बन्न सकेको छ त? आजको कार्यक्रममा हामी यही विषयमा केन्द्रित रहनेछौँ। यसका लागि हामीसँग हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको विशेष शिक्षा परिषदका सदस्य तथा राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डाक्टर वीरेन्द्र राज पोखरेल। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
1: हस् धन्यवाद, मेरो पनि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ।
0: हजुर, यहाँ आफै पनि दृष्टिविहीन हुनुहुन्छ तर पनि विज्ञका रूपमा चिनिनुहुन्छ, त्यति मात्र नभएर दृष्टिविहीन विद्यार्थीहरूले प्रयोग गर्ने पहुँचयुक्त सूचना प्रविधि र समावेशी विषयमा यहाँले विद्यावारिधि पनि गर्नुभएको छ, यहाँसम्म पुग्नु भएको छ, यो कसरी सम्भव भयो? कुराकानीको सुरुवात यसैबाट गरौँ न।
1: हजुर, अब दृष्टिविहीन हुँदैमा यो भनौँ शिक्षाको अवसरबाट वञ्चित हुनुपर्छ भन्ने कुरा होइन। अवसर दिन सक्यो भने दृष्टिविहीनहरूले पनि धेरै शैक्षिक गतिविधि, शिक्षाका क्रियाकलापहरू गर्न सक्छन् भन्ने कुराको एउटा इक्जाम्पल हो। अब बच्चा छँदाखेरि नै अब ब्रेलमा चाहिँ पाठ्य सामग्रीहरू प्राप्त गर्न सकेको अवस्थामा बिस्तारै आफैले अध्ययन गर्न सकिन्छ। त्यसपछि अब अलिकति पुरानो समयमा चाहिँ नि मैले अब पढाइ सुरु गर्ने बेलामा चाहिँ त ब्रेलको त्यति धेरै विकास भइसकेको थिएन। ब्रेल पुस्तक नेपाल सरकारले अलिअलि उपलब्ध गराउँथ्यो, तर साथी सहयोग परिवारको सहयोगमा चाहिँ नि अरूलाई पढ्न लगाएर गर्नुपर्ने बाध्यता नै थियो। अहिले पनि त्यो बाध्यता केही हदसम्म छ, तर चाहिँ जब मैले चाहिँ नि यो सूचना प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने कुरा थाहा पाइसकेपछि सूचना प्रविधिको प्रयोगलाई आफ्नो जीवनको चाहिँ नि एउटा आधार बनाएँ र देश विदेशमा पनि गएर सूचना प्रविधि, विशेष गरेर कम्प्युटर सम्बन्धी ज्ञान, कम्प्युटरमा पनि सूचना प्रविधि, पहुँचयुक्त सूचना प्रविधि भन्छौँ आवाजयुक्त रूपमा, त्यसपछि त्यसलाई ब्रेलमा कसरी लिङ्क गर्ने, त्यसपछि यो सूचना प्रविधिको प्रयोग गर्दै लिट्रेचरहरू पढ्न थालियो र अन्तत गत्वा अब त्रिभुवन विश्वविद्यालयबाट नै पिएचडी गर्नेसम्म गर्न सके। त्योभन्दा पछाडिको धेरै सङ्घर्ष छन्, ती सङ्घर्षका कुराहरू चाहिँ त अब लामो इतिहास छ, अब लामो कथा छ। तर पनि दृष्टिविहीन हुँदैमा कुनै पनि अवसरबाट वञ्चित हुनुपर्ने अवस्था रहँदैन यदि हामीले त्यसलाई चाहिँ नि उपयुक्त रूपमा व्यवस्थापन गर्न सक्यौँ, अवसर दिन सक्यौँ र शिक्षाको उज्यालो कामबाट उनीहरूलाई पनि सँगसँगै लिएर जान सक्यौँ भनेदेखि।
0: हजुर, अहिले पनि देशका विभिन्न भागमा दृष्टिविहीन व्यक्तिहरू हुनुहुन्छ होला, होइन? कैयौँले चाहिँ यो ब्रेल लिपि अथवा दृष्टिविहीनलाई सहज रूपमा पढ्ने वातावरण नभएर पनि स्कुल जान नसकिने अवस्था पनि हुनसक्छ होला। यद्यपि यहाँले चाहिँ त्यो विषयमा अध्ययन गरिराख्नु भएको छ, यहाँलाई बढी जानकारी होला। दृष्टिविहीन विद्यार्थीहरूको लागि नेपालको वर्तमान शिक्षा प्रणाली कतिको सहज छ, कतिको अनुकूल छ, उहाँले सहज रूपमा अध्ययन गर्न पाएका छन् कि छैनन्, यसको लागि भएका प्रयासहरू के छन्? किनभने यहाँ आफै पनि अहिले विशेष शिक्षा परिषदको सदस्यको रूप मन्त्रालयले गठन गरेको, शिक्षा मन्त्रालयले गठन गरेको, त्यसमा चाहिँ सदस्यको रूपमा काम गरिराख्नु भएको छ, के पाउनु भएको छ?
1: यो एकदमै राम्रो समसामयिक प्रश्न हो। वास्तवमा नेपाल सरकारले यो अब दृष्टिविहीनहरूको शिक्षाको लागि चाहिँ नि यो संवैधानिक अधिकारकै रूपमा संविधानको धारा 31 स्पष्ट गरेको छ कि दृष्टिविहीनहरूलाई चाहिँ ब्रेल लिपिको माध्यमबाट चाहिँ शिक्षा प्रदान गर्ने भनेर सबैको लागि निशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ। भनेपछि पहिलो कुरा त कानुन त नै कुनै पनि दृष्टिविहीनले पढ्नको लागि पैसा खर्च गर्नु पर्दैन, यो निशुल्क शिक्षा छ। युनिभर्सिटी लेभलसम्म पनि यो निशुल्क शिक्षा छ। दोस्रो कुरा, नेपाल सरकारले शिक्षा मन्त्रालय अन्तर्गत कक्षा 10 चाहिँ नि ब्रेल लिपिमा पुस्तकहरू उपलब्ध गराउँछ। यद्यपि यसको सङ्ख्या कम छ, सबैतिर पुर्याउन सकिएको छैन, तर प्रयास चाहिँ नेपाल सरकारले गर्दै आएको छ। अब यो विगत 2 नै यो प्रयास चाहिँ भइरहेको छ र अहिले पनि त्यसको निरन्तरता छ। र विशेष शिक्षा परिषद छ, त्यो विशेष शिक्षा परिषदले चाहिँ नि वास्तवमा त्यो अन्तर्गत 380 स्रोत कक्षाहरू सञ्चालन छ र त्यो 380 स्रोत कक्षामा चाहिँ नि दृष्टिविहीनको मात्रै होइन, दृष्टिविहीन सुनाइ सम्बन्धी अपाङ्गता भएको बहिरा विद्यार्थीहरू र बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू, अटिजम भएका बालबालिकाहरू र त्यस्तै गरेर श्रवण दृष्टिविहीन भएका बालबालिकाहरूलाई समेत समेटेर चाहिँ नि स्रोत कक्षाहरू सञ्चालन छ। अब यो स्रोत कक्षा देशको चाहिने 380 विद्यालयहरूमा सञ्चालित छ। त्यसको साथमा अझै शिक्षा मन्त्रालय अन्तर्गत चाहिँ विशिष्ट परिषदको अनुदानमा केही सङ्घ संस्थाहरूले पनि आफ्नो अपाङ्गतासँग जोडिएका सङ्घ संस्था, जस्तो अटिजम भएका बालबालिकाहरूको लागि चाहिँ अटिजम सम्बन्धी काम गर्ने सङ्घ संस्थाहरू मार्फत, त्यो सम्बन्धी काम गर्ने भनेर खोलिएका विद्यालयहरू मार्फत पनि केही अनुदान चाहिँ दिने गरेको छ। यो चाहिँ सकारात्मक प्रयासहरू हुन्, तर त्यसको अलावा अझै धेरै कुराहरू ग्याप छन्। त्यसले गर्दाखेरि अपाङ्गता भएको बालबालिकाहरू, दृष्टिविहीन बालबालिकाहरू अझै पनि अरू सरह प्रतिस्पर्धी बन्न सकेका छैनन्, अरू सरह गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेका छैनन्, र उनीहरू चाहिँ नि पढेर भोलि उत्पादनशील नागरिक बन्ने कुरामा चाहिँ नि ज्यादै ठुलो चुनौती अझै पनि रहेको छ, किनभने गुणस्तरीय शिक्षा चाहिँ नि अझै पनि प्रदान गर्न सकिएको छैन। त्यसको पछाडिका धेरै ग्यापहरू छन्।
0: डाक्टर साहब, यहाँले यो कुरा भन्दै गर्दाखेरि मैले फेरि पनि जोडिहालेँ, समावेशी शिक्षाका कुराहरू, शिक्षाका अधिकारका कुराहरू, बालबालिकाका अधिकारका कुराहरू, जे कुराहरू हाम्रा चाहिँ संविधान अथवा कानुनमा पनि चाहिँ प्रश्न रूपमा उल्लेख गरिएका छन्, तर तिनीहरूलाई व्यवहारमा लागू हुन सकिरहेको छैन। यहाँसँग हामी दृष्टिविहीन अथवा अपाङ्गता भएका बालबालिका अथवा विद्यार्थीहरूको कुरा गर्दै गर्दाखेरि, उहाँको शिक्षाको कुरा गर्दै गर्दाखेरि, अहिले पनि गाउँघरमा भएका दृष्टिविहीन विद्यार्थीहरू स्कुल त जालन्, तर त्यो किसिमको दक्ष जनशक्ति अथवा शिक्षकको अभाव, ब्रेल लिपि जान्ने शिक्षकको अभावका कुराहरू छन्, यसले गर्दाखेरि वञ्चित हुनु परेको अवस्था छ कि, अथवा उहाँले सहज रूपमा पढ्न पाउँछन् कि, के चाहिँ स्थिति?
1: यो चाहिँ राम्रो प्रश्न हो, किनभने नेपाल सरकारले राष्ट्रिय शिक्षा नीति 2076 अन्तर्गत चाहिँ नि सबै बालबालिकाहरूले शिक्षा प्राप्त गरून् भनेर समावेशी शिक्षा र विशेष शिक्षाको दुईवटा व्यवस्था गरेको छ। अब समावेशी शिक्षा चाहिँ नि आफ्नै घर समुदायमा चाहिँ उसले शिक्षा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यता हो। अब आफ्नै घर समुदायमा शिक्षा प्राप्त गर्ने भनेको समावेशी शिक्षाको मूल मान्यता हो, तर त्यो विद्यालयमा न त संरचना पहुँचयुक्त छ, न त्यहाँ ब्रेल पुस्तकहरू उपलब्ध हुन्छ, न त्यहाँ ब्रेल जान्ने शिक्षकहरू हुन्छन्, न दृष्टिविहीन विद्यार्थीहरूलाई, बालबालिकाहरूलाई कसरी पढाउने भनेर टिचिङ पेडागोजी भन्छौँ हामी, यो शैक्षिक चाहिने जुन एउटा विधि हुन्छ त्यो विधि अपनाउन जानेका हुन्छन्। त्यसले गर्दाखेरि अभिभावकहरूले एकदम जाने बाध्यतावश आफ्नो घरबाट टाढा राखेर दृष्टिविहीन विद्यार्थीहरूलाई पढाउन बाध्य छन्। त्यसले गर्दाखेरि होस्टेल भएको विद्यालयहरूमा लगेर मात्रै पढाउन बाध्य छन्, र कतिपय जो यो काम गर्न चाहिने सक्दैनन् अथवा आर्थिक अभावमा चाहिने बसिरहेका अभिभावक परिवारहरूले चाहिने वास्तवमै ती विद्यार्थी ती बालबालिकाहरूलाई चाहिँ नि आफ्नै आफ्नै घरमै अथवा निष्क्रिय बनाएर एउटा अनुत्पादक बनाएर मात्रै एउटा निगाहमा बाँच्ने गरेर भत्ताको आशमा बाँचेर चाहिँ नि एउटा सिङ्गो जीवन नै व्यर्थ खेर जाने चाहिँ वातावरण सृजना भएको छ। यो सबै कुराको कारण भनेको चाहिँ नि हामीसँग समावेशी शिक्षा नीति अवलम्बन गरे तापनि त्यसको लागि पूर्वाधार तयार गर्ने कुरा, त्यसको लागि शिक्षकहरूलाई तालिम प्रदान गर्ने कुरा, इन सर्भिस ट्रेनिङहरूभित्र चाहिँ नि त्यो शिक्षकहरूलाई जुन प्रकारले चाहिँ हामीले भनौँ शैक्षिक गुणस्तरीय शिक्षा दिनको लागि समावेशी ढाँचामा एउटै कक्षा कोठामा बसेर दृष्टिविहीन अथवा दृष्टि भएका विद्यार्थीहरूलाई सँगसँगै पढाउन कसरी गर्न सकिन्छ, त्यो सिप दिन नसकेको कारणले गर्दाखेरि आफ्नै समुदायमा पनि विद्यार्थीहरू वञ्चित भइरहेका छन्। त्यसैले गाउँघरमा यदि हेर्यो भने वास्तवमै समावेशी शिक्षाको अवस्था चाहिँ ज्यादै नाजुक छ। जुन सहर बजार जहाँ होस्टेल फेसिलिटीहरू छ त्यो ठाउँमा लगेर मात्रै आफ्नो बालबालिका पढाउने वातावरण चाहिँ अहिले भइरहेको छ। गाउँघर समाजमै म यही मेरो विद्यालयमा पढ्छु भन्ने हो भने चाहिँ एकाद घटना बाहेक अधिकांशमा चाहिँ नि यो सम्भव भइरहेको छैन।
0: हजुर, अहिले डिजिटल शिक्षाको विस्तार भइरहेको छ, यसले दृष्टिविहीन विद्यार्थीहरूलाई अवसर बढाएको छ कि नयाँ किसिमको चुनौतीहरू अथवा विभेद सिर्जना गरेको देखिन्छ? किनभने स्क्रिन रिडरका कुराहरू, अडियो बुकका कुराहरू, ब्रेल लगायतका प्रविधिको प्रयोग नेपालमा त्यति जसरी चाहिँ हुनुपर्थ्यो, जसरी प्रविधि अगाडि बढेको छ त्यसरी दृष्टिविहीन विद्यार्थीहरूलाई सहज बन्दै गएको छ या अझै कठिन बन्दै गएको छ?
1: अब तपाईँले कति राम्रो प्रश्न गर्नुभयो कि, वास्तवमा अहिले सूचना प्रविधिको यो विकासले गर्दाखेरि व्यक्तिलाई अवसर प्रदान गरेको छ कि वञ्चित गरेको छ भन्ने कुरा एकदमै राम्रो प्रश्न हो। तर यसले अवसर यति धेरै अवसर प्रदान गरेको छ, यति धेरै अवसर प्रदान गर्छ कि अरू दृष्टियुक्त विद्यार्थीहरूलाई भन्दा दुई गुणा तिन गुणा बढी चाहिँ यसले अवसर प्रदान गर्छ यदि यो पहुँचयुक्त भयो भने। तर यो सूचना प्रविधि पहुँचयुक्त बनेन भने दृष्टिहीन व्यक्तिहरू अझै पनि पछाडि पर्छन् र उनीहरू चाहिँ अरूभन्दा पछाडि पर्छन्, अधिकारै प्रयोग गर्न सक्दैन, शिक्षाको उज्यालो घाममा उनीहरू आउनै सक्दैन। अब त्यो पहुँचयुक्त भनेको के हो त भन्दाखेरि, हामीसँग अहिले ब्रेल भनौँ न, ब्रेल भनेको चाहिँ नि हाम्रो हातले, हातको औँलाले स्पर्श गरेर पढ्ने लिपि हो। यसो हेर्दाखेरि ब्रेल फिजिकल हुन्छ, हातले छामिन्छ, छाम्नुपर्छ, छवटा डट हुन्छ, त्यो छवटा डट उठेको चाहिँ तिन तिनवटा डटको दुईवटा लहर हुन्छ, छामेर हामीले पढ्ने हो त्यसको कम्बिनेसनको, डटको कम्बिनेसनको आधारमा। यो पेपरमा मात्रै हुन्छ भन्ठान्छन्, तर हाम्रो नेपाल सरकारलाई, हाम्रो शिक्षा मन्त्रालय अन्तर्गत अधिकांशलाई थाहा छैन कि त्यो ब्रेल अब हाम्रो मोबाइल डिभाइसमा जोडेर एउटा सानो डिभाइस, ब्रेल डिस्प्लेयर अथवा ब्रेल नोट टेकरमा त्यो डिभाइस जोड्यो भनेदेखि मोबाइलमा आएको चिज त्यहाँ आउँछ, कम्प्युटरमा आएको चिज त्यो ब्रेलमा डिभाइसमा आउँछ। त्यति मात्रै होइन, आवाजयुक्त रूपमा चाहिँ नि त्यो पुस्तकहरू निर्माण गर्न सकिन्छ। अहिलेको अहिले पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेका पुस्तकहरू अहिलेको अहिले आवाजयुक्त रूपमा चाहिँ नि निकाल्नको लागि अहिलेको यति धेरै एआई टुल्सहरू चाहिँ आइसकेको छ, तर त्यो सबै प्रयोग गर्न सक्ने गरी चाहिँ नि पुस्तक निर्माण भइरहेको छैन। अब सूचना प्रविधिको प्रयोगले अरूलाई भन्दा तिन गुणा बढी चाहिने अवसर दिन्छ, त्यो मैले एउटा मेरो पिएचडी रिसर्च पनि यही विषयमा जोडिएको हुनाले ठ्याक्क मैले यो भन्न पाएको हुँ कि तिन गुणा बढी चाहिँ अरूभन्दा अवसर प्राप्त गर्छन् यदि यो पहुँचयुक्त भयो भने। तर पहुँचयुक्त भएन भनेदेखि चाहिँ नि अरूभन्दा एकदम पछाडि पर्नुपर्छ कि त्यो चाहिँ नि जिरो लेभलमा आइपुग्छ, किनभने उसले त त्यो त्यो त उसको लागि कुनै प्रयोग योग्य नै प्रयोगै भएन, प्रयोग गर्नै सकिएन भनेपछि त अरूले पढेर गइसकेका हुन्छन्, अहिले बुझेर गइसकेका हुन्छन्, तर उसले चाहिँ केही कुरा चाहिँ भित्र नलेजै पाउँदैन भनेपछि यो हुँदैन। अब यसमा के विधि छ त भन्दाखेरि, मैले अघि भनिहालेँ, आवाजयुक्त रूपमा कम्प्युटर प्रयोग गर्ने, यसलाई एनभिडिए भनिन्छ, नन भिजुअल डेस्कटप एक्सेस भनेर भनिन्छ, त्यो सफ्टवेयर हो, त्यसले नेपाली पनि पाठ पढ्न सकिन्छ, इङ्ग्लिस पाठ पनि पढ्न सकिन्छ, आफैले टाइप गरेको कुरा आफैले सुनिन्छ, आफूले इन्टरनेटदेखि लिएर विभिन्न एप्सहरू पढ्न सकिन्छ। त्यस्तै गरेर मोबाइलमा, मोबाइलको पनि एन्ड्रोइड सिस्टममा र आइओएस सिस्टममा, आइफोनमा पनि यो हुन्छ। अब आइफोनमा भोइस ओभर भन्ने हुन्छ, त्यसपछि एन्ड्रोइड सिस्टममा टक ब्याक भन्ने हुन्छ, यो एक्सेसिबिलिटी फिचर यो अन गर्यो भने किताबहरू सबै त्यसमा पढ्न सकिन्छ, भएभरको सबै इन्टरनेटको फेसिलिटी त्यसमा पढ्न सकिन्छ। सानो बालबालिकादेखि माथिसम्म पढ्न सक्छन्, तर हामीले बालबालिकालाई चाहिँ ब्रेलमै लानुपर्छ, ब्रेल सिकाउनै पर्छ, ब्रेल सिकिसकेपछि उसको एउटा आधार बन्छ, अनि त्यो यो अहिलेको डिजिटल डिभाइसहरूलाई चाहिँ नि ब्रेलसँग कनेक्सन हुने गरी अहिले सफ्टवेयरहरू बनेको छ, अहिले त्यो एप्लिकेसनहरू हामीले सिकाउन सक्यौँ भने दृष्टिबिन विद्यार्थीहरू टोटली इन्डिपेन्डेन्ट भएर अरू कसैको सहयोग बिना पढ्न पनि सक्छन्,
0: हजुर,
1: परीक्षा दिन पनि सक्छन्, जागिर खान पनि सक्छन्, काम गर्न पनि सक्छन् र देशको एउटा उत्पादनशील जीवनको रूप, नागरिकको रूपमा व्यतीत गर्न सक्छन्। यो सूचना प्रविधिले त्यति धेरै चाहिँ एउटा अवसर दिएको छ। अब तपाईँले अघि सोधिहाल्नुभयो यो विषयमा ग्याप कहाँ छ त भन्ने कुरा गर्दाखेरि चाहिँ नि हामीले बनाएका पुस्तकहरू पहुँचयुक्त छैनन्। एकाध संस्थाहरू जस्तो मैले आफैले जापानबाट तालिम लिएको 2002 आजभन्दा 24 वर्ष अगाडि नेपालमा यो डेजी भनिन्छ, डिजिटल एक्सेसिबल इन्फर्मेसन सिस्टम, र यो सिस्टमबाट चाहिँ हामीले पहुँचयुक्त पुस्तकहरू चाहिँ आवाजको रूपमा चाहिँ निर्माण गर्छौँ। यो इपपमा पनि बन्छ, डेजीमा पनि बन्छ, र यो कुरा नेपाल सरकारले यो नीतिगत रूपमा नै अवलम्बन गरेको छैन। अब अर्को एउटा एकदमै ठुलो ग्याप मैले यसमा अवसर लिइहालेँ कि मारेकस ट्रिटी भन्ने छ, जस्तो प्रतिलिपि अधिकार कानुन हामीसँग 2002 प्रतिलिपि अधिकार कानुन आयो, त्यसले के भन्यो भने कुनै पनि प्रकाशकले प्रकाशन गरेको पुस्तक चाहिँ नि अर्को रूपमा त्यसको अंश या पुरा रूप चाहिँ नि उत्पादन गर्न पाइँदैन, त्यो चाहिँ नि कपिराइट लाग्छ र त्यो चाहिँ नि गैर कानुनी हुन्छ भनेको छ। अब हामी दृष्टिबिनहरूलाई हेर्नु न, त्यो पुस्तक ब्रेलमा निकालेको हुन्छ न त्यो पुस्तक आवाजमा निकालेको हुन्छ। अब हामीले बाध्य भएर कि त ब्रेलमा त्यो पुस्तक निकाल्नुपर्छ कि त आवाजयुक्त रूपमा आफैले रेकर्डिङ गरेर निकाल्नुपर्छ, तर त्यो काम गरे बापत चाहिँ हामीले अपराध गरेको ठहरिन्छ, हाम्रो कानुनले त्यो भन्छ। र त्यसैको लागि मारकस ट्रिटी भन्ने चाहिँ एउटा मारकस सन्धि छ संयुक्त राष्ट्रसङ्घले चाहिँ पारित गरेको, अहिले 132 देशले त्यसलाई अवलम्बन गरे, 132 देशमा दृष्टिबिनहरूले चाहिँ नि अरू पुस्तकहरू चाहिँ नि पहुँचयुक्त रूपमा आफैले निर्माण गरेर भए पनि पढ्ने चाहिँ नि अधिकार प्राप्त गरेका छन्। हाम्रो देशमा यो मारकस सन्धि अहिलेसम्म अनुमोदन नगरेको हुनाले यो 2016 10 वर्ष भयो यो अनुमोदन भएर विश्वभर लागू भएको, हाम्रो देशले अहिलेसम्म पनि त्यो चाहिँ एउटा सन्धि अनुमोदन नगरिदिएको कारणले गर्दाखेरि हामीले अन्तर्राष्ट्रिय रूपमा भएको पुस्तक पनि प्राप्त गर्न सक्दैनौँ र हामीसँग भएको पुस्तक चाहिँ नि यो क्रस बोर्डर एक्सचेन्ज भन्छ अरू ठाउँमा पठाउन सकिँदैन। त्यसले गर्दा हाम्रो नेपालमा भएको दृष्टिबिनहरू चाहिँ नि असाध्यै सीमित दायराभित्र पाठ्यक्रम पाठ्य सामग्रीहरू प्राप्त गरेर चाहिँ नि पढ्न असाध्यै कठिन अवस्थामा बाँचिरहेका छन्।
0: हजुर, यहाँले यो भन्दै गर्दाखेरि जुन डिजिटल डिभाइसहरूले गर्दा दृष्टिबिन विद्यार्थीहरूलाई अध्ययनमा समस्या हुन्छ कि भन्ने आम बुझाइमा चाहिँ फरक किसिमले दृष्टिकोण राख्नुभयो, जबकि चाहिँ हिजोको दिनमा ठुला ठुला ब्रेल लिपिका किताबहरू बोकेर जानुपर्ने त्यो अवस्थाको अन्त्य चाहिँ यो सूचना प्रविधिले गरिसकेको अवस्थामा अझै भन्यो भने परीक्षा प्रणालीका कुरा गर्दाखेरि पनि परीक्षा दिने विद्यार्थीले एउटा सहयोगी राख्नुपर्ने, ट्यालेन्ट विद्यार्थी हुँदै हुँदै हुँदै गर्दाखेरि पनि सहयोगीले चाहिँ त्यो अनुसार लेखिदिएन भने उसको चाहिँ नतिजामा पनि फरक आउने स्थिति, यो स्थितिलाई चाहिँ अहिलेको यो सूचना प्रविधिले अन्त्य गरेको छ त्यसो भए?
1: एकदम अन्त्य गरेको छ, गर्ने वातावरण छ, तर त्यो गरिसकेको नेपालमा चाहिँ त्यो प्रकारको इन्भेस्टमेन्ट चाहियो, गरेको छैन, इन्भेस्टमेन्ट पनि हुनु पर्यो, त्यो प्रकारको तालिम पनि हुनु पर्यो र त्यो प्रकारको पाठ्यक्रम पाठ्य सामग्री निर्माण पनि गर्नु पर्यो। त्यो त पूर्वाधार हो, त्यो भनेको अतिरिक्त इन्भेस्टमेन्ट नै होइन। पाठ्यक्रम विकास केन्द्रले त्यो पुस्तक बनाउँदाखेरि मेनस्ट्रिम पब्लिसिङ भन्ने हुन्छ, त्यो इपपको रूपमा चाहिँ उसले बनायो भने त्यो सजिलैसँग बन्छ, तर त्यो कुरा गरिरहेको छैन। प्रकाशन छापा प्रकाशनको लागि जसरी डिजाइन गर्नुपर्छ त्यसरी डिजाइन गर्छ, गरिसकेपछि त्यो ब्रेलमा कन्भर्ट पनि गर्न सकिँदैन, आवाजमा कन्भर्ट पनि गर्न सकिँदैन। हाम्रो एकदमै सोच नै त्यो पुगिसकेको छैन, बनाउनु पर्छ हो, पहुँचे त गर्नुपर्छ भन्ने मनमा छ, तर अभ्यासमा व्यवहारमा त्यो छैन।
0: यहाँले भन्नुभयो नि सोच छ भन्नुभयो, हाम्रो हामीसँग त्यो किसिमको जनशक्ति अथवा त्यो किसिमको दक्षता अथवा त्यो किसिमको चाहिँ उपयुक्त जो चाहिने चाहिँ किसिमको प्रणाली हो त्यो नभएर हामीले गर्न नसकेका हौँ या भइहाल्छ नि भने मात्र रोकिएको हो, के हुनसक्छ?
1: अब यसमा के छ त भन्दाखेरि इन्भेस्टमेन्ट पनि नै नभएर पनि हो, सोच चाहिँ हो गर्नुपर्छ भन्ने एउटा कस्तो भने च्यारिटेबल हिसाबले मात्रै हो गर्नुपर्छ भन्ने, तर त्यो गर्नको लागि त इन्भेस्टमेन्ट चाहियो नि त, खर्च चाहियो नि त, त्यो निर्माण गर्नको लागि जनशक्तिलाई तालिम प्रदान गर्नु पर्यो। अब हामी आफैले नै भनौँ, नेपालमा डेजी भित्राएको हुँ, अब आजभन्दा मैले 24 अगाडि डेजी भित्राएको, त्यो 24 अगाडिको प्रविधि अहिले विकास भएर यस्तो चाहिँ एआईसँग जोडिएर आइसक्यो, त्यो कुरा चाहिँ शिक्षा मन्त्रालयमा मैले पटक पटक भन्छु, म आफै शिक्षा विशिक्षा परिषदमा छु, पटक पटक पाठ्यक्रम विकास केन्द्रमा भन्छु, तर पनि पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेका पुस्तकहरू अझै पनि यो डेजी र इपपमा कन्भर्सन गर्न सकिँदैन, भनेपछि त्यो त थोरै इन्भेस्टमेन्ट चाहिन्छ, ल अलिकति लगानी राख्नु पर्यो ताकि हामीले बनाइरहेको पुस्तकहरू चाहिँ नि सबै पहुँचयुक्त बनाएर वेबसाइटमा राखौँ, पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा राखौँ, ताकि सबै विद्यार्थीले देशको सबै कुना कुनाबाट पढ्न सकौँ। त्यति मात्र होइन, त्यो पुस्तक हामीले त्यसरी बनायौँ भने त्यो ब्रेल डिस्प्लेयरमा पनि बनाउन सकिन्छ, अथवा प्रिन्ट गर्ने ठाउँमा पनि त्यो पुस्तक आफै सिधै प्रिन्ट गर्न सकिन्छ, त्यो ब्रेलमा प्रिन्ट गर्न पनि सकिन्छ। त्यस्तो एउटा भाइब्रेन्ट टेक्नोलोजी हामीसँग छ, तर नेपाल सरकारले इन्भेस्ट त्यसमा गर्दै नगर्ने र त्यो प्रकारको चाहिँ नि सोच नै, अब यो भनौँ न, हामीले भन्दै गरेपछि हुन्छ ल भनेर अलिकति च्यारिटेबल हिसाबले ए उपकार गर्नुपर्छ भन्ने हिसाबले चाहिँ गर्ने हो, तर लागू गर्नुपर्छ भन्ने किसिमको चाहिँ सोच छैन। फेरि अर्को एउटा ठुलो समस्या अहिले के छ त भन्दाखेरि, ल सङ्घीय तहमा केही विद्यालयहरूमा यो कुरा सुरु गरिएको भए तापनि स्थानीय तहसम्म शिक्षा भनेको अहिले स्थानीय सरकारको चाहिँ नि कार्यक्षेत्रभित्र रहेको छ संवैधानिक रूपमा नै, भनेपछि शिक्षा एकाइ प्रत्येक पालिकामा भएको शिक्षा एकाइले यो कुरा बुझेको छैन, त्यो पालिकामा भएको दृष्टिबिन विद्यार्थीहरूले कसरी त्यो पुस्तक प्राप्त गर्ने, त्यहाँ इन्भेस्ट कसरी गर्ने, त्यहाँ तालिम कसरी दिने शिक्षालाई, यो एकदमै ठुलो विकराल अवस्था चाहिँ नि छ, जुन कुरा प्रविधिको विकासले अवसर दिएको छ दिन्छ, तर त्यो चाहिँ हामीले अवलम्बन गर्न सकेको छैनौँ। यो यो मेरो रिसर्चले पनि यो कुरालाई एकदमै धेरै चाहिँ हाइलाइट गरेको छ।
0: यहाँले यो भन्दै गर्दाखेरि हामीले नीतिगत कुरा गर्दै गर्दाखेरि अहिले पनि मैले अगाडि पनि जोडेको थिएँ, ग्रामीण क्षेत्रमा धेरै विद्यार्थीहरू दृष्टिविहीन छन्, उहाँहरूले सहज रूपमा शिक्षा आर्जन गर्न पाइरहेका छैनन्, किनभने उहाँहरूको अभिभावकको आर्थिक हैसियतसम्म पनि हैसियत भएन, किनभने तिनीहरू सबै ठाउँमा चाहिँ यो ब्रेल लिपि छैन, केही निश्चित ठाउँहरूमा मात्र यसको पढाइ हुन्छ। त्यसले गर्दाखेरि विद्यार्थीको चाहना हुँदाहुँदै पनि अभिभावकको बाध्यताले विद्यार्थीहरू त्यहाँ जान सकिरहेका छैनन्, धेरैले कुराको जानकारी पनि नहुन पनि सक्छ। त्यसैले दृष्टिविहीन विद्यार्थीहरूलाई अध्ययन गर्नको लागि सरकार तर्फबाट केही त्यस्ता सहुलियतका कुराहरू पनि छन् कि, कहाँ कहाँ पढ्न सक्छन् यो बारेमा बताइदिनु।
1: हस् हस्, यो तपाईँको यो प्रश्न म लिन्छु, तर त्यसको साथमा एउटा एकदम महत्त्वपूर्ण कुरा यहाँले उठाउनु भयो अभिभावकको। मेरो रिसर्चले अभिभावकको कुरा पनि हामीले जोडेका छौँ, मैले पनि जोडेको छु होइन। अभिभावकको केसमा के छ, पहिलो कुरा त अभिभावकलाई कहाँ पढाइ हुन्छ, यो दृष्टिबिन भएपछि पढ्छ कि पढ्दैन, अब पढ्दैन उसको त संसारै बिग्रियो, संसारै सकियो भने जस्तो त्यो सोच पहिला हुँदो रहेछ। त्यसले जनचेतना छैन, चेतना दिन सकिएको छैन। दोस्रो कुरा चाहिँ ल, चेतना भयो, विद्यालय पढाइयो भने उसले आफ्नो अरू छोराछोरी जो आँखा देख्ने छोराछोरीहरूलाई चाहिँ नि भोलिघर उत्पादन बन्छ, यसले जीवन धान्छ, यसले कमाउँछ, परिवार धान्छ, हामीलाई हेर्छ, तर यो दृष्टिबिन चाहिँ यसले के गर्छ के पनि गर्दैन। यसको सन्दर्भमा परिवारले इन्भेस्ट गर्न पनि चाहँदैन, देख्नेको लागि इन्भेस्ट गर्छ, नदेख्नेको लागि इन्भेस्ट गर्दैन, अरू कसैले खर्च गर्दै हुन्थ्यो भन्ठान्छ। यसको अनुभव कोभिडमा हामीले हेऱ्यौँ, जो बेलामा चाहिँ नि अनलाइन एजुकेसन भयो, सबै विद्यालयहरूले चाहिँ नि मोबाइल डिभाइसमा चाहिँ पढाउन थाले, घरमा डिभाइस एउटा छ भने त्यो चाहिँ नि देख्ने छोराछोरीको लागि चाहिँ नि उपयुक्त उनीहरूले उपलब्ध गराइदिए, नदेख्नेको लागि चाहिँ उपलब्ध गराएनन्। त्यो मेरो रिसर्चले देखाएको छ। भनिसकेपछि परिवार पनि यो एकदमै निरपेक्ष छ कि आफ्नो बालबालिकाहरूलाई शिक्षा दियो भनेदेखि भोलि उत्पादनशील बन्न सक्छन्, परिवार धान्न सक्छन् भन्ने कुरामा निरपेक्ष छ, अझै पनि विश्वास गर्न सकेका छैनन्। त्यसले गर्दाखेरि यो परिवारको तहमा पनि समस्याग्रस्त छ, स्वयं दृष्टिबिन व्यक्तिहरू आफै पनि कतिपय अवस्थामा मैले कसरी पढ्ने भन्ने कुरा चाहिँ मा विश्वास गर्न सक्दैनन्। अर्को कुरा के छ भने स्रोत कक्षा पाँचसम्म छ, त्यसपछि उसलाई अब छ कक्षाबाट माइस जानु पर्यो भनेदेखि चाहिँ नि अर्को विद्यालयमा जानुपर्छ, जुन प्राइमरी लेभलसम्म भएको जहाँ चाहिँ पाँच कक्षासम्म मात्रै पढाइन्छ, तिनीहरू चाहिँ अर्को कक्षामा जान नपाउने भएको कारणले गर्दा ड्रप आउट त्यहाँ नै ठ्याक्कै ड्रप आउट भइहाल्छ, छ कक्षामा अर्को ठाउँमा जान सक्दैनन्। अनि यसले गर्दाखेरि चाहिँ नि उनीहरूको ड्रप आउट पनि धेरै छ, इनरोलमेन्ट पनि एकदमै कम, भर्ना दर पनि छ, त्यस्तै गरेर भोलि गएर चाहिँ नि एकदम उत्पादनशील बन्ने गरी चाहिँ नि एकदमै एकाध मान्छे मात्रै छन्। अब शिक्षाको कुरा गर्दाखेरि दृष्टिबिनहरू यति राम्रो शिक्षकको रूपमा छन्, प्रशासकको रूपमा दृष्टिबिनहरू छन्, विभिन्न म्यानेजमेन्टमा चाहिँ काम गरिरहेका छन्, तर त्यो चाहिँ अवसर पाएकोहरूले मात्रै गरे, जसले अवसर पाएको छैन उनीहरू चाहिँ घरमै थन्किएर बसेका छन्। अब तपाईँको अर्को प्रश्नमा चाहिँ मैले जो अभिभावकहरू ग्रामीण क्षेत्रमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो शिक्षा प्राप्त गर्नको नेपालको पूर्वदेखि मेचीदेखि महाकालीसम्मको विभिन्न जिल्लाहरूमा छ, जस्तो झापामा चाहिँ नि छ हाम्रो दृष्टिबिनहरूले पढ्ने विद्यालय, मोरङमा छ, मोरङमा चारवटा विद्यालयहरू छन्, त्यस्तै धरानमा चाहिँ नि स्वयं ज्ञान चक्षु विद्यालय चाहिँ दृष्टिबिन विद्यार्थीहरूको लागि भनेर बनाइएको छ, त्यसै सप्तरीमा छ, जनकपुरमा छ, वीरगन्जमा छ, त्यस्तै गरेर हामीले बुटोलमा छ, नवलपरासीमा छ, अनि त्यसपछि कपिल वस्तुमा छ, दाङमा छ, सुर्खेतमा छ, नेपालगञ्जमा छ, नेपालगञ्जमा त होस्टेल सहितको फेसिलिटी छ, मङ्गल सेन मा विद्यालय, त्यस्तै गरेर धनगढीमा छ, कञ्चनपुरमा छ, डोटीमा छ, यति ठाउँमा चाहिँ नि दृष्टिबिनहरूले सजिलैसँग पढ्न पाइरहेको, काठमाडौँ भयो, नुवाकोटमा पनि छ, अब काठमाडौँ भक्तपुर ललितपुर त कुरा भइ नै हाल्यो। अब पोखरामा स्वयं यो भनौँ अमरसिंह विद्यालयमा दृष्टिबिन र दृष्टियुक्त विद्यार्थीहरू सबै बसेर पढ्ने समावेशी विद्यालयकैमा छ, तर त्यहाँ होस्टल फेसिलिटी पनि छ, त्यस्तै गरेर बागलुङमा छ।
0: यहाँले यो भन्दै गर्दाखेरि त्यहाँमा कतिको पैसा लाग्छ, अभिभावकले पैसा पर्दैन
1: त्यहाँ? अहिले मैले भनेका विद्यालयहरू कुनैमा पनि अभिभावकहरूले पैसा तिर्नु पर्दैन। अब होस्टेलको लागि अब खानपिनको थोरै पैसा तिर्नुपर्छ होस्टेल सर्भिसको लागि, तर त्यसको लागि चाहिँ नि नेपाल सरकारको छात्रवृत्ति छ, जसले होस्टेलमा बस्छन् उनीहरूको लागि महिनाको 5,000 रुपियाँ नेपाल सरकारले छात्रवृत्ति दिन्छ। भनेपछि उसले 10 महिनाको लागि पाउँछ, 2 महिना चाहिँ बिदा हुन्छ, दसैँ र जाडोको बिदा गर्दाखेरि 2 महिना बिदा हुन्छ, त्यो 2 महिनाको उसले पाउँदैन, त्यो चाहिँ घरमै बस्नुपर्ने भएको हुनाले खानपिन गर्न त घरमै खान्छ। भनेपछि 10 महिना ऊ विद्यालयमा बस्ने भएको हुनाले 10 महिनाको लागि मासिक 5,000 रूपमा चाहिँ नि उसले त्यहाँ छात्रवृत्ति पाउँछ। अब त्यो छात्रवृत्ति पाउनुको लागि चाहिँ एउटा विधि छ, त्यो विधि अपनाउँदैनन् अनि मैले पाइनँ भन्छ, नत्र नेपाल सरकारको नीतिमा कुनै पनि अपाङ्गता भएको बालबालिकाले छात्रवृत्ति नपाउने भन्ने हुँदै हुँदैन। त्यसको लागि चाहिँ विद्यालयले सबभन्दा पहिला अमिसमा भर्नुपर्छ। अमिस भनेको त्यो इन्टिग्रेटेड एजुकेसनल इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम भन्ने छ, विद्यालयले भर्नुपर्छ। त्यो विद्यालयले भर्दाखेरि दृष्टिबिन हो भने दृष्टिबिन लेख्नु पऱ्यो, अटिजम भयो अटिजम लेख्नु, जुन अपाङ्गता हो त्यो अपाङ्गता खुलाउनु पऱ्यो, अनि ऊ होस्टेलमा बस्छ कि बस्दैन या घरबाटै जाने आउने गर्छ कि भन्ने कुरा त्यो खुलाइसकेपछि त्यसको आधारमा विद्यालयले पालिकामा माग गर्नु पर्यो। पालिकाले त्यो कुरा चाहिँ नि उता शिक्षा विभागबाट नेपाल सरकारको सङ्घीय सरकारबाट चाहिँ नि सङ्घीय मन्त्रालयबाट शिक्षा विभाग मार्फत चाहिँ नि त्यो छात्रवृत्ति त्यो पालिकामा पुग्छ र त्यो पालिकाबाट विद्यालयमा गएपछि विद्यालयले त्यो विद्यार्थीलाई त्यो छात्रवृत्ति दिने चाहिँ हामीसँग छ। त्यसले गर्दाखेरि कुनै पनि विद्यालयको कुनै पनि विद्यार्थीलाई अभिभावकको लागि चाहिँ नि अब लान ल्याउनको लागि होस्टेलसम्म लान ल्याउनको लागि यातायात खर्च अब आफ्नो लुगा फाटा आदि इत्यादिको कुराहरू अभिभावकले गर्नु पर्यो, होइन भने विद्यालयमा बसेर पढ्ने खाने अनि त्यसपछि पाठ्य पुस्तकहरू यी सबै कुरा पूर्ण रूपमा निःशुल्क रूपमा प्रयोग गर्न सक्छन्। त्यसले अभिभावकहरू यो जानकारी नपाएको कारणले गर्दाखेरि पनि अन्यल भएको चाहिँ हुनसक्छ। यो कुरा चाहिँ स्पष्ट हो, नेपाल सरकारले यो प्रक्रियासँग जोडिएर आएको विद्यार्थी सबैलाई छात्रवृत्ति दिने गरेको छ।
0: हजुर, हुन्छ सर, हामीलाई समय दिनुभयो। यहाँसँग धेरै कुराहरू थिए, खास गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा दृष्टिविहीनलाई कसरी हेरेको छ, यहाँ आफै पनि दृष्टिविहीन व्यक्तिहरूको शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय परिषदको दक्षिण पश्चिम एसियाली अध्यक्ष हुनुहुन्छ, त्यसै गरी विश्व ब्रेल परिषदको केन्द्रीय सदस्य हुनुहुन्छ। यी विषयमा आगामी कार्यक्रममा फेरि कुराकानी गर्ने नै छौँ। हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
1: हस् हस्, धेरै धन्यवाद मुकुन्दजी। तपाईँले भनौँ न अब भनौँ न यो रेडियो नेपाल मार्फत सम्पूर्ण श्रोताहरूलाई यो दृष्टिबिनहरूको शिक्षा सम्बन्धी मसँग भएको केही नलेज सेयर गर्ने जुन अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
0: अहिले हामीले कुराकानी गऱ्यौँ शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको विशेष शिक्षा परिषदका सदस्य तथा राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डाक्टर वीरेन्द्र राज पोखरेलसँग गरिएको कुराकानी। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुर्याउँछ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
2: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
3: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला।
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्छ बेला वादनमा यतिराज अधिकारी, राग जौनपुरी, तबलामा हुनुहुन्छ जगन्नाथ थौगोडा र तानपुरामा हुनुहुन्छ सुनिल शाही।

0: भर्खरै सुन्नुभयो शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्थ्यो बेला वादनमा यतिराज अधिकारी, राग जौनपुरी, तबलामा हुनुहुन्थ्यो जगन्नाथ थौगोडा र तानपुरामा हुनुहुन्थ्यो सुनिल शाही।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौं। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौं।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीपछिको खोज तथा उद्धार स्थगित गरी पुनर्निर्माण र पुनर्स्थापनाको काम अघि बढाउने सरकारको निर्णय। सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। हालसम्म करिब 6,000 परिवारलाई लाल पूर्जा वितरण। र नाइजेरियाको दक्षिण पश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा 32 जनाको निधन भएको पुष्टि। अब समाचार विस्तारमा। सरकारले भोटेकोशी त्रिशुली बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। त्यसै गरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,32,27,000 रुपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम अघि बढ्ने बताउनुभयो। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित मुद्दाका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आवश्यक कार्यका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो। प्रवक्ता पोखरेलले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने र सहसचिव पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी सहरी विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले हिजो सामाजिक सञ्जाल मार्फत भूमिहीन सुकुम्बासीको समस्या सधैँका लागि समाधान गर्ने दिशातर्फ अघि बढेको बताउनु भएको हो। उहाँले निर्वाचनका बेला 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समाधान गर्ने स्पष्ट वाचा गरेको स्मरण पनि गराउनुभयो। प्रधानमन्त्री शाहले सरकारले हालसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको पनि बताउनुभयो। 7 दशकसम्म आश्वासन पाएका नागरिकले अब लाल पूर्जा पाउने गरी सरकारको काम अघि बढेको उहाँले बताउनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ। काङ्ग्रेस 15 महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कठुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो। नयाँ नामावली प्रकाशन गरेसँगै काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको संख्या 7,114 पुगेको छ। मतदाताको अन्तिम
नामावली प्रकाशन गरेसँगै आज बिहान 9:30 बजे मतदाता नामावली प्रकाशन उपर दाबी विरोध 9:30 बजेदेखि 10:30 बजेसम्म दाबी विरोध उपर जाँचबुझ 11:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने सदस्य सचिव कटुवालले बताउनुभयो। यस्तै उम्मेद्वार मनोनयन दर्ता फारम वितरण र दिउँसो 12:30 बजेदेखि 4 बजेसम्म मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ। यस्तै काङ्ग्रेसको हिजोको बन्द सत्रले पार्टीको विधान संशोधन गरेको छ। संशोधित विधान अनुसार 297 सदस्यीय नयाँ कार्य समितिको व्यवस्था गरिएको छ। नयाँ व्यवस्था अनुसार नै निर्वाचन हुन लागेको काङ्ग्रेसले जनाएको छ। प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि हिजो बेलायत प्रस्थान गर्नुभएको छ। बेलायती सेनाका चीफ अफ द जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा उहाँ साताव्यापी औपचारिक भ्रमणका लागि हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले विदाई गर्नुभएको थियो। उक्त भ्रमणले सदियौंदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सेनाले संचार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। विभिन्न प्रदेशका संचार रजिस्ट्रारसँग हिजो मन्त्रालयमा भएको छलफलमा उहाँले संचार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानूनी तथा संस्थागत व्यवस्था गर्न लागि बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले संचार माध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र व्यावसायिक बनाउन नियामकीय संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। पूर्व सांसद अशोक रोकायको गैराती त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा निधन भएको छ। तत्कालीन नेकपा माओवादीबाट संसदमा प्रतिनिधित्व गर्नुभएका पूर्व सांसद रोकाया

0: जानकारी आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको हिमाली भागको थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशको पहाड़ी भागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढीपछिको खोज तथा उद्धार स्थगित गरी पुननिर्माण र पुनर्स्थापनाको काम अघि बढाउने सरकारको निर्णय। सरकार सुकुम्बासी समस्या मुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। हालसम्म करिब 6,000 परिवारलाई लाल पूर्जा वितरण। र नाइजेरियाको दक्षिण पश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा 32 जनाको निधन भएको पुष्टि। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टीय रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टीय अभिवादन। जयमसी। प्रिय श्रोता मित्र, आज हामी तपाईँहरूलाई वास्ता गर्ने, तपाईँहरूलाई सहायता गर्न तयार हुनुहुने व्यक्तिको बारेमा हेर्नेछौँ। ओ श्रोता मित्र, यस संसारमा एकजना व्यक्ति हुनुहुन्थ्यो जो हरेक मानिसको लागि सहयोगी मित्र तथा साथी बन्न आउनुभएको थियो। उहाँ थुप्रै मानिसहरू जो दुःख कष्ट पीर मर्का समस्या चोट आदिबाट समस्यामा परेका व्यक्तिहरूलाई सहायता गर्न आउनुभएको थियो। उहाँले त्यस्ता मानिसहरूलाई देखेर फिक्री गर्नुभयो। संसारमा भएका त्यस्ता दुखी मानिसहरूको सहायता गर्ने कोही पनि छैन। आज यस संसारमा गरिब दुखीको अशक्तको साथी हुनलाई कोही पनि चाहँदैन। सबैजना असल व्यक्तिसँग मात्रै आफ्नो सम्बन्ध राख्न चाहन्छन्। उनीहरू ठूलो मानिस बन्न चाहन्छन्, तर ती अशक्त तथा दुखी मानिसहरू सोच्दछन् कि उनीहरूलाई कसैले वास्ता फिक्री र प्रेम गर्दैन। ओ श्रोता मित्र, के तपाईँको दिनचर्या आफूसँग भएको धन सम्पत्ति आदिले गर्दा कुनै चिन्ता नभए जस्तो, कसैको सहायता नचाहे जस्तो किसिमले बितेको छ कि वा मनभरि चिन्तै चिन्ताले ग्रसित भएर धोका खाएर समाजमा तिरस्कृत भएर चिन्तै चिन्ताले बसिरहनु भएको, वा त तपाईँ धनी भए पनि तपाईँको जीवन पनि निराशले तपाईँलाई छटपटाइरहनु भएको छ। ओ श्रोता मित्र, तपाईँलाई सहायता गर्न, तपाईँलाई माया गर्दै सहायता गर्नको लागि तपाईँको उकाली ओह्रालीमा दुःखमा सुखमा हाँसो र आँसुले गर्दा विभिन्न समस्याहरू खेप्न पर्ने हुन्छ। यस्तो अवस्थामा तपाईँलाई सहायता गर्न येशू यस पृथ्वीमा आउनुभयो, र ती मानिसहरूले पाइरहेको समस्याबाट छुटकारा दिन येशू तयार हुनुहुन्छ। उहाँले गरिब तथा दुखीहरूको मित्र हुनुहुन्थ्यो। समस्यामा परेका मानिसहरूलाई छुटकारा दिने, पीरमर्कामा परेका मानिसहरूलाई पीरमर्काबाट छुटकारा दिन उहाँ पापीहरूको मित्र भएर पापीहरूलाई छुटकारा दिन आउनुभयो। बाइबलमा मत्ती भन्ने पुस्तक 9:18-25 खण्डमा हामीले देख्दछौँ, एउटा सभाघरको शासक जसको छोरी बिमारले गर्दा मरेकी थिए, तर पनि त्यो व्यक्ति धनी भए तापनि शासक भए तापनि आफ्नो छोरी मरेकीमा दुखित थियो, ठुलो दुःखमा परेको थियो। उसले येशूको बारेमा सुनेको थियो। येशू दुःखमा परेका तथा मृत्युमा परेका मानिसलाई छुटकारा दिन सक्नुहुन्छ भन्ने त्यो शासकले थाहा पाएपछि ऊ येशूका आएर घुँडा टेकी सहायता माग्यो। हो मित्र, येशू पनि समस्यामा परेका मानिसहरूलाई सहायता गर्न आउनु भएको थियो। उसको पुकारालाई स्वीकार गर्दै उसको पछि पछि उसको घरमा जान लाग्नुभयो। येशू भिडहरूको बीचबाट जाँदै गर्नुहुन्थ्यो। त्यही बखत एकजना बेसहारा आई माई जो 12 वर्षदेखि समस्यामा थिए, उसको बिमार 12 वर्षदेखि रगत बहने रोगले पीडित थिए, उसले आफ्नो उपचारमा धेरै रुपियाँ पैसा गुमाइसकेकी थिए, उसको आफन्त पनि कोही थिएन, ऊ निराशमा आफ्नो जीवन बिताइरहेकी थिए। उसले सुने येशू त्यही बाटो जाँदै हुनुहुन्थ्यो, र येशूले रोग निको पार्न सक्नुहुन्छ, र उहाँले समस्यामा परेका मानिसहरूको समस्या समाधान गरिदिने व्यक्ति तथा उहाँ असहाय तथा पापीहरूको मित्र हुनुहुन्थ्यो भन्ने कुरा सुनेर ऊ पछाडिबाट गएर उहाँको लुगा छुन उनी गइन्। उनमा भएको विश्वासले उनको रगत बग्ने रोग निको भयो। येशूले पछाडि फर्केर भन्नुभयो, कसले मलाई छोयो? चेलाहरूले भने, भिडहरूले तपाईँलाई छोएको कारणले कसले छोयो भन्न सकिन्न। यत्तिकैमा त्यो स्त्री डरले कामदै येशूको नजिक आएर भने, मैले छोएको। येशूले तिनको विश्वासबाट उनी निको भएको थाहा पाउनुभयो। त्यसपछि स्त्रीलाई भन्नुभयो, जाओ। हो श्रोता मित्र, यो 12 वर्षदेखि दुःखमा परेकी स्त्रीलाई निको भयो, र येशू सभाघरको शासक कहाँ गएर उनको त्यो छोरीलाई निको पार्नुभयो। श्रोता मित्र, येशू पृथ्वीमा आउनुको मुख्य कारण नै पापीहरूलाई पापबाट छुटकारा दिनु, समस्यामा परेका मानिसहरूलाई समस्याबाट छुटकारा दिन यस पृथ्वीमा आउनुभएको थियो। छुटकारा दिनुभयो। ओ श्रोता मित्र, माथिको खण्डमा एकजना सभाघरको शासक धनी थिए, एकजना अशक्त महिला थिइन्। उनीहरूको विश्वासद्वारा उहाँले निको पार्दै सहायता गर्नुभयो। उहाँले सभाघरको शासक र त्यो 12 वर्षदेखि अशक्त मानिसलाई सहायता गर्नुभयो। ओ श्रोता मित्र, तपाईँको दिनचर्याहरू कसरी बितिरहेछन्? हाँसी खुसीका साथ वा मनभरि चिन्तै चिन्ताले ग्रसित भएर, प्रेममा रमाएर वा धोका खाएर, समाजमा सम्मान पाएर वा तिरस्कार भएर, यस्ता परिस्थितिहरू हरेक मानिसहरूको जीवनमा आउँछ। चाहे ऊ गरिब होस् वा धनी होस्, ठुलो होस् वा सानो होस्, मानिस जन्मदेखि नै जीवनका उकाली ओह्राली, दुःख सुख, हाँसु आँसु, विभिन्न किसिमका समस्या खेप्न पर्ने हुन्छ, तर पनि अन्तमा मृत्युलाई भोग्नु नै पर्ने हुन्छ। हो मित्र, हामी जन्मेपछि खाने पिउने, मोज गर्ने वा दुःख पाउने र मनै मात्र हो वा तपाईँ कस्ता कस्ता समस्याबाट पीडित हुनुहुन्छ अनि यी पीडाबाट छुटकारा पाउने कोसिस गरिरहनु भएको छ होला, तर पनि तपाईँले त्यो कुरा प्राप्त गर्न सक्नु भएको छैन भने, श्रोता मित्र, यो संसारमा एकजना व्यक्ति जो येशू ख्रिस्ट हुनुहुन्थ्यो, जो हरेक मानिसको निम्ति एउटा असल छिमेकी बनेर सहायता गर्न आउनु भएको थियो, जसले तपाईँ जस्ता थुप्रै मानिसको समस्या समाधान गरी सहायता गर्नुभयो। उहाँसँग ती मानिसहरूको दुःख कष्ट चोट र समस्याहरूलाई बुझी सक्नु भएको थियो। उहाँ मानिसहरूको त्यो दयनीय अवस्था देखेर फिक्री गर्नुभयो, किनकि ती मानिसहरू ठान्दथे कि हामीलाई कसैले वास्ता फिक्री गर्दैन। तर मित्र, हामी मानिस जाति कोही पनि सिद्ध छैन, हामी जन्मदै स्वभावले नै पापी छौँ। तर मित्र, जसरी सभाघरको शासकले आफ्नो छोरी मरेको थिए, तर पनि परमेश्वरले निको पार्ने शक्ति छ भन्ने कुरा स्वीकार गरेर निको भई ऊ आनन्दसँग रही, यसै गरी 12 वर्षदेखि समस्याबाट छुटकारा पाउन चाहिरहेकी थिए र येशूमा विश्वास गरी निको भई, हो हामी पनि परमेश्वरको त्यो मित्रतालाई स्वीकार गर्दै उहाँले दिने मुक्तिमा सहभागिता भई परमेश्वरको उद्धारको योजनामा सहभागी हुन र परमेश्वरको अगाडि जानु उहाँले सहायता गर्नुहुन्छ। उनीहरू परमेश्वरलाई खोजी उहाँतर्फ फर्केको उहाँ चाहनुहुन्छ। बाइबलमा रोमी 3:23 लेखिए बमोजिम सबै पापी छन् अनि पापको ज्याला मृत्यु हो। ओ श्रोता मित्र, सबै मानिस जन्मदा नै पापै पापको कारणले जकडिएको छ। त्यसैले परमेश्वरले उहाँलाई खोज्ने बाटो देखाउन परमेश्वरले येशूलाई पठाउनु भयो। हाम्रा निम्ति एउटा नचिनेको व्यक्ति हुनुहुन्छ, तर पनि तपाईँ र मेरो निम्ति हामीलाई परमेश्वरको बाटो देखाउन परमेश्वरले येशू ख्रिस्टलाई यस संसारमा पठाउनु भयो। उहाँ तपाईँ र मलाई हाम्रो सबै कुराबाट छुटकारा दिएर सहायता गर्ने असल मित्र हुनुहुन्छ। कलसी 1:20-22 अनुसार उहाँ परमेश्वरको प्रिय पुत्र र एकमात्रै परमेश्वर हुनुहुन्छ। उहाँ यस संसारमा प्रेम, शान्ति, आशा, विश्वास र मुक्ति दिनको लागि आउनुभयो। परमेश्वरलाई यो थाहा थियो कि हामी पापीहरू उहाँको प्रेम पाउनलाई योग्यका थिएनौँ। उहाँले मानिसको पापको बदला तिर्न उहाँ क्रुसमा मर्नुभयो। उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, कोही पनि आफ्नो पापमा नपरोस् भनेर परमेश्वर देहधारी हुनुभयो अथवा मानिसको रूपमा प्रकट हुनुभयो। प्रिय श्रोता मित्र, एकछिन गहिरेर विचार गर्नुहोस् त, तपाईँ असल मित्रको खोजीमा हुनुहुन्छ, तर तपाईँको भेट खराब मानिससँग भयो, के त्यो मानिसले आफ्नो नाम ठेगाना सही दिन्छ र? हो मित्र, उसले बताउँदैन, तर श्रोता मित्र, एकजना असल मानिससँग तपाईँको भेट भयो भने उसले तपाईँलाई आफ्नो सही ठेगाना, नाम र परिचय दिन्छ। जस्तै म तपाईँको घरमा आएर मेरो परिचय दिएर सबै कुरा बताएँ भने तपाईँले मलाई तपाईँको घरमा स्वागत गर्नुहुन्छ, तर बताएन भने तपाईँले मलाई वास्ता गर्नुहुन्न। हो श्रोता मित्र, हामीले पनि परमेश्वर खोजी गर्दछौँ, तर के हामीले खोजे जस्तै साँचो परमेश्वरलाई प्राप्त गरेका छौँ त? उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, साँचो परमेश्वर प्रेमिलो हुनुहुन्छ। उहाँ मानिसहरूको सहायताको निम्ति येशू ख्रिस्टको रूपमा पृथ्वीमा आउनुभयो र बाइबलमा योहन्ना 10:30 येशूले भन्नुभयो, पिता र म एक हौँ। यसको मतलब येशू परमेश्वर नै हुनुहुन्छ। हो श्रोता मित्र, येशू जीवित परमेश्वर हुनुहुन्छ, त्यसैले उहाँले समस्यामा परेका, दुःखमा परेका मानिसहरूलाई सहायता गर्न तयार हुनुभयो र गर्नुभयो। उहाँ मानिस जस्तो सुकै किन नहोस्, दुःखमा परेको, समस्यामा परेको, फिक्रीमा परेको वा आफ्नो जात, धर्म, मान इज्जत, ओहदा, धन सम्पत्ति आदि कुराको कारणले चिन्ता, फिक्री, डरमा परेको छ भने पनि तपाईँ नडराउनुहोस्। तपाईँलाई सहायता गर्न तपाईँको जस्तो अवस्था भए पनि नडराउनुहोस्। तपाईँलाई फिक्री गरेर तपाईँलाई स्वर्गमा राख्नको लागि येशू तयार हुनुहुन्छ। उहाँ तपाईँलाई माया गर्नुहुन्छ, उहाँ तपाईँको पाप जस्तो सुकै भए पनि सहायता गर्न चाहना गर्नुहुन्छ। बाइबलमा यसैया 1:18 परमेश्वरले भन्नुभयो, परमप्रभु भन्नुहुन्छ, अब आओ हामी सँगै बसेर आफ्नो कुराहरू छलफल गरौँ, तिमीहरूका पाप सिन्दुरे रङका भए तापनि ती हिउँ जस्तै सेता हुनेछन्, गाढा राता रङका भए तापनि हुन जस्तै हुनेछन्। त्यसैले श्रोता मित्र, हामीलाई माया गर्न, मानिसहरूलाई मानिसहरूको पापबाट बचाउन प्रभु येशू ख्रिस्ट यस संसारमा पापीहरूको मित्र भएर आउनुभएको छ। यदि तपाईँले उहाँको बारेमा सुन्नुभएको छैन भने अथवा उहाँ को हुनुहुन्छ भनेर जान्नुभएको छैन र तपाईँ चिन्ता र फिक्री र समाजको डरमा हेपिएको हुनुहुन्छ भने परमेश्वर तपाईँलाई सहायता गरी आफूसँग स्वर्गमा राख्नको लागि आउनुभएको हो। उहाँमा तपाईँले विश्वास गर्नुभयो भने तपाईँ अनन्त अनन्तसम्म परमेश्वरको परिवारमा रहेर आनन्द शान्ति प्राप्त गर्नुहुनेछ। हो श्रोता मित्र, तपाईँ यदि चिन्तामा हुनुहुन्छ भने जसरी यो 12 वर्षदेखि रगत बहने स्त्रीले यीशुलाई पछिल्लोतिरबाट गएर छोएर निको भएर आनन्द मनाई, तपाईँ पनि अहिले नै मसँग यसरी यो प्रार्थना गर्नुहोस्, परमेश्वर पिता, म एउटा पापी मानिस हुँ, म आफूले आफूलाई बचाउन सक्दिनँ, म विश्वास गर्छु तपाईँ मेरो पापको लागि मर्नुभएको कुरालाई विश्वास गर्दै मेरो पापको ज्याला तिर्न तपाईँ क्रुसमा रगत बगाएर मेरो पाप क्षमा गर्नुहुन्छ भन्ने स्वीकार गर्दै मलाई बचाउनुहोस् भने यो प्रार्थना येशूको नाउँमा माग्दछु, आमेन। हो श्रोता मित्र, तपाईँले मसँग यो प्रार्थनालाई यसरी दोहोऱ्याउनु भएको छ भने तपाईँ अहिले नै परमेश्वरको परिवारको सदस्य हुनुहुनेछ र परमेश्वरले तपाईँको रक्षक भएर सदा सर्वदा तपाईँलाई सहायता गर्नुहुनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको होस्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्, हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निःशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनु होला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-00-25, 98-60-19-00-25। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचारपछि पुनः भेट हुनेछौ। तबसम्मको लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।

अब हामी तपाईँलाई केही नेपाली चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउँदैछौँ। सुरुवातमा सुनाउँछौँ चलचित्र चोटबाट नारायण गोपालको स्वर, दीर्घसिंह बमको रचना अनि सङ्गीत हो भूपेन्द्र रायमाझीको।

0: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

भर्खरै सुनायौं नेपाली चलचित्र दाइजोबाट उदित नारायण झाको स्वर, दिनेश अधिकारीको रचना अनि संगीत हो अनिल साईको। सदा झैं मंगलबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुने कार्यक्रम म्युजिक मन्त्रमा आज गीतकार तथा समाजसेवी डाक्टर शम्भु जमर कटेल हेदाङ्गेसँग संवाद रहनेछ। सुन्न नभुल्नुहोला भन्दै अबका लागि अन्तिम गीत सुनाउँछौ नेपाली चलचित्र दौतरीबाट दिपा झा, राजेश पायल राई स्वर, दयाराम दाहालको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकोटाको। यसपछि यहाँहरूले ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: एनबीएल सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू, रु 3 करोडसम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सरकारले भुटेकोशी त्रिशुली बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिसका आधारमा उक्त निर्णय गरेको बताइएको छ। सरकारले जेन्जी आन्दोलनसँग सम्बन्धित मुद्दाका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले जेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले हिजो सामाजिक सञ्जाल मार्फत भूमिहीन सुकुम्बासीको समस्या सधैँका लागि समाधान गर्ने दिशातर्फ सरकार अघि बढेको बताउनुभयो। उहाँले निर्वाचनका बेलामा 1000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने स्पष्ट वाचा गरेको स्मरण पनि गर्नुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ। काङ्ग्रेसको 15 महाधिवेशन निर्वाचन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। विभिन्न प्रदेशका सञ्चार रजिस्ट्रारसँग मन्त्रालयमा हिजो भएको छलफलमा उहाँले सञ्चार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी तथा संस्थागत व्यवस्था गर्न लागि बताउनुभयो। पूर्व सांसद अशोक रोकाएको गैराती त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा निधन भएको छ। तत्कालीन नेकपा माओवादीबाट संसदमा प्रतिनिधित्व गर्नुभएका पूर्व सांसद रोकाया सशस्त्र द्वन्द्वमा लामो समय संलग्न नेता मानिनुहुन्छ। कैलालीको धनगढी उपमहानगरपालिका 17 धोरजन्नमा चट्याङको झेलका लागेर 7 घाइते भएका छन्। गैराति स्थानीय खुसीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झेलका लागेर 7 घाइते भएका हुन्। घाइते हुनेमा 35 आरती चौधरी, 17 आयुषरा चौधरी, 13 सृष्टि चौधरी, 55 बागमती चौधरी, 7 शिशिर चौधरी, 14 रेणुका चौधरी र 35 जानकी चौधरी छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rastrako Sanchar.
2: बाँकी समाचार. अर्थमन्त्री डाक्टर सोडिम वाग्ले र विश्व ब्याङ्क समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ. विश्व ब्याङ्कका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङटन डिसीमा भेटवार्ता भएको हो. परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धिको आगामी 31 सम्मेलन कोप 31 पूर्व सन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय प्रिकोप लिडर्स इभेन्टमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउनु भएको छ. उच्चस्तरीय कार्यक्रममा विभिन्न राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरूसँगै सहभागी हुनुभएका उहाँले पर्वतीय तथा साना टापु विकासोन्मुख राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका साझा चुनौती तथा प्राथमिकताका विषयमा नेपालको धारणा राख्नुभयो. र नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले हिजो देशको दक्षिण पश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा सवार 32 जनाको निधन भएको पुष्टि गर्नुभएको छ. उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस केयामोका अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य सवार रहेको विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बो काडा समुदायको नौसैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको हो. रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो. अर्को समाचार 11 बजे प्रसारण हुनेछ. हवस् त, नमस्कार.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

प्रिय मित्रहरू, आज फेरि पनि यो मङ्गलबारको समयमा हामी कार्यक्रम म्युजिक मन्त्र लिएर आएका छौँ। हजुर, म्युजिक मन्त्रभित्र हामी गीत सङ्गीत सङ्गुन्जिन्छौँ, गीत सङ्गीतमा कुराकानी गर्छौँ र गीत सङ्गीतमा आबद्ध भएका व्यक्तित्वहरू जो स्रष्टा हुनुहुन्छ, गायक गायिका हुनुहुन्छ, कलाकार हुनुहुन्छ, उहाँलाई निम्ताउँछौँ र कुराकानी गर्छौँ। उहाँको जीवनमा भोग्नुभएका कुराहरू, आरोह अवरोधदेखि लिएर जीवनमा गर्नुभएका आफ्ना साङ्गीतिक यात्रामा भएका कुराहरू र उहाँले गर्नुभएका सृजनालाई हामी सुन्दै आइरहेका छौँ कार्यक्रम म्युजिक मन्त्रमा। आज यस्तै व्यक्तित्वलाई निम्त्याएको छौँ जो व्यक्तित्व लामो समयदेखि भनौँ समाजशास्त्रमा आबद्ध भएर राम्रा राम्रा गीत सङ्गीतमा उहाँले आफूलाई स्थापित गरिसक्नुभएको छ। उहाँ हुनुहुन्छ डाक्टर शम्भु जमर कटल एदाङले, वरिष्ठ गीतकार पनि हुनुहुन्छ र एउटा कुशल समाजशास्त्री हुनुहुन्छ जसले भनौँ 27 वर्षसम्म त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउनुभयो। 2019 सालमा साउनको 6 गते संखुवासभाको हेदाङ नेमा उहाँको जन्म भयो।

विविध कुराहरूमा उहाँले कलम चलाउनु पर्यो, एउटा राम्रो गीतकारको रूपमा पनि उहाँ आउनुभयो। विगत समयमा उहाँले रचना गर्नुभएका उत्कृष्ट गीतहरू दर्शक र श्रोतामा त्यतिकै राम्रो रूपमा आइरहेका छन्, श्रोताहरूले मन पराइरहनु भएको छ। भनौँ दलिबिरेदाई बसाई हिँडेछन् उहाँका गीतहरू हो, र उहाँले वास्तविक कथालाई, वास्तविक जुन किसिममा देखियो, जुन घटना थियो, त्यो घटनामाथि उहाँले गीत रचना गर्नुभयो, र त्यो गीत 2082 सालमा नेसनल म्युजिक अवार्ड जुन कान्तिपुर एफएमले गरेको थियो त्यसमा उत्कृष्ट गीतकारको रूपमा उहाँ टप 5 पनि पर्न सफल हुनुभयो, जसले गर्दा उहाँलाई एउटा राम्रो गीतकारको रूपमा चिनाउन सफल पनि उहाँ हुनुभयो। हालै मात्र पनि उहाँ भनौँ उहाँले गर्दै आउनुभएको छ कार्यहरू, र इन्डियन आइडलमा आफ्नो भनौँ त्यो इन्डियन आइडलको प्लेटफर्ममा ख्याति कमाइसक्नुभएकी गायिका मेनका पौडेलको स्वरमा एउटा निकै राम्रो आध्यात्मिक गीतलाई उहाँले सिर्जना गर्नुभयो, रेकर्ड गराउनु भयो। बामे सर्दै लड्दै उड्दै दिन महिना साल हिँड्न सकौँ शान्ति पथमा जप्दै बुद्धिमाला, यो गीत एकदम राम्रो आध्यात्मिक गीत निर्माण भएको छ, र आज हामीले पहिलोपटक यो रेडियो नेपाल मार्फत त्यो गीतलाई सार्वजनिक पनि गर्दैछौँ, र आज हामी उहाँसँग यो गीतसँग जोडिँदै समाजसँग जोडिँदै र गीत सृजनाका विषयमा कुराकानी गर्नेछौँ, र हाम्रो आग्रहलाई स्वीकार गरेर हाम्रो स्टुडियोदेखि आइसक्नु भएको छ। तर म त्योभन्दा अगाडि एउटा मिठो गीत, यही आध्यात्मिक गीत, बामी सर्दै लड्दै उठ्दै दिन महिना साल हिँड्न सकौँ शान्ति पथमा जप्दै बुद्धिमाला गीतलाई राख्न चाहन्छौँ।

0: हृदय बुद्ध बनोस् तन बुद्ध गया, कति मिठो गीत बामेश्वरले लड्दै उड्दै दिन महिना साला हिँड्न सकौँ शान्ति पथमा जप्दै बुद्धिमाला, एउटा आध्यात्मिक गीत जुन गीत साह्रै मिठो गीत बनेको छ। समुसरलाई सर्वप्रथम हार्दिक स्वागत गर्न चाहन्छु म्युजिक मन्त्र कार्यक्रममा।
1: नमस्कार सम्पूर्ण श्रोताहरूलाई नमस्कार, धन्यवाद।
0: नयाँ सृजना ल्याउनु भएकोमा यहाँलाई धेरै धेरै बधाई पनि छ, शुभकामना पनि छ, सबैलाई प्राप्त गर्न सकोस्, मान्छेको मन मनमा बस्न सकोस् त्यही काम हामी गर्छौँ। जहाँसम्म एउटा यो गीत सुन्दाखेरि कसै एउटा चिन्तनमा बसेको मान्छे, जो सन्यासी भनौँ, एउटा सन्यास लिएको मान्छे होइन, कुनै धर्मलाई अँगालेको

0: मान्छे, त्यो व्यक्तिले एउटा रचना गरेको गीत हो कि जस्तो भान हुन्छ, तर तपाईँ हेर्दाखेरि एउटा बौद्धिक व्यक्तित्व होइन, सेतो कपाल फुलेको छ भनौँ, यत्रो समय लामो समय समाजशास्त्रमा अध्यापन गर्नुभएको छ, गीत रचना समाजप्रति इङ्गित गरेर लेख्नुहुन्छ, यो गीत लेख्नुको तात्पर्य के थियो र यो कसरी यो गीत तपाईँको दिमागमा फुल्यो सर?
1: हस् धन्यवाद छ। मैले यसलाई भन्नुपर्दा चाहिँ म लामो समयदेखि ओसो सन्यासी हुँ, नखुलेको पाटो पनि खोलौँ, ओसो सन्यासी हुँ, म चाहिँ सधैँ ध्यान गर्छु बिहान,
0: हजुर,
1: एक घन्टा जसो एक्सर्साइज र 20 मिनट जसो ध्यान गर्छु, र ध्यानमा बस्दाखेरि मलाई चाहिँ नै आएका आएको भाव हो यो, मैले मेरो भावना पोख्दाखेरि बनेको हो सर, खासमा चाहिँ भावना
0: पोखेको गीत
1: है, जस्तै आफैलाई हरेक आफूलाई सम्झ्यौँ, हामी जन्मिएपछि हाम्रो प्रगति मानव विकास हेर्ने हो भने हामीले सुरुमा हात खुट्टा टेकेर हिँड्न सकेनौँ, बामे सऱ्यौँ, लड्यौँ होइन, उठ्नु खोज्यौँ, लड्यौँ, उठ्यौँ, लड्यौँ, भयो, बामे सर्दै लड्दै उठ्दै दिन महिना साल कसरी हामी उठ्न सक्ने भयौँ, र ताते ताते गरेर बाआमाले हात समातेर हिँड्दा खिति तिति कसरी हाँस्यौँ होइन, त्यो सफलतामा हाँसेका थियौँ, मैले त्यहाँ रोकेर बामे सर्दै लड्दै उठ्दै दिन महिना साल म चाहिँ कता हिँडौँ त, अब बाटो त आजको दुनियाँमा जता गए पनि छ, म चाहिँ यो बाटो हिँडौँ भन्दै हिँड्न सकौँ शान्ति पथमा जप्तै बोधि माला, मैले यहाँ बोधि भन्नाले बुद्धचित्त सम्झेको छु होइन, शान्ति मार्गमा लागौँ र यो शान्ति मार्ग नै जीवन हो, आज अब दुनियाँ देख्नुहुन्छ हत्या हिंसा चोरी डकैती त छाड म छाड, जति हामी अहिले विकासको पथमा छौँ त्यति मानवमा प्रतिस्पर्धा बढेर गएको अवस्थामा यतातिर नजाउँ म शान्ति पथमा जाउँ भन्ने अर्थमा मैले केही क्षण घोत लिएर काम गरेँ, र वरिष्ठ सङ्गीतकार कीर्ति नेवपानेजीले साह्रै सुमधुर सङ्गीत दिनुभयो र यो गीतलाई आवाज बनाएर अब नातिनी भन्छु मैले है मेनुका पौडेलले जीवन्त दिनुभएको छ, म उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु।
0: यो जुन किसिमको जुन सोचाइ यहाँहरूको जुन छ, जुन गर्नुभयो यहाँले काम गर्नुभएको छ, एउटा आध्यात्मिक सोच राख्नु भएको छ, यति राम्रो गीत सिर्जना होस् र समाजमा कमसेकम केही दिन सकौँ भन्ने कुरा जुन भाव आएको छ यहाँको, कहिले चिन्ता लाग्दैन तपाईँले अघि भन्न सक्नुहुन्छ, हत्या हिंसादेखि लिएर समाज भनौँ एउटा भनौँ समाज हाम्रै नेपालको अर्थमा बुझ्दाखेरि समाज विभिन्न यो सामाजिक सञ्जालले भनौँ अथवा अर्थव्यवस्थाले भनौँ अथवा विभिन्न कुराले भनौँ समाजमा हाम्रा विभिन्न खण्ड खण्डित हुँदै गइरहेका छन्, सबै कुरा देख्छौँ हामी समाजमा, तपाईँलाई चिन्ता कति लाग्छ यो कुरा देख्दाखेरि, यस्ता गीतहरू लेख्दाखेरिको कुरामा समाजलाई हेर्दाखेरि सधैँ के पाउनुहुन्छ सर?
1: यो चाहिँ अलिक कठिन कुरा हो, मेरो कुरा धेरै मान्छेलाई सुन्न मन पर्ला नपर्ला, यसबारेमा समाज अलिक अस्थिरतातिर गएको छ होइन, अस्थिरतातिर गएको छ, भन्न खोजेको कुरा के हो भने समाजमा पुस्ता पुस्ता हुन्छ, समाज भनेको एउटा उमेरको, एउटा लिङ्गको, एउटा वर्णको, एउटा वर्गको मान्छेको मात्र हुँदैन, त्यो मिक्स हुन्छ, सबै मिक्स हुन्छ, मिक्स भएर बसेर समाज बन्छ, जब जीवन्त सम्बन्ध हुन्छ सम्बन्धले बन्छ, सम्बन्ध नै अहिले हाम्रो समाजको सुमधुर छैन, त्यो सायद मलाई फिल भएको त परिवारभित्र श्रीमान श्रीमतीको भित्र पनि हिजोको जस्तो जुन भाव थियो म अहिले त्यस्तो देख्दिनँ, बा आमा छोराछोरी बिचमा पनि त्यो भाव देख्दिनँ होइन, अब भनौँ न पहिलो सम्बन्ध त श्रीमान श्रीमतीको भयो, त्यसपछि पहिलो सम्बन्ध छोराछोरीकै भयो बाबुआमाको, अब द्वितीय सम्बन्धमा जाने हो भने त सम्बन्धै होइन जस्तो भयो, हामी त 5 पुस्तासम्म सँगै परिवारमा बसेका, अदब साथ होइन बा हजुरबाले भनेका कुरा मानेर बसेका मान्छेहरू, अहिलेको समाज देख्दा प्रतिक्रियात्मक समाज भनौँ न एक किसिमले, प्रतिक्रिया गरिहाल्ने, धैर्य नगर्ने, नसुन्ने देख्दा चाहिँ अलिकति दुःख लाग्छ सरले भने चाहिँ, तर अब मैले के गर्न सक्छु त यो समाजलाई भन्ने कुरा हुँदाखेरि, मैले गर्न सकिनँ त मेरो कलमले लेखेरै हो, त्यसैले म आफू चाहिँ कम्तीमा यो कुरा लेख्छु यो कुरा बोल्छु भनेर सीमिततामा बसेर त्यो बाटैमा नलागिकन यो बाटामा लेख्ने गर्छु जसले गर्दा म कहिले दलबिरे दाईमा पोखिन्छु होइन कहिले कसले बनायो हौ कसले पो ल्यायो म पोखिन्छु कहिले बुद्ध तिम्रो देशमा आज शान्ति रहेको छ भन्छु होइन कहिले चाहिँ बामे सर्दै लड्दै उठ्दै यही त हो सर म आफूलाई आफ्नो बाटामा
0: लड्छु रोमान्टिक पनि दिनुहुन्छ गीतहरू लेख्नुहुन्छ त्यो आफ्नो ठाउँमा छ तर पनि कहिले काहीँ भनिन्छ जस्तो मान्छेले भनौँ घाँस बाँस कपास भन्ने कुरो मान्छेले सोच्थे पहिला त्यो कुरा चाहिन्छ भन्थे त्योभन्दा मान्छेको आकाङ्क्षाहरू बढ्दै गयो समाजमा पनि देख्छौँ हामी तर एउटा समाजशास्त्रीको एउटा तपाईँ डाक्टर एउटा व्यक्तित्व हुनुहुन्छ जुन किसिमले समाजशास्त्रमा धेरै पढाउनु भयो त्यसको सिद्धान्त चाहिँ एउटा समाजलाई समुन्नत भन्ने सिद्धान्त सोच थियो सबैजना मिलौँ एउटा शान्ति अमन चयन रहोस् समाज भन्ने एउटा चाहना थियो तर त्यो नभइकन अहिले समाज अलिकता बिथोलिएको छ त्यो कुरालाई आशा गरौँ भविष्यमा केही होला भन्ने हामीले आश गर्छौँ होइन अहिले जुन किसिमले सरको जुन लेखाइको कुराकानी हामी गीत सङ्गीतमै रम्दाखेरि चाहिँ समाजसँग जोडेका कुराहरू बढी आएका हुनाले चाहिँ एउटा समाजशास्त्रीले लेखेका कुराहरूलाई चाहिँ वास्तविक रूपमा अरूले पनि लेख्छन् तर समाजशास्त्रीले चाहिँ त्यो कुरा देखेको हुन्छ र अहिले भोग्दै पनि जानुभएको छ यस्ता कुराहरू अब अहिले यस्तो प्रतिक्रिया जुन लेख्नुभएका कुराहरूका गीतका प्रतिक्रिया कस्तो पाउनुहुन्छ के लाग्छ सर यो मैले गरेको कुरा ठिक रहेछ समाजले यही खोजेको रहेछ समाजमा यो दिनुपर्छ जस्तो लाग्छ कि होइन यो फेरि म आफूलाई पृथक बनाउँछु कहिलेकाहीँ भन्छ नि गीतकारले चाहिँ म एउटै धार समाज छु सरको के छ धार
1: यहाँ के हुने रहेछ भने सर अहिले बजारमा तब हामीलाई सुन्ने मान्छे कम पाइन्छ
0: सही कुरा
1: किनभने यो मार्ग नै शान्तिको मार्ग हो यसमा रमाइलो पनि छ रमाइलो नहुने होइन रोमान्टिक पनि छौँ हामी रोमान्स पनि आउँछ यसमा शान्ति पनि छ ध्यान पनि छ सत्यता पनि छ समाजको इतिहास पनि छ घाटा नाफा जिन्दगीको सबै छ नि हामी सबै लेख्छौँ तथापि अहिले बजार चाहिँ यो बाटोमा छैन अहिले चाहिँ थोरै अहिले नयाँ पुस्ताहरू हो यो गीत सङ्गीत धेरै सुन्नेहरू नयाँ पुस्तामा चाहिँ अहिले हिपहप को जमाना छ पश्चिमा संस्कृतिले अलिक बढी खाएको छ हाम्रो जस्तो देशमा त हलिउड बलिउड पनि छिमेकमा छ होइन अलिक त्यसको प्रभाव बढी हुनाले कम सुनिन्छ तर कुरा के हो भने कम सुनिए पनि सत्यपथै हो शान्तिपथ त शान्तिपथ नै हो होइन वैरागीपन त वैरागीपन नै हो
0: होइन
1: व्यवहारिकपन त व्यवहारिकपन नै हो त्यसैले मैले अघि हजुरलाई बिन्ती बिसाएँ म यो पथमा छु भनेपछि मेरो पथमा म अविचलित लागिरहन्छु होइन यसले समाजलाई छुन्छ काहीँ न काहीँ छुन्छ एउटा उमेर समूहलाई छुँदैन होला तर ऊ पनि भोलि अर्को उमेर समूह पुग्दाखेरि छुन्छ त्यसो गर्दा यो छुने गरी म काम चाहिँ गर्छु सामाजिक पाटोमा वर्गमा कहिलेकाहीँ जातमा कहिलेकाहीँ वर्णमा कहिलेकाहीँ शान्तिमा कहिलेकाहीँ उमेरमा रमाइलोमा पनि आउँछु तर त्यो आउँदा आउँदै पनि म अब पश्चिमा शैलीमा जान्न मेरै लोक संस्कृति मेरै देशको मेरै परिवेशको कुरामा हुने हुनाले त्यो परिवेशमा धैर्य गरेर सुन्ने मान्छे कम छन् त्यो सत्य हो तर पनि यो स्थिर मार्ग यही हो भन्ने बुझेर यसैमा अडिग छु सर
0: एकदम राम्रो सर विचार सोच जुन किसिमले काम गर्नुभएको छ एकदम निश्चित रूपमा यो तपाईँको कार्य सफल होस् हामी त्यही कामना पनि गर्छौँ र निश्चित रूपमा यहीँ भन्छौँ कहिले काहीँ अहिलेको सङ्गीत भनेको अलि बढी मात्रामा फास्ट पनि खोजिरहेछ सङ्गीतले अलिक मात्रामा भाइरल पनि खोज्छ सङ्गीतले अलि मात्रामा त्यसको हो हल्ला भनौँ न विभिन्न कुरा खोज्छ सङ्गीतले तर पनि अन्त्यमा आउने भनेको जुन हामी भन्छौँ सुमधुर मिठासका कुराकानी गर्छौँ कालजय सङ्गीतका कुराकानी गर्छौँ सुगम सङ्गीतका कुराकानी गर्छौँ त्यो पथमा त्यो लाइनमा आउँछ पनि सरको चाहना पनि त्यही नै छ अब त्यो जुन किसिमको हामी गीतहरूमा कुराकानी गर्छौँ सरले त्योभन्दा अगाडि लेख्नुभयो दलबिर दाई बसाई हिँडेछ राम्रो गीत एउटा आयो जो कर्णदासले गाउनु भएको छ यो एउटा वास्तविक रूपमा एउटा यो समाजकै एउटा चित्र हो होइन यसको जुन किसिम यो आयो सार्वजनिक भयो यसले के दियो सरलाई प्रतिक्रिया कस्तो पाउनुभयो यसले भनौँ मान्छेबाट के सोच्थ्यो के कुरा आयो जस्तै कहिलेकाहीँ भन्छौँ विशेष गरी भनौँ हामी दलितलाई अहिले सम्मान दिन्छौँ हरेक ठाउँमा पनि छ ती कुराहरू गीतहरू गीत मार्फत पनि व्यक्त भएका छन् तर एउटा जमर कटेल जस्तो हेदाङ्गी जस्तो एउटा समाजशास्त्री एउटा व्यक्तिले सिकमसिङ त्यो क्षेत्रमा पनि एउटा कलम चलाउनु राम्रो कार्य पनि हो गर्नुभयो तपाईँले, यसको फिडब्याक चाहिँ हामीले सुन्न खोज्न मन लागेको छ, के भन्नु सर
1: यसको के छ भन्नुहुन्छ भने सर, यसको पनि प्रतिक्रिया त मिश्रित हुने भइहाल्यो। यसको शब्द सङ्गीतमा कसैको केही कुरा छैन, सबैले असाध्य राम्रो भन्नुहुन्छ। मलाई धेरैजनाले चाहिँ कसरी यस्ता शब्दहरू उतार्न सके भनेर प्रश्न गर्नुहुन्छ, त्यसको जवाब मैले सहज रूपमा दिन्छु। मैले भोगेको समाज जस्ताको तस्तै लेखेको हुँ, मैले देखेको कुरा लेखेको हुँ, मेरो छिमेकीको कथा हो भनेर जवाब दिन्छु। अनि कसै कसैले भन्नुहुन्छ होइन, अरू अर्काको समूहको, अर्को ग्रुपको, अर्को वर्गको ती शब्दहरू कसरी जानेस् भन्नुहुन्छ, होइन त्यो पनि आउँछ मलाई। अनि मैले भन्छु होइन, उहाँहरूकै समूहमा अहिले शब्द मरिसके, जीवित छैनन् ती कुराहरू, तर मैले भोग्दा थियो र म यो परिवेशमा हुर्किएको हुँ यसरी, होइन हेदाङनादेखि म जुन इटहरी आसपासमा बसेँ आएर हुर्किएँ, आउँदाखेरि आरनका नजिकै बस्नु पर्थ्यो, मकै गोड्नु पर्थ्यो, कोदालो खन्नु पर्थ्यो, फाली बनाउनु पर्थ्यो, करुवा बनाउनु पर्थ्यो, ओदान चाहिन्थ्यो, जाइरहनु पर्यो होइन आरनमा। अनि आरनमा जाँदा यो के हो यो के हो भनेर एउटा उमेरमा मैले पनि सोधेँ, मलाई पनि जान्नु थियो, अनि त्यो जिज्ञासाले मैले जुन सुरुमा टिपेँ ती शब्दहरू टिपेका थिएँ, सनासो अहिले पनि सम्झिन्छु, सनासो, हथौडी, होइन आरन, यी सबै कुरा मैले त्यहाँ समेटेर लेखेको छु, त्यति बेलैको परिवेशको हो भनेर उहाँहरूलाई जवाब दिन्छु। अनि कसै कसैले चाहिँ आफ्नो क्षेत्रमा चलायो हुने अर्का क्षेत्रमा भयो पनि भन्नुहुन्छ, तर मैले भन्छु कसरी अर्काको भयो, मेरो समाजको अभिन्न अङ्ग हो र म त्यही समाजको सदस्य हुँ, मैले मनन गर्न पाउँदिनँ, मैले भोग्न पाउँदिनँ भनेर प्रतिक्रिया दिन्छु। तर मलाई 99% प्रतिक्रिया चाहिँ प्रेरणादायी छ सर, समाजका हरेक पाटोमा यसरी नै उजागर गर्दिस् भने हाम्रो समाज जीवन्त हुन्थ्यो सङ्गीतमा भन्नुहुन्छ सर। यस्तै मलाई प्रेरणा,
0: कति राम्रो शब्दको भाव मिलाउनु भयो सरले, होइन शब्द त हाम्रो पहिले पनि उत्पत्ति भएका कुरा हो, त्यसलाई संयोजन गर्ने कुरा हो, मेन कुरा संयोजन गर्छौँ हामीले, जुन भने जस्तो सरले भन्नुभयो, ओदानका कुराकानी गर्नुभयो, होइन जुन प्रयोग गरिने भाषा प्रयोग भयो, तर अहिलेका पुस्ताले हाम्रा गाउँघरमा जुन प्रचलित जुन किसिमका सामानहरू छन् त्यसलाई बिर्सिँदै गए सर, यो समाजमा जुन किसिमको अहिले पुस्तालाई थाहा छैन सर, नाङ्लो भने कि कुजो भयो, बिस्तारै बिस्तारै यो कुरो पनि हराउँदै जान्छ, बिर्सिँदै जान्छ, यसलाई चाहिँ के छ सर उपाय, यसलाई चाहिँ हामीले
1: यसो यो पुस्तालाई पनि अलिकति समाजशास्त्रीहरू परिवर्तन रोकिनु हुँदैन भनेर परिवर्तनका सिद्धान्त पनि पढाउँछौँ, हामीले जे प्रयोग गर्छौँ त्यही जान्ने न हो, मेरा पालामा नेति प्रयोग गरियो, मदानी प्रयोग गरियो, ठेकी प्रयोग गरियो, होइन अनि घिउ राख्ने हर्पे प्रयोग गरियो काठको, होइन नाम्लाको यो गरियो बनाइयो, शब्दहरू मैले सरलाई सम्झाएको, होइन कचिया, हँसिया, खुर्पेटो, खुर्पा, खुकुरी, कर्द, चकमक, झुलो प्रयोग गरियो, हामीले त्यही जान्यौँ, तर त्यही जान्नुपर्छ भन्ने होइन, यसलाई स्मरणमा, सामाजिक स्मरणमा, समाज यस्तो थियो भन्नको लागि लिखित चाहिँ हुनुपर्छ, सङ्गीतमा हुनुपर्छ, गीतमा हुनुपर्छ, रेकर्ड हुनुपर्छ भन्ने कुरा हो, तर अहिलेको पुस्ताले यो जान्नै पर्छ भन्ने पक्षमा हामी समाजशास्त्रीहरू छैनौँ, हामी अहिलेको समयको समाजका कुराहरू जान्नुपर्छ, जस्तै जान्नुपर्छ भन्ने हो सर। अहिले अब स्मार्टफोन आएका छन्, त्यहाँ अनेक कुराहरू छन्, जस्तै मलाई अहिले केही पर्यो, एउटा नेपाली शब्द खोज्नु पर्यो भने म डिक्सनरी पल्टाउनुभन्दा पहिला गुगल गर्छु, यसको नेपाली पर्यायवाची शब्दहरू के हुन् भनेर यहाँ खोज्छु नि, त जान्नु त पर्यो, त्यसैले मेरा बाबा पुस्ताले त्यो जान्नुहुन्न, होइन मेरा दाजु पुस्ताले त्यो जान्नुहुन्न, भने समाजमा जे छ त्यसलाई जान्नुपर्छ भन्ने कुरा हो सर। मैले मन्त्र जाने, तन्त्र जाने, जनैका सिक्का जाने, अब अहिलेको पुस्ताले त्यो जान्दैन भनेर पिर मान्नुहुन्न सर, अहिलेको पुस्ताले जान्ने कुरा जान्नु पर्यो, हाम्रो पुस्ताले जान्ने कुरा जान्यो, त्यसैले पुस्तान्तरण हुने हो सर, ज्ञान हामी सिकाउँछौँ जान्न चाहनेलाई भन्ने कुरा भएर गीत सङ्गीत र लिखतबाट उहाँहरूलाई हस्तान्तरण गर्नु
0: अवश्य सरले भने जस्तो कसैलाई पनि यसमा अनिवार्य गर्न आवश्यक छैन, देखिँदैन पनि, तर पनि सिक्दा, ज्ञान सिक्दाखेरि सरले भने गीतमा आओस्, पुस्तकमा आओस्, कमसेकम ती चिजलाई के भन्छौँ, हाम्रो उत्पत्ति गाउँबाटै भएको
1: हो त,
0: होइन हामी सहरमा जन्मेका आयौँ, सहरमा जन्मिन त अहिलेको पुस्ताहरू जन्मियो होलान्, तर जो गाउँबाट आएका पुस्ताहरू छन् त्यहाँलाई याद भए पनि तिनीहरूका छोरा नातिले कमसेकम ती पुस्तालाई पनि चिनुन् र त्यो पुस्ता के रहेछ भन्ने कुरा थाहा पाउनु भन्ने कुरा हो। अब सर त अहिले विशेष गरी आफ्नो आफ्नो वंशावलीमा लाग्नुभएको व्यक्तित्व हुनुहुन्छ, धेरै समय खट्नुभयो तपाईँ वंशावलीमा होइन, जमर कटेल सरको उत्पत्तिदेखि लिएर त्यो यसको लाग्नु भएको छ, त्यसको कुराकानी हामी फेरि पनि गरौँला। अब जुन गीतमा अहिले हामीले कुराकानी गऱ्यौँ, दलिवीरे दाई बसाई हिँडेछन् वास्तविक तपाईँले देख्नुभएको कुरा कथालाई त्यो गीत मार्फत एउटा तपाईँले ल्याउनु भएको छ, अहिले एकैछिन हामी त्यो गीतलाई हामी सुनाउँछौँ, फेरि कुराकानी गर्न चाहन्छौँ। अहिले एउटा मिठो गीत हामी राख्न चाहन्छौँ। यतिखेर हाम्रो कार्यक्रम आज म्युजिक मन्त्रमा डाक्टर शम्भु जमर कटेल हेदाङ नै हुनुहुन्छ, जो वरिष्ठ गीतकार हुनुहुन्छ, समाजशास्त्री हुनुहुन्छ, थुप्रै राम्रा गीतहरू उहाँले रचना गर्नुभएको छ, कहिले समाजसँग जोडेर, कहिले प्रेमसँग जोडेर, कहिले भनौँ आध्यात्मिक चिन्तनसँग जोडेर, कहिले आफ्नो व्यक्तित्वलाई मैले परिचय दिने जानु भएको छ। अहिले पनि एउटा यो मिठो गीत दलिवीरे दाई बसाई हिँडेछ गीत हामी सुन्न चाहन्छौँ।

0: दलवीर दाई बसाई हिँडेछन्, यो मिठो गीत का आज सर्जक हुनुहुन्छ, स्रष्टा हुनुहुन्छ डाक्टर शम्भु जमगटले दाङले। विशेष गरी उहाँले यो परिवेश र जुन आफ्नो हुर्केको ठाउँमा आफ्नो बालापन जहाँ बित्यो त्यो ठाउँमालाई देखेर, जहाँ त्यो किसिमको जातिको परिवेश त्यो ठाउँ थियो, त्यो ठाउँबाट मान्छे बसाइसके, त्यो वास्तविक कथालाई उहाँले उतारेको भनेर उहाँले भन्ने गर्नुहुन्छ। आज हामीसँग म्युजिक मञ्च कार्यक्रममा प्रत्यक्ष उहाँसँग साक्षात्कार गरिरहेका छौँ, कुराकानी गरिरहेका छौँ। शम्भु सरलाई फेरि पनि स्वागत छ हाम्रो म्युजिक मञ्च कार्यक्रममा। सर, यति मिठो गीत लेख्नुभयो सर यहाँले, होइन, यो परिवेशसँग देखेर तपाईँले एउटा बालकको मनमा जुन किसिमको छाप पऱ्यो, जुन एउटा किसिमको त्यो सरले पछि व्यक्त गर्नु लेख्नुभयो,
1: है हजुर,
0: यो कस्तो परिवेश थियो सर, अलिकति बताइदिनुहोस्।
1: परिवेश कस्तो थियो भने सर, बच्चामा हामी सँगै खेल्दा बालकृष्ण, गोपाल, लिली, कचेरी, होइन, मसिने भन्ने साथीहरू थिए। उनका बा हुन् दलबिरे, हाम्रो छिमेकमा आएर उहाँ बस्नुभएको थियो। मेरा साथीहरूका बा मैले सम्मान गर्ने नै भएँ। अनि पछि चाहिँ हामी तिन चार क्लासमा पढ्दासम्म खेल्ने चल्ने सबै सँगै गरेर खेलेर आइयो, पढियो। हामीलाई त्यति बेला न समाजमा जात छ भन्ने थाहा छ, न समाजमा धर्म छ भन्ने थाहा छ, हामीलाई त गाउँघर छ, गाउँघरमा साथीभाइ छन् भन्ने मात्रै थाहा थियो। अनि खेल्दा खेल्दै हुर्किँदा हुर्किँदै उहाँ त्यो गाउँ छोडेर हिँड्नुभयो, होइन। अब त्यसका केही कथाहरू छन्, होइन, त्यो धेरै कथाहरू म अब मेरो पुस्तक मार्फत आउँदैछु।
0: ए हजुर,
1: जस्तै मैले मेरो पुस्तकमा अब यायावर जिन्दगी भनेर अहिले रिभ्यूमा छ, प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई साहित्यकार उहाँले रिभ्यू गरिराख्नु भएको छ। त्यसमा एउटा मेरो च्याप्टर छ भनौँ न, एउटा परिच्छेद छ, मेरो जात गएको दिन, होइन, ती बच्चाहरूसँग खेल्दै खाँदा मेरो जात पनि गएको थियो र पछि मेरो जात फर्काइयो फेरि हाम्रो संस्कार अनुसार गरेर। त्यसपछि मैले थाहा पाएँ, ओहो, यहाँ त जात जाँदो रहेछ, जात जातमै खेलिँदो रहेछ, जात जातमै जाइहाल्दो रहेछ, फेरि फर्किँदो पनि रहेछ भन्ने मलाई भएको थियो। तर जब उहाँ त्यो ठाउँबाट बसाइ सरेर हिँड्नुभयो, कहिल्यै मैले जीवनमा उहाँलाई भेटिनँ। आज म 65 वर्षमा हिँडिरहेको छु, मैले दलबिरे दाई भेटिनँ, छोराछोरी पनि भेटेन, मेरा साथीहरू, उहाँहरूको स्मृतिमा उहाँको घरमा, परिवारमा, परिवेशमा के थियो र उहाँ गएपछि किन आउनु भएन भन्दा, अहिले मैले समाजमा जे कुरा सिकेँ, ग्रहण गरेँ, हाम्रो यो जातीय व्यवस्थाको समाजमा, ए, यो कारणले पो दलबिरे दाईले मेरो ठाउँ छोडेर हिँड्नु भएको रहेछ, है, हाम्रो गाउँ छोडेर हिँड्नु भएको रहेछ भन्ने मलाई पर्दाखेरि दलबिरे दाई बसाइ हिँडेछन् भन्ने चाहिँ कुरा जन्मियो। यो चाहिँ मेरो आफ्नै जीवनको भोगाई हो, आफ्नै जीवनको कथा हो सर। साथीहरू र साथीका बा
0: होइन, गीतमा तपाईँले न्याय पनि दिनुभयो, जस्तो दलबिरे दाई हिँड्नुभयो, छोड्नुभयो, किन छोड्नुभयो, बाध्यता के थियो, हाम्रो समाज के रहेछ त, आखिर मर्दा पर्दा चाहिने हामी आफै हौ, एक अर्कै हौ, होइन भने समाजमा त्यही चाहिन्छ भनेर सरले दिनुभएको छ, त्यो पाटोलाई दिनुभएको छ, विभेद नगरौँ है, न्यायपूर्वक रूपमा बसौँ, एकअर्कालाई सम्मान गरौँ भन्ने कुरा गीत मार्फत दिनुभएको छ।
1: देउराली छन्, खोलाहरू छन्, बगरहरू छन्, जसलाई हामी पूजा गर्थ्यौँ सर, खोला र देउराली, त्यसैले चिनेनन् कि देउरालीले दलबिरेका के अरे पसिनाका भएका भाषा चिनेनन् कि देउरालीले, होइन, दलबिरेका भाका यस्तो के भन्ने मैले शब्दमा त्यहाँ लेखेको छु, होइन, यो किनभने कसैले त रोक्नु पर्थ्यो नि त, मेरो साथी जस्ता त धेरैका साथी थिए, समाजमा अरूलाई पनि चाहिन्थ्यो, उहाँ किन हिँड्नुभयो
0: भन्नुभयो,
1: होइन, तर हाम्रो एउटा नियममा बस्दाखेरि उहाँ आफै छुट्टै बस्नुहुन्थ्यो, खानुहुन्थ्यो, फेरि पनि केटाकेटी हामी खेल्थ्यौँ, होइन, समाज त व्यवस्थित थियो त, त्यो के कारणले भयो भन्ने अलिअलि कारणलाई पनि गरेको। र मलाई जुन पीडा भयो दलबिर दाई गएपछि, एउटा मान्छे बसाइ जाँदा सिङ्गो समाज दुख्छ, करुवा बनाउने मान्छे पाइएन त्यसपछि, फाली बनाउने मान्छे पाइएन त्यसपछि, होइन, कोदालाहरू अर्जाप्ने मान्छे पाइएन त्यसपछि, भने समाज त दुख्यो त,
0: दुख्यो त,
1: होइन, अनि गोठाला, खेताला, जन्ती, मलामी, हरेक कुरामा त एउटा मान्छे त खाँचो हुन्छ नि त, जाँदा
0: अहिले देख्छौँ हामी सबै गाउँ घरमा,
1: त्यसो भने समाज भनेको त पूर्ण हुनु पर्यो नि, किन मेरो समाज अपूर्ण भयो,
0: जुन किसिमले सरले 50-60 वर्ष अगाडि जुन कुरा देख्नु भएको थियो त्यो समाज के लाग्छ, अहिले परिवर्तन भएको छ, असमाज त्यही ठाउँमा छ, अहिले विभेदका कुरा हामी धेरै सुन्छौँ नि सर।
1: अब म यो सामाजिक कुरा गर्दाखेरि धेरै विभेदको कुरा पनि मैले देखेको छु, भोगेको छु, मैले अघि सरलाई भने मेरो पनि जात गएको छ, त्यो पनि सक्करखण्डा, हामी तराईमा त सुठुनी भन्छौँ, सक्करखण्डा खाएको न्युमा एकजना बुढी आमाले म बिहान जुरुको उठेँ, कोही पनि घरमा भेटिनँ, सबै काममा जानुभएछ, रुन थालेँ। एकजना आमा चाहिँ त्यो सक्करखण्डा बेच्नलाई डोको थुम्से केहीमा बोकेर जाँदै हुनुहुँदो रहेछ। म रोएँ, रोएपछि बाबु किन रोयौ भनेर बोल्नुभयो। म आँगनमा आएर रोइरहेको थिएँ, अब कोही छैन घरमा, आऊ आऊ म तिमीलाई चिन्छु भन्नुभयो। मैले पनि चिनेँ उहाँलाई, अनि मैले त्यो सक्करखण्डा खाएँ। उहाँले पुर्याइदिनु भयो, अलिक पर खेतमा हुनुहुँदो रहेछ बा आमा, बिउ काट्दै के गर्दै पुर्याइदिनु। पुर्याइदिइसकेपछि म त मिठो गरेर खाँदै गइरहेको थिएँ हातभरि भरि। के खाएको भन्दा त सक्करखण्ड खाएको, होइन ओ कसले दिएको भन्दा बुढी मान्छेले दिएको, उहाँले आमाले भने मैले त। अनि बुढी मान्छे त हिँडिहाल्नु भयो आफ्नो व्यापारमा, तेरो त दाँत साटिसकेको छ भनेर। अनि बा आमाले मलाई त लछार पछार गर्दै खोलामा लगेर नुहाएर घर ल्याएर गौधान बाहुन पढाएर जात फर्काइदिनु भयो भने मलाई नै दुख्यो त समाज त, समाजको विभेद त मलाई नै पर्यो त भने यो छ। अब यसलाई कसरी उन्मूलन गर्ने, कसरी मेटाउने भन्ने कुरामा अहिले प्रशस्ती समाज सचेत छ, कानुन बनाएका छन्, आयोगहरू छन्, यता म धेरै जान्नु परेन। तर हिजोको अवस्थामा अब समाज छैन, तर समाज छैन भन्दैमा एउटा कुरा पनि हामीले ख्याल गर्नुपर्छ, मान्छे हरेकको, मान्छेको मात्र होइन सर, हरेक कुराको आफ्नो पोजिसन भन्छौँ अङ्ग्रेजीमा, स्थान हुन्छ, त्यो स्थानमा चाहिँ सबै बस्नै पर्छ। फेरि स्थानबाट हिँडेपछि त्यसको भ्यालु हुँदैन, होइन मैले पढेको ज्ञानले त्यो भन्छ। जस्तै हाम्रो हात हात भए ठाउँमा भएर नै हात भएको, खुट्टा भए भए त्यो खुट्टै भइहाल्थ्यो नि, नाक नाक हुने ठाउँमा भएर नै भएको, अन्त गएको भए त हुन्थ्यो नि। त्यसो गर्दा जतासुकै छरपष्ट पनि हुनुपर्छ भन्ने होइन, तर सामाजिक क्रियाकलापमा चाहिँ धेरै विभेद हुनु भएन भन्ने कुरामा हामी सजग हुनुपर्छ। बाटो हिँड्दा, बस्दा, खाँदा, पँधेरामा, मन्दिरमा गर्नु भएन, तर परिवारभित्र त परिवारको आफ्नो धर्म संस्कार फेरि हस्तक्षेप हुनु भएन। त्यो पनि चोखोनितोको शब्द छ सर त्यहाँ, हाम्रो धर्म, हाम्रो संस्कार समाज भएकोले गर्दा यो अलिकति विरोधाभास जस्तो कुरा देखिए पनि पारिवारिक स्वतन्त्रता परिवारलाई छोडिदिनुपर्छ कसो गर्ने हो भन्ने कुरा, सार्वजनिक स्थलहरूमा चाहिँ विभेद रहित हुनुपर्छ भन्ने चाहिँ मेरो आफ्नो तर्क हो, मेरो आफ्नो वकालत हो।
0: ठिक छ, एकदम हाम्रो यो किसिमको जुन विभेद पूर्ण काम नगरौँ भन्ने किसिम, जुन किसिमले सरले एउटा व्यक्तित्वको हिसाबमा जुन किसिमको एउटा समाजशास्त्रको एउटा व्यक्तित्व हुनुहुन्छ, त्यो त्यो आधारले पनि समाजसँग देखेका र भोगेका कुरा सरले बताउनु भएको छ। त्यस गीत मार्फत पनि यो कुराले उजागर गर्दै जानु भएको छ सर। अब यतिखेर हेर्दाखेरि यी राम्रा गीतहरू आएका छन्, धेरै गीतहरू पनि उत्पादन भइरहेका छन्, आउँछन् नेपाली गीत सङ्गीतमा, कहिलेकाहीँ माया प्रेमसँग, कहिले हामी भनौँ जगतसँग, जीवनसँग, प्रकृतिसँग, यी सबैसँग जोडेर आएका कुराहरू हुन्छन्, गीतहरू हुन्छन्। विशेष के लाग्छ होला अहिले जुन किसिमले हामीले गर्नुपर्ने काम मिडियाले गर्नुपर्ने, विशेष गरी अलिकति प्रचार प्रसारका कुराहरूमा मिडियाले खेल्नुपर्ने भूमिका र गीत सङ्गीत मार्फत श्रोतालाई पुर्याउने, दर्शकलाई पुर्याउने जुन किसिमको उद्देश्य हुन्छ, त्यो भूमिका निर्वाह गरेको जस्तो पाउनु भएको छ?
1: यसमा चाहिँ कस्तो भयो दिवाकर सर भन्नुहुन्छ भने अहिले हाम्रा आधिकारिक यस्ता सञ्चार गृहहरू भन्दा पनि अनाधिकारिक सञ्चार गृहहरू मानवसँग छ्यापछ्याप्ती पुगेका छन्, समाजमा छ्यापछ्याप्ती पुगेका छन्। हामी रेडियो नेपालमा बोलेको कतिजनाले सुन्नु होला, तर टिकटकमा गीत गाएको, नाचेको, उफ्रिएको प्राय धेरैजनाले सुन्नुहुन्छ। मैले भन्न खोजेको त्यो कुरा, अनि हाम्रो देशमा नियन्त्रणविहीन भयो त्यस्ता कुराहरू, सार्वजनिक मिडिया भनौँ न, होइन फेसबुक, युट्युब, भाइबर, वाट्सएप, टिकटक जस्ता चाहिँ अब सार्वजनिक भए, न सरकारलाई कुनै दायित्व छ त्यो तिर् कर तिर्ने केही गर्ने पनि छैनन्, अनि सबैका हात हातमा मोबाइल छन्, भएपछि मान्छे तपाईँ र मेरो रेडियोमा भएको ट्युन, रेडियोमा भएको एयर भन्दा पनि त्यहीँ सुन्छ, त्यहीँ हेर्छ, यो एउटा समस्या छ। तर त्यो भन्दैमा हामी थाक्नुपर्ने, अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन, हामीले निरन्तर लागिरहनुपर्छ। त्यो सुरुमा आएको भएर अहिले त्यता मान्छे असाध्य लागेको छ, बिस्तारै यो पर सर्छ। जस्तै म मोबाइल एकदम कम टच गर्छु, फोन बाहेक एकदम कम हेर्ने चलाउने गर्न थालिसकेको छु, सायद लैसकेँ। मेरो धेरै साथीहरूले फेसबुक सेसबुक खोल्नु नै हुन्न, बन्द गरिदिनु, चाहिँदै चाहिँदैन भनेपछि यो समाज एकपल्ट त्यसमा वाक्क हुन्छ र हाम्रो पुरानो जुन स्थिर छ, सधैँ भइरहेछ, यतातिर फर्किन्छ, हामी चाहिँ यतैतिर काम गरिरहनु पर्छ। तर यसो भन्दैमा हामीले अहिले जे गरिरहेको छौँ त्यो पोख्त छ भन्ने पनि होइन, हामी पनि परिमार्जित हुन चाहिँ जरुरी छ।
0: जस्तो सरले अहिले कुराकानी गर्नु, सामाजिक सञ्जाललाई कुराकानी गर्नुभयो, धेरै म चलाउँदिनँ, यो किसिमका मान्छेबाट टाढिएको छु भन्नुभएको छ। अहिले यता हेर्दाखेरि अहिलेको प्रविधिमा एआईले सबै क्षेत्रमा आफ्नो हस्तक्षेप गर्दै गइरहेको छ, त्यसमा त्यसको जुन किसिमको प्रभाव जुन बढ्दै गइरहेको छ हामी पाउँछौँ समाजमा। अब गीत सङ्गीतमा गीत रचना गर्ने एउटा स्रष्टा हुनुहुन्छ, अहिले यसलाई तपाईँ कसरी बुझ्नुभएको छ? यहीले एउटा निर्माण गरेको कुराहरूमा
1: हेर्नुहोस् सर, अति अघि पनि मैले यहाँसँग छलफलमा कुरा गरेको थिएँ, अति सर्वत्र बज्रयते भन्छ कि, अति भएपछि बिग्रिन्छ। यो मानवको आफैले गरेको विकास आफैलाई घातक भएको देख्छु मैले समयक्रममा, होइन? अब तपाईँले मेरो कामै देखिँदैन, शब्द यस्तो दिए त भन्यो एआईले दिन्छ, यस्तो सङ्गीत बनाइदिए त भन्यो त्यहीँ बनाइदिन्छ, तर त्यसको क्वालिटी भन्ने हुन्छ नि, सुन्दरता भन्ने हुन्छ नि, होइन, जुन हामी भन्छौँ नि सुन्दरता, सुन्दरता व्याख्या गर्न सकिन्छ, भावनालाई व्याख्या गर्न सकिन्छ, संवेगलाई व्याख्या गर्न सकिन्छ भन्नुहोस् त, होइन, आवेगलाई व्याख्या गर्न सकिन्छ, सकिँदैन, उसले त्यो बुझ्दैन, उसले चाहिँ तपाईँको कन्टेन्ट बुझेर मलाई यस्तो चिठी दिए भन्दा चिठी दिन्छ, तर तपाईँलाई संवेदनशील चिठी चाहिएको छ त्यो उसले बुझ्दैन, अलिक सिरियस दिएन भने थोरै सिरियस चाहिँ दिन्छ। भनेपछि मानवको जुन नौरसमा हामी खेल्छौँ त्यो त गर्न सक्दैन, त्यो आर्टिफिसियल कुरा भयो, कृत्रिम कुरा भयो, तर पनि मानवलाई च्यालेन्ज चाहिँ गरेका छ। त्यसैले अब त्यस क्षेत्रका वैज्ञानिकहरूले, त्यस क्षेत्रका विद्वानहरूले, विज्ञहरूले सोच्ने कुरा हो यो। मैले देख्दाखेरि एआई एउटा समस्या भएर मानव विकासमै देखा पर्दैछ र यसलाई सोचेर एउटा नियन्त्रणमा राख्न जरुरी छ भन्ने लाग्छ मलाई।
0: हजुर, भने पक्कै पनि यो जुन तपाईँले भने जस्तै सरले भने जस्तो अहिले चुनौती त भएको छ र बढी मात्रामा अलिकता के संस्कार नै रमाइरहेको अवस्थामा मैले सबै एउटा गीतकारको रूपमा जुन लेख्नु भएको छ कहिलेकाहीँ प्रयोग गर्नुभयो कि भन्ने कुरा एउटा सन्दर्भ गरेँ मैले। अलि बढी मात्रामा के भनेदेखि होइन, अब अहिले गीत सङ्गीत खर्चिलो छ बढी मात्रामा, त्यसले गर्दाखेरि हामी यो कुरामा लाग्छौँ भनेर केही भन्नु पनि हुन्छ। त्यसले गर्दाखेरि जुन एउटा सरले भने जस्तो नवरसको कुराहरूमा खेल्न सक्दैन, जुन हामीलाई चाहिने कुरा पर्याप्त आउँदैन भन्ने कुरा आधार पनि छन्। र अहिले सरले कुराकानी गर्नुभयो जुन किसिमको पुरानो कुराको सम्झना कहिलेकाहीँ हामीले गर्दाखेरि, अघि हामीले पुरानो कुरा पनि केही गऱ्यौँ, पुरानै कुरा केही ठिक थियो कि भन्ने कुरामा सरले एउटा कसले बनायो भन्ने एउटा मिठो गीत थियो, त्यो गीत
1: रमाइलो गीत
0: थियो, एउटा रमाइलो भन्नुभएको थियो, त्यो गीत हरिमन सेठले गर्नुभएको थियो, निकै त्यो चर्चा पनि आएको गीत थियो, त्यो गीतलाई एकैछिन हामी सुन्न
1: चाहन्छौँ,
0: मिठो गीत सरको गीत छ, त्यो गीतलाई हामी राखेर करिब कार्यक्रमलाई बिट मार्ने बेला पनि होला सायद, होइन, त्यो गरौँला, एउटा फेरि पनि हामी कुराकानी जोड्नेछौँ। अहिले एउटा गीत हामी राख्न चाहन्छौँ, म प्राविधिक मित्र हाम्रो मोहम्मदजीलाई यो गीत बजाइदिन आग्रह गर्न चाहन्छु।

0: कसले बनायो कसले बनायो, जसले ल्याए पनि आङमा काउसो खाना, यो मिठो गीत हामीले सुन्यौँ। यसका स्रष्टा हुनुहुन्थ्यो, रचना गर्ने व्यक्ति तुरन्त डाक्टर शम्भु झमल कटेल हेदाङले। सरले जुन यो किसिमको समाजसँग जोडिएर जुन हाम्रो समाजमा जे थियो पहिलो थियो, अहिले पछि आइसी हामीलाई ती चिजहरू अलिक बुझ भयो कि हामीलाई गाह्रो भयो जस्तो भने, यस्तो कुरा यो किसिमको दिनुभएको छ। विशेष गरी यो गीत पनि धेरै मन पराइयो होइन। अब यो यस्तो किसिमको जुन सरले लेख्दै जानुभएको छ, रचना गर्दै जानुभएको छ, कसले समाजसँग समाजले दिएका कुराहरू कति राम्रा भए कति नराम्रा भए, धर्मसँग आध्यात्मिकसँग जोडिएर जातिसँग जोडिएर दिनुभएको छ। अब फेरि केही अब केहीमा गरौँ अथवा यो शब्द चाहिँ मैले यो विषय चाहिँ मैले छुटाएँ कि अथवा यो विषय चाहिँ गरौँ भन्ने मनमा केही छ सर बाँकी?
1: होइन सर, यसो हुन्छ त्यो चाहिँ यो छोडेँ भन्नुभन्दा पनि त्यो जब दिमागले पक्रिन्छ कुनै विषय त्यति बेला त्यसमा काम गर्छ सर।
0: हजुर,
1: अहिले नै मैले अब छोडेका त धेरै छन्, यो समाज त कहाँ मैले बुझिसकेको छु। बाले मलाई के भन्नुहुन्थ्यो भने, बुझ्न अझ कठिन, बुझ्यो अझ कठिन, झन्झन बुझ्यो झन कठिन। म यो समाजशास्त्रको अध्येता हेर्नुहोस्, पढ्न थालेपछि त कति कठिन भएको छ मलाई भने, अहिले त मलाई त यो बुझिसक्न त झन् सार समुद्रै भएको छ, मैले केही पनि बुझेको छैन होइन, प्रयास गरिरहेको छु। त्यसो गर्दा एकदमै धेरै बाँकी छ भनेर सधैँ कलम लिएर बसेर कोरिराखेको हुन्छु। अहिले तत्काल चाहिँ मैले जीवनमा देखेका कुराहरू सम्झिन जति सकेँ, मेरो 2.5 वर्षको उमेरदेखि 65 वर्षको उमेरसम्ममा सम्झिन सकेर स्मरण गरेका निबन्धहरू छन् लगभग 40 वटा, त्यसमध्ये 20 वटा टाइटललाई चाहिँ मलाई मन परेकाहरूलाई यायावर जिन्दगी भनेर, त्यसको लेखन सकेर एडिट सकेर प्रकाशनको लागि यसो एउटा दुईवटा शब्द नि दुई शब्द पुस्तकको बारेमा लेखिदिनुहोस् भनेर मैले प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई र प्राध्यापक डाक्टर राम छेत्रीलाई हस्तान्तरण गरेको छु। उहाँहरू म यो दसैँमा चलाउँछु र जे सक्छु त्यही लेख्छु, आहा भन्नुभएको छ, दुईवटा आर्टिकल पनि दुवैजनालाई सुनाएको छु, अहिले चाहिँ त्यता लागिरहेको छु। लेख्न त कति बाँकी छ
0: भनेपछि यो के जुन यायावर जिन्दगी भनेपछि अब के यो तत्काल दसैँ पछि आउँछ
1: मङ्सिरतिर गीतहरू त्यसपछि यो पुस्तक मेरो कविताहरू सबैलाई
0: धेरै धेरै शुभकामना छ सरको जुन किसिमको जुन सरले उद्देश्य राख्नु भएको छ, जुन किसिमको पुस्तक एउटा सोच बनाएर आउँदैछ प्रकाशन हुँदैछ त्यसले सफलता प्राप्त गर्नुहोस्, हामी त्यही शुभकामना दिन चाहन्छौँ। अब हामी करिब करिब कार्यक्रममा अन्त्यमा आएछौँ सर, एउटा सरलाई भन्दाखेरि हामी अभिभावकको रूपमा सरलाई हेर्न चाहन्छौँ। अब अघि समाजशास्त्र भनौँ, तपाईँ एउटा व्यक्तित्व जुन समाजशास्त्रलाई बुझेर तपाईँले जुन किसिमको समाजशास्त्र अध्ययन गराउनुभयो र यही समाजमा तपाईँ बस्नु भएको छ, अहिलेका पुस्ताहरू हेर्दाखेरि अलिक भ्रमित छन् पुस्ताहरू। अब पुस्ताले देखेको छ पैसै हो जिन्दगी, अलिकता विलासिता नै हो जिन्दगी भन्ने किसिमले गर्दाखेरि बढी मात्र विदेशतर्फ मान्छेको मोह बढी जागेको पनि छ हामी देख्छौँ, चाहे कमाऊ चाहे पढौँ पढ्न जाऊ यी देखिएको छ। एउटा समाजशास्त्रको एउटा अध्येताको हिसाबले भन्नुपर्दाखेरि सरको सन्देश अहिलेका युवालाई के दिनुहुन्छ सर?
1: होइन सर, मैले भन्ने भनेको त अध्ययन जहाँ गरेर गएर गरे पनि हुन्छ, अहिले हामी आधुनिक शिक्षा र आधुनिक युगमा छौँ, संसार साह्रै सानो छ, त्यत्रो ठुलो छैन। हामी यता पढ्दा के भन्छौँ भने, जस्तै हाम्रो पृथ्वी एउटा धरातल हो भने आकाश अर्को धरातल हो, अहिले प्लेनहरू यति सञ्जाल कुदिरहेका छन् आकाशमै, पृथ्वी सरह मान्छे हुन्छन् दिउँसो उड्ने, दिउँसो राति उडिरहेका हुन्छन्, मिडिया अर्को धरातल छ त्यत्तिकै आइरहेको छ, साहित्य होइन ज्ञान वर्धन छलफलका कुराहरू आइरह हुन्छन् भने चाहिँ अध्ययन गर्नलाई परिधि नतोकौँ। अब समाजले अलिकति आर्थिक भौतिक प्रगति पनि खोजेको छ, समाजले खोजेको, हाम्रो युवा पुस्ता त हाम्रै समाज हो नि, त्यो खोजेको पनि ठिक छ, गर्नुपर्छ। मैले भन्न खोजेको चाहिँ हाम्रो देशको विकासको गति र युवा पुस्ताको दिमागको गति मिलेन,
0: मिलेन
1: नमिलेर हाम्रो देशले पनि विकास गरिदिएको भए त्यही अनुसार अगाडि बढ्थ्यो, थोरै विकासको गतिमा गएको बेलामा ब्रेक लागेको अवस्था छ अहिले, फेरि प्रकृतिले पनि हामीलाई अलिकति अप्ठ्यारो पारेको अवस्था छ। हामी नेपालीहरू नै स्थिर भएर एकदम परिवर्तन खोज्ने होइन, भएको परिवर्तनलाई नियन्त्रणमा राख्ने र भएका खराब कुराहरूलाई सजगताका साथ परिवर्तन गराउन सके चाँडो विकासमा जान्छौँ। व्यवस्थै परिवर्तनको मार्गमा 10-15 वर्षमा लागेपछि हाम्रो गन्तव्य कतै पनि हुँदैन, मासिने बाटामा जान्छौँ, विदेशीको नजिक पुग्छौँ। मेरो नेपाली जनता सामु अनुरोध, भाइ बहिनीहरूसँग अनुरोध के हो भने, जहाँ गएर पढे पनि जहाँ बसे पनि गरे पनि कम्तीमा राष्ट्रको माया गरिदिनुहोस् है, नेपाली झन्डाको माया गरिदिनुहोस् र परिवर्तन मात्र खोज्ने होइन, आफ्नो दायित्व के हो र परिवर्तन भएको कुरालाई कसरी संस्कार संस्कृतिमा ल्याउने मिलाउने, त्यहाँ के गल्ती भएको छ त्यसलाई रोक्ने चाहिँ बाटोमा सजग भएर बसिदिनुहोस् भन्ने अनुरोध गर्दै म आउन लागेको बडा दसैँ 2083 शुभकामना पनि हजुरसँगको यो म्युजिक मन्त्र कार्यक्रममा नै सम्पूर्ण नेपाली जनतालाई दिन चाहन्छु।
0: एकदम राम्रो सर, जुन किसिमसँगको संवाद भयो, जुन किसिमको कुराकानी भयो, हामी धेरै खुसी छौँ। जस्तो व्यक्तित्व जुन यहाँ जुन हुनुहुन्थ्यो त्यो व्यक्तित्वले राख्नुभयो यहाँसँग, समाजसँग जोडेर, गीत सङ्गीतसँग जोडेर, गीत सङ्गीतमा जुन यहाँले गर्नुभएका सिर्जना छन् ती सिर्जनालाई पनि सुन्ने मौका हामीले पायौँ। यसको लागि आभार व्यक्त गर्न चाहन्छौँ। जुन एकदम व्यस्तताको बावजुद पनि यहाँ आइदिनु भयो, हामीलाई यति कुरा जानकारी दिनुभयो। सरसँग त विशेष रूपमा हामी कुराकानी अझै गर्नु मन लाग्छ, दसैँ दसैँको विषयमा कुराकानी गर्न मन लाग्ला। समाजलाई, समाजले दसैँलाई कसरी हेर्छ, समाजलाई, समाजले दसैँलाई कसरी मनाउने, यी विषय कुरा हुनसक्छन्। तर पनि अब छुट्टिने बेला भइसकेको छ,
1: फेरि गरौँला सर। मैले अहिले चाहिँ के भन्न चाहेको भने, आज म नेपालको आधिकारिक सञ्चार गृह रेडियो नेपाललाई धन्यवाद दिन चाहन्छु। मेरो यो भर्खरै सार्वजनिक भएको गीत बामे सर्दै लड्दै उड्दै, मैले त शान्ति मन्त्र भन्छु, ध्यान गर्दा सुन्ने गीत सार्वजनिक गरिदिनु भयो र मेरो कुराहरू सुनिदिनु भयो, त्यसको लागि म्युजिक मन्त्र कार्यक्रम सञ्चालक दिवाकर शर्माज्यू लगायत रेडियो नेपाललाई धेरै धेरै धन्यवाद र सम्पूर्ण श्रोताहरूलाई बडा दसैँको शुभकामना भन्दै बिदा हुन चाहन्छु।
0: धन्यवाद सर, यहाँलाई पनि धेरै धन्यवाद छ। हामी यति आभार व्यक्त गर्न चाहन्छौँ। जाँदा फेरि यो बामी सर्दै लड्दै उठ्दै गीत हामी राख्न चाहन्छौँ। आज पहिलोपटक रेडियो नेपालबाट सार्वजनिक भएको छ। यो गीतको स्रष्टा शम्भु जमर कटेल हेदाङ्ली हुनुहुन्छ। राधा मेरो सलाम समय कुराकानी, फेरि पनि यहाँको जीवनमा राम्रो गीत सङ्गीतहरू उत्पादन आउन, राम्रो गीत आउन, यहाँले सोचेका जुन कार्य सफल हुन् त्यही कामना व्यक्त गर्न चाहन्छौँ। अब हाम्रो बिदा हुने बेला भइसकेको छ। जहाँ जहाँ यो गीत हामी यहाँहरूले नेपथ्यमा सुन्नुहुनेछ, हामी राख्नेछौँ, गीत छुन्नेछौँ। अनि तिनीहरू साथ दिने प्राविधिक मित्र मोहम्मद असलामलाई म धेरै धन्यवाद दिन चाहन्छु। र ठिक 11 बजी यहाँले सुन्नुहुन्छ समाचार। यति दिन हाम्रो कार्यक्रम सुनिदिनु भयो, हामीलाई साथ दिनु, सबैलाई धन्यवाद दिन चाहन्छु। र म दिवाकर शर्मा, अर्को त फेरि पनि म्युजिक मन्त्र कार्यक्रम यहाँ माझमा आउनेछु। हवस् त, नमस्कार नमस्कार, शुभ दिन शुभ दिन शुभ दिन।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले भूमिहीन सुकुम्बासीको समस्या सधैँका लागि समाधान गर्ने दिशातर्फ सरकार अघि बढेको बताउनु भएको हो। उहाँले निर्वाचनका बेलामा 1000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने स्पष्ट वाचा गरेको पनि स्मरण गराउनुभयो। गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउनेमाथि कानुनी कारवाही गर्ने चेतावनी दिनुभएको छ। गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना चुहाउने प्रवृत्तिलाई लामो समयदेखि नियालिरहेको बताउनु भएको हो। राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने स्पष्ट पार्नुभएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ। काङ्ग्रेस 15 महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित मुद्दाका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले भोटेकोसी त्रिशुली बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 10 र 11 पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको संख्या बढ्न थालेको छ। बाढी पहिरोका कारण अवरुद्ध भएको बिरेठाँटी घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटक घान्द्रुक पुग्न थालेका हुन्। बाटो सहज भएसँगै गाउँमा पर्यटकको चहल पहल सुरु हुन थालेको घान्द्रुक स्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले जानकारी दिनुभयो। कैलालीको धनगढी उपमहानगरपालिका 17 धोरजन्नामा चट्याङको झिल्का लागेर 7 घाइते भएका छन्। गैराती स्थानीय खोसीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्ले र विश्व ब्याङ्क समूहका अध्यक्ष अजय बाङबाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व ब्याङ्कका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डाक्टर वाग्ले र अध्यक्ष बाङबाबीच अमेरिकाको वासिङटन डिसीमा भेटवार्ता भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धिको आगामी 31 सम्मेलन COP31 पूर्व सन्ध्यामा टुभालुको राजधानी फुला फुतीमा आयोजित उच्चस्तरीय प्री कोप लिडर्स इभेन्टमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउनु भएको छ। उच्चस्तरीय कार्यक्रममा विभिन्न राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरूसँगै सहभागी हुनुभएका उहाँले पर्वतीय तथा साना टापु विकासोन्मुख राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका साझा चुनौती तथा प्राथमिकताका विषयमा नेपालको धारणा राख्नुभयो। र नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले हिजो देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार 32 निधन भएको पुष्टि गर्नुभएको छ। विमानमा 25 यात्रु र 7 चालक दलका सदस्य सवार थिए। उक्त सैन्य विमान ओल्डो राज्यको नदी किनारमा अवस्थित इन्बोकाडा समुदायको 9 सैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको हो। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। अर्को समाचार मध्याह 12 प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। शुभेच्छापछि मध्याह बाह्र बजे समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रम जीवन सुख सुन्न सक्नुहुनेछ। करिब एक बजेसम्म एक बजे समाचार प्रसारण हुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ। करिब दुई बजेसम्म दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम शुभेच्छा।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, महुरी ताती मल्सिना। करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। जो जो साथीहरूको आज जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ, यहाँहरूको यात्रा सुरक्षित रहोस् कामना गर्छौँ। जो साथीहरू परीक्षामा सामेल हुँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना। जो साथीहरू अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। जो साथीहरूले नयाँ काम सुरु गर्दै हुनुहुन्छ, कार्य सफलताको कामना। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो 42117121 42117136 यी दुईटा नम्बरहरू तपाईँका लागि हामीले छुट्याएका छौँ। यी नम्बरहरूमा जो जो साथीहरूले फोन गर्नुहुन्छ, उहाँहरूले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। सँगसँगै जो साथीहरूले अघिल्लो साता फोन गर्नुभएको छ, कृपया यो साता फोन नगरिदिन हुनका लागि आग्रह गर्छौँ। नयाँ नयाँ साथीहरूलाई पालो दिनुहोला, मौका दिनुहोला भनेर पनि आग्रह गरे। आजको कार्यक्रममा पनि हामीले नेपाली चलचित्रका नयाँ नयाँ गीतहरू लिएर आएका छौँ। कुनै चलचित्र रिलिज हुन नै बाँकी छ, कुनै चलचित्र रिलिज भइसकेका छन्, कुनै चलचित्र रिलिज हुने क्रममा रहेका छन्। यी चलचित्रहरूका गीत तपाईँलाई सुनाउने तर्खरमा आज हामी आएका छौँ। र अब चाडपर्वको मेलो पनि लाग्दैछ, नेपालीहरूको महान पर्वको रूपमा लिइने दसैँ पनि अब घर आँगनीमा आउने तर्खरमा छ, च्याउँदैछ भनौँ न। त्यसैले अब घाँटी हेरेर हार निल्नु पर्छ भन्ने हाम्रो पुरानो उखानलाई चरितार्थ गर्दै अब ऋण गरी गरी दसैँ मनाउने अनि दसैँ सकिसकेपछि चाहिँ ऋण कसरी तिर्ने भनेर पुरपुरमा हात राखेर बस्नुभन्दा आफ्नो गच्छे अनुसार चाडपर्व मनाऊ, धेरै र तडक भडक गरेर रमाइलो गरेर मनाउनु पर्छ भन्ने पनि छैन। आफूले गच्छे अनुसार सक्ने गरी मात्रै दसैँ पर्व मनाऊ भन्ने पनि आग्रह छ। अब 42117121

0: भर्खरै हामीले सुनायौं चलचित्र आबाट आमा दुईको यो गीत। अब पालो भएको छ तपाईँहरूसँग कुराकानी गर्ने 42 11 721 42 11 736 दुईवटा नम्बरहरू रहेका छन्। जो जो साथीहरू आउनुहुन्छ 8 साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। अघिल्लो साता आएको साथीहरूले यो साता कृपया फोन नगर्नुहोला। अहिलेलाई को आउनु भएको छ स्वागत गर्छु है त। हेलो नमस्कार हजुर।
1: नमस्ते
0: हजुरको शुभ नाम?
1: काठमाडौँ जिल्ला वार्ड नम्बर 1 कागेश्वरी मनरा नगरपालिकाबाट गार्डन खेतीबाट बाल कुमार लामा बोल्दैछु।
0: भरत कुमार?
1: बाल कुमार लामा।
0: बाल कुमार
1: हजुर हजुर हजुर।
0: अनि के गर्नुहुन्छ लामाजी?
1: अहिले अब यति बेला त हजुरकै साथमा छु भन्नुपर्छ।
0: अरू बेला चाहिँ?
1: अरू बेला म यस्तै घरैकी कामहरू नै हो भन्नुहुन्छ तरिचन्द।
0: ए खेतीपाती पनि गर्नुहुन्छ?
1: अब त्यस्तो साह्रो खेतीपाती छैन, यसो तरकारीहरू सागसब्जीहरू लगाउने चाहिँ छ। पुर्खौली त अब उतै पुर्खा भोजपुर जिल्लातिरै छोडेर आइयो, अब यहाँ कर्म थल यतै छ भन्नुपर्छ है त हजुर।
0: ल ठिक छ। अब हाम्रो बाल कुमारजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस्।
1: हुन्छ, अब आज लक्की मिटहरू पनि भेला पारे हजुरसँग बोल्नु पाइयो। अब हजुरको यो मिठो आवाज त अब हामीले गुन्जिरहेको सुनिराखेको हो नेपालमा
0: हजुर।
1: सानो हामी बाल्यकालदेखि नै राजादेव यो हजुरले एउटा यो नेम राख्नु भएको नि मलाई एकदम खुसी लाग्यो हो। अब साथीहरू ट्याक्टर ट्याक्टर ट्याक्टर ट्याक्टर ट्याक्टर हजुर लाग्नुपर्छ, फोन लाग्नुपर्छ। यो अब अघिल्लो हप्ता फोन साथीहरू आइन रिमा भन्नुभयो हजुरले, उसको लागि पनि धन्यवाद है। त्यही भएर पनि आज म सफल भएँ भन्नु चाहे मैले। हुन्छ, अब साथीहरूसँग त हजुरलाई सर्वप्रथम रिसिभ गरेर रेडियो नेपाल हजुर सामु यो मेरो आवाज बुलुन्द पारिदिनु भयो हजुरलाई र प्राजी मित्र सरलाई र सम्पूर्ण यो हाम्रो रेडियो नेपाल टिम जो जति आज हामीले सुनिरहेको हुन्छौँ हजुरहरूको आवाज गुनिरहेको हुन्छ सबै रेडियो नेपाल टिम

0: सम्पूर्णलाई शुभकामना सदन चाहन्छु र यो आउनेको बडा दसैँको पनि हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र अब मेरो साथीहरू सम्झिनु पर्दामा यतिखेर सुन्दनजीलाई हामीले श्रीराम धेरै धेरै सम्मान छ भन्न चाहन्छु, नमराज भण्डारीलाई धेरै सुविधा छ भन्न चाहन्छु, र उदयपुर जिल्लातिर जानु पर्दामा साथीहरू सम्झिनु पर्दामा हाम्रो रत्नबहादुर थापा भाइलाई पनि धेरै धेरै सम्झना माया छ भन्न चाहन्छु, र हाम्रो त्यस्तै गरेर हाम्रो शङ्कर ढक्करलाई पनि धेरै सम्झना, सुनसरी जिल्ला निचारीतिर जानु पर्दामा हाम्रो युवराज पोखरेल दाईलाई पनि धेरै सम्झना, झापातिर हाम्रो चन्द्र बस्नेतमा पनि धेरै धेरै सम्झना, भोजपुरतिर बरुचङ्करतिर छोकतिर हाम्रो सुविलिङ्गुलाई धेरै सम्झना, भासुदेव अधिकारी दिनिका थापा मन्जु थापा गोविन्दा निरोला दाई भन्दै
1: धेरै धेरै धन्यवाद। काठमाडौँ कागेश्वरीबाट बालकुमार लामाले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
2: गुड मर्निङ, नमस्ते दी।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो? खोटाङबाट। नम्रताजी, कस्तो छ खोटाङतिरको मौसम?
2: खोटाङको मौसम भन्नुपर्दा बिहानैदेखि घाम लागिरहेको छ, गर्मी गर्मी नै छ भन्नुपर्छ दी।
1: मजाले घाम लागेको छ।
2: हजुर, एकदमै।
1: बाहिरतिरको मौसम कस्तो छ त नि, दसैँ जस्तो छ कि छैन?
2: दसैँ जस घामले यसो हेर्दा त दसैँ जस बोलाउँदैछ नै जस्तो छ, जस राम्रै छ, हल्का फल्का चलफल।
1: ल ठिक छ, अब हाम्रो नम्रताजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
2: हुन्छ, फर्स्ट अफ अल हजुरलाई पनि कार्य सफलताको शुभकामना, शुभ दिन बितोस्, टेक्निसियनमा रहने ताईलाई पनि भन्न चाहे।
1: हजुर
2: हुन्छ, अनि मेरो साथीहरू भन्नुपर्दाखेरि सयमा राई खोटाङतिर हुनुहुन्छ, उहाँलाई धेरै मिस गरेको छु भन्न चाहे। त्यसै गरी साथीहरू रुरियम रोबी, आशिष नायन, गगनतिर ठुला कान्छा, रजेश कुरमाझी, अनि चक्र बान्तावा, शेखर प्रसाद श्रेष्ठ, अनि अरुणादी खत्री, अनि राई के हुनुहुन्छ, त्यसै गरी जति पनि मेरो नामसँग परिचित हुनुहुन्छ सम्पूर्ण साथीलाई शुभ दिन बितोस् र आउँदै गरेको दसैँको पनि एकदम शुभकामना भन्दै गर्छ।
1: धेरै धेरै धन्यवाद। खोटाङबाट नम्रता राईले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
3: हेलो, नमस्ते।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो? प्रतीक्षा राई।
3: हजुर
1: प्रतीक्षाजी।
3: हजुर,
1: फोन काटी काटी आएको छौ।
3: अहिले ठुलो भुलो पारेको छ त्यही भएर होला, अहिले सुन्दैनुहुन्छ?
1: अहिले चाहिँ सुन्यो। अनि के छ हाल खबर उदयपुरतिरको?
3: उदयपुरतिर एकदम ठिक छ, मजाले घामले साथ दिएको छ, डाल ढम्माढम म चाहिँ गोद्दैछु, मेलोदेखि निस्केर म यस्तो ढल्केर हजुरलाई सुन्दैछु। यहाँ म साथीसँगै छु, यहाँ ग्रुपमा हाम्रो आमचोक भोजपुरको हिरो हुनुहुन्छ अन्जित बान्तावाजी, मेरो पनि पक्कै लाग्छ होला तपाईँको नमस्कार सुनाइदिनु ल भनेर भनिदिन्छ है।
1: ए ल, धेरै धेरै धन्यवाद छ अन्जीवजीलाई। अन्जीवजीले अघिल्लो साता फोन गर्नु भए जस्तो लाग्छ मलाई,
3: अस्तिको हप्ता लागेको थियो अनि यो आज उसको पालो छ उसको।
1: अस्तिकै हप्ता कुरा भएको थियो अनि अघिल्लो हप्ता कुरा गरे भएर अर्को हप्ता गर्नुहोस् भनियो होला है मैले। ल ठिक छ, अब पालो परेर आउनुभयो भने कुराकानी गर्छौँ। तै पनि अन्जीवजीको नमस्कार मैले स्वीकारी। अनि प्रदीपजी कहाँ हुनुहुन्छ?
3: प्रदीपजी काठमाडौँतिरै हुनुहुन्छ, उहाँको जो 28 गते उडान हुन्छ होला घरतिर।
1: ए 28 गते आउनुहुन्छ दसैँका लागि?
3: हजुर, दसैँको लागि आउनुहुन्छ भन्ने समाचारमा मलाई भन्दैनुहुन्छ।
1: समाचार उडी उडी परेवाले ल्याइदिए होला फेरि।
3: हजुर हजुर, तिम्रो लागि यहाँ म किनिसकेको छु के अरे अहिलेको डिजाइन अरे जामा किनिसकेको छु भनेर
1: भन्दै जामा लिएर आउँदै हुनुहुन्छ प्रदीपजी। अब हामीलाई सुनेर बस्नु भयो होला पक्कै पनि।
3: हजुर हजुर, पक्कै पनि त्यो के अरे उहाँले ल्याइदिनु भएको जामा के अरे लाएर आशीर्वाद
1: फाट्न जाने, ठिक छ ठिक छ ठिक छ, एकदम राम्रो
3: भनेर मेरो पनि सोच छ।
1: ल ठिक छ, अब प्रतीक्षाजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् ल फटाफट।
3: हुन्छ, एकदमै हँसेली रसेली हाम्रो रिता दिजू अनि प्रादीप दाईलाई पनि रेरे नेपाल हो, तिमीलाई पनि अब आउँदै गरेको दसैँको नि शुभकामना शुभ दिन भन्न चाहन्छु।
1: हजुर,
3: अनि आज विशेष जन्मदिन परेको छ मिडिया प्रेमी साथी दिलियम सानो, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे म र प्रदीप र अन्जित बान्ताको र चक्र बान्ता दाजुको साइडबाट उहाँसँग ह्याप्पी बर्थडे। अनि यहाँ मजाले सुन्दिनुहुन्छ मेरो साथी अन्जी पान्तालाई पनि मिठो सम्झना हजुरको फोन लागोस् भन्न चाहन्छु। अनि मनको साथी राजेश्वर माझलाई पनि मिठो सम्झना, गीता राई उदयपित्र हरपरोसलाई पनि मिठो सम्झना, नगेन्द्र रिजाल वरुण चन्चलले अब साथीहरू धेरै दिनुहुन्छ। विशेष पर्सिको पर्सिदेखि मेरो छोरी प्रियङ्काको इक्जाम छ, इक्जामको अल द बेस्ट बाबा 28 गतेको लागि शुभयात्रा भने छुटिन्छु। नमस्ते दाइ।
1: हस् धेरै धेरै धन्यवाद। उदयपुरबाट प्रतीक्षा राईले हामीलाई फोन गर्नु भएको हो। अब दसैँ आउँदैछ, चहलपहल सबैतिर छ, दङ्ग पर्नु भएको छ प्रदीपजी। काठमाडौँदेखि उदयपुरसम्मको यात्रा 28 गते छ भनेर सुनाउनु भयो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
4: हजुर दी नमस्ते, यता मोरङको रत्वामाईबाट शङ्कर ढकाल।
1: मोरङबाट शङ्करजी,
4: हजुर
1: के छ हाल खबर?
4: राम्रो छ, रमाइलो छ, दसैँ आउँदै गरेको भान भएको छ, मौसमले पनि हावा लाग्दैछ, बिहान निकै हिजोदेखि चिसो बढेको छ, आज चाहिँ हावा लाग्दैछ, घाम छ। अब अहिलेको बेलामा चाहिँ भन्नुपर्छ धानहरू, अगुवा धानहरू झुलेर पहेँलै हुँदैछ, पछुवा धानहरू निक्लिने क्रममा छ, दसैँको आगमन भइरहेको छ दिदी भन्नुपर्छ।
1: ल ठिक छ, अब शङ्करजीले पहिलोचोटि फोन गर्नुभयो र
4: शुभेच्छामा त खोइ दोस्रो चोटि होला भन्छु कि क्या हो,
1: धेरै अगाडि हो, धेरै अगाडि नि
4: एकचोटि हाम्रो अघिल्लो हप्ता रत्नजीले गर्नुभएको थियो, पानी पर्दैछ भन्नुभएको थियो असारमा, सेकेन्ड हप्ता मैले गरिरहेको थिएँ, आज चाहिँ पानी परेको छैन है भन्दै थिएँ।
1: ल ठिक छ, अब शङ्करजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् 8 जनालाई।
4: हुन्छ, फर्स्ट अफ अल त हजुर लगायत रेडियो नेपाल होल युनिटलाई शुभ दिनको कामना गरेँ, अनि आउँदै गरेको विजय दशमी, दीपावली, छठको फेरि फोन लाग्छ लाग्दैन, लाउन गाह्रो हुन्छ, मङ्गलमय शुभकामना भन्न चाहेँ। अनि साथी, केही साथीको नाम लिनुपर्दा हाम्रो हुनुहुन्छ यतै मेरो छिमेकी रत्नमाईतिरै हुनुहुन्छ रत्नबहादुर थापा, अनि सम्धी युवराज पोखरेल, अनि सुमी लिम्बू, अनि अघि कल गरेर जाने बालकुमार लामा, सानुमैया श्रेष्ठ, कृष्णजी बलामी, माधव भण्डारी, मन्जु थापा, अनि आशिष नयन, अनि सम्धी युवराज पोखरेल भइहाल्नुभयो लगायत यो बेला जो जतिले कार्यक्रम सुन्दै हुनुहुन्छ सम्पूर्णलाई शुभ दिनको कामना गर्दै बिदा हुन्छु। हवस् त, नमस्कार।
1: हस् धेरै धेरै धन्यवाद। हामीलाई मोरङबाट शङ्कर ढकालले फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
5: हेलो, नमस्ती, नमस्कार, गुड मर्निङ, साथसाथै ह्याप्पी दसैँ पनि।
1: ओहो, धेरै धेरै धन्यवाद। अनि अब यो आवाज कहाँबाट हो भनेर त मैले चिनिसकेँ, तैपनि अब सबै साथीहरूलाई पनि त चिनाइदिनु पर्ला नि है।
5: यो आवाज हो कलङ्कीबाट, मन्जु थापाको।
1: मन्जुजी के छ, लामो समयपछि पो हाम्रो कुराकानी भयो त।
5: हजुर हजुर, यसमा लामो समयपछि नै कुराकानी भयो होइन, र तपाईँको आवाज मैले सुनिराखेको, तर त्यति मात्रै हो कि मेरो आवाज तपाईँ समझ नपुग्दा मात्रै हो।
1: हो, मिसाउनमा आवाजमा आवाज मिसाउन नपाएको मात्रै हो नि।
5: हजुर हजुर,
1: ल ठिक छ। अनि अब तपाईँको घरै कलङ्की हो र?
5: होइन नि, मेरो घर सर्लाही हो।
1: सर्लाही जानुहुन्छ दसैँलाई?
5: हजुर।
1: कहिले जानुहुन्छ?
5: अब अलिक पछि नै हुन्छ।
1: पछि नै हुन्छ, ल ठिक छ। शुभयात्रा राम्रोसँग जानुहोला, बाटोघाटोको अवस्था यस्तो छ, एकदमै सुरक्षितसँग जानुहोला है त। मन्जुजी हराउनु भयो त?
5: हजुर, म यहाँ ड्युटी गर्छु त्यही भएर पनि हो। हुन्छ, म सम्झना र सन्देश
1: राख्नुपर्दा
5: एकदमै तपाईँको त्यो मिठो आवाज महाभाज रुचाउन पाएँ, तपाईँलाई नि एकदम मिठो सम्झना मिठो बाँकी समय शुभ रहोस् भन्न चाहन्छु, र मेरो आवाजलाई रेडियोसम्म पुऱ्याएर तपाईँ अनि म बिर्सि दुरीलाई हजुर नजिक आत्मीयता बनाइदिनु भएको छ, टेक्निसियन मित्रलाई पनि एकदम विशेष धन्यवाद गर्दै शुभ दिन भन्न चाहन्छु। साथीले सम्झिनु पर्दा मेरा धेरैभन्दा धेरै साथीहरू हुनुहुन्छ होइन, कसैलाई पनि मैले बुझेको छुइनँ। आँखाभरिका सम्झना मैले भरिको माया अनलाइनको माध्यमबाट देश विदेशबाट म भन्दा अगाडि अनुभव हुँदा पछाडि आउनुहुन्छ, कार्यक्रम सुन्नुहुन्छ, जसले मलाई मन्जुन थापा भनेर चिन्नुहुन्छ चिन्नुहुन्छ, सबै साथीलाई मेरो एकदमै धेरै धेरै सम्झना माया कसै त भर्नु गीत सुन्न अनि सुनाउँदै पनि छुट्टी आउँछ। नमस्ते भयो, टेक केयर।
1: हस्, धेरै धेरै धन्यवाद। कलङ्कीबाट मन्जु थापाले हामीलाई फोन गर्नुभएको हो। अब पालो भएको छ गीत सुनाउने। यो गीत हामीसँग छ आशिष अविरल र मेलिना राईको स्वरमा, एक नारायण भण्डारीको रचना, आशिष अविरलको सङ्गीत रहेको छ। यो चलचित्र हो चमेलीको पोई।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
3: यो छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ कार्यक्रम शुभेच्छामा। शुभेच्छामा हामी छौँ पराग पोखरेलसँगै रिता तिमल सिन्हा। करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। 42-11-721, 42-11-736 दुईवटा नम्बरहरू तपाईँका लागि हामीले छुट्याएका छौँ। र जो जो साथीहरूले अघिल्लो साता फोन गर्नुभएको छ, यो साता कृपया फोन नगरिदिनु होला भनेर पनि आग्रह गरिसकेका छौँ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो,
4: नमस्ते।
3: नमस्ते हजुर, कहाँदेखि को बोल्नुभयो?
4: म इलामबाट खड्ग सुब्बा।
3: खड्ग सुब्बाजी, के छ हाल खबर?
4: खबर एकदम ठिकठाक छ है मेरो। अनि तपाईँको के छ खबर?
3: मेरो पनि एकदम ठिकठाक छ। इलामतिरको मौसम चाहिँ कस्तो छ त नि?
4: इलामतिरको मौसम है, हिजो हल्का पानी पर्यो त्यो भने आज चाहिँ धुम्म, अनि घरिघरि बेला घाम पनि लाग्छ, अनि धुम्म छ, एकदम शीतल छ।
3: शीतल छ
4: हजुर।
3: ल ठिक छ। अनि अब हाम्रो खड्गजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
4: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा है, मिडियाले धेरै माया गर्ने मोरङको साथी हुनुहुन्छ दिलीप सानु याम्बुको, आज जन्मदिन छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु दिलीप सानु भन्न चाहन्छु। अन्य शुभकामना राख्नु पर्दा हाम्रो तिर्पीतिर हुनुहुन्छ सुमी लिम्बु, त्यसतिर चक्र बान्तावा हुन्छ भोजपुरतिर, भोजपुरतिरै हुनुहुन्छ एलिसा बान्तावा, अनि भोजपुरतिरै हुनुहुन्छ उर्मिला राई, अनि रूपा राई हुनुहुन्छ धनपुरातिर, मोरङतिर हुनुहुन्छ हाम्रो कला लिम्बु, लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै छु। त्यहाँ
3: हामीलाई खड्ग सुब्बाले इलामबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो,
5: रिता दिदी दर्शन, नमस्ते। नमस्कार।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
5: म भोजपुरको साथी परे है, आज मेरो पालो छ कि जस्तो लागिरहेछ होइन?
3: अघिल्लो साता तपाईँलाई अघिल्लो साता मात्रै फोन गर्नु भएको छ, अहिलेलाई छुट्टी है त भनेर भने जस्तो लाग्छ नि? ल ठिक छ, अघि न खबर आइसकेको थियो उडी उडी तपाईँको फोन आउँछ भनेर,
5: मैले पनि सुनिरहेको थिएँ।
3: ल अनि भोजपुरतिरको मौसम कस्तो छ अञ्जीवजी?
5: मौसम दिदी आज दसैँ आएको महसुस त भइरहेको छ होइन, खुल्ला आकाश, मौसम एकदमै सुमधुर समय सधैँ हुन्थ्यो, तर आजको समयमा चाहिँ एकदम खुल्ला आकाश अनि खुल्ला घाम, बरु खुल्ला मौसम छ भन्नुपर्छ है।
3: अनि धानको बालाहरू झुल्न थाल्यो?
5: ठ्याक्कै अहिले धान खेतीमै छु म,
3: त्यही भएर सोधे आउने, यही बास्न आइसक्यो क्या धान मगमग।
5: अहिले तौली धानहरू चाहिँ अब दसैँ तिहार अगाडि नै हुन्छ होइन दिदी, देउसी यो अर्को अब बासमती भात धानहरू हुन्छ, अब यो अरू मार्ची धानहरू हुन्छ, यिनीहरू भनेको चाहिँ लगभग कार्तिक अन्तिमतिर काटेर मङ्सिरतिर चाहिँ झार्ने हुन्छ होइन दिदी, यस्तै हो अहिले चाहिँ यो तौली धानहरू चाहिँ उठाउने बेला चाहिँ हुँदैछ भन्नुभएको है दिदी।
3: ल ठिक छ, अब अञ्जीवजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस्।
5: तपाईँ लगायत हाम्रो टेक्निसियनमा रहनुहुने आदरणीय दाई, अनि त्यसै गरी हाम्रो रेडियो नेपाल एफएम इन्टरटेनिङ होल युनिटलाई नै, रेडियो नेपाल होल युनिटलाई नै अब आउँदै गरिएको छ मिठो दसैँ र तिहारको एकदमै एकदमै लाखौँ करोड अनगिन्त शुभकामना हजुरहरूलाई है।
3: धेरै धेरै धन्यवाद, तपाईँलाई पनि शुभकामना।
5: हुन्छ हुन्छ, मैले पनि वेलकम गरेँ। अनि त्यसै गरी यता अघि मात्र कल गरेर जानुहुने एकदमै प्रतिमा प्रतीक्षा होइन, उहाँलाई पनि आजको दिन शुभ दिन बित्दोस् भन्न चाहन्छु। आजको दिनमा विशेष गरी जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो दिल्ली सन्मु याम्पु, उहाँलाई चाहिँ लाखौँ करोड अनगिन्ती शुभकामना जन्मदिनको भन्न चाहन्छु। सुन्दै हुनुहुन्छ होला गीता राई पनि हुनुहुन्छ, मेरो मनको मान्छे एकदमै बिरामी हुनुहुन्थ्यो, आज स्विच अफ परिरहेको छ, पारिरहेको छ मोबाइल। बान्टा सोपिया बसुर स्यामशिला निवासी आम्टेक निवासी उहाँलाई चाहिँ विशेष सम्झना गेटभरिसन भन्न पनि चाहन्छु। अनि त्यसै गरी चक्रपान्तबाटै हुनुहुन्छ, अनि आशिष नयन बस्नेत वरुण चञ्चले हिमा बहिनी चेली, अनि त्यसै गरी थुप्रै साथी हुनुहुन्छ, अब अस्मिता बान्तवा हुनुहुन्छ, गगन तेरो थुम्बे कान्छा हुनुहुन्छ, अनि एन्जल तस्पिरा, अनि राज बान्तवा पनि हुनुहुन्छ, थुप्रै साथीहरू हुनुहुन्छ, विशेष मलाई अञ्जित बान्तवा भनेर चिन्नुहुने सम्पूर्णलाई, पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म, मेचीदेखि महाकालीसम्म, हाम्रो देशदेखि नेपाल देशदेखि अनि विदेशसम्म छरिएर बस्नुहुने तमाम श्रोताहरू पनि मैले मान्नुपर्ने गुण जति पनि बुद्धिजीवीहरूमा अनि साथीभाइ इष्टमित्रहरूमा सबैजनालाई चाहिँ आउँदै गरेको वार दसैँ र तिहारको चाहिँ भव्य शुभकामना दिँदै म हजुरको वर्षबाट छुटिन्छु ल। नमस्ते।
3: धेरै धेरै धन्यवाद हाम्रो अन्जीव बान्तवा रायजीलाई, कहिलेकाहीँ स्वर ठ्याक्कै बस्ने पनि रहेछ है, मैले हस् तपाईँलाई धन्यवाद भन्नलाई ठ्याक्कै स्वर बसिहालेँ। अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा फेरि पनि कोही आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? हेलो
6: हेलो हजुर, नमस्ते।
3: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
6: म यता मोरङको रत्नमाईबाट रत्नबहादुर थापा बोल्दैछु है हजुर।
3: रत्नबहादुर जीको नाम पनि अघि नै सुनेको थिएँ, कसले भन्नुभयो भने? शङ्कर ढकालजीले।
6: अब धेरैजनाले भन्नुहुन्छ
3: होइन, शङ्कर ढकालजीले अघिल्लो साता रत्नबहादुरजीले पानी परेको थियो भनेर भन्नुभयो, अनि पछिल्लो साता म सम्पर्कमा आएको थिएँ, अनि आज चाहिँ पानी परेको छैन है भनेको थिएँ भन्नुभएको थियो, अनि त्यही भएर। अनि सन्चै हुनुहुन्छ?
6: एकदम सन्चै, आरामै भन्नुपर्छ हजुर, साह्रै गर्मी पो छ त हजुर आज त हाम्रो मोरङतिर त।
3: हो र
6: हजुर हजुर,
3: पानी परे पनि हुँदैन, घाम लागे पनि हुँदैन है, हामी असन्तुष्टि जात के गर्नु होला।
6: हजुर हजुर, हो नि हजुर, एकदम पक्कै पनि।
3: अनि खाना खाइसक्नु भयो?
6: एकदम मजाले नै हजुर, खाना त अब अघि नै पो खाइयो, त 10 बजेतिरै पो खाइसक्यो त हजुर, कतिखेर अब 11 बजेर अब हाम्रो शुभ कार्यक्रम आउँछ भनेर एकदम त्यसैको प्रतीक्षामै बसेको भनौँ न।
3: ल ठिक छ, त्यसो भए अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई फटाफट शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
6: हुन्छ, शुभकामना सन्देश राख्नुभन्दा अगाडि त यति मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ हाम्रो रिता म्यामलाई, अनि अब त्यसै गरेर हाम्रो रेडियो नेपाल होल युनिटलाई नै अब आउँदै गरेको बडा दसैँ अनि तिहार छठ पर्व पनि हार्दिक मङ्गलमय शुभकामना पनि दिन चाहन्छु। अनि आज एकदम विशेष जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो मित्रलाई साह्रै धेरै माया गर्ने मित्र फेर्मी बहिनी हाम्रो मोरङ किलातिर हुनुहुन्छ दिलु सामी याम्पु, उहाँलाई नै जन्मदिनको लाखौँ लाख शुभकामना, ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि साथीहरूलाई अब हाम्रो जन्मदिन मनाउँदै हुनुहुन्छ है हाम्रो गगन तेर्थुमे अनि हाम्रो सृजना मुखियालाई पनि जन्मदिनको अग्रिम शुभकामना। अनि साथीहरू भन्नुपर्दा हाम्रो बहिनी मन थापा हुनुहुन्छ, अनि आदरणीय दाई हाम्रो बालकुमार लामा, वीरेन्द्र लामा, रामकुमार थापा, गणेश श्रेष्ठ हुनुहुन्छ, अनि हाम्रो वरुण चञ्चली, सुमी लिम्बू हुनुहुन्छ, अनि हाम्रो आशिष नानी बस्नेत, लक्ष्मी छेत्री, अनि भूमिका राई तामाङ हुनुहुन्छ, ढकाल लगायत अब यो समयमा, अनि हाम्रो शेखर प्रसाद श्रेष्ठ दाईलाई पनि सम्झिँदै बिदा भए। नमस्ते, बाई बाई।
3: हस्, धेरै धेरै धन्यवाद। हामीलाई रत्नबहादुर थापाले मोरङ रतुवा माईबाट फोन गर्नुभएको हो, अहिलेलाई फेरि पनि कोही आइसक्नु भयो, कहाँबाट को हुनुहुन्छ? हेलो
7: हेलो, नमस्ते, गुड मर्निङ रिता दिदी।
3: नमस्ते हजुर, स्वर त चिनिसके तैपनि नाम सुनिहालौँ न।
7: मम्मी खुब हुन्छु बाट।
3: तपाईँलाई ऊ लाग्या छ हो, रुगामर्गी लाग्या छ?
7: रुगामर्गी लागिरहेछ अलिअलि भनौँ न है, अस्तिदेखि लागेको,
3: अलि सन्चो भइरहन्छ अझै।
7: हजुर
3: ल, शीघ्र स्वास्थ्य लाभको कामना है त।
7: हस् हुन्छ, थ्याङ्क यू।
3: अनि मेखुजी, तपाईँ बसेको ठाउँमा मौसम कस्तो छ?
7: हिजो चाहिँ जस्ट एक घन्टा जति मजाले पानी परिरहेको थियो, आज चाहिँ फेरि बिहान धुम्यो, फेरि अहिले चाहिँ घाम लागिरहेछ भनौँ न है।
3: घाम लागेपछि मौसम दसैँ दसैँ जस्तो भयो।
7: दसैँ दसैँ जस्तो त भएको छ, तर धुम्म हुने घाम लाग्ने त्यस्तै भइरहेछ। हिजोको पानी हावाले जस कोदोहरू लडाएर धान लडाएर हाम्रोतिर चाहिँ
3: है। ए ला, बिजोग पो बनाएछ त नि।
7: हजुर,
3: अब फेरि त्यो मुठी कसेर बाँधेर ठड्याउनु पर्छ।
7: जस अब धान चाहिँ अप्ठ्यारै हुन्छ अरे होइन, त्यसरी गरेर भनेर भन्दै हुन्छ। अस्ति नै पनि एकपल्ट कसै कसैको धान लडाएर बाँधेको थियो, फेरि पनि लडाइरहेछ अरे हिजो पनि। अनि कोदोहरू चाहिँ अलिक धानभन्दा अलिक डह्रो हुन्छ अरे बाँध्दाखेरि त्यसरी होइन, तर पनि अब कहाँ अरू त्यो नलडे जस्तो त हुँदैन है, लडिसकेपछि होला जस्तो लाग्छ मलाई चाहिँ
3: है। ल ठिकै छ, तै पनि ट्राई गर्नु पर्यो नि त जोगाउनलाई होइन र।
7: हजुर,
3: ल अब मेकुजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
7: फर्स्टमा तपाईँको लागि अनि प्राविधिक ताईको बाँकी दिन शुभ समय बिताउनलाई शुभ दिन भन्न चाहन्छु। अनि बर्थडे आएर चाहिँ हाम्रो दीपिका र भदैनी हुनुहुन्छ विद्या, दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि अन्य क्षेत्रको शुभकामना दिनुपर्दा प्यारी साथी लक्ष्मी राई, त्यो त्रिवेणी हुनुहुन्छ, अनि एक्सन ब्राज राई, अरुण नदी खत्री, नरेन्द्र रिमाल, शङ्कर कार्की दाईलाई पनि धेरै सम्झिरहेका छु भन्न चाहन्छु। अनि हाम्रो वरुण चञ्चले राई, अझै सन्तोष लिम्बू, राजेश कुमार माझी हुनुहुन्छ, लगायत धेरैजना साथीहरू हुनुहुन्छ। सबैको बाँकी दिन शुभसँगले बिताउनलाई शुभ दिन भन्ने भाइ।
3: हस्, धेरै धेरै धन्यवाद मेखु राईले हामीलाई भोजपुरबाट फोन गर्नुभएको हो। अब पालो भएको छ फेरि गीत सुनाउने। यो गीत हामीसँग चलचित्र पेन्सन पट्टाबाट छ। सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वरमा, हर्क साउदको रचना, मनोज थापा मगरको सङ्गीतमा। यो गीतपछि फेरि पनि तपाईँहरूसँग कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त।

0: आजको लागि हामी कार्यक्रम शुभेच्छाको अन्तिम चरणमा आइसकेका छौँ। अझै पनि केही साथीहरूसँग कुराकानी गर्ने हामीसँग समय छ, त्यसैले फटाफट 42 11 721 42 11 736 फोन सम्पर्क गर्नुहोला। अहिलेलाई भने कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
1: हजुर नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
1: लङ टाइम पछि निश्चल निर्मला हो नि, काप्लिजुङबाट।
0: ओहो, कता हराउनु भयो त नि?
1: हराएको त होइन, फोन लाउन अगाडि छ।
0: साँच्ची नि?
1: साँच्चै।
0: काप्लिजुङतिरको मौसम कस्तो छ अहिले?
1: मौसम मजाले घाम लागेको छ, दसैँ आयो जस्तै महसुस भइरहेछ भनौँ न
0: है।
1: हजुर,
0: अनि दसैँ मनाउनुहुन्छ कि मनाउनुहुन्न तपाईँहरू?
1: दसैँ मजाले मनाइन्छ।
0: अनि के पकाउनुहुन्छ दसैँमा चाहिँ?
1: अब दसैँमा त जे मन पर्यो त्यही खिर भन्यो होइन, त्यस्तै मासु भातहरू त्यस्तै भनौँ न।
0: पाहुना लाग्न आउँछु भनेको खोइ, तपाईँले त के पकाएर खुवाउनुहुन्छ मलाई?
1: अब के मन पर्छ त्यही होइन, सोधेर पकाउँछु नि त।
0: ल ठिक छ। अनि निर्मलाजी, अरू के छ हालखबर? लामो समय पछि आउनुभयो, थुप्रै सुनाउने कुराहरू थियो कि?
1: अरू खबर सबै ठिकै छ, अब यो दसैँ पछाडि चाहिँ धान काट्ने बेला हुन्छ, अनि अरू सबै ठिकै छ, राम्रै छ भनौँ न।
0: त्यसपछि पहेँलपुर भएको होला नि?
1: हजुर,
0: खेत सबै पहेँलपुर भएको होला अब दसैँ सकिना साथ धान काट्ने भनेपछि त।
1: हजुर हजुर,
0: ल ठिक छ, मेरो पनि एकदम ठिक छ। तपाईँहरूले माया गर्नुहुन्छ, बेठिक हुने त चान्सै छैन है। अनि अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
1: शुभकामना राख्नुपर्दा तपाईँ टेक्निकली सपोर्टमा रहने मित्र, रेडियो नेपाल आसाम अल टिम परिवारलाई विशेष कार्य सफलताको धेरै धेरै शुभकामना, ह्याभ अ नाइस डे भन्न चाहन्छु। अनि विशेष गरी आज यात्रामा हुनुहुन्छ जीवन सुब्बालाई हावा सेट जोड्ने भन्न चाहन्छु। अनि विशेष गरी आज जन्मदिन मनाउँदै हुनुहुन्छ मोरङको साथी पिलु सानो यामलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे। अनि के साथीहरूलाई कार्य सफलताको शुभकामना दिनुपर्दा इन्दिरा चामलिङ राई, काली कमला ओनिम, टिकाराम सुसार, अनि आशिष नै बस्ने, लक्ष्मण मगर, अनि लक्ष्मी छेत्री, अनि मेरो हरपल बस्ने, अब मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई कार्य सफलताको धेरै धेरै शुभकामना हामीलाई के पूर्वली आकाश राई र दाई अरुण भण्डारीलाई भन्दै टिप्छु ल भाइ।
0: हस्, धेरै धेरै धन्यवाद। निश्चल निर्मला ओनेमले हामीलाई ताप्लेजुङबाट फोन गर्नुभएको हो। हामीलाई अरुण नदी खत्रीजीले म्यासेज लेख्नु भएको थियो, दिलु सानो यामफुजीको आज जन्मदिन छ, जन्मदिनको शुभकामना सुनाइदिनुहोस् न भनेर। हाम्रो तर्फबाट पनि हाम्रो नियमित श्रोता दिलु सानो यामफुजीलाई जन्मदिनको धेरै धेरै शुभकामना, प्रत्येक पाइलाहरू सफलतातिर लम्किरहोस् भन्ने कामना गर्छु। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो, नमस्ते, गुड मर्निङ दर्शन, नमस्ते हजुर।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
2: म कहिले कहीँ आउने गर्छु, यता अवश्य पनि बोल्दैछु भोजपुरदेखि, राजु कटाल बोल्दैछु हजुर। अनि आराम हुनुहुन्छ हजुर?
0: म त एकदम ठिक छु हजुर, अनि तपाईँको के छ हाल खबर?
2: मेरो ठिकै छ भन्नुपर्छ, सुख दुःख जिन्दगी चल्दैछ, सन्चै रहनु होला सदाभरि। मेरो सही कामना हजुर सम्पूर्ण रेडियो नेपाल
0: भोजपुरबाट दुई तिनजना साथीहरूले फोन गरिसक्नु भयो, उहाँहरू बस्ने ठाउँमा त एकदम घाम लागेको छ अरे, तपाईँको ठाउँमा चाहिँ कस्तो छ अहिले?
2: म बसेको ठाउँमा नि घाम लागिरहेको छ यति बेला भन्नुपर्छ, हिजो अस्ति चाहिँ लागेको थिएन, आज चाहिँ लागिरहेको अवस्था छ यति बेला चाहिँ। पानी त हिजो बेलुकाले नै पर्यो, अस्ति जल मजाले नै पर्यो, आज त घाम लागिरहेको त ठिकै छ भन्नुपर्छ है त। अनि
0: ल ठिक छ, अब राजुजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
2: हुन्छ मिस, हजुरलाई आजको दिन शुभ रहोस्, अनि त्यस्तै गरी बाँकी पल शुभ रहोस्, अनि आउँदै गरेको विजय दशमीको हार्दिक मङ्गलमा शुभकामना व्यक्त गर्न चाहन्छु। धेरै धेरै उन्नति गर्नु होला, प्रगति हो, सुस्वस्थ रहनु होला, दीर्घायुको कामना गर्न चाहन्छु है त। रेडियो नेपाल होल इन्टरटेनकै लागि मैले धेरै धेरै शुभकामना भने। अनि केही साथीहरूलाई सम्झाउनु पर्दाखेरि हाम्रो सीता भण्डारी बहिनी हुनुहुन्छ, उषा भण्डारी हुनुहुन्छ, निरा बहिनी हुनुहुन्छ, दीपिका बहिनी हुनुहुन्छ, त्यस्तै दिपा बहिनीलाई पनि आजको दिन शुभ रहोस्। सबै साथीहरूलाई आजको दिन मात्रै नभएर बाँकी दिन शुभ रहोस्, सबैलाई मिठो सम्झना भन्दै जान्छु। नमस्ते, नमस्कार है त।
0: हस्, धेरै धेरै धन्यवाद। भोजपुरबाट राजु कटुवालले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई आजको अन्तिम साथीसँग कुराकानी गरौँ, कहाँबाट को हुनुहुन्छ? हेलो
3: रामकृपाल
0: जी आजको अन्तिम साथी हुनुहुन्छ।
3: सरस्वतीनाथको कृपाले पक्रिसक्यो, म टेकेश्वर मित्रलाई तपाईँलाई दसैँको लागि शुभकामना म हृदयसँग म दिँदैछु।
0: हस्, धेरै धेरै धन्यवाद। अनि अब रामकृपालजी अन्तिम साथी हुनुभयो, धेरै समय छैन, तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस्।
3: एउटा मेरो निवेदन छ कि एउटा मधेसको लागि फोन राखिदिनुहोस्, साथीको लागि त राम्रो छ। मैले सुरुदेखि पक्राउँदै आज 10 दिनदेखि म हराउँछु, कुनै पनि सत्तामा म बोल्न सकेन।
0: अब मधेसको लागि छुट्टै, पहाडको लागि छुट्टै, कसरी फोन राख्ने होला, ट्राई गर्नुपर्छ। अब यही भन्छु म त,
3: हजुर त म आउँछु काठमाडौँ शिवरात्रिमा, म शिवदरबारमा भेट गर्छु तपाईँसँग।
0: हस् हस्, शिवरात्रिमा आउनुहोस्, पशुपतिनाथको दर्शन गरिसकेपछि सिंहदरबार घुम्न आउनुहोस्।
3: मेरो साथी मुकेश मिश्रजी पनि त्यही काम गर्नुहुन्छ, म आउँछु।
0: हुन्छ,
3: सुरक्षाको लागि तपाईँलाई, मित्रलाई र जति मेसीदेखि महाकालीसम्म साथी सुन्नुहुन्छ श्रोता सबैलाई
0: हस्, धेरै धेरै धन्यवाद। रामकृपाल ठाकुरले हामीलाई जलेश्वरबाट फोन गर्नुभएको हो। मधेसको लागि एउटा छुट्टै फोन राखिदिनु पर्यो, फोन लागेन भनेर गुनासो गर्नुभयो। सबैजनाको गुनासो यस्तै छ। अब 77 जिल्लाको लागि फोन छुट्टा छुट्टै राख्नु पर्यो भने के बिजोग हुने होला मेरो भगवान्। त्यही भएर अब एक हप्ता चाहिँ मधेस प्रदेश, अर्को हप्ता अर्को प्रदेश भनेर पो चलाउनु पर्ने हो कि भनेर सोच्न थालेँ मैले। तर होइन, 77 जिल्लाको जुन सबै साथीहरूले पनि फोन गर्नुहोस्, एक हप्ता बिराएर भन्न चाहिँ जाँदा जाँदै एसडी योगी र अन्जु पन्तको स्वरमा रहेको यो गीत तपाईँलाई सुनाउँछौँ। सुरेन्द्र राणाको रचना, एसडी योगीको सङ्गीत रहेको चलचित्र जलाकीको यो गीत 12 बजे सुन्नुहुनेछ। समाचार प्रसारणपछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ। जो जो साथीहरूले फोन गर्नुभयो धन्यवाद, जो साथीहरू सुनेर साथ दिनुभयो धन्यवाद, फोन नलागेपछि रिसाउने साथीलाई धन्यवाद, फोन लागेर पनि नउठेपछि रिसाउने साथीलाई पनि धन्यवाद, अनि टेक्निकल सपोर्टका लागि पराग पोखरेललाई धन्यवाद दिँदै म रिता तिमल सिन्हा यो व्यवसायबाट बिदा हुन्छु। हवस् त, नमस्कार।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सुकुम्बासी समस्या मुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले हिजो सामाजिक सञ्जाल मार्फत भूमिहीन सुकुम्बासीको समस्या सधैँका लागि समाधान गर्ने दिशातर्फ अघि बढेको बताउनु भएको हो। उहाँले निर्वाचनका बेलामा 1000 दिनभित्र भूमिहीन सुकुम्बासीको समाधान गर्ने स्पष्ट वाचा गरेको स्मरण पनि गर्नुभयो। प्रधानमन्त्री शाहले सरकारले हालसम्म 5737 परिवारलाई लालपूर्जा वितरण गरेको जानकारी दिनुहुँदै 7 दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपूर्जा पाउने गरी सरकारको काम अघि बढेको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउनेमाथि कानुनी कारवाही गर्ने चेतावनी दिनुभएको छ। गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियत भुलेर गोप्य वा

सोमबार देशको दक्षिण पश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार 32 जनाको निधन भएको पुष्टि गर्नुभएको छ। 25 जना यात्रु र 7 जना चालक दलका सदस्य सवार रहेको उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बो काडा समुदायको 9 सैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको नाइजेरियाको उड्डयन तथा एरो स्पेस विकास मन्त्री फेस्टस केया मोकाले जानकारी दिनुभयो। राष्ट्रपति टिनुबुले जारी गर्नुभएको छुट्टा छुट्टै विज्ञप्तिमा सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद क्षण भएको बताउनुहुँदै दुर्घटनामा ज्यान गुमाउनुभएका वायुसेनाका सदस्यहरूको बलिदान कहिल्यै बिर्सन नसकिने उल्लेख गर्नुभएको छ। यसका साथै रेडियो नेपालबाट 12:00 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

ठुला ठुला कुरा गर्नेहरूभन्दा सानो सानो कुरा बुझ्नेहरू हाम्रा लागि प्रिय हुन्छन्। यसैले खुट्टा तानेर तल झार्नेसँग होइन, हात तानेर माथि हौसाउने व्यक्तिसँग सङ्गत गरौँ। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ र साङ्गीतिक यात्रामा कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजेको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 र 103 MHz र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच सुखको खोज कार्यक्रम जीवन सुखमा हामी जीवनका सुखद पक्षलाई पल्टाउनेछौँ र सुनाउनेछौँ। कहिले कर्मनिष्ठ व्यक्तिहरूको कर्मको सफलता, कहिले सफलताका सूत्रहरू, यसै क्रममा आउनुहोस् कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा। आज स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट।

यात्रामा पुनः एकचोटि यहाँहरूलाई स्वागत गर्छु। हामीसँगै रहिदिनको लागि आत्मीय आग्रह गर्छौँ र आज हामी यहाँहरूलाई सुदूरपश्चिमको यात्रा गराउँदैछौँ। आज हामी खप्तर, रामा रोशन, शुक्ला फाटा, घोडागुडी, डडेलधुरा, सुदूरपश्चिमको के हेर्न चाहनुहुन्छ त्यो दृश्यलाई शब्द मार्फत यहाँहरूमा आज राख्नेछौँ। यदि तपाईँ सुदूरपश्चिम घुम्ने योजनामा हुनुहुन्छ भने कहाँ जाने र के हेर्ने आज यहाँहरूलाई सुदूरपश्चिमपट्टि लाँदैछौँ र त्यसको लागि आज हामी देउडा गीती भाकासँगै देउडासँगै यहाँहरूलाई यो यात्रा गराउनेछौँ। यसैले पनि आज यो पहिलो देउडा साङ्गीतिक सौगात यहाँहरूलाई हामी सुनाउँदैछौँ। सुन्दर पश्चिम, सुदूरपश्चिम र सुदूरपश्चिमको यात्रामा के देखिन सक्छौँ त आजको यो गीती भाकासँगै यो देउडा भाकामा सुदूरपश्चिमको सुन्दर पक्षहरू समेटिएका छन्। यो सुन्दर पक्षलाई देउडामा ध्यान दिएर सुनौँ है त। देउडा किन यति प्रिय लाग्छ किनकि यसमा हामी नेपालीको मौलिकता गाँसेको छ, आफ्नोपन गाँसेको छ नि, होइन र हो भने यो गीती सौगात यहाँहरूकै लागि

सुदूरपश्चिममा हाम्रो ढकमक्क फुली। हजुर, यो गीत सौगात सुन्दै गर्दाखेरि सुदूरपश्चिमका कति पर्यटकीय स्थलको, कति धार्मिक स्थलको, कतिवटा ठाउँको कुराहरू आए, एकदम ध्यान दिएर सुनिरहेको थिएँ। देउडा मनमा बसेको छ, हुन त उपत्यका मेरो थाथलो भएको हुनाले देउडाबाट कति वर्ष टाढै रहेको रहेछु, तर हिमाल, तराई, पहाड, जहाँ जता जुन भाका, जुन परिवेश, जे जति जे छ त्यसमा नेपाली भन्छ र त सुनेपछि, देखेपछि, बुझेपछि त्यो मनमा बस्छ। यसैले सुदूरपश्चिमका जति पनि ठाउँहरू अहिले हामीले गिरी भाकामा सुन्यौँ नि, ती सबै ठाउँ नजिकबाट हेर्न पुग्न एकदमै रहर छ। जीवनका रहरहरू पुरा गर्नु छ, आफ्नो देशलाई नजिकबाट निहाल्दै, स्पर्श गर्दै घुम्नु छ हामी सबैले, होइन र? किनकि रैथनी खानाको स्वाद चाख्नु छ। हामी यति धनी छौँ स्वादमा पनि, होइन? फरक परिवेश, संस्कृति, रहनसहन, धर्म, यो सबैलाई नजिकबाट निहाल्नु छ, आफ्नोपन, आफ्नो मौलिकतामा रमाउनु छ, प्राकृतिकको साधिन्यतामा रमाउनु छ नि त। यसैले सुदूरपश्चिमको यात्रा विशेष रहनेछ। जति सुदूरपश्चिमलाई बुझ्यो त्यति त्यहाँ जाने हतार लाग्नेछ, यो मेरो विश्वास हो। कहाँ जाने, के हेर्ने त सुदूरपश्चिममा भन्दै हुनुहुन्छ भने, दसैँ पनि नजिक छ, घुम्न जान हामी सक्छौँ। र यात्रा यदि प्रेमी हुनुहुन्छ भने यहाँ, अनि सुदूरपश्चिमेली नै हुनुहुन्छ भने त यहाँहरूले खप्तडको पाटन, जङ्गल, हिमाली शान्तिको अनुभव गर्नुभएको होला नि है। सोध्न मन लागेको छ कि रामा रोशन बाह्रतालको सुन्दर संसारलाई कतिचोटि घुमेरै हेर्नुभयो होला, त्यो पनि सुन्न मन लागेको छ। बढीमालिका जहाँ धर्मसँगै हिमाली पदयात्रा गर्न सकिन्छ, बढीमालिका पुग्नुभएको छ भने साँच्चै कस्तो अनुभव गर्नुभयो भनेर सोध्न मन लागेको छ। यसै गरी अप्पी नाप्पा हिमालसँगको आमने सामानेमा बसेर त्यो अनुभव गर्दा यहाँलाई कस्तो लाग्यो भनेर सोध्न मन लागेको छ। घोडाघुडी, यो ताल, चराचुरुङ्गी र थारू संस्कृतिलाई यहाँहरूले कति निहाल्नु भयो होला सोध्न मन लागेको छ। शुक्ला फाटा कहाँ बिर्सिन सकिन्छ र? शुक्ला फाटाको जङ्गली सफारीमा बाघ र बारासिंह खोज्दै कहिलेकाहीँ हेर्दै हिँड्नुभएको छ, त्यो अनुभव कस्तो होला? डडेलधुराको पहाड, मन्दिर र इतिहासलाई नजिकबाट हेर्दाको अनुभव अझै कस्तो होला? यसैले सुदूरपश्चिम त सुन्दरताले ढाकेर बसेको छ, जसलाई हामीले निहाल्नु छ, मनमा राख्न सक्नु छ। घुम्ने ठाउँ कति छ है हामी नेपालीहरूको, यो त ठुलो कुरा हो नि त। कहाँ जाने भनेर सोच्नै नपर्ने, जहाँ जता गयो त्यही आफ्नोपन देख्न सकिने, प्रकृतिको सामिप्यमा रमाउन सकिने। अब अहिले दसैँ छ, नयाँ ठाउँ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने आफ्नो यात्रा, बाटोघाटो कस्तो छ, मौसम कस्तो छ, त्यो विचार गरेर यदि सुदूरपश्चिम जानुहुन्छ भने त्यो असाध्यै उपयुक्त गन्तव्य हुनसक्छ, यो हाम्रो विश्वास हो। सुदूरपश्चिमेली सबैजनालाई राखेर यति चाहिँ हामी भन्न सक्छौँ। र यो यस्तो प्रदेश हो जहाँ एउटै यात्रामा हामीले हिमाल, पहाड, जङ्गल, ताल, वन्यजन्तु, धार्मिक स्थल र मौलिक संस्कृतिको मजाले अनुभव गर्न सक्छौँ। थाहा छ तपाईँलाई, खप्तरदेखि अप्पी नाप्पासम्मको हिमाली भूगोल र शुक्ला फाटादेखि घोडाघोडीसम्मको तराई क्षेत्रको यात्राको सुन्दर स्वाद चाख्न पाउँछौँ हामी। त्यसो त नेपाल पर्यटन बोर्डले पनि यो खप्तर, शुक्ला फाटा, बढीमालिका, अप्पी नाप्पा, घोडाघोडी र रामा रोशनलाई सुदूरपश्चिमको प्रमुख प्राकृतिक र धार्मिक गन्तव्यको रूपमा उल्लेख पनि गरेको छ। यसैले त आज यहाँहरूलाई हामी सुदूरपश्चिमको यात्रा गराउँदैछौँ। सुदूरपश्चिम, हाम्रो प्यारो सुदूरपश्चिम, सुदूरपश्चिमको यात्रा गर्ने मन रहर कसलाई नहोला र, होइन? अनि कहाँ कहाँ घुम्ने, के हेर्ने हो भनेर भन्नुहुन्छ भने, अबको गीती सौगातपछि खप्तर र रामा रोशनको यात्रा हामी गराउनेछौँ। त्यसभन्दा अगाडि भने, यति बेला रेडियो नेपालबाट कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रा सुनिरहनु भएको यहाँहरूलाई अर्को एउटा देउडा भाकामा हामी यो गीती सौगात यहाँहरूलाई सुनाउँदैछौँ। हामीसँगै रहनुहोला है त।

अहिले हामीले यहाँहरूलाई प्रकाश सपूत र लक्ष्मी आचार्यको युगल स्वर सुनायौँ। हामी सुदूरपश्चिमको गीती भाकालाई यहाँहरूमा आज राखिरहेको छौँ। यसभन्दा अगाडि सुदूरपश्चिम मेरो भन्दै टिकापुन र नरेन्द्र रावलको स्वरमा रहेको गीती भाका पनि यहाँहरूमा सुनायौँ। यस्तै सुदूरपश्चिमेली भाका देउडा यी सबैलाई गाँसेर यहाँहरूमा आज राखिरहेको छौँ। जीवन सुखको साङ्गीतिक यात्रामा छौँ र यो साङ्गीतिक यात्रामा आज हामी सुदूरपश्चिमको यात्रा गर्दैछौँ। जीवन सुखमा के रहेको छ भन्दा आफ्नोपनमा रमाउनुको सुख रहेको छ। आफूसँग भएको सुन्दर पक्षको अनुभव गर्नु पनि त जीवन सुख हो नि त। हामी नेपाली हौँ, हामी नेपालीमा आफ्नोपन छ, आफ्नो मन छ, आफ्नो मौलिकता छ। अनि हिमाल पहाड तराई जहाँ जताको कुरा पनि भन्नु छ, सुन्नु छ, हेर्नु छ, हामी नेपाली हुनुको अर्थ र आत्मीयतामा यसै पनि कहिलेकाहीँ मन भावुक हुन्छ। आज हामी यस्तै गीति भाव यहाँहरूमा सुनाइरहेको छौँ अनि पर्यटकीय सुदूरपश्चिमको यात्रामा पनि लाँदैछौँ। र यी भाकाहरू, सुदूरपश्चिमेली भाकाहरू, देउडा भाकाहरू सुन्दा झट्ट हामीलाई बुझ्न अलिक गाह्रो हुन्छ, तर सुन्दै गयो भने यति मोहनी लाउने त्यो शब्दहरू छन् होइन, त्यो मनमै बस्छ क्या, कति राम्रो छ, कति आफ्नोपन झल्काउने छ। आज एकदम ध्यान दिएर सुन्न पनि मन लागिरहेको छ, सुनाउनु पनि मन लागिरहेको छ। यति भन्दा अब हामी सुदूरपश्चिममा खप्तडको यात्रामा जाउँ है त। खप्तड किन विशेष छ त, किन हेर्नुपर्छ त, खप्तडमा के हेर्ने त? पाटन जङ्गल र हिमाली शान्तिको अनुभव गर्दै हामी के हेर्न सक्छौँ त भनेर भन्दा, यो आजको सुदूरपश्चिम को यो यात्रामा कहाँ जाने, के हेर्ने, यो सन्दर्भलाई चाहिँ हामीले अनलाइन खबरबाट साभार गरेका हौँ। सुदूरपश्चिमको नाम लिँदा सबैभन्दा पहिला सम्झिने गन्तव्यमा पर्छ खप्तड। तपाईँ खप्तड पुग्नु भएको छ भन्नेहरू जतिजना हुनुहुन्छ उहाँहरूलाई अगाडि राखेर साँच्चै खप्तड जाँदाको अनुभव कस्तो छ, कस्तो लाग्यो यो सुनाउन पाए झन् कति रमाइलो हुन्थ्यो होला होइन। र अब खप्तडको जो पुग्नु भएको छैन उहाँलाई चाहिँ केही सुनाउनु मन लागेको छ। खप्तड समुद्री सतहबाट करिब 1400 देखि 3300 मिटरसम्म फैलिएको छ यो क्षेत्र, जसमा धार्मिक, प्राकृतिक, आध्यात्मिक पर्यटनका लागि पनि खप्तड असाध्यै प्रसिद्ध छ। खप्तड क्षेत्र पर्यटकीय विकास र व्यवस्थापन समितिका अनुसार पनि यहाँ करिब 270 जातिका, सुन्नु है, 270 प्रजातिका चराचुरुङ्गीहरू र 224 प्रजातिका औषधीय वनस्पति कहाँ पाइन्छ, खप्तडमा। खप्तड भन्ने बित्तिकै ताल, त्रिवेणी, सरसिङ्गल, खप्तड बाबाको आश्रम, नागढुङ्गा, घना जङ्गल र हिमाली तथा पहाडी दृश्य धितमरुन्जेल हेर्नु छ भने खप्तड पुगेर हेर्न सकिन्छ। खप्तड बाबाको आश्रम समुद्री सतहबाट करिब 3160 मिटरको उचाइमा छ र खप्तड बाबाले यहाँ 5 दशकभन्दा बढी समय साधना गरेको हामीले पाउन सक्छौँ। र खप्तड क्षेत्र पर्यटक विकास तथा व्यवस्थापन समितिले जनाएअनुसार पनि, नेपाल पर्यटन बोर्डका अनुसार पनि, खप्तडमा 20 प्रजातिका स्तनधारी तथा 175 जातिका चराचुरुङ्गीको अभिलेखित रहेका छन्। र यहाँको मुख्य गतिविधि पदयात्रा, प्रकृतिको अवलोकन, चराचुरुङ्गी हेर्न, ध्यान र आध्यात्मिक पर्यटन हो। एउटा पवित्र थलो पनि हो जहाँ मनले शान्त महसुस गर्न पाउँछ, जहाँको पर्यटकीय दृश्यले मन लोभाउँछ, जीव जन्तु र चराचुरुङ्गीलाई नजिकबाट हेर्न सक्छौँ, अनुभव गर्न सक्छौँ, अनि त्यो यात्रा कति रमाइलो हुन्छ होला है। अब खप्तडबाट हामी लाग्छौँ रामा रोशनतर्फ, जसलाई हामी 12 तालको सुन्दर संसार भनेर पनि चिन्छौँ। पहाड बीच हरियाली र खुल्ला आकाशको दृश्य यदि धितमरुन्जेले हेर्नु छ भने नि अछाममा रहेको रामा रोशन अर्को असाध्यै आकर्षक विकल्प हो तपाईँ हाम्रो लागि। रामा रोशनले स्थानीय रूपमा 5 पुरासँग जोडेर हेर्ने गरिन्छ। यहाँको ताल, हरियाली, पहाडको भूगोल एकदमै आकर्षक
रहेका छन् र रामारोसनलाई सुदूरपश्चिमको प्रमुख प्राकृतिक गन्तव्यको रूपमा उल्लेख गरिएको छ। रामारोसनका तालहरू हरिया पाटन, पहाडी दृश्य, स्थानीय बस्ती, वन जङ्गल र विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न सकिन्छ। पाटन भन्ने बित्तिकै समतर, ठुलो फराकिलो क्षेत्र अनि रामारोसन बढीमालिका क्षेत्रलाई जैविक र सांस्कृतिक महत्त्वको भूभागको रूपमा संरक्षण पनि भइरहेको छ। यति बेला प्राकृतिक राष्ट्रिय प्रकृति संरक्षण कोषको परियोजनाले यहाँ जैविक विविधताको संरक्षण गर्ने र पर्यटकीय प्रकृति पर्यटन र स्थानीय समुदायको सहभागितामा पनि एकदमै जोड दिएको छ। रामारोसन ताल आसपास घुम्ने, पदयात्रा गर्ने, प्रकृति र चराचुरुङ्गीको अवलोकन गर्ने र स्थानीय संस्कृति बुझ्न हामी सक्छौँ। शान्त वातावरण, ताल, पहाड अनि अझ फोटोग्राफी मन पराउनेहरूको लागि त योभन्दा राम्रो विकल्प के हुन सक्ला र घुम्ने होइन त कप्तर र रामारोसन। अनि शुक्ला फाटाको पनि कुरा गरिहाल्छु है। जङ्गल सफारीमा बाघ र बाह्रसिङ्गा खोज्दै शुक्ला फाटा हेर्ने धेरैको रहर हुन्छ। हिमाल चढ्न वा लामो पदयात्रा गर्न मन छैन भने दसैँमा शुक्ला फाटा राष्ट्रिय निकुञ्ज उत्कृष्ट प्रकृति यात्राको विकल्प भन्न सक्छ यहाँहरूको लागि। र शुक्ला फाटाको विशेष आकर्षण यहाँको विशाल घाँसे मैदान, घाँसे मैदानको त्यो ठुलो त्यो विशाल घाँसे मैदान हेर्दा पनि मनै कति आनन्द हुन्छ। नेपाल पर्यटन बोर्डका अनुसार यहाँ पाटे बाघ, जङ्गली हात्ती, चित्तल, निलगाई, बँदेल, चितुवा लगायतका वन्यजन्तु पाइन्छ। शुक्ला फाटामा बाह्रसिङ्गा यसको त विशेषतै हो। पाटे बाघ, जङ्गली हात्ती, चित्तल, निलगाई, मगर गोई विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न सकिन्छ। जङ्गल सफारी वन्यजन्तुको अवलोकन यहाँको मुख्य आकर्षण हो। दसैँ मौसम पनि जङ्गल घुम्नको लागि अनुकूल समयमा नै पर्छ। यसैले सुदूरपश्चिम जाँदै हुनुहुन्छ भने खप्तर, शुक्ला फाटा, रामारोसन त घुम्नै पर्ने नि होइन। अबको पालोमा भने हामी यहाँहरूलाई घोडाघोडी डडेलधुरातर्फ लानेछौँ। त्यसभन्दा अगाडि भने फेरि पनि सुदूरपश्चिमलाई मनदेखि महसुस गर्नको लागि यो अर्को भाका यहाँहरूमा आज राख्दैछौँ। चक्रबम गौरी भट्ट, उर्मिला सोहनी र नरेन्द्र रेग्मीको युगल स्वरमा, सामूहिक स्वरमा

जति सुने सुनौ लाग्ने यो सुनिरहँदा देउडा नाचको याद आए। धितमरुन्जेल देउडा नाच नाच हातमा हात राखेर नाच्नु पनि मन छ, सुदूरपश्चिम घुम्नु पनि मन छ। यात्रा प्रेमी तपाईँ हामी छौँ भने त जीवनको आनन्द, जीवन सुखको आनन्द हामीले यात्रामा कति पाउँछौँ पाउँछौँ। यात्रा त हाम्रो लागि पाठशाला हो, हाम्रो लागि विश्वविद्यालय पनि हो। हामी नेपाली हौँ भने हामीले नजिकबाट सुदूरपश्चिमलाई कति निहालेका छौँ त सोध्न मन लागेको छ। निहालौँ न, जाउँ न, एकचोटि सुदूरपश्चिम हेरौँ न, फुर्सद मिलाउँ न, अलिकति समयलाई व्यवस्था गरेर घुमाउँ न, हुन्छ हुन्छ भने यहाँहरूलाई अबको पालोमा घोडाघोडीतर्फ लान्छु है। ताल चराचुरुङ्गी र थारू संस्कृति सुदूरपश्चिमको त विशेषतै, यो घोडाघोडीको विशेषतै हो। सुदूरपश्चिम पुगेर प्रकृति र स्थानीय संस्कृति दुवैको अनुभव यदि तपाईँले चाहिरहनु भएको छ भने कैलालीको घोडाघोडी ताल क्षेत्र मजाले रोज्न सक्नुहुन्छ। घोडाघोडीलाई नै सुदूरपश्चिमको महत्त्वपूर्ण सिमसार र प्राकृतिक गन्तव्यको रूपमा सरकारी पर्यटन स्रोतहरूले उल्लेख पनि गरिसक्नु भएको छ। कैलालीमा घोडाघोडी ताल, सिमसार क्षेत्र, चराचुरुङ्गी, वरपरको जङ्गल, थारू गाउँ र संस्कृति हामीले मजाले हेर्न सक्छौँ। बिहान वा साँझ तालको क्षेत्रमा सुन्दर प्रकृतिलाई निहाल्न सक्छौँ। चराचुरुङ्गीको चिरबिरसँगै स्थानीय समुदायसँग जोडिएको सांस्कृतिक अनुभव लिन सक्छौँ। छोटो अनि आरामदायी र परिवारसहितको यात्रा चाहनुहुन्छ भने सुदूरपश्चिमको घोडाघोडी सबैभन्दा राम्रो गन्तव्य हुनसक्छ। अब भने घोडाघोडी पछि डडेलधुरातर्फ लागौँ है त। डडेलधुरा भन्ने बित्तिकै पहाड, मन्दिर र इतिहास। दसैँको लामो बिदामा सुदूरपश्चिम घुम्ने सोचमा हुनुहुन्छ हो भने डडेलधुराको यात्राको एउटा मुख्य गन्तव्य बनाउन सकिन्छ। पहाडको चिसो मौसम, डाँडाबाट देखिने लामो पहाडी भूगोल, पुराना किल्ला, सुन्दर मूर्ति, ताल र स्थानीय जीवनशैली, डडेलधुराको घुमघामको छुट्टै स्वाद छ। एकै प्रकारको छैन, विविधता छ। सुदूरपश्चिम देशको आधिकारिक विवरणमा डडेलधुरामका उग्रतारा मन्दिर, अमरगढी किल्ला, अजय मरुकोट, आली ताल, परशुराम धाम र घटाल बाबा लगायतका स्थललाई पर्यटकीय र धार्मिक महत्त्वको रूपमा हेर्न सकिन्छ। सुदूरपश्चिम पुग्दा धार्मिक, ऐतिहासिक र पहाडी पर्यटन एकै पटक हामीले हेर्न सक्छौँ, त्यो यात्राको अनुभव लिन सक्छौँ। यसैले त हामी आज सुदूरपश्चिमको यात्रामा लागेका छौँ नि त, होइन? अब बढीमालिकाको कुरा गरौँ है। बढीमालिका भन्ने बित्तिकै एउटा आस्था, हाम्रो धार्मिक आस्थासँग जोडेको हिमाली पदयात्राको सम्झना आउँछ। पुगिसकेको त छैन, तर बढीमालिका पुग्नेहरूले त्यो भिडियो, त्यो फोटोहरू हेर्दाखेरि, त्यहाँको दृश्यहरू हेर्दाखेरि लामो लामो त्यो घाँसे मैदान, अनि त्यो पहाडी अलि उचाइमा रहेको, अनि लाम लागेर हिँडिरहेको त्यो दृश्य आँखा अगाडि आएको छ। कुनै समय मिल्यो भने त पुगेला नि त, होइन? सुदूरपश्चिमको बाजुरामा रहेको बढीमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको त संयोजन एउटा चर्चित गन्तव्य पनि हो। यो समुद्री सतहबाट करिब 3,800 मिटरको उचाइमा रहेको बढीमालिका मन्दिर काली देवीलाई समर्पित शक्तिपीठको रूपमा पनि मानिन्छ। नेपाल पर्यटन बोर्डका अनुसार बढीमालिका बुढी गङ्गा र कर्णाली नदीको आसपासको उच्च पहाडी क्षेत्रमा छ। दसैँको लामो बिदा छ भने तपाईँलाई पदयात्रा गर्न असाध्यै मन लाग्छ भने बाजुराको बढीमालिका निकै फरक म अनुभव हुन्छ। यहाँ पुग्ने धार्मिक यात्रासँगै उच्च पहाडी तथा हिमाली पदयात्रा पनि हो। पदयात्राको यो आत्मिक सुख कता ठुलो छ, ठुलो छ कि। हामी कहाँ रमाइरहेका छौँ, रमाउने ठाउँ अझै कति छ। कहीँ कतै जीवनकै उल्झनमा उल्झिरहनु भएको छ, कहीँ कतै केही कुरामा अलिकत नैराश्यतामा रहिरहनु भएको छ भने यी सब कुरा छोडेर आफ्नो व्यस्ततालाई अलिकत निकालेर, फुर्सदलाई अलिकत सँगालेर पदयात्रामा जाउँ। पदयात्रामा जाँदाखेरिको त्यो सुख साँच्चै जीवन सुखसँग मिलाएर त्यसको अनुभूत गर्नुको छुट्टै मजा छ।
यति बेलै म भनिहाल्छु है, बडी मालिकासँगै अपि नाप्पालाई पनि बिर्सन मिलेन, ठ्याक्कै याद आइहाल्यो। हिमालसँगको आमान्य सामान्य गरेर नजिकबाट हिमाललाई हेर्नु छ। सुदूरपश्चिमको यात्रालाई सबैभन्दा साहसिक यात्रामध्ये एक बनाउन चाहनुहुन्छ हो भने अपि नाप्पा संरक्षण क्षेत्रमा जान सकिन्छ। नेपाल पर्यटन बोर्डले अपि नाप्पालाई सुदूरपश्चिमको प्रमुख प्राकृतिक गन्तव्यको रूपमा राखेको छ र यस क्षेत्रको प्रमुख आकर्षण भनेको अपि हिमाल हो। प्रदेश सरकारले पनि पर्यटन विवरणले पनि अपि हिमाल र अपि नाप्पा क्षेत्रलाई प्रमुख पर्यटकीय स्थलको रूपमा राखेको छ। अपि नाप्पा संरक्षण क्षेत्र सुदूरपश्चिमको दार्चुलामा रहेको प्राकृतिक र हिमाली सौन्दर्यले भरिएको क्षेत्र भनेर हामीले बुझ्छौँ। यहाँको मुख्य आकर्षण अपि हिमाल र नाप्पा हिमालको हिम श्रृङ्खला, हिमाली भूदृश्य, उच्च पहाडी बस्ती र स्थानीय संस्कृति हो। पदयात्राको क्रममा हिमालका मनमोहक दृश्यसँगै हिमाली वन, जडीबुटी, विभिन्न वन्यजन्तु र चराचुरुङको अवलोकन गर्ने अवसर पनि हामी पाउँछौँ। र अहिले मलाई एउटा कुरा सम्झना आयो, अहिले हाम्रो नेपाली युवाहरूको ले एउटा लक्ष्य, एउटा उद्देश्य बनाउनु भएको छ कि वर्षको एक ठाउँ मात्र किन नहोस्, त्यहाँ चाहिँ पैदल यात्रा गर्ने अथवा नेपालको मुख्य मुख्य पर्यटकीय क्षेत्रसम्म पुग्ने एउटा समूह बनाएर, साथी साथीको ग्रुप बनाएर अथवा एक्लै साथीहरूको समूहमा गएर यात्रा गर्नुको छुट्टै मजा छ, एक्लै यात्रा गर्नुको पनि छुट्टै रमाइलो छ। पदयात्रा कहिले गर्नुभएको छ? छैन भने एकचोटि गरिहालौँ न। यति सुन्दर देशको हामी नेपाली पो हौँ त, नेपाललाई नजिकबाट हेर्नु पऱ्यो, बुझ्नु पऱ्यो, महसुस गर्नु पऱ्यो, त्यो जीवन सुखको यात्रा अनुभवको अनुभव पनि त लिनु पऱ्यो नि, होइन? यसैले त आज हामी सुदूरपश्चिमको यात्रा यहाँहरूलाई गरायौँ। र यो सुदूरपश्चिमको यात्रा गराउँदै गर्दा यहाँहरूलाई सुदूरपश्चिमेली भाकाहरू पनि हामीले यहाँहरूमा सुनाइरहेका छौँ। अर्को एउटा भाका सुनिहालौँ है त। यो सुदूरपश्चिमेली भाकामा यो साङ्गीतिक भेट यहाँहरूमा जुन सुनाउँदैछौँ, रेखा जोशी, लक्ष्मी बरदेवा र जीवन भट्टराईको सामूहिक स्वर रहेको छ।

फेरि साउँछौ घरिघरि खुसी राखौँ जीवनभरि सिरफुला, कहिले माया नमारे मेरा सिरफुला, दुधारैमा नपारे मेरा सिरफुला। कस्तो मिठासले भरेको हो कि यो सुदूरपश्चिमेली जुन बाकाहरू आज यो गीत सौगात सुनाइरहेको छौँ, यो शब्दभाव यदि सुन्यो भने यति मिठो छ, यति मिठो छ, अझै सुनाइरहँ सुनाइरहँ जस्तो पनि लागेको छ। आज हामीले सुदूरपश्चिमको यात्रा गरायौँ, दसैँ नजिक छ, कहीँ कतै यो छुट्टीमा घुम्ने योजना बनाउँदै हुनुहुन्छ, कहाँ जाने के गर्ने होला भनेर सोच्दै हुनुहुन्छ भने तपाईँहरूको सोचाइमा पूर्णता दिनको लागि सुदूरपश्चिमको यात्रा गरौँ न भनेर आत्मीय आग्रहका साथ आज हामीले खप्तडको पाटन, वन जङ्गल, हिमाली शान्ति क्षेत्रको अनुभव कसरी गर्ने, रामारुसनको यो बाह्र तालको सुन्दर संसारलाई हामीले हेर्न सक्छौँ, बडीमालिका धर्मसँगै हिमाली पदयात्रा गर्न सक्छौँ, अप्पी र नाप्पा हिमालय नजिक आमान्य सामान्य राखेर हामीले त्यहाँको सुन्दर परिदृश्यलाई लिन सक्छौँ भन्दै हामीले शुक्ला फाटा, घोडाघोडी, डडेलधुरामा गएर के हेर्ने, कसरी हेर्ने, त्यहाँका सुन्दर पक्ष के छन्, विशेषता के छन्, सबै यहाँहरूमा आज राख्यौँ। सबै त के भन्नु है, छोटकरीमा राखौँ राख्यौँ भनौँ, त्यो सुदूरपश्चिमको सुन्दरताको यात्रा त जति गरे पनि सकिँदैन नि होइन। यति भन्दै गर्दा यो फेरि सुदूरपश्चिमको झमतारा झमझमको गीत याद आयो, सुनौँ है त।

सुदूर सुन्दर सुदूरपश्चिमको सुन्दर विशेषताहरूलाई राख्दै सुदूरपश्चिमको रमाइलो यात्रामा रमाउनको लागि आत्मीय आग्रह गर्दै आज हामीले सुदूरपश्चिमको पर्यटकीय क्षेत्रहरूको विशेषतालाई यहाँहरूमा आज राख्यौँ। घुम्न जानको लागि आत्मीय आग्रह गऱ्यौँ। जीवन सुखको रमाइलो पलहरू साँच्न तपाईँ सुदूरपश्चिमको यात्रा गर्नुहोस् है। फुर्सद मिलाएर यो आत्मीय आग्रह पनि गरे। यो आत्मीय आग्रहसँगै आजको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट बिदा माग्नुपर्ने सङ्केत स्टुडियोको घडीले दिइसकेको छ। फेरि पनि जीवन सुखमा जीवनको सुन्दर पक्षहरूलाई सँगालेर सुनाउन पल्टाउन यहाँहरूमा आज अर्को साताको मङ्गलबार हामी उपस्थित हुने नै छौँ। एक बजेको समय सदा झैँ समाचारको रहनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल भन्दै आजको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। गृहमन्त्री सुदन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनु भएको छ। गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको आज सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्ट पार्नु भएको छ। गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्च स्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डाक्टर वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वाशिङटन डिसीमा भेटवार्ता भएको हो। भेटघाटका क्रममा अर्थमन्त्री वाग्ले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुननिर्माण, वृहत आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गर्नुभएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्याल र अस्ट्रेलियाली संसदका सभामुख मिल्टन डिक बीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका संघ आइपियूको 153 महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख डिक बीच आज भएको भेटमा नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायत विविध विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अस्ट्रेलिया बीच सन् 1960 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालको नेतृत्वमा अन्तर्व्यवस्थापिका संघ आइपियूको 153 महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनिया प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचार विमर्श भएको थियो। भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। उहाँले नेपाल एक चीन नीतिप्रति दृढ प्रतिबद्ध रहेको तथा नेपाली भूमि चीन विरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नु भएको थियो। अन्तर्व्यवस्थापिका संघ आइपियूको 153 महासभामा भाग लिन तान्जानियाको अरुसा पुगेको नेपाली प्रतिनिधिमण्डलले भोटेकोशी र त्रिशुली बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको विपदलाई केन्द्रित गरी जलवायु आपतकालीन एजेन्डाका विषयमा आइपियू सचिवालयसँग छलफल गरेको छ। छलफलका क्रममा जलवायुजन्य विपदबाट प्रभावित तथा संवेदनशील क्षेत्रमा जोखिम न्यूनीकरण, विपद पूर्व तयारी, उत्थानशीलता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीसँग छलफल गरी उहाँहरूका समस्या, गुनासा, माग र सुझाव लिनुभएको छ। नुवाकोट क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले बाढी प्रभावित स्थानीयवासीसँग छलफल गर्नुहुँदै बाढीबाट भएको क्षति, राहत वितरणको अवस्था, पुनर्स्थापना तथा पुनर्निर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा जानकारी लिनुभएको हो। सञ्चार मन्त्रालयमा भएको छलफलका क्रममा स्थानीयवासीले बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि आवतजावतमा कठिनाई भएको, दैनिक जीवनयापन प्रभावित भएको तथा पुनर्स्थापना र पुनर्निर्माणका कामलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताउनु भएको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: ट्याग खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्र जारी रहेको छ। हिजोदेखि शुरू भएको बन्द सत्रमा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ। हिजो महामन्त्री प्रदीप पौडेलको संशोधित विधान पारित भएको थियो, त्यही अनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ। अहिले निर्वाचनको लागि राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता कार्यक्रम चलिरहँदा खुला मञ्चमा बन्द सत्र भइरहेको छ। र नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिण पश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार 32 जनाको निधन भएको पुष्टि गर्नुभएको छ। 25 जना यात्रु र 7 जना चालक दलका सदस्य सवार रहेको उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बो काडा समुदायको नौसैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको नाइजेरियाको उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस किया मोकाले जानकारी दिनुभएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
2: नमस्कार, कार्यक्रम पौरखी कृषकमा स्वागत छ। आजको कार्यक्रममा हामी काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका ओडा नम्बर 6 फुलचोकमा अवस्थित बीके कृषि फर्मका सञ्चालक बालकृष्ण बलामीको पौरखको कथा प्रस्तुत गर्दैछौ। सानैदेखि आफ्नो बुवा आमासँग खेतबारीमा रमाउँदै हुर्किनु भएका बालकृष्णको लागि माटो नै जीवनको पहिलो पाठशाला थियो।
3: कृषि पेसा त म पहिलेदेखि नै बुवा मम्मीसँग पहिलेदेखि नै गर्थेँ। लगभग एसएलसी दिइसकेपछि 65 सालदेखि नै कृषि पेसामा आबद्ध हो। व्यावसायिक रूपमा चाहिँ सुरुवात चाहिँ लगभग म 73-74 चाहिँ इजरायल गएको थिएँ। इजरायलमा एक वर्षको कृषि तालिम लिएर आइसकेपछि चाहिँ 74 सालको पुष माघदेखि चाहिँ व्यावसायिक रूपमा कृषि खेती सुरु गरेँ।
2: विद्यालयमा शिक्षकले भविष्यको लक्ष्य सोद्धा उहाँको उत्तर हुन्थ्यो, कि त कृषक बन्छु कि त शिक्षक। तिनै सपनालाई मूर्त रूप दिँदै आफ्नो अध्ययनसँगै गाउँकै स्कुलमा करिब 8 वर्षसम्म अध्यापन गराउनु भएका बलामीको मनमा कृषक बन्ने हुटहुटी भने अझै बाँकी थियो। त्यही चाहनाले उहाँलाई इजरायल पुर्यायो, जहाँ आधुनिक कृषि सिकेर फर्केपछि उहाँका पाइलाहरू व्यवसायिक कृषितर्फ अघि बढे।
3: सर म्यामले चाहिँ के बन्नुहुन्छ भने सोद्धाखेरि कि टिचर कि फार्मर भन्थे कि, त्यो पनि भयो। प्लस अब मेरो आफ्नै अग्रज दाजु पनि कृषिमा मभन्दा अलि अगाडि लाग्नु भएको भएर आफूलाई पनि इन्ट्रेस्ट पनि भयो। प्लस संयोगवश अब टिचिङ पनि भइरहेको थियो, 7-8 वर्षमा टिचिङ पनि गरेँ। टिचिङ गरिसकेर 1 इयर चाहिँ इजरायल जाने चान्स पायो, अनि गएर कृषि तालिम लिएर आइसकेपछि त्यहाँको प्रविधि सिक्दाखेरि हेर्दाखेरि चाहिँ त्यहाँ फार्मरलाई दिने रेस्पेक्ट, त्यहाँ चाहिँ ट्रिएट गर्ने तरिकै राम्रो भएको भएर पनि अलिकति फार्मर बन्ने एउटा चाहिँ अलि अझ बढ्यो भनौँ न इच्छा।
2: 2074 सालमा 10 रोपनी क्षेत्रफल र करिब 4 लाख लगानीबाट सुरु भएको उहाँको बीके कृषि फर्म आज करिब 30 रोपनी क्षेत्रफलमा फैलिएको छ।
3: त्यो बेला चाहिँ लगभग मैले त्यस्तै 3 लाख जतिको लगानीमा चाहिँ टनेल, मेन टनेलमा लगानी भयो। 3 लाख जति टनेलमा लगानी प्लस थोपासिजाहरू ड्रमहरू किन्दाखेरि त्यही 4 लाख जतिको सुरुवात लगानी भयो। त्यो बेला चाहिँ अब भर्खर विदेश गएर आएको भएर अलिअलि फन्डिङ पनि थियो, प्लस अब घर परिवारको सपोर्टले सपोर्टबाट सुरु गरेको। मैले चाहिँ लगभग 29-30 रोपनीमा चाहिँ अहिले कृषि खेती गरिरहेको छु। त्यसमध्ये 10-12 रोपन जतिमा चाहिँ टनेल लगाएको छु, अरू सबै आउटमा हो, लिजमा। लगभग त्यसमध्ये 18-20 रोपन जति लिजमा छ, बाँकी चाहिँ आफ्नै हो। अहिले टनेलमा चाहिँ मेरो चाहिँ विशेष गरी फुल र गोलबेराहरू, अनि काउली, साग, काँक्रो, फर्सी इत्यादि। कृषि अलि इन्ट्रेस्ट पनि पहिल्यै भइरहेको भएर, प्लस अब यो पछि फुल त पहिले पछि लगाएको हो नि त, सुरुमै फुल लगाएर व्यवसायिक त गोलबेरा हो, वास्तवमा गोलबेरा र काउली हो, अनि काँक्रो हो। फुलमा चाहिँ अलिकति कम खटाइ भए पनि हुने भएको भएर चाहिँ फुलले गर्दा पनि अलि इन्ट्रेस्ट चाहिँ बढ्या हो।
2: कृषिमै केही गर्छु भन्ने बालकृष्णको योजना सुन्दा सुरुमा परिवार अलि हच्किए पनि पछि भने उहाँको सपना पूरा गर्न सिङ्गो परिवारले पूर्ण रूपमा साथ दिनुभयो। आफ्ना सुरुवाती सङ्घर्षलाई सम्झँदै कृषक बलामी भन्नुहुन्छ,
3: पहिलो कुरो त जग्गाकै विषयमा अलिकति अप्ठ्यारो थियो। जग्गा अब आफ्नो जग्गा त्यति पुग्ने थिएन। ल तपाईँको 1-2 रोपनीमा कृषि गरेर अब व्यावसायिक रूपमा त्यति सफलता पनि नपाइने भएको भएर चाहिँ अलिक जग्गा मिलाउनै गाह्रो भयो पहिलो कुरो त। त्यसपछि अब त्यसपछि चाहिँ अब अलिकति इजरायलमा गएर चाहिँ मात्र अब यो मेन अरू विषयमा सिके तापनि मेनली फोकस चाहिँ कट फ्लावरमा भएको भएर, अनि यसमा त्यो बेला यो ठाउँमा चलेको भनेको फुलभन्दा पनि गोलबेरा थियो। गोलबेरा तरकारीहरू थियो, अनि त्यहाँ ट्रेनिङ लिएको र अलिकति यता अलिकति विषय अलिकति फरक परेको हो। त्यसले पनि अलिकति चुनौती अलिकति गाह्रो चाहिँ गाह्रो भयो, तर अब अलिकति अब आफ्नो मेरो आफ्नै दाई पनि अलि यो त्यो विषयमा चाहिँ अब प्राविधिक पनि भएको भएर चाहिँ अलिक सहजै भयो। त्यो उसमा चाहिँ कृषि नै गर्ने भन्ने टाइपको भयो। अब विदेश गएर आएको भएर छोरीले चाहिँ कुनै व्यवसाय अरू व्यवसाय सुरु गर्न लागि भन्ने अवश्य चाहिँ थियो उहाँहरूको। अब पहिला टिचिङ पनि गरेको भएर न टिचिङ पेसामै फेरि जाने हो कि भन्ने सोच उहाँहरू

0: प्रविधि चाहिँ त्यहाँ देखाएर पनि अलिकति अब के गरौँ, यो चाहिँ प्रविधि चाहिँ म नेपालमा गएर युज गर्छु भन्ने एउटा सोच पनि भयो। उहाँहरू पनि अब अलिक क्युरियसै हुनुभयो त्यसमा, त्यो विषयमा चाहिँ अनि जान्नु बुझ्नु खोज्नुभयो। अरूले पनि यो चाहिँ गर्नुपर्छ है भन्ने भएको भएर चाहिँ अरू किसानहरूले पनि चाहिँ टनेल बनाएर टनेलभित्र र टनेल बाहिर पनि यो ड्रिप इरिगेसन सिस्टममा चाहिँ खेती गर्दाखेरि चाहिँ पानीको बचत, पानी कम लाग्ने र हरेक कुराहरू राम्रो हुने भएको भएर चाहिँ मैले काम गरेको देखेर चाहिँ उहाँहरूले पनि गर्न इच्छुक हुनुभयो, उहाँहरूले पनि सुरु गर्नुभयो।
1: प्रविधिको सही प्रयोगसँगै उहाँ आफ्नो खेतबारीका लागि पहिले नै स्पष्ट कार्यतालिका बनाउनुहुन्छ। पूर्व योजना सहित मौसमी तथा बेमौसमी तरकारी र फुलखेती गर्दा काम गर्न निकै सहज हुने उहाँको भोगाइ छ।
0: प्लानिङ त अलिअलि चाहिन्छ, नर्मली प्लानिङहरू त चाहिन्छ। अब नर्मली चाहिँ अब टनेल वाइज र अथवा तपाईँको अब हाम्रो पनि अब कस्तो भन्दाखेरि खेत बारी पनि अलिक कुनै चाहिँ होचो ठाउँमा छ, कुनै पारिलो ठाउँमा छ, कुनै चाहिँ अलिकति खोजमा छ, त्यो अनुसार चाहिँ हामीले अब कुन बेला के लाउने भन्ने चाहिँ त्यो अब जग्गाको बनावट अनुसार नि भौगोलिक ऊ अनुसार नि फरक पऱ्यो पर्ने चाहिँ। चैततिर चाहिँ पहिलो फुल रोप्ने गोलो रोप्ने काम गर्छौँ हामी, अनि त्यो समयमा चाहिँ अब खेततिर अब धानको लागि पनि ब्यार हाल्ने समय पनि हो चैत वैशाखतिर, त्यो कामहरू पनि सुरु हुन्छ। त्यहाँबाट अब चैतमा हामीले फुल लगाइसकेपछि लगभग वैशाख अन्तिम जेठतिर फुल निस्किन्छ, अनि निस्केर लगभग राम्रो भयो भने जेठ असार साउनसम्म त्यो फुलले उत्पादन दिन्छ। अनि गोलबेरा चाहिँ अब राम्रो भयो भने चाहिँ त्यो गोलबेरा एक लटले एक वर्ष धान्छ। खेततिर चाहिँ तपाईँको धान निकालेर फेरि गहुँ लाउने प्लस कुनै अब उसमा चाहिँ फेरि पानी भएको ठाउँमा चाहिँ काउली पनि रोपिन्छ खेतमा पनि, त्यो चाहिँ लगभग असोज कार्तिकमा हुन्छ। अनि अब नहुने ठाउँमा गहुँहरू अहिले करु चलेको छ व्यावसायिक रूपमा, करु र सानो केरौ त्यो पनि अहिले बजार राम्रो छ खेतीहरू, त्यो लगाइन्छ। बाह्रतिर चाहिँ अब मकैहरू अनि काँक्रोहरू तपाईँको त्यही वैशाख जेठमा काँक्रो लगाइन्छ, काँक्रो फर्सीहरू लगाइन्छ। अनि यो हार्भेस्ट चाहिँ अब यो मकैहरू सबै यो लास्ट इन्डिङ चाहिँ तपाईँको भदौतिर इन्डिङ भइसकेपछि फेरि त्यसमा तोरी छर्ने कुनैमा अथवा बढी जस्तो चाहिँ अब मैले चाहिँ त्यही काउले बन्दै लगाउने बाह्रतिर चाहिँ त्यसरी लगाउँछु। त बर्खा टाइममा चाहिँ रोप्दाखेरि अब दुरी मेन्टेन त हुन्छ, तर लब मर्छ है भन्ने एउटा प्ला ऊ भएको भयो अलिकति सबैजना 100% नबाच्ला भन्ने प्लानिङमा चाहिँ अलिक बाग्लो रोपेर पनि गरिन्छ। नर्मली चाहिँ दुरी मेन्टेन गरिन्छ। अब दुरी मेन्टेन गरेपछि पहिले चाहिँ अब हामीले अब त्यतिकै रोपिन्थ्यो, अलिकति नजिक हुन्थ्यो, बोट नसपरिने हुन्थ्यो। अब पछि अब दुरी मेन्टेन गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि पहिलो कुरो उसलाई बोटलाई चाहिने कुरो हरेक उसलाई चाहिने कुरो न्युट्रिसन सबै कुरा पुग्छ, प्लस अब त्यसमा एयरको कुराहरू पनि सबै हुने भयो, अलिकति एरिया पनि हुने भएको भएर त्यो बोट चाहिँ राम्रोसँग फस्टाउन सक्ने भयो।
1: फर्मको काममा कृषक बलामीको परिवारले पनि उत्तिकै जोस र जाँगरका साथ सघाउनुहुन्छ। स्थायी रूपमा कामदार नराखे पनि उहाँले दैनिक जारादारीमा कामदारहरू खटाउनुहुन्छ।
0: पहिलो त मेरो फ्यामिली सपोर्ट राम्रो छ, मेरो मिसेस प्लस मेरो फ्यामिली, मेरो बुवा मम्मी भाइ अब बहिनी दाजु भाउजूहरू सबैजना अब उहाँहरूको पनि छुट्टै एउटा छुट्टै पनि छन् चाहिँ छ, फर्म खोलेको छ उहाँहरूको पनि एउटा आफ्नै छुट्टै व्यवसाय छ, भए तापनि सबैजनाको एउटा हाम्रो चाहिँ अब सहभागिता छ, त्यो हाम्रो मेन पोइन्ट हो। र रेगुलर चाहिँ लगभग मैले फिक्स चाहिँ खेतमा कामदार हालेको छैन, तर अब रेगुलर चाहिँ हुन्छ खेताला चाहिँ लगभग रेगुलर 3-4 चाहिँ हुन्छ पिक सिजनमा भनेको। अब पिक सिजन भनेको रोप्ने टाइम पिक सिजन हो कि हाम्रो चाहिँ मेन, त्यो टाइममा धेरै खेत लाग्ने भएर जे कुरा पनि रुम टाइममा पिक सिजन भएको भए त्यो टाइम मल खाड व्यवस्थापन त्यो टाइमतिर पिक सिजन भएको भए त्यो टाइममा चाहिँ बढी खेताला लाग्छ।
1: फुलचोक गाउँको नजिकै रहेको प्रसिद्ध दक्षिणकाली मन्दिर उहाँको फुलको मुख्य बजार हो। सडकको सहज पहुँचका कारण कालीमाटी र बल्खु जस्ता बजारसम्म तरकारी पुर्याउन सजिलो भएकाले बजार व्यवस्थापनमा कुनै कठिनाई नभएको उहाँको भनाइ छ।
0: अनि बजार चाहिँ कस्तो भन्दाखेरि अब नजिकमै हाम्रो दसैँगाली मन्दिर पनि छ, फर्मिङ बजार पनि छ, र अहिले कालीमाटी र बल्खु पनि त्यति टाढा होइन, 18-20 किलोमिटर पुग्ने भएको भएर बजारको समस्या छैन, सामान उत्पादन भइसकेपछि बजार लाने समस्या छैन, मात्र अलिकति अब रेटले गर्दाखेरि चाहिँ बेला बेलामा यसपालि मात्रै पनि अब गोलबेरामा लगभग यसपालि चाहिँ गोलबेरा लसै भयो। गोलबेरामा चाहिँ अब त्यो जुन हाम्रो अब त्यो मैले गोलबेरा उत्पादन गरेको पिक सिजनमै त्यो टाइममै गोलबेरा रेट नभएको भएर चाहिँ त्यहाँ चाहिँ लगभग लस्तै भयो। अब फुलहरू चाहिँ राम्रै भइरहेछ अहिले फुलले चाहिँ यसपालि चाहिँ।
1: विभिन्न थरीका तरकारी र फुलखेती गर्दा एउटामा घाटा भए अर्कोले भर्थेक गर्ने उहाँ बताउनुहुन्छ। यही बहुबाली प्रणाली र सही व्यवस्थापनका कारण उहाँले कृषिबाटै 20-25 लाख रुपियाँसम्म आम्दानी गर्दै आउनु भएको छ।
0: अनि समग्रमा लसमा त छैन, अब कहिले गोलबेरा कुरा फुलले मेन्टेन गर्छ, कहिले फुलमा हुने बेला गोलबेराले मेन्टेन गर्छ होइन, त्यो टाइम चाहिँ लगभग त्यस्तो लसै चाहिँ छैन अहिलेसम्म। अब जस्तै अब लगानीसम्म उठ्नेसम्म हुन्छ, कुनै कहिले कहिले चाहिँ अलिक राम्रै पनि हुन्छ, त्यो हिसाबले ठिकै छ अहिलेसम्म राम्रै भइरहेछ। अब आफूले खट्न सक्यो भने चाहिँ घाटै भन्ने चाहिँ हुँदैन, जे होस् अब मैले मिक्स रूपमा अरू पनि लगाएको भएर चाहिँ एउटा अलिकति कम उत्पादन त्यसले चाहिँ कम पैसा कमाउँछ भने चाहिँ अरूले चाहिँ त्यो मेन्टेन गर्ने भएको भएर समग्रमा ठिकै हो, त्यस्तो घाटै चाहिँ हुँदैन। अरू धेरै काम हुने भएको भएर त्यो चाहिँ हिसाब चाहिँ गरिँदैन, लगभग हुन्छ होला त्यस्तै 20-25 लाख जति हुन्छ होला। त्यसमा चाहिँ अब लगानी कटाएर गर्ने बेला अब कहिले 8-10 लाख पनि बच्छ, कहिले 5-6 लाख हुन्छ।
1: व्यावसायिक कृषिमा बजार भावको अनिश्चितता र उतार चढाव नै मुख्य चुनौती रहेको उहाँको अनुभव छ। यसका साथै पछिल्लो समय देखा पर्न थालेका विभिन्न रोग तथा किराका समस्याले पनि किसानहरू

0: लाई थप चिन्तित र मर्कामा पार्ने गरेको उहाँ बताउनुहुन्छ।
1: कृषिमा मेन समस्या चाहिँ यो बजारको भाउ नै फिक्स नहुनु हो मेन, त्यसले त धेरै असर पर्छ। त्यो उताले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि मान्छेले अब नगर्ने भन्ने टाइपको सम्म पनि कहिले काहीँ त्यस्तो निराश त्यस्तो पनि हुन्छ कहिले काहीँ चाहिँ। त्यत्रो दुःख गरेर जब हार्भेस्टिङ टाइम आउँछ त्यही बेला रेट भइदिएन कि, अनि फेरि अब कतिजना प्राइभेटहरूले सुझाव पनि दिनुहुन्छ होइन, जस्तै यो टाइम दसैँमा भाउ होला अथवा यो भदौमा भाउ होला भन्ने टाइम त्यो टाइम निकाल्नुपर्छ भन्ने हुन्छ, तर त्यो पनि फिक्स छैन हाम्रो नेपालमा, त्यो फिक्स भएन। जस्तै कहिले यसपालि असारमा भाउ हुन्छ, नेक्स्ट इयरमा असारमा भाउ आउँदैन, त्यो त त्यसरी पनि भइरहेछ। अब वान टाइम अब परारतिर होला हामीले असारकै टाइममा फुल लगभग लगभग किसानले नै किलोको हजार पाएको भनेको त्यो भनेको म्याक्सिमम हो, त्यो अहिलेसम्मको सामान हाइस्ट रेट हो रेट हो कि। त्यही असारमा यसपालि असारमा त्यति रेट छैन, अब 100-150 पनि बेच्यौँ हामीले किलोको, त्यही भएको भएर अब बजार अलिकति व्यवस्थित नभएको चाहिँ हो, रेटमा व्यवस्थित नभएको त्यसले चाहिँ किसानलाई मेन समस्या भएको छ। प्लस अहिले चाहिँ अब पछिल्लो समयमा चाहिँ यो रोगले चाहिँ धेरै असर परेको छ मेन गरी गोलभेडामा। गोलभेडा चाहिँ अब व्यावसायिक रूपमा चाहिँ गोलभेडा लगाउन अलिक कठिन नै भएर गएको अवस्था छ। पहिलो कुरो त मैले अब लगाएको धेरै वर्ष पनि भएर पनि होला, रोग माटो पनि अलिअलि बिग्रिसकेको छ। प्लस अब गोलभेडामा चाहिँ विदाउट पेस्टिसाइड चाहिँ गर्न अलिक गाह्रो भइसक्यो।
0: बाल्यकालदेखि नै कृषिमै जीवन बिताएर अथाह अनुभव सङ्गाल्नुभएका बलामीको राज्यसँग भने एउटै अपेक्षा रहेको छ, किसानका उत्पादनले उचित बजार र स्थिर मूल्य पाओस्।
1: मेन भनेको बजार व्यवस्थापन, उहाँहरूले बजार व्यवस्थापन गरिदिनु भयो भने अब सीमित रूपमा केही रूपमा फुलको चाहिँ अलिअलि व्यवस्थापन भएको भएर चाहिँ फुलको बजार पनि राम्रै भइरहेछ, तर पनि अलिकति बेला बेलामा चाहिँ लगानीभन्दा धेरै कम आउने भएको भए पनि अलिकति समय त्यसमा पनि छ। लगभग हामीलाई हाई पनि रेट चाहिँ हामीलाई लो पनि चाहिँ, हामीलाई फिक्स एउटा रेट फिक्स गरिदियो भने एउटा उत्पादनमा उनीहरूले कस्ट एनालाइसिस गरिदिएर चाहिँ जस्तै कुनै पनि अब गोलभेडाको चाहिँ मानव मिनिमम रेट 20-30 रुपियाँ पर्छ भनेदेखि चाहिँ हामीलाई 100 रुपियाँ चाहिँदैन, हामीलाई 40-50 एभरेजमा त्यति आउने खाले त्यसरी कस्ट त्यसरी म्यानेज भयो भने चाहिँ सबभन्दा बेस्ट चाहिँ त्यो हुन्छ। मेरो मेन अपेक्षा त्यही हो सारा राज्यसँग चाहिँ, त्यसलाई चाहिँ अब फिक्स रेट भन्छ के भन्छ त्यो एउटा रेट एउटा फिक्स गरिदियो भने चाहिँ जस्तै हाई पनि भएन लो पनि भएन, त्यसले के गर्छ भन्दा कस्टमरलाई पनि असर परेन र उत्पादन गर्नलाई नै असर परेन, कस्टमर कन्ज्युमरले कन्ज्युम गर्नेहरूलाई पनि असर परेन, एउटा अब नर्मल रेटमा हुन्छ होइन ठिकै होला भन्ने हुन्छ त्यो हिसाबले।
0: कृषिमा सफल र व्यावसायिक बन्नका लागि एउटा किसानमा हुनै पर्ने मुख्य गुणहरू के हुन्, यही विषयमा कृषक बलामीको आफ्नै भोगाई र भनाइ यस्तो छ।
1: पहिलो कुरो त एउटा मन हो, जो अल्छी त उसले किसान गर्दैन, अल्छीले कृषि काम गर्दैन। जस्तै अब म देखाउन कोहीले अब इन्ट्रेस्टको लागि म कृषि गर्छु भनेर चाहिँ अब सबै लगानी गर्ला, अब लगानी गर्ला समस्या भएन, अब यताबाट गएर फन्डिङ तयार गरेर लगानी गर्ला, तर त्यसलाई कन्टिन्यू गर्नको लागि चाहिँ अब गर्ने टाइममा जुन टाइम हो त्यो टाइममा गर्नुपर्ने टाइममा औषधी हाल्ने टाइममा औषधी हाल्ने, रोप्ने टाइममा रोप्ने, त्यसलाई व्यवस्थापन गर्ने टाइममा व्यवस्थापन गर्नलाई अल्छी गर्यो भने चाहिँ त्यसले कृषि काम गर्दैन। मेन कुरा चाहिँ अल्छी हुनु भएन, अनि एउटा चाहिँ अब कृषि गर्छु भने एउटा दृढता हुनुपर्छ। अब उतार चढावहरू आउँछन् बजारको कुराहरूदेखि लिएर रोगको कुराहरू हरेक कुराहरू समस्या आउँछ, त्यसलाई चाहिँ पार गर्न सक्ने एउटा त्यो डिल गर्न सक्ने एउटा चाहिँ अथट हुनु पर्यो।
0: कृषिमा भविष्य खोजिरहेका युवाहरूलाई उहाँको एउटै सल्लाह छ, कसैको देखासिकीमा भन्दा पनि राम्रो अध्ययन र ज्ञान हासिल गरेर मात्र व्यवसायिक कृषिमा कदम चाल्नुहोस्।
1: अहिलेको युवाहरूलाई विशेष गरी म के भन्न चाहन्छु भन्दाखेरि अब एउटा अरूले गरेको भरमा मात्र हेरेर मात्र चाहिँ यो गर्छु भनेर कृषि गर्छु भन्ने हिसाबले चाहिँ अब एउटा नहाम फालौँ। कृषि व्यवसायिक रूपमा गर्ने नै हो भने चाहिँ मजाले प्राविधिकसँग बुझेर जुन अनुभव बतलिएका कृषकहरूसँग चाहिँ कन्सल्ट गरेर मात्र कृषि काम गरौँ।
0: शिक्षकबाट सुरु भएको कृषक बालकृष्ण बलामीको यात्रा आज गाउँकै उदाहरणीय कृषकका रूपमा स्थापित भएको छ। उहाँको यो मेहनत, लगनशीलता र सफलताले कृषि क्षेत्रमा भविष्य खोजिरहेका हरेक युवालाई आफ्नै देशमा केही गर्ने हौसला दिएको छ।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो,
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा 2083 माघ 1 गतेदेखि बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
0: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको सुरुवात गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: अभिनेता अनमोल केसी स्टारर चलचित्र बाटुलो जुन आगामी 26 कार्तिकमा प्रदर्शन हुने भएको छ। निर्माण प्यानर सनराइज पिक्चर्सले चलचित्रको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि जानकारी दिएको हो। टिजरले चलचित्रको परिवेश र कथाका आयामहरूको झलक मात्र प्रस्तुत गरेको छ। कथाको बारेमा पूरा जानकारी नदिएर टिजरले टिज गर्नुपर्ने मान्यतालाई आत्मसात गर्दै चलचित्रभित्र रहेको क्यान्डिड सटलाई स्थान दिएको छ। बाटुलो जुन 30 दशकमा आधारित प्रेम कथामा बनेको चलचित्र हो। चलचित्रले एउटा आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यति बेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौर तरिकालाई समेत पर्दामा उतार्ने प्रयास गरेको छ। अहिलेको प्रविधि मैत्री युगमा र तीव्र गतिमा बदलिएको प्रेम भन्दा फरक त्यो समयको प्रेम र समाजलाई चलचित्रले कथानकमा समेटेको छ। अभिनेता भुवन केसीको निर्देशन रहेको चलचित्र अनबोल र भुवनको अलावा प्रिन्सी खतिवडाको मुख्य भूमिकामा अभिनय छ। बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि पुनरागमन गरेकी छन्। चलचित्रलाई समीप्य राज तिमल सिन्हा र सरिन पोखरेलले लेखेका हुन्। चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, रोमन भद्राचार्यको पार्श्व संगीत रहेको छ। चलचित्रमा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रूपमा रहेका छन्। चलचित्र बाटुलो जुनलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। विवेक थापा चलचित्रका सह निर्माता रहेका छन्। फिल्म बायोक्योदाले बिहिबारसम्म 1,11,00,000 रुपियाँ ग्रस कलेक्सन गर्दै दोस्रो सातामा प्रवेश गरेको छ। निर्माण युनिटका अनुसार फिल्म अहिलेसम्म 40,823 दर्शकले हेरेका छन्। फिल्मले रिलिज दिन भन्दा अहिले दर्शक बढ़िरहेको निर्देशक हरि लम्सालले बताए। फिल्मका बा अथवा दिव्य देवले बायोक्योदालाई इभी गाडीसँग तुलना गरेका छन्। उनले पेट्रोल डिजेल गाडी जस्तै यसले बिस्तारै गति लिएको बताएका छन्। दर्शकको माया बढ्दै जाँदा र सोहरू भरिँदै जाँदा बक्स अफिस पनि बिस्तारै उचालिँदैछ। हरेक दिन फिल्मको व्यापार बढ़िरहेको छ। हेर्ने दर्शकले परिवारका सबै सदस्यलाई हेर्न पठाउने बताइरहनु भएको छ। निर्देशक लम्सालले भने यसले अब हरेक दिन दर्शकको संख्या बढ्दै जानेमा हामी ढुक्क छौ। वर्ड अफ माउथ राम्रो पाउँदा फिल्ममा हरेक दिन दर्शकको चाप बढ्दै गएको उनको भनाइ छ। फिल्मको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ। फिल्ममा दिव्य देव, झरना थापा, सुहाना थापा, माओछे गुरुङ, अनिल बुढा थोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र सबी थापा लगायतका कलाकारको अभिनय छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता बसन्त लम्साल हुन् भने अनिल बुढा थोकी कार्यकारी निर्माता रहेका छन्। फिल्म कंगाल करोडपतिको छायाङ्कन शुरू भएको छ। राजु श्रेष्ठको निर्देशन रहेको फिल्मको छायाङ्कन बुधबारदेखि काठमाडौँको गोकर्णबाट शुरू भएको हो। निर्माण पक्षका अनुसार काठमाडौँको 4 छायाङ्कनपछि फिल्मको टोली चितवन जानेछ। फिल्मको छायाङ्कन सेड्युल 35 रहेको छ। प्रवीण आचार्यको प्रस्तुतिमा बन्ने फिल्ममा मुकुन भूषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोगी, रियर राई, प्राप्ति श्रेष्ठ, पदम सिंह, राजन कार्थी, हरि भण्डारी र भीमसेन खतिवडा लगायत कलाकारको अभिनय रहनेछ। सामाजिक तथा पारिवारिक कथामा बन्ने फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन्। अश्विन बराल, दिपेश तिरुवा, प्रवीण राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सह निर्माता छन्। फिल्मको कथा रामकृष्ण बजगाईले लेखेका छन् भने पटकथा तथा संवाद चानस पुन मगरको हो। रिता श्रेष्ठ तामाङ र सूरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन्। सिनेमा पाठशाला प्रालीको ब्यानरमा बन्ने फिल्ममा हरि घले लामाको छायाङ्कन, देव महर्जनको द्वन्द निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहनेछ। संगीत एसटी योगी, निराजन राई र दिप्सन लिम्बुको रहनेछ। डार्क कमेडी चलचित्र जिरो डिग्री माघ 15 गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण संस्था मेगौली फिल्म्सले फिल्मको फर्स्ट लुक्स पोस्टर मंगलबार सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता विजय बरालाई चलचित्रका पात्र पुण्य चौलागाईको फरक अवतारमा प्रस्तुत गरिएको छ। ढाका टोपी, बाक्लो जुङ्गा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि सवार विजयको अगाडि तथा पछाडि दुईवटा पंखा बोकेर हिँडिरहेको दृश्यले पोस्टरलाई व्यङ्ग्यात्मक र कौतूहलपूर्ण बनाएको छ। चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमा बुबाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल सबलाई सुरक्षित राख्न डिप फ्रिज बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने परिस्थितिहरू वरिपरि केन्द्रित छ। चलचित्रको कथा तथा पटकथा सजन काफले र आकाश बरालले तयार पारेका हुन् भने उनीहरूले नै संयुक्त रूपमा निर्देशन गरेका छन्। चलचित्रमा विजय बराल, सनिसा भट्टराई, राजन भूषाल, वसुन्धरा भूषाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, संजोग रसाइली, प्रवेश छेत्री, शारदा सिलवाल लगायतका कलाकारको अभिनय रहेको छ। मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रलाई निशान पौडेलले छायाङ्कन गरेका हुन्। चलचित्रलाई काठमाडौँ उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछ। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सिने संसार। कार्यक्रम सिने संसारमा हामीले यहाँलाई राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो सांगीतिक विश्रामको।

एकपछि यहाँलाई पुनः स्वागत छ कार्यक्रम सिने संसारमा। कार्यक्रम सिने संसारमा अब भने पालो भएको छ अन्तर्राष्ट्रिय चलचित्र समाचारको। अजय देवगन अभिनीत चलचित्र दृश्यम द कन्क्लुजनले प्रदर्शनको तेस्रो दिन पनि भारतीय बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ। दृश्यम श्रृङ्खलाको अन्तिम चलचित्रका रूपमा आएको यो अपराध प्रधान चलचित्रले आइतबार 150 करोड भारतीय रूपियाँको आँकडा पार गरेको हो। चलचित्रले प्रदर्शनको पहिलो दिन भारतमा 62 करोड रूपियाँ खुद कमाई गरेको थियो। यो हिन्दी चलचित्र मध्ये अहिलेसम्मकै चौथो ठूलो पहिलो दिनको कमाई हो। दोस्रो दिन शनिबार चलचित्रले 53.50 करोड रुपियाँ खुद कमाएको थियो। तेस्रो दिन आइतबार चलचित्रको कमाईमा पुनः वृद्धि देखिएको छ। आइतबार साँझ 5 बजेसम्म चलचित्रले 154 करोड रुपियाँ खुद कमाई गरिसकेको छ। आइतबार बिहानका प्रदर्शनमा भारतभर करिब 42% दर्शक उपस्थिति रहेको थियो। केही दोस्रो र तेस्रो तहका सहरमा भने दर्शक उपस्थिति अझ बढिरहेको जनाइएको छ। चलचित्रको प्रदर्शन अघि नै यसको अग्रिम टिकट बिक्रीले ठूलो सुरुवातको संकेत गरेको थियो। प्रदर्शनको पहिलो दिनका लागि हिन्दी चलचित्र मध्ये चौथो उच्च अग्रिम टिकट बिक्री भएको थियो। प्रदर्शन अघि नै पहिलो सप्ताहन्तका लागि 50 करोड रुपियाँ भन्दा बढीको अग्रिम टिकट बिक्री भएको थियो। चलचित्रका 13 लाख टिकट प्रदर्शन अघि नै बिक्री भएका थिए। चर्चित अभिनेता मुकेश खन्नाको निर्माणधीन बलिउड फिल्म रामायणमा भगवान रामको चित्रणलाई लिएर आपत्ति जनाएका छन्। फिल्मका अत्याधिक भिजुअल इफेक्ट्स र एक्सन दृश्यहरू देखाउने प्रयास गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। बलिउड नाउँलाई दिएको अन्तर्वार्तामा खन्नाले भगवान रामलाई मर्यादा पुरुषोत्तमका रूपमा देखाउनुको सट्टा एक्सन हिरो जस्तो प्रस्तुत गरिएको आरोप लगाए। उनले भने, राम मर्यादा पुरुषोत्तम हुन्, मुस्कुराउँथे, तर फिल्ममा श्री रामलाई सलमान खान, अमिताभ बच्चन र रजनीकान्त जस्तै बनाइयो। विशेष गरी रणवीर कपूरले भगवान रामको भूमिकामा रुखमा चढेर तीर हानिरहेको दृश्यप्रति उनले प्रश्न उठाएका छन्। आफूले अध्ययन गरेका वा देखेका रामायणका कुनै पनि संस्करणमा भगवान रामलाई यसरी प्रस्तुत नगरिएको दावी गर्दै उनले भने, रामजी त्यसरी युद्ध गर्दैनथे। फिल्मका निर्माताहरूले भगवान रामको चरित्रलाई केवल म्यान अफ एक्सनमा ढाल्न खोजेको टिप्पणी उनले गरे। फिल्ममा प्रयोग गरिएको ठूलो परिमाणको VFX बारे बोल्दै उनले, अन्तर्राष्ट्रिय दर्शकका लागि एउटा ठूलो काल्पनिक फिल्म जस्तो लाग्न सक्ने, तर भारतीय दर्शकले यसलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले हेर्ने बताए। भारतमा रामको चरित्र देखाउँदा आस्था र मान्यतालाई ध्यानमा राखेर मात्र देखाउनु पर्नेमा उनले जोड दिएका छन्। यसअघि सन् 1987 प्रसिद्ध रामायण टेलिभिजन सिरिजका निर्माता रामानन्द सागरका नाति तथा फिल्म निर्माता शिवसागरले पनि रणवीर कपूरको कास्टिङलाई लिएर प्रश्न उठाएका थिए। फिल्म एनिमलमा रणवीरको अभिनय देखेकाले उनलाई भगवान रामको भूमिकामा स्वीकार गर्न गाह्रो पर्ने शिवसागरको भनाइ थियो। भगवान राम जस्तो पवित्र भूमिकाका लागि नयाँ अनुहार रोज्नु पर्ने र नयाँ कलाकारसँग दर्शकको कुनै पूर्वाधारित छवि नजोडिने तर्क उनले गरेका थिए। यद्यपि उनले रणवीर कपूरको अभिनय क्षमता, दक्षिण भारतीय अभिनेता यश र अभिनेत्री साई पल्लवीको कास्टिङको भने प्रशंसा गरेका थिए। 65 करोड भारतीय रूपियाँको मिठी नदी सफाई घोटाला प्रकरणमा बलिउड अभिनेता डिनो मोरिया शुक्रबार मुम्बई प्रहरी समक्ष उपस्थित भएका छन्। मिठी नदी सफाई तथा गाड पन्छाउन बृहमुम्बई महानगरपालिकाले ठेक्का दिने क्रममा भएको भनिएको आर्थिक अनियमितताको विषयमा अनुसन्धान गर्न प्रहरीले मोरियालाई सोधपुछका लागि बोलाएको हो। बीएमसीले कोची स्थित फर्म म्याट प्रोप टेक्निकल सर्भिसेस प्राइभेट लिमिटेडबाट स्लज प्रेसर र ड्रेजिङ मेसिन जस्ता विशेष उपकरणहरू खरिद गरी नदीको हिलो सफा गर्ने ठूलो आयोजना शुरू गरेको थियो। अनुसन्धानका क्रममा प्रकरणका मुख्य अभियुक्त केतन कदम र जय कोशीले म्याट प्रोप कम्पनी तथा बीएमसीको आदिबेहरी जल निकास विभागका अधिकारीहरूसँग मिलेमत्तो गरी नक्कली बिल र बढाएर पेश गरेको खर्च मार्फत 65 करोड रुपियाँ हिनामिना गरेको खुलेको छ। मुख्य अभियुक्त केतन कदमको कल डिटेल रेकर्ड छानबिन गर्दा कदम, अभिनेता मोरिया र उनका भाइका बीच पटक पटक फोन सम्पर्क भएको पाइएपछि डिनो मोरियाको नाम यस प्रकरणमा जोडिन पुगेको हो। अनुसन्धान अधिकारीले व्यक्तिगत र चिनजान बाहेक मोरिया र कदम बीच वित्तीय कारोबार समेत भएको आशंका गर्दै केसमा अभिनेताको सम्भावित संलग्नता बारे सूक्ष्म अध्ययन गरिरहेका छन्। मुम्बई प्रहरीका अलावा सम्पत्ति शुद्धिकरण निवारण ऐन अन्तर्गत राजस्व अनुसन्धान निकायले पनि यस प्रकरणका वित्तीय हिनामिनाको पाटोबाट छुट्टै अनुसन्धान चलाइरहेको छ। मुख्य अभियुक्तसँग बोरियाको कस्तो सम्बन्ध र कारोबार थियो भन्ने स्पष्ट पार्न सोधपुछ जारी रहेको प्रहरी अधिकारीहरूले जनाएका छन्।
अभिनेत्री नुसरत भरुचा इन्डोनेसियाको बालीमा दुर्घटना परि गम्भीर घाइते भएकी छन्। काम र भ्रमणका लागि बाली पुगेकी उनको दुर्घटनामा परेर ढाडमा स्पाइनल फ्र्याक्चर्स भएको हो। उनी हाल बाली स्थित एक अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचाररत छिन्। उनको टोलीले चिकित्सकहरूसँगको परामर्शपछि थप उपचार र शल्यक्रियाका लागि उनलाई एयर एम्बुलेन्स मार्फत मुम्बई ल्याउने तयारी गरिरहेको छ। सुरुमा उनी दुर्घटनामा परि घाइते भएको र अस्पतालमा उपचार भइरहेको खबर आए पनि चोटको प्रकृति बारे सार्वजनिक गरिएको थिएन। पछि उनको टोलीले विज्ञप्ति जारी गर्दै उनको ढाडको हड्डी भाँचिएको र शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको पुष्टि गरेको हो। अभिनेत्रीको स्वास्थ्य र तत्काल आवश्यक चिकित्सा सेवालाई नै प्राथमिकतामा राखिएको उनको टोलीले जनाएको छ। चोटको प्रकृति र शल्यक्रिया पछि उनलाई निको हुन लामो समय लाग्ने भएकाले आगामी केही साताका लागि तय भएका उनका सबै व्यावसायिक कार्यक्रमहरू प्रभावित हुनेछन्। दुर्घटना कसरी र कहिले भयो भन्ने बारे टोलीले केही खुलाएको छैन। स्वास्थ्य लाभमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले उनको टोलीले गोपनीयताको सम्मान गरिदिन आग्रह गर्दै प्रशंसक र शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन्। तपाईँ यति बेला कार्यक्रम सिने संसार सुनिरहनु भएको छ। कार्यक्रम सिने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो साङ्गीतिक विश्रामको।

यदि तपाईँले भर्खरै मात्र आफ्नो रेडियो अन गर्नुभएको छ भने तपाईँ यति बेला कार्यक्रम सुने संसार सुनिरहनु भएको छ। कार्यक्रम सुने संसार हरेक मंगलबार यसै समयमा सुन्न सक्नुहुनेछ। आजको श्रृङ्खलामा हामीले यहाँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनाइसक्यौं। अबको पालो चलचित्र समीक्षाको। चलचित्र समीक्षा गरौं चलचित्र चंगुलको। राम गौतम निर्देशित चलचित्र चंगुलमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ निमल्सिना, राम गौतम, आशा विश्वकर्मा लगायत कलाकारको अभिनय रहेको छ। चंगुल राजनीतिक तथा सामाजिक विकृति विरुद्ध तयार पारेको सन्देशमूलक चलचित्र हो। देशमा व्याप्त भ्रष्टाचार, अन्याय, अत्याचार र शक्ति एवं सत्ताको दुरुपयोगको चंगुलमा फसेका समाजलाई कथाको मुख्य आधार बनाइएको छ। चलचित्रले युवा गुस्ताको चेतना, प्रतिरोध, एकता र बलिदानीलाई मुख्य विषयवस्तु बनाएर सामाजिक रूपान्तरणको सन्देश दिन खोजेको छ। चलचित्रको सबल पक्षको कुरा गर्नुपर्दा समाजमा व्याप्त राजनीतिक चंगुल र विकृति विरुद्ध युवाहरूले कसरी आवाज उठाउनु पर्छ भन्ने पक्षलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। चलचित्रमा प्रयोग गरेका विषयवस्तु र संगीतले नयाँ स्वाद दिने प्रयास गरेका छन्। लय संग्रौला जस्ता अनुभवी कलाकार र रवि कार्की लगायत नयाँ पुस्ताका कलाकारहरूको अभिनय स्वाभाविक छ र यसका केही दुर्बल पक्षहरू पनि रहेका छन्। ठूला बजेटका मसालादार चलचित्रहरूको तुलनामा यसको प्राविधिक तथा व्यावसायिक पक्ष अलिक कमजोर महसुस हुन्छ। केही दृश्यहरू अलि नाटकीय लाग्छन् भने कथाको प्रभाव कतै कतै सुस्त महसुस पनि हुन्छ। चंगुल केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक तथा राजनीतिक चेतना जगाउने उद्देश्यले बनाइएको चलचित्र हो। देशको राजनीति र विकृति व्यवस्था विरुद्ध आवाज उठाउने प्रयासलाई यस चलचित्रले सकारात्मक रूपमा उठाएको छ। चलचित्र चंगुलपछि अब लागौं चमेलीको पोइतर्फ। चलचित्र चमेलीको पोइ सामाजिक पारिवारिक कमेडी तथा सटायर हास्य व्यङ्ग्य चलचित्र हो। एभरेस्ट सूर्य बोहरा निर्देशित चलचित्र चमेलीको पोइमा मुकुन भूषाल, सुरक्षा पन्त, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, रजनी गुरुङ, सुदीप कुँवर आदि कलाकारको अभिनय रहेको छ। चमेलीको पोइ ग्रामीण नेपाली समाजको परिवेशमा आधारित एउटा सामाजिक र पारिवारिक हास्य व्यङ्ग्य चलचित्र हो। कथाको केन्द्रमा मुख्य पात्र सेरे र चमेली रहेका छन्। उनीहरू बीचको उतार चढावपूर्ण रमाइलो र द्वन्द्वले भरिएको वैवाहिक पारिवारिक सम्बन्धका साथै गाउँले जीवनका विविध गतिविधिलाई यसमा कमेडी र ड्रामाको सम्मिश्रण सहित प्रस्तुत गरिएको छ। ग्रामीण समाजमा विद्यमान चेतना, पारिवारिक सम्बन्ध र सामाजिक चरित्रमाथि चलचित्रले हल्का फुल्का व्यङ्ग प्रहार गर्छ। एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले ग्रामीण जीवनको यथार्थलाई मौलिक र मनोरञ्जनात्मक ढाँचामा प्रस्तुत गर्ने प्रयास गरेको छ। सेरे र चमेलीको सम्बन्ध गाउँले परिवेशका हास्यास्पद घटनाक्रम र पात्रहरूको परिचयमा केन्द्रित रहनेछ। सम्बन्धमा आउने उतार चढाव, सामाजिक असमझदारी र त्यसले सृजना गर्ने पारिवारिक ड्रामालाई समेट्दै कथाले निष्कर्षतर्फ गति लिन्छ। यसका केही सबल पक्ष सँगसँगै केही दुर्बल पक्षहरू पनि रहेका छन्। पारिवारिक कमेडी विधाको अन्य नेपाली चलचित्रहरूसँग केही हदसम्म कथाको ढाँचा मिल्दोजुल्दो महसुस हुन सक्छ। निष्कर्षमा चमेलीको पोइ परिवारसँगै बसेर हेर्न सकिने एउटा रमाइलो सामाजिक र हास्य प्रधान चलचित्र हो। नारायण त्रिपाठीको पुनरागमन, मुकुन र सुरक्षाको उत्कृष्ट अभिनय तथा गाउँले परिवेशको मौलिक व्यङ्ग्य हेर्न चाहने दर्शकका लागि यो चलचित्र मनोरञ्जनात्मक खुराक बनेको छ। तपाईँ सुन्दै हुनुहुन्थ्यो चलचित्र समीक्षा। अबको पालो साङ्गीतिक विश्रामको।

गीतपछि यहाँलाई पुनः स्वागत छ कार्यक्रम सुने संसारमा। कार्यक्रम सुने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, यसका साथसाथै चङ्गुल र चमेलीको पोइ चलचित्रको चलचित्र समीक्षा सुनायौं। आगामी हप्ता यस्तै नयाँ चलचित्र समीक्षा र नयाँ चलचित्रका गतिविधिहरू लिएर उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि प्राविधिक मित्र राजु थापा र म प्रस्तुता रमा ढुङ्गाना बिदा हुन्छौ। हस्त, नमस्कार।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिश होम खुशीको कनेक्शन
2: झन्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहद्रबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह चार बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक तर्फको मित्र हुनुहुन्छ मिनर भा बज्राचार्य, अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म विमला राई। अब प्रस्तुत छ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमै यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुल्सनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 बिबिसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो सुन्नुहुनेछ। 5:45 लोकधोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:30 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अब सुनौ स्वदेश गान नरेन्द्र प्यासीको स्वरमा, आनन्द अधिकारीको रचना रहेको छ भने आशिष अविरलको सङ्गीत। यो स्वदेश गानपछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्ते, नमस्कार अनि हार्दिक स्वागत छ आज पनि हामी यही समय स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा हामी दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ मिनर्वा वज्राचार्य अनि म विद्या चौधरी।

हजुर, सदाझै आज पनि हामी कार्यक्रम स्वर साधनाको साथमा चारवटा गीत लिएर उपस्थित भइसकेका छौँ। यहाँहरू पनि आफूलाई मनपर्ने गीत सुन्न र सुनाउन चाहनुहुन्छ भने 0142711736 को लाइन हामीले खुला गरिसकेका छौँ। अहिलेलाई भने कार्यक्रमको सुरुवात गर्छौँ गीतबाट, त्यसपछि यहाँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न आउने नै छौँ। प्रशान्त शिवाकोटी शान्ति श्री परिवारको स्वरमा रहेको यो गीत राख्दैछ भने गीत रचना रहेको छ सुषमा सिगदेलको, सङ्गीत रहेको छ दिवेश राईको।

0: काटी।
1: ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: हजुर, कार्यक्रमको सुरुवात गरिसक्यौँ गीतबाट। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार। हेलो,
1: हेलो,
0: नमस्कार हजुर।
1: नमस्ते, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ
1: हजुर?
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म दार्जिलिङबाट, कृष्ण माया तामाङ।
0: कृष्णजी, के छ नि हालखबर?
1: ठिक छ म्याम, घाम लागिरहेको छ।
0: पानी परेको छैन?
1: छैन, हिजो चाहिँ दिउँसो परेको थियो, अनि राति एकछिन परेको थियो, अहिले छैन।
0: हाम्रो यता त एकछिन पानी पर्यो नि
1: हजुर।
0: अनि अरू के छ माहौल उताको?
1: अब दसैँहरू नजिकै आइसकेको छ, अब
0: अहिलेको यो मौसमले पनि होइन, दसैँ चाहिँ अब हाम्रो घर घरमा चाहिँ भित्रिसकेको महसुस गराइरहेको छ। अनि किनमेल कतिको गर्दै हुनुहुन्छ?
1: किनमेल चाहिँ खासै भइसकेको छैन, अब केही केही सामान त घरमा चाहिँ घरमै पनि छ, अब
0: बिस्तारै
1: अलिअलि किनमेल गर्नुपर्छ, अहिले हतार छैन म्याम।
0: कृष्णमायाजी, अनि आज कुन गीत सुनाउनुहुन्छ नि हामीलाई?
1: हजुर,
0: कुन गीत सुनाउनुहुन्छ?
1: म दसैँको गीत छोटो सुनाउँछु है।
0: हस्
1: हुन्छ। फर्की चाँडो आऊ दाजु घर, बुढी आमै रोइरहेछिन् दर। फर्की चाँडो आऊ दाजु घर, बुढी आमा रोइरहेछिन् दर। यो दसैँमा म आइन भने, निष्ठुरीलाई दाइ तिमीले नभने। यो दसैँमा म आइन भने, निष्ठुरीलाई दाइ तिमीले नभने। खोले पनि अमृतै हो भन्छ हाम्रो मनले, भन दाजु कसलाई पुग्छ कमाएको धनले। फर्की चाँडो आऊ दाजु घर, बुढी आमा रोइरहेछिन् दर। फर्की चाँडो आऊ दाजु घर, बुढी आमा रोइरहेछिन् दर। सम्झी चाँडो म आइन भने, यो पापीलाई दाइ तिमीले नभने। सम्झी चाँडो म आइन भने, यो पापीलाई दाइ तिमीले नभने। यति नै म्याम।
0: हस् नमस्कार। कृष्ण माया तामाङ हुनुहुन्थ्यो धादिङबाट। फेरि अर्को श्रोतालाई लिन्छौँ। हेलो, नमस्कार।
2: नमस्कार, नमस्कार विद्या चौधरीजी, नमस्कार। मस्त रहनुहोला, व्यस्त पनि रहनुहोला। आउँदै गरेको विजय दशमी अग्रिम दिपावलीको पनि हजुरलाई मङ्गलमय शुभकामना पनि भन्दै म उम्मडी साहबबाट आएँ है त, नवलपुरबाट।
0: उम्मडीजी
2: हजुर,
0: के छ नि हालखबर?
2: हालखबर समग्रमा सबै राम्रै छ। घाम त अब हाम्रोतिर त साउदी अरबलाई भेटाउने भेटाउने छ, त्यस्तै त्यस्तै छ।
0: एकदमै गर्मी छ।
2: गर्मी नै छ, अब कार्तिक लासी मात्रै अलि लो हुन्छ होला, अब तपाईँ घर आउने बेलामा अलिक घट्छ होला।
0: ठिकै होला होइन?
2: ठिकै हुन्छ।
0: नवलपुरबाट होइन?
2: हजुर, म नवलपुर।
0: अनि दसैँको माहौल कस्तो छ नि? अनि धान भित्राउने काम चाहिँ कतिको भइरहेको छ?
2: धान चाहिँ अब भित्राउने त अलि भएको छैन, अब तपाईँको कोही कोहीको अलि अगाडि हुन्छ पनि, त्यहाँ बिचा अलिकति पानीले डिस्टर्ब गरेको थियो। अब भोलिबाट कोही कोहीले अलि चाँडैको काट्छन्, अनि अरू चाहिँ त दसैँ पछि नै हुन्छ होला है त।
0: हाम्रो चाहिँ सुरु भइसकेको छ है
2: हजुर। यता नि त चाँडचाँडै के तपाईँको त्यो आलुहरू तरकारीहरू लगाउनु त्यस्तै त्यस्तोमा त तपाईँको त्यो काटिसक्यो कि
0: एकदमै। तर अब चाहिँ अब धान भित्राउने समय फेरि पानी परिरहेको छ है, पानी पर्ला जस्तो पनि छ।
2: मौसमको मौसमको कुरा त के भन्न सकिन्छ र, त्यही पनि मौसम बिग्रे भनेको कुरालाई मध्यनजर राख्नु,
0: ती कुराहरू राखेर चाहिँ हामी चाहिँ अब धान भित्राउने बेला भएको छ होइन, ती कुराहरूलाई मध्यनजर गरेर चाहिँ धान काट्ने राख्ने काम गर्नुपर्छ
2: हजुर। पक्कै पनि,
0: होइन भने मुखै माको बाली चाहिँ नष्ट हुन्छ
2: हजुर।
0: ओमणिजी, ल गीत सुनौ र छुट्टिनेछौँ।
2: म तपाईँलाई खुब मन परेको बिहानी हुँदै बागलुङ जानुभएको थियो, त्यतिको गीत ल्याइदिएछ है त।
0: कसरी थाहा पाउनु भयो नि बागलुङ गएको भनेर?
2: तपाईँ अस्ति नै एकजनासँग कुरा गर्नुभएको थियो नि, कहाँ कहाँ त्यो फोन आयो थियो नि त तपाईँको, अनि उहाँसँग कुरा गरिराख्नु भएको थियो नि,
0: एकदमै
2: बागलुङकै एकजना साथी आउनुभएको थियो नि त,
0: जैमिनी।
2: हजुर, हो त्यसो भएर मेरो चाहिँ पर्वत हो, बुवाहरूको म त हेन अलपुरमै जन्मे हो।
0: त्यही भएर होला यहाँ चाहिँ आउनुहुन्छ बाग्लुङको गीत चाहिँ मजाले कहिले चाहिँ उता तारा खोलाको के अरे आलु सम्बन्धी गीत गाउनुहुन्छ
2: तारा खोलाको अर्को दिन बनाउँ ल आज चाहिँ यो अर्कै भने है दीपिका पौडेलको है त
0: हस् हस्।

0: माथि पर्यो पङ्कौ घर जान्छौ भने त आजै जा, यति नै गरे दाजी।
1: हस् हस्, ओमणि सापकोटा हुनुहुन्थ्यो नवलपुरबाट, फेरि अर्को सत आउनुभयो तर गइसक्नु भएको छ। सुनेक बयालिस एघार सात एक्काइस र सात छत्तिसको लाइन हामीले खुला गरिसकेका छौँ। यहाँहरू जहाँ जस्तो सुकै व्यस्तमा हुनुहुन्छ, स्वस्थ व्यस्त रहनुहोला। ट्राफिक नियमको एकदमै धेरैभन्दा धेरै पालना पनि गर्नुहोला। फोन गर्दै हुनुहुन्छ तर होलमा राख्नु भएको छ, फोन गरिसकेपछि होलमा नराख्नुहोला भन्दै अर्को श्रोतालाई हामी स्वागत गर्छौँ। हेलो नमस्कार।
2: हेलो नमस्कार।
1: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म नुवाकोटबाट बद्री ढुङ्गाना।
1: बद्रीजी, के छ नि हालखबर?
2: हजुर ठिकै छ।
1: के गर्दै हुनुहुन्छ?
2: म अहिले अहिले त्यतिकै बसिरहेको छु दिदी। अहिले
1: खाजा खानुभयो त?
2: खाइसकेँ।
1: कस्तो छ उताको मौसम?
2: उताको मौसम हिजो बेलुका चाहिँ तपाईँको अलिकति गड्याङ्गुडो गरेर पानी धेरै ठुलो पनि आएको होइन, सारसिर आएको छ। आज चाहिँ रमाइलो छ।
1: आज रमाइलो छ है? आज अझै रमाइलो बनाऊ न त यहाँको गीतबाट।
2: एउटा कुरो चाहिँ सोध्नु मन लाग्छ, सोध्नु मिल्छ होला?
1: मिल्छ।
2: सुन्नु न दिल्ली, त्यो एउटा रेडियो नेपालमा त्यो आइतबार हाम्रो बोली भन्ने कार्यक्रम चलाउनु हुने रहेछ। त्यसको लागि चाहिँ धन्यवाद। के भने म पनि दृष्टिबिन हुन भएको कारणले भनेको, त्यसको लागि चाहिँ धन्यवाद होइन। अनि यो कार्यक्रम सुन्दाखेरि तपाईँको यो बेलुका चाहिँ रेडियो नेपाल त्यति क्लियर आउँदैन। अनि यसको लागि चाहिँ अब हामीले पनि त्यो विषयमा चाहिँ केही कुराहरू गर्न मिल्छ होला। त्यसको लागि चाहिँ अब तपाईँलाई कहिले त्यसको कन्ट्याक्ट नम्बर चाहिँ तपाईँको, अब यो त रेडियो नेपालको स्टाफ नम्बर भइहाल्यो, तपाईँको आफ्नो पर्सनल नम्बर छैछ त्यसको
1: विषयमा। यहाँ चाहिँ यो कार्यक्रम सकिएपछि जुन अहिले नम्बरमा फोन गर्दै हुनुहुन्छ त्यही नम्बरमा एकचोटि चाहिँ फोन गर्नु होला है त?
2: हस् हुन्छ।
1: नभए हजुरको नम्बर दिनुहोस्, म अहिले कल गर्छु।
2: मेरो नम्बर यही 98 49
1: 41
2: 20
1: 13
2: हजुर हजुर हजुर
1: हुन्छ। हस्
2: हुन्छ,
1: अब गीत सुनाऊ है त बद्रीजी।
2: हस् ल, म आज एउटा तपाईँलाई एउटा लोकगीत सुनाउँछ है त। यो गीत पुरानो हो, गणेश परियारले गाएको गीत सुनाउँछ है तपाईँलाई।
1: हस् हस्।
2: झन्सम ज्योरु छ मनी तल हेर्यो लीलावन, माथि हेर्यो ठाडो भीर पापिनीले पार्यो ठुलो पीर, माथि हेर्यो

0: Kurun saman tala herelil man mati hero thado bir papi nile par uthulo pe mati hero thado bir papi nile par uthulo pe rasabhi namaskar
1: namaskar badri dhungana hununthyo nuwakot bata aba hami गीत सङ्गीततर्फ लाग्दैछौँ. अर्जुन सापकोटा मेलिना राईको स्वरमा रहेको यो गीत राख्दैछौँ भने रचना रहेको छ सन्तोष सापकोटाको, सङ्गीत रहेको छ अर्जुन सापकोटाको. त्यसपछि फेरि हामी प्रत्यक्ष रूपमा यहाँकै सुमधुर आवाजमा गीत सुन्न र सुनाउनका लागि आउने नै छौँ.

0: हजुर गीतसँगै फेरि पनि स्वागत छ कार्यक्रम स्वर साधना सुनेर बस्नुहुने सम्पूर्ण मित्रमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार। हेलो नमस्कार हजुर। नमस्कार भन्दा भन्दै नबोलेर बस्नुभयो सुन। हेलो
1: हजुर नमस्कार नमस्कार
0: नमस्कार नमस्कार। हामी चाहिँ कता लाग्यौँ अहिले?
1: हामी चितवन जिल्ला लाग्यौँ, गाडाङ गुडुङ गरेछ, पानी आवाउ गरेछ, छेउ कुना धान पाकेछ, यस्तै छ हजुर।
0: राम प्रसाद राम बहादुर खड्का,
1: बहादुर खड्का
0: के छ नि खड्काजी?
1: म गाई गोठालो अब यस्तै चाहिँ छु हजुर। घरमा आज एघार छु, यसो एउटा मन्दिरबाट भजनहरू भर्खरै आइपुगेँ।
0: भजन कीर्तन गरेर आइसक्नु भयो?
1: हजुर, मन्दिरमा हाम्रो आमा समर्गमा हुनुहुन्छ, अनि जन्म उत्सवको यसो कहिले काहीँ चाहिँ त्यहाँ पैसा दिने चलन छ, अनि त्यो पैसा उठाएर आमासँग अलिक काहीँ बिराई भाटाउँ दर पाँच सात हजार गाह्रो सङ्ग्रह दिने चलन छ। यस्तो छ, यसो चाहिँ जन्म उत्सव पैसा त्यहीँ लगाएर हालिन्छ एकादशी एकादशीमा 2500। अनिखेरि आमासँग अरूले पनि टोली बोलाउँदा त्यसरी दिन्छन्। त्यो पैसा लगाएर कहाँ समस्या परे हो त्यहाँ चाहिँ आमासँग गएर तिर्दिने चलन छ हस्पिटलमा।
0: कस्तो राम्रो,
1: हजुर हजुर स्वागत गर्नु पर्यो
0: एकदमै। दुःख परेकोलाई सहयोग गर्नु पनि पर्छ होइन रामबहादुरजी? एकदमै थोरै थोरै सहयोगले पनि धेरै ठुलो कुरा हुन्छ नि त। हामी त्यो राम्रो कामको लागि तपाईँ हामीबाट नै शुरुआत गर्नुपर्छ। रामबहादुरजी खाजा खानु भयो त?
1: हजुर
0: खाजा खानु भयो त?
1: नै आज मैले बिहान चार रोटी खाएर भजनमा गएको थिएँ, आएर म्याव तासेर खाएँ, भजन म्याव पाकिरहेछ।
0: रामबहादुरजी
1: हजुर,
0: अब आज भजन गाउनुहुन्छ कि अरू कुनै?
1: अब आज गीतै गाएँ हजुर, भजन भर्खर उता भनेर आएको।
0: ल हुन्छ हस्।
1: कराइसिन्छ बुवा र मुमाले हाँगाल लाइसक्यो जुँगाले हावा चिसो चिसो हजुरलाई जाडो भो ल त मेरो गलबन्दी लिसो। कराइसिन्छ बाबा र मुमाले हाँगाल लाइसक्यो जुँगाले हावा चिसो चिसो हजुरलाई जाडो भो ल त मेरो गलबन्दी लिसो। खाइपी गरिसकेर धन्दा पति छोटो आइछ म भन्दा मासको मस्यौरी मासको मस्यौरी पसिना पुनलाई देउन पछ्यौरी। यति नै भने हजुर
0: रामबहादुरजी।
1: हजुर
0: अर्को साता आउँदा चाहिँ कृष्ण भजन लिएर आउनु होला है त।
1: तन्नै छ कृष्ण भजन धेरै छ।
0: ल हुन्छ अहिलेलाई छुट्यौ। नमस्कार। रामबहादुर खड्का हुनुहुन्थ्यो चितवनबाट। अब फेरि हामी अर्को श्रोतालाई लिन्छौँ। हेलो नमस्कार। श्रोता त आउनु भएको छ तर हामीलाई होल्डमा राख्नु भएको छ, किन राख्नु भयो कहिलेकाहीँ थिचिन्छ त्यस्तो हुन्छ, तर जानी जानी चाहिँ नगर्नु होला।
2: हेलो
0: नमस्ते। नमस्कार। अहिले चाहिँ हामी चितवनदेखि कतातिर लाग्यौँ हो?
2: अहिले ठ्याक्कै हामी दोलखातिर पुग्यो होला भन्नु।
0: दोलखातिर पुगिसक्यो है? दोलखाको कहाँ नि? अहिले चाहिँ जतिजना सुन्दै हुनुहुन्छ हामी चाहिँ मलेखु पुगेका छौँ है, त तपाईँहरू पनि पुग्ने प्रयास गर्नु होला होइन। अनि के गर्दै हुनुहुन्छ पार्वतीजी?
2: हजुर
0: के गर्दै हुनुहुन्छ अहिले? त्योभन्दा अगाडि चाहिँ के गर्नु भयो नि सुटुक्कै भन्नुहोस् त। पानी परिरहेको छ अहिले? पानी परिरहेको हो
2: हजुर।
0: अब त दसैँ नजिकिसकेको छ पार्वतीजी, अनि के छ नि दसैँको माहौल? चहल पहल बिस्तारै बढ्दैछ है?
2: हजुर।
0: कस्तो रमाइलो लाग्छ कि, अब गाउँ घरतिर गयो भने यतिखेर चाहिँ उसको घरमा यो आयो, उसको घरमा यो आयो, यो दिदी आयो, मामा आयो होइन, ठुलो बाबा काका आउनु भयो भने कस्तो रमाइलो हुन्छ क्या होइन। सुनसान गाउँ चाहिँ अहिले चाहिँ भरिँदैछ क्या बिस्तारै, गाउँहरू चाहिँ गाउँ घरतिर चाहिँ रमाइलो छ होइन, अनि घरहरू लिप्ने। पार्वतीजी
2: हजुर भन्नु,
0: अनि आज चाहिँ कुन गीत लिएर आउनु भएको छ?
2: यसो म दसैँ गीत भन्ने प्रयास गर्छु नि।
0: ल सुरु गर्नुहोस्।
2: दसैँ तिहार फेरि आइसक्यो, तिहार सुखका दिन आएन कहिले नि, सालको ऋणले सालको खाइसक्यो, पर्को लुगा कालौटा ठाउँ छैन, दसैँ भन्दा एक सुखका दाम छैन, दसैँ तिहार फेरि आइसक्यो, तिहार सुखका दिन आएनन् कहिले नि, टाउको ऋणले टाउको खाइसक्यो, तिहार सुखका दिन आएनन् कहिले नि, टाउको ऋणले टाउको खाइसक्यो। यति नै भन्नुपर्छ दिदी हजुर।
0: हस् पार्वतीजी
3: हजुर
0: नमस्कार।
3: नमस्ते।
0: पार्वती माझी हुनुहुन्थ्यो दोलखाको मलेखुबाट, एकदमै मिठो आवाजमा गीत सुनाएर गइसक्नु भएको छ। फेरि हामी अर्को श्रोतालाई लिन्छौँ भन्दा भन्दै गइसक्नु भएको छ। एउटा लाइन चाहिँ हाम्रोमा चाहिँ अहिले डिस्टर्बेन्स भइरहेको छ, एउटा चाहिँ अलि राम्रो चलिरहेको छ। कहाँबाट को हुनुहुन्छ? हेलो नमस्कार।
4: हजुर नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पाबाट के छ नि रोल्पाको हालखबर?
4: रोल्पाको हालखबर हाललाई ठिकै छ सर, अहिलेसम्म त राम्रै छ,
0: चलिरहेको छ है?
4: चलिरहेको छ।
0: पूर्वी रोल्पातिर हुनुहुन्छ कि पश्चिम रोल्पा?
4: म पश्चिम रोल्पा।
0: ए, मेरो साथीहरू चाहिँ पूर्वी रोल्पामा हुनुहुन्छ, त्यही भएर सोधे।
4: पूर्वी रोल्पा भनेको सुलिचौरदेखि उता पऱ्यो भने
0: एकदमै
4: पश्चिम रोल्पा चाहिँ ठ्याक्कै नगरपालिकाबाट नजिकै, करिब करिब 18-20 किलोमिटर टाढा हो नगरपालिका सदरमुकामबाट, त्यही नै हो।
0: अनि आज कुन गीत सुनाउनुहुन्छ नि हामीलाई?
4: आज एउटा छोटो मिठो जस्तो हुन्छ, त्यस्तै अन्त गाउँकै भनेर तपाईँको कार्यक्रम आएको सुनेको मन लाग्यो।
0: अनि सुन्नुहोस् न, रोल्पामा अहिले रेडियो कस्तो सुन्दैछ?
4: रेडियो पालामा त्यो अलिकति मौसममा खराबी आयो भने चाहिँ अब सबै रेडियोहरू बन्द हुन्छ यहाँको स्थानीय पनि, अब आज चाहिँ राम्रै छ।
0: अनि उता चाहिँ क्लियरली चाहिँ उता लुम्बिनी प्रदेश दाङको सुन्नुहुन्छ होला?
4: दाङको होइन, यहीँ सात बाटोमै छ। यहाँबाट लगभग लगभग अब म त डिस्ट्रिक्ट हो, देख्ने मान्छेले चाहिँ यहाँबाट लगभग रेडिङको टावर नै देखिन्छ यहाँबाट चाहिँ।
0: ल हुन्छ, गीत सुनौ भीमबहादुरजी।
4: हुन्छ, छोटो मिठो। पार्यो मलाई दैवले माडमा भाग्य छ, गरेन सक्छु कर्म हराले, दैवले मारमा भाग्य नबिर्सेछ, गरेन सक्छु कर्म रोए पनि के गरेन सक्छु कर्म हजुर।
0: भीमबहादुरजी कस्तो मजाले गीत गाउनु भयो, यहाँसँग थोरै कुराकानी गर्न मन थियो होइन? यहाँलाई कसरी सम्पर्क गर्ने होला?
4: अब यस्तो मेरो पहिले जुन मैले नेपालमा सबै त्यो नम्बर अलिकति खराबी छ, मैले चाहिँ अब नम्बर 98-47-86-18-30 यसैमा गर्दा पनि हुन्छ।
0: 86-18-30 है, 98-47-86-18-30
4: हजुर हजुर।
0: ए हुन्छ, म एकछिन पछि फोन गरौँला हजुरलाई। हस् धन्यवाद। भीमबहादुर बिक हुनुहुन्थ्यो रोल्पाबाट, कस्तो मजाले गीत गाएर गइसक्नु भएको छ। अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा एकजना श्रोतासँग मजाले गफगाफ र उहाँको सुमधुर आवाजमा गीत सुन्ने र सुनाउनेछौँ, त्यसपछि आजको बसाइबाट छुट्टिनेछौँ। हेलो नमस्कार।
5: हेलो
0: नमस्कार।
5: हजुर नमस्ते।
0: नमस्ते, हामी चाहिँ रोल्पादेखि कहाँ पुग्यो अहिले?
5: म रामेछापबाट सरिता मगर।
0: सरिताजी कस्तो सम्झिरहेको, ठ्याक्कै आउनु भयो त। हेलो
5: हेलो
0: हजुर, सरिताजी के छ नि खबर?
5: सुन्नु भएन दिदी,
0: अहिले सुन्दै हुनुहुन्छ? रामेछापबाट सरिता मगर हुनुहुन्थ्यो, उहाँसँग धेरै लामो समयपछि कुराकानी हुँदै थियो, तर बिचैमा टेलिफोन लाइन काटिएको छ। आजलाई यति नै भन्नुपर्ने हुन्छ, अर्को साता फेरि पनि हामी आउने नै छौँ, होइन? ज जसले फोन गर्नुभयो, फोन काट्यो, उहाँहरूलाई पनि नरिसाउनु होला। अर्को साता पक्कै पनि यहाँहरूसँग मजाले कुराकानी हुने नै छ भन्न चाहन्छौँ, होइन? जो जतिले सुनेर मजाले साथ दिनुभयो उहाँहरूलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन्छौँ, र सहभागिता जनाउनेलाई पनि धन्यवाद छ। र त्यसै गरी मेरो आवाज रेडियो तरङ्ग मार्फत यहाँहरूको घर आँगनसम्म पुर्याएर साथ दिनुहुने प्राविधिक दिदी मिनर्वा बज्राचार्यलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। अन्त्यमा एउटा गीत राख्दैछौँ, प्रशान्त शिवाकोटी शान्ति श्री परिवारको स्वरमा रहेको यो गीत राख्दैछौँ भने, गीत रचना सङ्गीत रहेको छ प्रशान्त शिवाकोटीको। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 धनुवार भाषामा समाचार सुन्नुहुनेछ भन्दै म विद्या चौधरी बिदा हुन्छु। नमस्कार।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज
4: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौं खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौं
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने गृहमन्त्रीको भनाई। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाद्वारा मातहतका निकाय र पदाधिकारीसँग कार्य सम्पादन सम्झौता आफ्नो जिम्मेवारीप्रति जवाबदेही भएर काम गर्न निर्देशन। र नाइजेरियाको दक्षिण पश्चिम राज्यमा भएको विमान दुर्घटनामा 32 जनाको निधन भएको पुष्टि। समाचार अब विस्तारमा। गृहमन्त्री सुदन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनु भएको छ। गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको आज सामाजिक सञ्जाल फेसबुक मार्फत प्रष्ट पार्नुभएको छ। गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जाना आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याइने प्रष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र विश्व ब्याङ्क समूहका अध्यक्ष अजय बाङ्गाबीच द्विपक्षीय भेटवार्ता भएको छ। विश्व ब्याङ्कका अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डाक्टर वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङटन डिसीमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा अर्थमन्त्री वाग्ले हालै रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक पूर्वाधारको पुनर्निर्माण, वृहत आर्थिक सुधार र बिमा एवं सामाजिक संरक्षणका लागि करिब 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गर्नुभएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। विश्व ब्याङ्कका अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व ब्याङ्कले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभामुख डोलप्रसाद अर्याल र अस्ट्रेलियाली संसदका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका सङ्घ आइपियुको 153 महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख डिकबीच आज भएको भेटमा नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायत विविध विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अस्ट्रेलिया बीच सन् 1960 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताउनुभयो। यसै गरी सभामुख अर्यालले त्यहाँ रहेको चिनिया प्रतिनिधिमण्डलसँग पनि भेटवार्ता गर्नुभयो। त्यस अवसरमा उहाँहरूबीच नेपाल चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचार विमर्श भएको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले रसुवाको भोटे कोशी नदीमा गत भदौ 10 गते गएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीसँग छलफल गरी उहाँहरूका समस्या, गुनासा तथा माग र सुझाव लिनुभएको छ। नुवाकोट क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले बाढी प्रभावित स्थानीयवासीसँग छलफल गर्नुहुँदै बाढीबाट भएको क्षति, राहत वितरणको अवस्था, पुनर्स्थापना तथा पुनर्निर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा जानकारी लिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल निर्माण गर्दा उच्च बाढीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानुनी सुधार अघि बढाइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले बाढी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विपदमा परेर ज्यान गुमाएका नागरिकहरूको मृत्यु घोषणा र मृत्यु दर्ता प्रक्रिया व्यवस्थित ढङ्गले अघि बढाउन आवश्यक कानुन निर्माण भइरहेको जानकारी दिनुभयो। बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले छिमेकी राष्ट्र भारत र चीनले स्वास्थ्य सेवा तथा कनेक्टिभिटीका क्षेत्रमा सहयोग गर्न सहमति जनाएको जानकारी दिनुहुँदै हरित निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधिबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ। मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालको पछिल्लो बाढी तथा विपद पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको थियो। सो अवसरमा विश्व वन्यजन्तु कोष अमेरिकाका प्रमुख कार्यकारी अधिकृत लोराले विपदको समयमा नेपाली जनता तथा सरकारसँग कोषको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा बाराको सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको प्रश्न पार्नुभयो। उहाँले काठमाडौँको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने भएकोले जनप्रतिनिधि र सरकारवालाहरूसँग प्रत्यक्ष संवाद गरेर धरातलीय यथार्थ बुझ्न सो कार्यक्रम महत्वपूर्ण रहेको दोहोर्याउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र सञ्चार सचिव राजेन्द्र कुमार पौडेलबीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सोही अवसरमा सञ्चार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभयो। त्यस अवसरमा सञ्चार सचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेत, गोर्खापत्र संस्थानका महाप्रबन्धक हेकमत बहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्य सम्पादन सम्झौता गर्नुभयो। आज मन्त्रालयमा आयोजित कार्य सम्पादन सम्झौता हस्ताक्षर तथा आदान प्रदान कार्यक्रममा संचार मन्त्री डाक्टर तिमल सिन्हाले कार्य सम्पादन सम्झौतालाई औपचारिकतामा मात्र सीमित नगरी सम्बन्धित निकायको दैनिक कार्य सम्पादन र वार्षिक लक्ष्य प्राप्ति को महत्वपूर्ण मार्गदर्शक दस्तावेजका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले कार्य सम्पादन सम्झौतामा तोकिएका काम निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै सम्झौतालाई वार्षिक लक्ष्य प्राप्तिको महत्वपूर्ण आधारको रूपमा लिन सुझाव दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले कार्य सम्पादन सम्झौतामा राखिएका लक्ष्य पूरा नभए सम्बन्धित पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्न सकिने व्यवस्था समेत रहेको स्मरण गराउनुभयो। उहाँले सबै पदाधिकारी तथा कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति जवाबदेही भएर काम गर्न निर्देशन दिनुभयो। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्र जारी छ। हिजोदेखि सुरु भएको बन्द सत्रमा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ। हिजो महामन्त्री प्रदीप पौडेलको संशोधित विधान पारित भएको थियो। त्यही अनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ। अहिले निर्वाचनका लागि राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ता कार्यक्रम चलिरहँदा खुल्ला मञ्चमा बन्द सत्र भइरहेको छ। महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले सुरुवातमा छुट्टा छुट्टै सुरु भए पनि महाधिवेशन प्रतिनिधि कम उपस्थित भएमा एउटै हलमा समेटेर छलफल चलाई पारित गर्ने योजना बनाइएको बताउनुभयो। संयोजक आचार्यले सभापति गगन थापाले पेश गरेको प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदनमाथि छलफल भएपछि पारित हुने जानकारी दिनुभयो। यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज 23 गतिबाट टिकट बुकिङ खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्य प्रसाद छिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो। बैठक पश्चात महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज 23 गतिदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एक किसिम विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G भोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। बैतडीमा प्रमुख चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाइएको छ। चाडपर्वका समयमा हुन सक्ने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालो बजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तह उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायहरूको समन्वयमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने र अनियमितता भेटिएमा प्रचलित कानून अनुसार कारवाही गर्ने निर्णय गरेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना अरियाल।
4: मुख्य टार्गेट भनेको दशैं र तिहार अनि सँगसँगै छठ पनि हो। त्यो बेलासम्मलाई हामीले अलिक फोकस्ड रूपमा बजार अनुगमनलाई अगाडि बढाउन खोजेका छौँ।
3: यस्तै चाडपर्वको समयमा हुने भिडभाडलाई मध्यनजर गर्दै होटेल व्यवसायीहरूलाई सरसफाईमा ध्यान दिन आग्रह गरिएको बताउनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख विक्रम श्रेष्ठ।
5: जिल्लाको विभिन्न बजारको दुई तिन हप्तादेखि नै लगभग अनुगमन चाहिँ हामीले अलिक तीव्र गतिमा सुरु गरिसकेका छौँ। त्यसमा जसोतसो नगरपालिकाबाट विशेष ग्राफमा पनि हामीले गरिसकेका छौँ।
3: स्थानीय प्रशासनले उपभोक्ताहरूलाई सामान खरिद गर्दा मूल्य सूची हेर्न, बिल लिन तथा गुणस्तर र म्यादबारे सचेत रहन आग्रह गर्नुका साथै जिल्लामा सञ्चालन भइरहेका सुपत मूल्य पसलको समय निगरानी गरिरहेको बताउनुहुन्छ पुनः प्रमुख जिल्ला अधिकारी अरियाल। चाडपर्वलाई लक्षित गरेर जिल्लाका मुख्य बजारसँगै ग्रामीण क्षेत्रका बजारमा समेत अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: बैतडी संवाददाताको यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिण पश्चिम ओन्डो राज्यमा फैलिएको सैन्य विमान दुर्घटनामा विमानमा सवार 32 जनाको निधन भएको पुष्टि गर्नुभएको छ। 25 जना यात्रु र 7 जना चालक दलका सदस्य सवार रहेको उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारामा अवस्थित इबकोडा समुदायको नौसैनिक आधार नजिक दुर्घटना भएको नाइजेरियाको उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस किया मोकाले जानकारी दिनुभयो। राष्ट्रपति टिनुबुले जारी गर्नुभएको छुट्टै विज्ञप्तिमा सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद क्षण भएको बताउनु भएको छ। अब मौसम। देशभर साधारणतया आज बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी भूभागका केही स्थानमा, तराई भूभागका थोरै स्थानमा गड्याङगुडुङ र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती

निकाय र पदाधिकारीसँग कार्य सम्पादन सम्झौता, आफ्नो जिम्मेवारीप्रति जवाबदेही भएर काम गर्न निर्देशन र नाइजेरियाको दक्षिण पश्चिम राज्यमा भएको विमान दुर्घटनामा 32 जनाको निधन भएको पुष्टि। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। गृहमन्त्री सुदन गुरुङे गृह मन्त्रालय तसु उहे संघिक निकाय गोप्य तसु संवेदनशील सूचना अधिकार भित्र नै पर्ला मानुस वा निकायलाई बार लेग्लार उपर कानुनी कारवाही गर्ला चेतावनी दिलर छात्। गृहमन्त्री गुरुङे सामाजिक सञ्जालकबाट गृह मन्त्रालय तसु उहे संघिक निकाय जिम्मेवारीमा रहल पदाधिकारी तसु कर्मचारी पदक हैसियत बिर्साको गोप्य वा संवेदनशील सूचना बार लेग्लार बेहोरालाई नाभो समय सो नियाली धरलबाजल हो। उही राज्य संवेदनशील सूचना सार्वजनिक जिम्मेवारी अखलबाजी ओखरग नै राम्रो शौचालयलार अधिकार कुनुलाई नै अखल स्पष्ट पारिरहलग। एनक गोपनीयता उपर जाना जान विश्वासघात करलार मानुसलाई कुनु पनि अवस्थामा कानुनी घेरामा आन्लार चेतावनी गृहमन्त्री गुरुङे दिलर छात। अन्तर्व्यवस्थापिका सङ्घ 153 महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डल तसु चिनिया प्रतिनिधिमण्डलमा भेटवार्ता भैरेलिक। सभामुख डोलप्रसाद अर्यालक नेतृत्वमा अख्ल भेटमा नेपाल चीन माझक साथिक नाता तसु संसदीय मिलिको करलार कामलाई थप बलियो बनालार विषयमा छलफल भैरेलिक। सभामुख अर्याले नेपाल एकता चीन नीतिमा कट्टर रहल तसु नेपाली जमिन चीन विरुद्ध चाल्या नैतिला स्पष्ट पार्थी। उही नेपालक विकासमा चिने कर्ते आइल सहयोगमा धन्यवाद दिती मिलिको थप काम सोलारी बान्या पर्लानमा जोड दिल रहेस। इसे आगु सभामुख अरियाल तसु अस्ट्रेलियाली संसदक सभामुख मिल्टन डिक माज पनि भेटवार्ता अख्लर लिख्छ। उयस महासभामा सहभागी अखै तान्जानियाक अरूसामा रहल सभामुख अरियाल तसु अस्ट्रेलियाली सभामुख डिक माज आज अख्ल भेटमा नेपाल तसु अस्ट्रेलिया माझ पनि साथिक नाता संसदीय मिलिकु करलार काम सहित थुप्रै विषयमा छलफल अख्ल सभामुख अरियालक सचिवालय जनाल र छिक। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले तसु विश्व बैंक समूहक अध्यक्ष अजय बाङ्गामाझ उपरोग स्तरक दुईटा पक्षिक भेटवार्ता भैरेलिक। विश्व बैंकक अध्यक्षक निम्तोमा प्रतिनिधिमण्डलक नेतृत्वकर्ती अमेरिका पुग्ल अर्थमन्त्री डाक्टर वागले तसु अध्यक्ष बाङ्गामाझ अमेरिकाक वासिङटन डिसीमा भेटवार्ता आक्ल हो। भेटमा अर्थमन्त्री वागले अझै रसुवाग भोटेको सिबाडिकबाट नाश पुग्ल भौतिक तसु आर्थिक पूर्वाधार फेरि बानालारमा बीमा तसु सामाजिक जोग्यालाई करिब 1 अर्ब अमेरिकी डलर बराबरक स्रोत खटालाबारे छलफल गर्ल ओखरक निजी सचिवालय जनाल रहेस। यसनिकै बैङ्कक अध्यक्ष बाङ्गै नेपालमा बाढी विपदकबाट अख्ल नाशमा दुःख व्यक्त गर्दै फेरि बनालार काममा विश्व बैङ्कले पार्ला सहयोग गर्ला कट्टरता जनाल रहेस। सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा तसु संचार सचिव राजेन्द्र कुमार पौडेलमाझ आर्थिक वर्ष 2083-84 लागि काम सिद्धालार सम्झौता भैरेलिक। आज मन्त्रालयमा आयोजना गर्ल कार्यक्रममा मन्त्रालय महाशाखा मुख्य तसु उय संघिक भिन्न भिन्न निकायक मुख्य लखे पनि काम सिद्धालार सम्झौता गर्ल रहेछत्। सम्झौता अनुसार मन्त्रालय तसु उय संघिक निकाय टोक्ल समय लगानी तसु गुणस्तर लक्ष्य पूरा गरेपछि संचार मन्त्री डाक्टर तिमल सिन्हा सम्झौतालाई औपचारिकता मात्र नै धरिको दिनदिने काम तसु वार्षिक लक्ष्य पाइला आधार बनाले निर्देशन दिलर छात। भने उही सुशासन तसु मानुसले सजिलो सेवा दिले जोड दिती सेवी पदाधिकारी अंशु कर्मचारीले जिम्मेवार उत्तर दे पार्ला रखेको काम गरेले अनुरोध गर्लर छात। कानुन न्याय तसु संसदीय मामिला मन्त्री सोभिता गौतमे विपदक घटनालाई केन्द्रमा धरिको कानुन बान्या पर्लार बाजिरेली। प्रतिनिधि सभाभित्र हिमालमा हावापानी फेरन्जेल प्रभाव हावापानी न्याय तसु भोटेकोसी त्रिशुली विपदकबारे संसदीय विशेष समितिक बैठकमा सारा तिन वै पाछलो समय विपदक घटना बढ्दै जैनु पनि बित्ल समय चेतावनीले गैरीकुले नै पार्ल बाजल रहेस। मन्त्री गौतमे राज्य हरेक काम कारवाहीमा विपद खतरालाई आगो धरै पर्लार उल्लेख गर्दै भोटेकोसी बाढी पाछे हेरा धर्ल मानुसक मर्ल घोषणा तसु मृत्यु दर्ता बारे कानुनी प्रक्रिया बारे उय संघिक निकायक सँगै छलफल भइधरल जानकारी दिलर छात। कृषि वन तसु पर्यावरण मन्त्री गीता चौधरी सँगै विश्व वन्यजन्तु कोष अमेरिकाको प्रतिनिधि तसु नेपालको प्रतिनिधिमाझ भेटवार्ता भइरहेको मन्त्रालयमा आज अख्ल भेटमा ओलखग

पाँच नेपालक पाछलो बाढी तसु विपद फेरि बनालार जैविक भिन्नेपन जोगालार हावापानी उत्थानशीलता वन तसु वनक जन्तु व्यवस्थापन अंशो आइलार दिनमा मिली कुकरलार कामक विषयमा छलफल अख्ल मन्त्रालय जनालर छिक। उही अवसरमा विश्व वन्यजन्तु कोष अमेरिका मुख्य कार्यकारी अधिकृत लोराय विपदक समयमा नेपाली जनता तसु सरकारसँगै कोषक सहयोग लगातार करलार विश्वास व्यक्त करला रहेस। फेटमा विपद पाछे फेरि बनालार कामसँगै पाछु समग लागि प्रकृति जोगालार हावापानी तसु विपद समुदाय उत्थानशीलता आर्थिक विकासले आगु धरेको काम करे पर्लार विषयमा दुईवटा पक्षमा सहमति भइरेली। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले बाढी प्रभावित ठाउँमा जोगलार बसलार घर तसु पूर्वाधार बनालारलाई सरकारी आगु धर्ल बाजिरहेलक। प्रतिनिधि सभाभित्र संसदीय विशेष समिति बैठकमा मन्त्री लम्साले राजमार्ग तसु पुल फेरि बनाल त्यहने बर्के बाढी सतह बुझेको जोगलार ठाउँमा बनालार कानुनी सुधार आगु बढाल जानकारी दिइल र छाट। मन्त्री लम्साले रसुवागढीले व्यापारिक सहरक रूपमा विकास गरेलै गुरु योजना ठिक भैरल बाजिरहेलक। बैठकमा सांसदलाई हावापानी उत्थानशील फेरि बनालार काम विपद पहिला तयारी तसु पहिला सूचना सिस्टम बलियो करे पर्लारमा जोड दिइल रहेस। शिक्षा तसु खेलकुद मन्त्री सस्मित पोखरेलले उपरोक शिक्षा सुधारक लागि नीतिगत तसु संरचनागत सुधारक काम चाँचारो भइरहल बाजिरहेलक। बाराक सिमरामा शिक्षा तसु खेलकुद मन्त्रालय आयोजना गर्ल उपरोक स्तरक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेले नयाँ शिक्षा ऐन बनालारसँगै राष्ट्रिय पाठ्यक्रम रूप फेरलार काम आगु बढी धर्ल जानकारी दिइल र छाट। मन्त्री पोखरेले मधेस प्रदेशक शैक्षिक अवस्था अझै कमजोर रहल उल्लेख गर्दै स्थानीय तहक वास्तविक अवस्था तसु सरोकारवालाक सुझावले आइलार नीतिमा समेटलार बाजल रहेस। सङ्घीय संसदक संसदीय सुनुवाई समिति प्रस्तावित राजदूत लखक संसदीय सुनुवाई इए असो 26-27 तसु 28 गते करलार भैरेली। समिति आज बस्ल बैठकमा सभापति बोध नारायण श्रेष्ठै असो 26-27 गते सामान्य खालक उजुरी वा प्रस्ताव पर्ल प्रस्तावित राजदूत लखक सुनवाई करलारको तयारी भइधरल जानकारी दिइल र छाट। बाँकी गहिरो खालक उजुरी पर्ल प्रस्तावित राजदूत लखक सुनवाई असोज 28 गते करलार तयारी भइधरल जानकारी दिति उपसमिति बान्या पर्लार खालक हख्नेमा दशमी पाछे सुनवाई हखलार जानकारी दिइल र छाट। नेपाली काङ्ग्रेसक 15 महाधिवेशनभित्र नयाँ कामक समितिको लागि आज नयाँ उम्मेदवारी दर्ता सुरु भइरहेली। निर्वाचन समिति राष्ट्रिय सभागृहमा उम्मेदवारी फारम दिलार तसु दर्ता प्रक्रिया सुरु गर्ल हो। मनोनयन दर्ता आगो दिनखनि 12:30 बजे सो बिहारको 4 बजेसम्म अखलार जनाल र छिक। महाधिवेशनमा 7,114 प्रतिनिधि नयाँ नेतृत्व छान्छात। काङ्ग्रेसले नयाँ विधान अनुसार केन्द्रीय कार्य समितिको आकार बढाएको 297 सदस्यीय बनाएर लिग भने पदाधिकारी संख्या पनि 14 बाटे बढाएको 26 पुराएर लिग। बागमती प्रदेशक मुख्यमन्त्री किरण थापा मगरे ज्ञापन पत्र बुझिरहेलक। सहकारी अभियानकबाटे बुझाल ज्ञापन पत्र उही आज बुझ्ल हो। सहकारी बचत फिर्ता करेरै पार्नेछ। बागमती प्रदेश सरकारसँगै बचत फिर्ता गर्दैलै माग कर्ती ज्ञापन पत्र बुझाल राष्ट्रिय सहकारी सुदृढीकरण समितिक सचिव मनोज गोपाली जानकारी दिइल र छाट। आइलार दशमी तसु तिहारसँगै छठ पर्वलाई लक्षित गरेको काभ्रेपलाञ्चोक जिल्लाको मुख्य राजमार्ग तसु संवेदनशील ठाउँमा 24 घण्टा यात्रु सहायता कोठा चार्यालय आन्ल र छिक। बिपी राजमार्ग तसु अरणीको राजमार्गभित्र बनेपा धुलीखेल पाँचखाल दोलालघाट पनौती तसु मङ्गलटारमा सहायता कोठा चालाल हो। सहायता कोठाबाटै यात्रुलाई टोक्ल भाडा दरबारे जानकारी जोगीको यात्रा गरेलाई सजिलो तसु समस्या पर्नेमा चाँडो उही बेला सहयोग गर्लार जिल्ला पुलिस कार्यालय काभ्रेक एसपी रविन कार्की जानकारी दिइल र छाट। यात्रा गर्दै ठगी कर्लार असुरक्षा वा अर्को किछु समस्या आख्नेमा नजिकै सहायता कोठा वा नेपाल पुलिसक पैसा नै पर्लार नम्बर 100 सम्पर्क गरेले पुलिसले अनुरोध गर्ल र छाट। यी वर्षक दशमीमा घर जैलार यात्रुक लागि इए असोज 23 गते सो टिकट बुकिङ खुल्ला गरिरहेली। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घक अध्यक्ष पुण्य प्रसाद सिटौला विभागक महानिर्देशक राजीव पोखरेल सहितक पदाधिकारी सहित बस्ल बैठके उसे निर्णय गर्ल हो। दशमीक समयमा राजधानीबाटै भिन्न भिन्न जिल्लामा जैलार यात्रुक चाप बढ्ला रखेको अग्रिम टिकट बुकिङ मोटरगाडी व्यवस्थापन तसु यात्रु सेवाबारे तयारीलाई प्राथमिकता दिल विभागले जनाए। दाङक देउखुरीमा बस तसो अटो एक आपसमा ठोकेको 2 जनाको ज्यान जैरेलिक भने 3 जना घाइते भइरहेला।
जिल्ला लमहिकबाट भालुवाङपट्टि जैतिकर अटो ट्रकलाई उछिनीको आगो ज्याए खोज्ते भालुवाङकबाट लमहीपट्टि आइटिकर यात्रु बोक्ल बस लमही नगरपालिका तीन मज गाउँमा एक आपसमा ठोकीको दुर्घटना अख्ल हो। दुर्घटनामा परिक प्युठानक सरुमारानी गाउँपालिका पाँच हात्ती खाल बसलार 45 वर्ष नमसरी बराल तसु 2 महिनाक छोनाटे जेनिसा सौमयी मगरक ज्यान जैल जिल्ला पुलिस कार्यालय पुलिस मुख्य एसपी दीपक श्रेष्ठ जानकारी दिलर चाट ओख्रगनसार दुर्घटनामा परेको अटो चलालार सरुमारानी गाउँपालिका पाँच पाखापानिक जित बहादुर पल्ली मगर उये गाउँ संगीता सौमयी मगर तसु 9 बहिनी गाउँपालिका 8 लुपलुङक 28 वर्ष गोपाल अधिकारी घाइते अखीको लमही अस्पतालमा स्वास्थ्य जाँच भइधर लिग। आजुलाई तनवारी भाषा समाचार सिद्धिलिक हस्त सेवा ढोक गरिनु।

हजुर, अहिले सुनायौँ उदय सोताङ, मनिला सोताङको स्वरमा रहेको आधुनिक गीत पूरण गिरीको रचनामा रहेको थियो भने नारायण ओलीको सङ्गीतमा. अब अर्को गीत राख्दैछौँ, कुन्ती मोक्तानको स्वरमा रहेको यो आधुनिक गीत बुद्धवीर लामाको रचनामा रहेको छ, शिलाबहादुर मोक्तानको सङ्गीतमा.

अहिले सुनायौँ धीरज राईको स्वरमा रहेको आधुनिक गीत। दावा तामाङको रचना रहेको थियो, धीरज राईकै सङ्गीतमा रहेको गीत राख्यो भने, धीरज राईको स्वरमा रहेको गीत राख्यो भने, अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा। रामकृष्ण ढकालको स्वरमा रहेको छ भने नवराज लम्सालको रचना रहेको छ प्रकाश गुरुङको सङ्गीतमा।

हजुर, अहिले सुनायो ध्रुवकेशीको स्वरमा रहेको आधुनिक गीत। नरेन्द्र गजमेरको रचना रहेको थियो, काजी सिंहको सङ्गीत रहेको गीत राख्यौँ भने अब अर्को गीत राख्दैछौँ। सुरज अधिकारीको स्वरमा रहेको छ, उज्जवल जेसीको रचना छ, राम भुजेलको सङ्गीतमा।

हजुर, भर्खरै सुनायौँ खेम सङ्ग्रौलाको स्वरमा रहेको आधुनिक गीत, कालीप्रसाद रिजालको रचना रहेको थियो, गणेश पराजुलीको सङ्गीतमा। अब अन्तिम गीत राख्दैछौँ, कुमार कान्छाको स्वरमा रहेको छ, एसपी कोइरालाको रचना रहेको छ, मिलन मोक्तानको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ। गीतपछि अपराह्न 4 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ, समाचारपछि उर्दू भाषाको कार्यक्रम गुलसन नेपाल सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज 23 गतेबाट टिकट बुकिङ खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो। बैठक पश्चात महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र सञ्चार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सोही अवसरमा सञ्चार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभयो। त्यस अवसरमा सञ्चार सचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्य सम्पादन सम्झौता गर्नुभएको थियो। आज मन्त्रालयमा आयोजित कार्य सम्पादन सम्झौता हस्ताक्षर तथा आदान प्रदान कार्यक्रममा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले कार्य सम्पादन सम्झौतालाई औपचारिकतामा मात्र सीमित नगरी सम्बन्धित निकायको दैनिक कार्य सम्पादन र वार्षिक लक्ष्य प्राप्तिको महत्त्वपूर्ण मार्गदर्शक दस्तावेजका रूपमा लिनुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनाको सुधारको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमारामा आज आयोजित उच्च स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइने स्पष्ट पार्नुभयो। उहाँले काठमाडौँको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने भएकाले जनप्रतिनिधि र सरकारवालाहरूसँग प्रत्यक्ष संवाद गरेर धरातलीय यथार्थ बुझ्न यो कार्यक्रम महत्त्वपूर्ण रहेको प्रष्ट पार्नुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपदद्वारा प्रभावितलाई लक्षित गरी समुन्नति कार्यक्रम अघि बढाएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरो तथा अन्य विपदबाट प्रभावित महिला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई संरक्षणदेखि पुनर्स्थापना, आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म जोड्न उक्त कार्यक्रम सुरु गरिएको हो। प्रभावित व्यक्तिको आवश्यकता, जोखिम, क्षमता र सम्भावनाका आधारमा उपयुक्त संरक्षण, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम अगाडि बढाइनेछ। गत भदौ 10 गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 2083-84 सुस्त भई 3.7% सीमित हुने विश्व बैङ्कले प्रक्षेपण गरेको छ। विश्व बैङ्कले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढङ्गले पुननिर्माणमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार पुननिर्माण तथा पुनर्स्थापनाका लागि गतिविधि सुरु भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आगामी आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% उग्लने अपेक्षा गरिएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रमा सहभागी अधिवेशन महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमरेको सङ्गठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनिया र क्यारेबियन महिला लेखकको नाम चर्चामा आएको एएफपीले जनाएको छ. पश्चिमी पुरुष लेखकको वर्चस्व रहेको भन्दै आलोचना हुँदै आएको पुरस्कारमा यसपटक विविधता देखिन सक्ने साहित्यिक समीक्षकहरूले अनुमान गरेका छन्. 18 सदस्यीय स्विडिस एकाडेमीले बिहिबार दिउँसो विजेताको नाम घोषणा गर्नेछ. हालसम्म 122 साहित्यकारले नोबेल साहित्य पुरस्कार प्राप्त गरेकोमा 18 मात्र महिला रहेका छन्. यस वर्षका विजेताले 12,00,000 अमेरिकी डलर स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नुहुनेछ. रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ. अवस्था नमस्कार.

दि रेडियो नेपालीन आङ श्रिङ लामा शेर्पाने सेरिके कि साङ्ग्युर सेनोनाङ छोक्सो डोलप्रसाद अर्यालचङ अस्ट्रेलियाली टोसोक्की छोक्सो मिल्टन डिक पर्ला थुक्थे चुङवाय अन्तर्व्यवस्थापिका सङ्घ आइपियु कि थेङ सही चिक्तङ अपचुङा सुम्की महासभाला छोक्सुक नगुब्ला अरूसाला जुनोतुप छोक्सो अर्यालताङ डिक पर्ला यम्बुतङ अस्ट्रेलिया पर्की तम्जितङ ग्यालखाप्नी पर्की सिग्डिल कोर्ला टोङ्गु चुङ्गुप सेनवाय थुक्थेतला छोक्सो अर्यालकी बोटेकुसिला वा शतक जुग्ला अस्ट्रेलियाकी क्याउ रोग्रम कोर्ला थुचिचे सु नङिन नाम गिरुवाकी जोसालेन्सी खाङरी ग्यालखाप्ला फोकु क्योन कोर्ला अस्ट्रेलियाकी रोग्रम कितुप रेवाक्या नाङसुङ तिरिम्बाला अस्ट्रेलियाकी टोसक छोक्सो कि यम्बुतङ क्यान होतुप सिथु तङ गेलखापनी पर्की तम्जिला मङरम बुजुगो छोक्ला अस्ट्रेलिया कि सुङ होतुप सुङसुङ नोरलोनपो डाक्टर स्वर्णिम मुवाकले तङ जमुलिङ बैङ्की चिखेप अजय बाङ्गा पर्ला अमेरिका कि वासिङटन डिसीला थुक्थेत चुङवाए थुक्थेतला रसुवा कि बोटेकोसी शतोक्तेमा क्युन फुकु पूर्वाधार थियो याङलुङ जोप पल्जोर सकुल याङलुङ यार्गे जोप बिमा तेजिन चिसोक सुङ्क्युप कि तोदोक्ला अमेरिकी ट्याङ्गा अरब चिक्सो कि स्रोत लगलेन किदुप कोर्ला टोङ्गु चुङ्गुप सेनवाए जमुलिङ बैङ्की चिखेप बाङ्गा कि शतोक्तेमा क्युन फुकु कोर्ला सेन्दुक्या नङिन यम्बुला रोग्रम किदु खेलेनक्या नाङवाए चिखेप बाङ्गा कि एम्बी सुङकी गोजु सिजु तङयार्गेकी लाकातुई कोडा सिकुर्की पूर्वाधारती वा जोपला डोसुङ तोङ्गिन ग्यालखाप्ला लाकाकितु ककप जोगोला सुगेप नाङसुङ तुङरा क्याने एसियाली विकास बैङ्क तङ जम्बुलिङ यार्गे छोकपाती ओताङ क्यान सिग्डिल क्याने यम्बुला डोसुङ तोङ्गु खेन्तोक नाङसुङ ठिम डिक्ठिम तेजिन चितु कोर्की लोनपो सोभिता गौतमकी रङजुङ कल्यातेवला खक्सिनपो चिने ठिम जोगो सुङय प्रतिनिधि सभा नङ्गी खाङरीला नाम गिरो कि क्योन जलवायु न्याय तङ बोटेकोसी त्रिशुली रङजुङ कले कुर्की मिक्सल छोपी छोकदुला सुङलप्नगिन रङजुङ कल्यातीय फरिन गल्सिनाङ गोमी कल्यातीतेमा लोबजुङकी माथुपु सुङसुङ लोनपो गौतमकी ठिम जोबला तिरङ मिदा क्याने ग्यालखापकी लाका तेरिला रङजुङ कल्यातेमा उङथोपु क्योनला खाक्सन पोसी गोला सुगेप नाङसुङ बोटेकोसी शोतोकला स्योर्ने तोरुप तिवाला नासा गुलुप गोसना किदुप तङ मृत्यु दर्ता कोर्की ठिमकी कोर्ला ठिम लोनखाङकी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टडिक प्राधिकरण तङ क्यान टोङ्गु कि होतुप ख्यान्तोक नाङसुङ लोनपो गौतम कि सेतुप नाङसिन रङजुङ कले जुक्ला राहत मौसम पूर्वानुमान जुक्टुन सङमेन्तीवाला जोलमु जोप तेजिन खाङबी मि नासा गोलुप्याज तुई सुङक्युप कि कोर्ला ठिम लोनखाङकी लाका कि होतुप सुङसुङ ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमिल सिनाकी बोटेकोसी शतोक्तेमा क्योन फोकु नुवाकोटकी मितिओताङ क्यान टोङ्गु क्यानाङवाए लोनपो तिमिल सिनाकी शतोक्तेमा क्योन फोकु मितिओताङ क्यान टोङ्गु क्यानाङिन शतोक्तेमा क्योन फोकु राहतकी नेताङ याङलुङ टडिक्योगो पूर्वाधारती ओताङ सर्क्याक जोगो पूर्वाधारती कोर्ला ख्यान्थोक लानाङगुभिन टोङ्गु किरिमाला त्याकी मितु क्योन फोकु तङ लामताङ साम्बाकी जोसालेन्सी मितिओ फार्सु डोब्ला कले चुङ्गु सुङिन सर्क्याक बेली ब्रिज तङ साम्बा जोगो तङ जुक्थम्बा सेकी तोन्दोकला मोटरेबल साम्बा जोगौ घोषणा क्याउ राहत कि ट्याङ्गा सर्क्याक तिर्गौ सुङ्क्यो पोतुप देतुप दासा टडिकिगो ताङ क्योन फोकु पूर्वाधारती याङलुङ जोगौला सुवाज्याङ वाय तुङराङ क्याने त्याकी मितु शतोकी जोसालेन्सी पापा आमा नासा गुलुप प्याजाती होला लोबजुङ ठोतेन ताङ सुङ्क्योप कि तोन्दोकला मिक्सल टडिकिगो सुवाज्याङ वाय तिरिम्बाला लोनपो तिमिल सिना कि क्योन फोकु मितिओला राहत याङलुङ टडिक ताङ पुनर्निर्माण कि लाकालाक सुङ्की खक्सन पोच्यु सुङसुङ तुङराङ क्याने राहत कि छर्सितिवाङ मुरङ देन्दु क्योन फोकुती थो तेन तेन क्याने राहत तङ याङलुङ टडिकी ल्यारिम गोजुतुप ख्यान्थोक नाङसुङ नाङसित लोनपो सुदन गुरुङकी नाङसित लोनखाङ तङ डेलो तुप छोकपी नङ्गी लेन्थ्यो तङ तम्यथ्यो पाङ्ला खेपेल किटुप मिथ्यो तङ छोकपातिवाला ठिम तोङ्गुप सुङवाए लोनपो गुरुङकी सामाजिक सञ्जाल फेसबुकतेमा नाङसित लोनखाङ तङ डेलो तुप छोकपी कुसप तङ ल्याचतपति कोसाकी ल्यागेन जेने छोकपी नङ्गी लेन खक्सेन पोथ्यो पाङ्ला देन्दुप लुक्सोला तुसोरिङ बुने जुन यामसिप किउ ख्यान्तोक नाङसुङ गेलखापकी लेन खक्सेन पोथ्यो गेर्की टोङबा मिदा क्याने सुङकी ल्यागेन ताङ टोङबा इन्दुप सुङिन कोसाकी सुक लेप्सिनाङ ती लेन त्यो काङ थेप्चे थोकु वङसा सुलङ मेथुप सुङसुङ लेन टिक्पेसनाङ टिक्पेकी सङ लाका मेलाक्पा त्यो गेकुला ताङ न्याम्सिपकी लाका त्यो गोजु दुब्ला ताङ जुक्थाम्बाला वङथोपु घटना त्यो कोर्ला तामिया ट्याङबु चचे दुब्ला खाक्सेन पो ताङ फेन्सेन पो उङ्गुप लोनपो गुरुङकी खेन्तोक नाङसुङ
सिग्याल लोनपो सिसिर खनाल कि न्यामडुल ग्याल्खाप सोक्पी नाम ग्युरो कोर्की महासन्धि कि ताउङ्गुप थेङ सुम्चु सुवाची कि लेन्जुम कोप 31 कि निमा गमाला टुवालु कि ग्यालसाला कोडी क्याउ थोरिम स्तर कि प्री कोप लिडर्स इभेन्टला एमबी कुसप्तुई गोठित कि आरिङ सक्सुक नाङ वे ल्यारिमला लोनपो खनाल कि नाम ग्युरो कि जोसलेन्सी खाङरी सकुल कि ग्याल्खाप तेवला खेलुप कले कोर्ला एमबी छोक्ने सुङ्ला ज्याक्नाङुप सेन वे लोनपो खनाल कि नाम ग्युरो तेमा क्योन फुकु ग्याल्खाप कि पिर्मी कोर तेवला जम्बुलिङ मन कि खक्सन बोजी गोला सुगेप नाङवाए सिगाल लोनपो खनाल कि टुवालु कि सिलोन फेलेटी तेओ टोङ्गा कि सिलोन लर्ट फाका फानुवा तङ मौरिसास कि सिङजिन धरमवीर गोखालु तङ क्यान थुक्टेत क्या नाङवाए थुक्टेतला जलवायु अनुकूलन जलवायु वित्त तङ नाम गिरो तेमा फोकु क्योन तङ खाङरी सकुल कि ग्यालखप तेओला वुदुप कले कोर्ला टोङ्गु जोङ्गु सेनवाए लोनपो खनाल कि खाकी चाङबुतियो सितु खाकी सोतियो ककु तङ ग्याम सोतियो ग्याछा डोइ वुदुप न्याताङ कोर्ला सु नङिन नाम गिरो कि कोर्ला जमुलिङ मन्स कि खेलेन कि गु सुङसुङ तिरिमाला एम्बी कुसप्तु टुवालु कि ग्याम्सो ग्याछा डब्रिमाला तिकि क्योन युङमो जपला टुवालु कि लगलेन क्याउ तटीय इन्जिनियरिङ तङ याम्बा थाप दुई कोर्ला याम्सिप क्या नङ्गु सेनवाए लोबजुङ तेजिन सिरमु लोनपो सस्मित पोखरेल कि थोरिम लोबजुङ यार्गे कि तन्दोकला सुङकी हुर्ता क्याने लागा कि ओतुप सुङवाए लोबजुङ तेजिन सिरमु लोनखाङकी सिमाराला कोडी क्याउ थोरिम स्तर कि टोङ्गु ल्यारिमला सुङलप नगिन लोनपो पोखरेल कि ऐन सम्बाताङ क्यान ग्यालियोङ पाठ्यक्रम जप लाका सङ गोसु ख्यान्तोक नाङसुङ लोनपो पोखरेल कि मधेस प्रदेश कि लोबजुङ न्याताङला यार्गे जपला ड्यालो उतुप स्थानीय तहतङ ड्यालो उतुप मितुई टोङ्गुला त जप सिचुला जोकु ख्यान्तोक नाङसुङ लोनपो पोखरेल कि मधेस प्रदेश माध्यमिक तह सेक्ला युङसोकला शैक्षिक जम्बुलिङ स्तरकी लोप्टा जब क्याने लाका कि हो तुप ख्यान्तोक नाङसुङ तुक्राङ क्याने सिटिबिटी तङ नर्सिङ लोबजुङला थोङ्गु कले तङ कोटा कोर्की कले ठिम सम्बातेमा मेता जबसाङ लोनपो पोखरेल कि ख्यान्तोक नाङसुङ

Tukrang kya ne thuk thetla lon po saudari ki shotok tang tukpi tema sashing lotok tang na thung sakula phoku kyon korla khyantok nangin nam gyurola khakshin posigo sung sung. काठमाडौँ महानगरपालिका वडा आङजिकी सशिङ रोपनी सैजिक तङ चिङी सार्वजनिक सिङ एमबी सुङकी मिङला दाखिला चुङवाय सुङ तेजिन सार्वजनिक सशिङ यामसिप तेजिन सुङक्योप कोर्की रावल आयोगकी विक्रम लोङी तोङ अप्सुङाङीकी प्रतिवेदन लकलेनकी टुप्रिमाला भूमि प्रशासन ल्याखुङ डिली बजारकी ती सशिङ एमबी सुङकी मिङला कायम क्याउ सेनवाय रावल आयोगकी प्रतिवेदनकी गेरकी सकुल तङ मितुई मिङला दर्ता चुङ्गु सुङकी सशिङ दियो सुङक्योप कि तुब्ला सुङला टोङ्गु बिन्दु सेनवाय तिसो रिङ्बु तिङला ती प्रतिवेदन लगलेन कितुब्रिम्बाला लोनखाङकी सुङकी ससिङ तिय सुङक्योप कितुब्लाका गोजु ससिङ टडिक तेजिन सहकारी लोनपो प्रतिभा रावलकी टुङ्गी खाङकी सेतुबिन सुङकी रावल आयोगकी प्रतिवेदनला ओतुप याम्बा ससिङ तुई कोर्लासङ याम्सिपकी ओतुप सेनवाए नेपाली काङ्ग्रेसकी थेङच्याङी सक्सन किरिमाला आरिङ बन्द सत्र छुनोतुप सेनवाए दाङ्ने जुन गोजु बन्द सत्रलाई छोक्सो गगन कुमार थापा छोक्सो सोनपा विश्वप्रकाश शर्मा महामन्त्री गुरुराज घिमिरे तङ मूल नेर्पा उमेश श्रेष्ठकी प्रतिवेदन कोर्ला टोङ्गु कितुप्ला लुनोतुप सेनवाए दिसिनाङ गोमाला महामन्त्री प्रदीप पौडेलकी जाक्नाङ्गुप संशोधित विधान थाक्चो चुङ्गुप ताङ ती विधान नङसिनराङ ओदेम कितुप्लाका गोसु सेनवाए सक्चेन टडिक सोक्पी ग्याजिन्पा सुरेश रास आचार्यकी सेतुप नङसिन प्रतिवेदन कोर्ला टोङ्गु जुग्ला छोक्सो छोक्सो सोनपा महामन्त्री ताङ मूल नेर्पाकी प्रतिवेदन थाक्चो कितुप सेनवाए अन्नपूर्ण डोप लाम्ला खेलुप थोराङला पासला छ्याउ खा धने याङलुङ लामजिङक्याङ क्याउ सेनवाए मुक्तिनाथ सखाङ एसोसिएसनकी हुर्ताकला मिराङी सुकी दाङ खा दसीमा लाम्ला युकु मितिओला झोलामुचुङ्गुप सेनवाए असोस लाकी गते ज्ञानेजुन गते चितामासे खा बङ्गी गेप्सीमा थोराङला पास डोप लाम बन्द गर्ने ती जिकुरला वाउ मितिओला कलेचुङ्गुप सेनवाए लामपेसीमा थोराङला तेमा मुक्तिनाथ उङ्गुप मितिओला झोलामुचुङ्गुप सेनवाए रेडियो नेपालले आरिङकी सेरी केला साङ्गिर डुप्सुङ तुझिसे

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा पुष्परत्न वज्राचार्य, सँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्. प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले विपदबाट प्रभावित नागरिकलाई राज्य उनीहरूको साथमा छ भन्ने अनुभूति दिलाउनुपर्ने बताउनु भएको छ. समितिको आज बसेको बैठकमा उहाँले विशेष गरी दसैँ तिहार लगायत चाडपर्व नजिकै गएको अवस्थामा विपदबाट परिवार र सर्वस्व गुमाएका नागरिकलाई तत्काल राहत, स्वास्थ्य तथा अन्य आवश्यक सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो. सभापति पराजुलीले समितिको जिम्मेवारी विपदका विषयमा प्रतिवेदन तयार पार्नुमा मात्र सीमित नभएको बताउनुभयो. उहाँले तत्काल राहत तथा पुनर्स्थापनाका कामसँगै भविष्यमा यस्ता विपदसँग जुझ्न सक्ने क्षमता विकासका लागि आवश्यक सुझाव र कार्ययोजना तयार गर्नुपर्ने बताउनुभयो. पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताउनु भएको छ. हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिनुभयो. मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको बाटो पनि सञ्चालनमा ल्याइसकिएको जानकारी दिनुभयो. शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ. शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमारामा आज आयोजित उच्च स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको स्पष्ट पार्नुभयो. उहाँले काठमाडौँको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने भएकाले जनप्रतिनिधि र सरकारवालाहरूसँग प्रत्यक्ष संवाद गरेर धरातलीय यथार्थ बुझ्न यो कार्यक्रम महत्त्वपूर्ण भएको प्रष्ट पार्नुभयो. सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ. कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो. किसान सूचीकरण कार्य पुरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर सञ्जीव पण्डितले जानकारी दिनुभयो. परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बिमा, अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रिकरण, प्रविधि हस्तान्तरण, सहुलियत पूर्ण कृषि कर्जा तथा अन्य लक्षित कृषि सेवासँग प्रदान गरिने जनाइएको छ. केन्द्रले वास्तविक किसानको पहिचानका लागि सबै स्थानीय तहसँग समन्वय गरेको छ. किसानको खेतीयोग्य भूमि, सिँचाइ, बाली तथा पशुपक्षी उत्पादन, कृषि व्यवसाय लगायतको तथ्याङ्क सङ्कलनका आधारमा उनीहरूलाई सूचीकृत कार्य पनि सञ्चालन भइरहेको छ. गत भदौ 10 गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 2083-84 सुस्त भई 3.7% सीमित हुने विश्व बैङ्कले प्रक्षेपण गरेको छ. विश्व बैङ्कले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढङ्गले पुननिर्माणमा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ. रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार. अब एकैछिन विज्ञापन.

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। बेल्जियमका वैज्ञानिक फ्रान्सिस हालजेनले उच्च ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्युब न्युट्रिनो वेधशालामा पुर्याउनु भएको योगदानका लागि यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको छ। रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले आज स्टकहोममा पुरस्कार घोषणा गरेको हो। 82 वर्षीय हालजेन अमेरिकाको विस्किन्स म्याडिसन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ। उच्च ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन् उहाँको अनुसन्धान तथा आइस क्युब न्युट्रिनो वेधशालामा पुर्याउनु भएको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान र अध्ययनमा महत्त्वपूर्ण आधार तयार गरेको छ। यस वर्षको नोबेल पुरस्कारको रकम 1,20,00,000 स्विडिस क्रोनर रहेको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

लसो फ्याफुल्ला तिनी मन्जुश्री सम्मत 2862 तालु मेनिङ नाला छेपाङ हिचुई सिङ्घा विक्रम सम्मत 2083 साल असोज लाला छेपाङ हिचुई मिरे मङ्गलबार छु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरी राङ्द डेनमुला ङा सूर्य मोक्तान दिम्लोन सुधन गुरुङसे दिम्लोन खाङ थेन लोन खाङ ङामला बेना निकायका देला गोप्य थिएन संवेदनशील सूचना कदे स्यान बि थिएन निकाय द दोन लबा भूमिदा ठिम अनुसार ला कारबाही लसेल मुला विशेष संक्षेप मुला दिम्लोन गुरुङसे दिम्लोन खाङ थेन लोन खाङ ङामला लोलोलो निकायका देला जिम्मेवारी पुइबा दानपो थिएन कर्मचारी कदे से राङला दानला आधारी मिले शिशु तैनन फिर्काप दोन लबा अथवा गोप्य थिएन संवेदनशील सूचना द फिर्काप दोन लबा कदे दा राङ से 86 टिप मुला विशेष संक्षेप मुला दिम्लोन गुरुङसे युल्लान संवेदनशील सूचना द खाजी बैनन दान सेलामा सूचना ला पहुँच्री मुबा मिसे थेदा फिर्काप दोन लामा याङताम थेदा आरे बिसेनुन सुनसुबान युल्से पिनमा गोपनीयता लतामदा सेसी सेसी विश्वासघात लाबा खाल्दमादान थेदा आख्ला सेला थेन्थेराङमा मिता ठिम अनुसार कोङमा कारबाही लासेला मलाई बिसेनुन सुनसुब मलाई सूचना थिएन संसार भ्रोन डाक्टर विक्रम तिमल सिन्हा थिएन संसार भ्रोन खाङला लुन्छेन राजेन्द्र कुमार पौडेललाई गुङ्री नोर्दिङ 2083-84 सेङदोबा गेखोर गदेला गे सम्पादन सम्झौतालाई बबुला चुनङ ताङरी संसार लुन्छेन पौडेल थिएन भ्रोन खाङ नाङला लोलोलो निकाय गदेला ग्रेन्टपो थिएन महाशाखाला ग्रेन्टपोका दिसेन हुन् गे सम्पादन सम्झौतालाई बबुला संसार लुन्छेन पौडेल थिएन नेपाल दूरसञ्चार प्राधिकरणलाई चोहो अर्जुन घिमिरे नेपाल टेलिकमला प्रबन्ध निर्देशक संगीता पहाडी अरियाल सुरक्षण मुद्रण केन्द्रलाई कार्यकारी निर्देशक देवराज ढुङ्गाडा राष्ट्रिय समाचार समितिलाई महाप्रबन्धक सन्दीप राई सार्वजनिक सेवा प्रसारण संस्थालाई गेतेनमा चोहो उर्वशी बस्न्यात गोर्खापत्र संस्थानलाई महाप्रबन्धक हिमत बहादुर रावल थिएन विज्ञापन बोर्डलाई चोहो सन्तोष श्रेष्ठ छ गे सम्पादन सम्झौतारी याइग्ला शुभमला तिनी ब्लोन खाङ्रिसेङमा गे सम्पादन सम्झौतारी याइग्लाबा गेखोरीले मतान शुभान संसार ब्लोन डाक्टर तिमल सिन्हासे गे सम्पादन सम्झौता त औपचारिकता रिचकन सीमित आथान्ना सम्बन्धित निकायसे रेधाङसे लादोबा गे थिएन दिङ्गिक नागरी लादोबा गे लाबारी छुदा ग्यामहुनमा ग्रेन दस्तावेजलाई रूपरेखिनमारी खामदोला विशेष संक्षेप मला चोपेमा यहाँ छ निभ भदौलाला सोमकुनु काइब्लोन बालेन्द्र शाह थिएन संचार ब्लोन डाक्टर विक्रम तिमल सिन्हालाई घुङ्री नोर्दिङ 2083-84 रिसङ्गदेउबा गे सम्पादन सम्झौताला शिवमबा चुरानुलासी नुवाकोट थुम नम्बर गिक प्रतिनिधि सभालाई मुल्मी सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमल सिन्हासे रसुवाजुङला भोटेको सिकान्दिरी निभ भदौलालाई चुई कुनु खापा भालसे प्रभावित थापा नुवाकोट जोङला लोलोलो पालिकालाई हिर्बाका देथेन काठुइलासी थेनिकादेला समस्या गुनासो माग थिएन सुझाव त किन्छु बमला संसार प्रण डाक्टर तिमल सिन्हासे भाल प्रभावित हिर्बाका देथेन काठुइलासीमान भालसे तानालाबा क्षति राहत बोलाबाला अवस्था पुनर्स्थापना पुननिर्माणलाई गे थिएन दान्दे पाइन्नन् छोदोबा पूर्वाधारका देला तामरिनन् जानकारी किन्छु बमला पूर्वाधार विकास ब्लोन सुनिल लम्सालसे राजमार्ग थिन चामका देशोमा ग्रेन ग्रेन भालसे ब्योङ्ने लबारी आखाम्बा ताम्ला अध्ययन लसे सुरक्षित ग्लारी पूर्वाधार सुबारी छ ठिम सुबन मुला विशेष संक्षेप मुला प्रतिनिधि सभालाई झ्युमरी जलवायु पोल प्रभाव जलवायु न्याय थिएन भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिलाई तिनी टिप चिसाङले मतान सुबान ब्लोन लम्सालसे भाल थिन विपदसे प्रभावित तनलाबा थुम्ला पूर्वाधार सुबाजला छ्याम्रे प्रभावित हुल्बदा सुरक्षित शोभा ताम्रे सरकारसे दान्दे गेलाबन खापमुला विषय सुङ्क्षेपा हिन्ना चुरानुलासी ठिम न्याय थिएन संसदीय मामिला ब्लुन सोभिता गौतमसे विपत्ला घटना द मियोरी थान्से दान्दे ठिम सोपारी बाङ्ला पनि खापमुला विषय सुङ्क्षेपमुला प्रतिनिधि सभालाई ज्योमरी जलवायु पोला प्रभाव जलवायु न्याय थिएन भोटेकोसी त्रिशुली विपद सम्बन्धीलाई संसदीय विशेष समितिलाई तिनीटी बच्ची साङ्री सांसद गदे सिङ्गे प्रश्नलाई जवाब दुन छुबान ब्लुन गौतमसे विपत्ला घटना गदे लेबन खापमुसाइनन् निभ दुई रिपिनमा चेतावनी दा महत्त्व पिनमा रे आखाममा ग्रिन ग्रेन घटना नागादे तामन खापमुला विषय सुङ्सुबा हिन्ना ब्लुन गौतम से ठिम सोभा दुई रि चेक्के नातना युल्ला बेनन गेलाबा ग्लारी विपतला ताम्दा मियोरी थान्से गेलाबारी खाम्तोला विषय नन सुङ्सुबा मुला चिसाङ्री सांसद गदेसे भोटेकोसी गान्धेरी खापा भाल प्रभावित गदेता योनाबेमा योना राहत बोलाबारी पुनर्स्थापनालाबारी माभा मिला दिन थेमेदा ठिम थेन टाङ्गाला सुविधा पिनमारी थिएन खाबारी विपत्से तिलैनु लबारे आखाम्बा पूर्वाधार सोसी पिनमारी सरकारलाई ध्यान छेङ्गला बमुला
श्यार थिएन क्लाङमा ब्लोन सस्मित पोखरेल छे उच्च शिक्षा त ज्याब सोबारी खाम्बा ठिम थिएन संरचना दा ज्याब सोबारी दान्देला सरकार से बाङ्ला बन खाब मला बिसे सुङ्सियो बमला श्यार थिएन क्लाङमा ब्लोन खाङ से सिमरारी सेङमा ग्रेन स्तरीय काठी गेखोरी लेङमा थान्छिपान ब्लोन पोखरेल छे छा ठिम सोसी राष्ट्रिय पाठ्यक्रम सोबारी बाङ्ला सेला मला बिसे सुङ्सियो बहिना ब्लोन पोखरेल छे तारेम खाबारेरी याम्बोला कोठनागरी चकेन्टी से ठिम सोमा नाम्सा नाम्सारी तो बसे गते छुट तबारी खाम्बा से जनप्रतिनिधि थिएन सरोकार थानमा गते थिएन प्रत्यक्ष काठुइला से पाठ्यक्रम सोसेल मुला बेसिन सुङ्सियो बमुला नेपाली काङ्ग्रेसलाई चुइसे घाँछ ग्रेनवाललाई तिनी सोम्छ रेकुनु सेङमा बन्द सत्र थुम्ब मला बन्द सत्री जुदा टिपेन गान्छुगु बन्द सत्री बोकिनमा ग्रेनवाल मुल्मी गदेसे चोहो गगन कुमार थापासे थान्छुमा राष्ट्रिय पुनर्जागरण थिएन समुन्नतिला ग्लेठिम प्रस्ताव र चोहो विश्वप्रकाश शर्मासे थान्छुमा ग्लेठिम रिमठिम थिएन दुई अनुसारलाई पोसे कापान खापा जिम्मेवारी सम्बन्धीलाई समसामयिक प्रस्ताव ग्रेन लोन्चेन गुरुराज घिमिरे सेथान्छुमा सङ्गठन सम्बन्धीलाई प्रतिवेदन थिएन नोर्चोहो उमेश श्रेष्ठ सेथानमा नोर प्रतिवेदन नफेरि काठुइला बमुबा विषय ग्रेन वाल व्यवस्थापन समितिलाई थुदमुन सुरेश राज आचार्य से सुङ्सियो बमुला सुङ्गुन डोलप्रसाद अरियाल थिएन अस्ट्रेलियाली संसदलाई सुङ्गुन मिल्टन डिक रूपता से लिङ्गमला छु बमुला अन्तर्व्यवस्थापिका सङ्घ आइपियुलाई ग्यारजगेक घाँचुसे सोम्छ ग्रेनवालले बोकिन मारी तान्जेनियारी दोषीबा सुङ्गुन अरियाल थिएन अस्ट्रेलियाली सुङ्गुन डिक रूप्तमा नेपाल थिएन अस्ट्रेलिया गुङला ब्रेल्बा संसदीय ग्रेखोरला छ्याम्रे लामन ताम्रे काठुइला बमुबा विषय सुङ्गुन अरियाललाई लोनखाङसे पाङमा हिन्ना रोङसाब्लोन शिशिर खनालसे संयुक्त राष्ट्रसङ्घीय जलवायु पो सम्बन्धीलाई संरचना महासन्धि युएनएफसिसिसीलाई सेङमान मुबा सोमचुइसे गिक्सा वाल कोप 31 डे बोकिनमा ताङ्री टुभालुला ग्याल्सा फुना फुतिरी सेङमा ग्रेन स्तरीय प्री कोप लिडर्स इभेन्ट्री नेपाली मूल विगतला गोबाङलाबान बोकिन्छु बमुला ग्रेन स्तरीय गेखोरी लोलोलोलो युल्ला ग्रेन पो सरकारलाई ग्रेन पो थिएन थेरी दोबा गोबन गदे थिएन छ्याम्रन बोकिन्छु बा ब्लोन खनाल से जोमो थिएन जाजा टापु गदेरी विकास तापन मुबा युल गदेरी जलवायु पोसे ठुङ्नलाबा चुनौती थिएन प्राथमिकतालाई थाम्री राङ्ला लिङ्बो थान्छु बमुबा चुपाल्छेला दसैँरी दिब्री निभाएका दिँदा विशेष चुनाउन असोजलाई घिचिसे सोम कुनु हेन्से टिकट बुकिङ ठङ्छेला ताप मुला यातायात व्यवस्था विभागले तिनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई चोहो पुण्य प्रसाद सिटौला विभागलाई महानिर्देशक राजीव पोखरेललाई छ्याम्री स्यान दानपोगादेला चिसाङसे टिकट बुकिङ ठङ्बा निर्णयलाई बहिन्न चिसाङले छ महानिर्देशक पोखरेलसे दसैँरी दिनेबारी सजिलो सुरक्षित थिएन व्यवस्थितलाई चाहिँ खाबानी बारी खाम्बा सोबारी चुनाउन असोजलालाई घिचुसे सोम कुनु हेन्से टिकट बुकिङ ठङ्सेला मलाई विषय सुङ्सियो हेर्न चुनाउनुलाई चाहिँ खाबन मुबा ग्रेन ग्रेन प्रिभागते दसैँ तिहार थिएन छर द च्यासी काभ्रे जोङ्री मुबा ग्रेन ग्रेन राजमार्ग थिएन संवेदनशील ग्लागादेरी घिचुसे ब्लिनुन घन्टा ग्याम्री बाबा मिता तोबा रोलाबा कक्षे सेङबा मुला बिपी थिएन अरणीको राजमार्ग रङमा ग्रेन ग्रेन सडक ग्याम्ला चोक बनेपा धुलीखेल पाँचखाल दोला

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ बीबीसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो।
1: नमस्कार, म सञ्जय ढकाल
2: र म प्रतीक्षा खनालको
1: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढी प्रभावितहरूलाई स्वास्थ्यकर र पोषिलो खानेकुराका कस्ता विकल्प छन् भन्ने बारे कुरा गर्छौँ।
3: त्यो चौचौमा पनि प्रोटिनयुक्त खानेकुराहरू मिसाएर तरकारीहरूमा जस्तो प्याज बोल्यो एउटा धनियाँहरू राखेर पकाएर खुवाउँदाखेरि चाहिँ जुन त्यसको असरहरू छ त्यसलाई चाहिँ हामीले न्यून गर्न सक्छौँ।
2: लामो समय पढाइ छुटेका बालबालिकालाई नियमित पठन पाठनमा सामेल गराउन कस्ता चुनौती,
4: कहाँ बस्ने, के खाने, ती समस्याहरूले पनि विद्यालय फर्किन समस्या परिरहेको मैले देखेको छु।
1: र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू।
2: भोटेकोशी त्रिशुली बाढीले विस्थापितहरू बसेका अस्थायी शिविरमा राहत लिएर जानेहरूले धेरै परिमाणमा चाउचाउ बिस्कुट जस्ता खानेकुरा लगिरहँदा उनीहरूले त्यसैबाट भोक मेटिरहेको देखियो। तर नियमित जसो चाउचाउ र बिस्कुट जस्ता प्याकेटका खानेकुरा खाँदा स्वास्थ्यलाई आवश्यक पोषण नपुग्ने र असर पर्ने पोषणविदहरू बताउँछन्। बाढी प्रभावितलाई चाउचाउ र बिस्कुटको विकल्पमा स्वस्थकर र पोषिलो कस्ता खानेकुरा दिन सकिन्छ, त्यसका लागि सरकारले के गर्न सक्छ भन्ने विषयमा पोषणविद कविता महर्जनलाई साथी सागर बुढाथोकीले सोधेका छन्।
3: सर्टेन टाइमलाई युज गर्छौँ भने खासै फरक नपर्ला, तर लङ टर्ममा हामीले चाहिँ महिनौ दिनसम्म चौचौ मात्र खाने, बिस्किट मात्र खाने हो भने हामीले चाहिँ जति पनि चाहिँ न्युट्रिसनको कुराहरू गर्छौँ त्यो चाहिँ ठ्याक्क नेगेटिभ आस्पेक्टमा जाने भएको भएर, या चाहिँ हामीले नुनको मात्रा चिलोको मात्रा बढ्ने भन्छौँ, पाचनसँग आउने समस्याहरू यो चाहिँ आउँछ नै। त्यही भएर अहिले केही समयको लागि हामीले चलाउनु त्यो बेग्लै कुरा भयो आवश्यकताको फुलफिल गर्नको लागि। त्यही भएर चाहिँ नेपाल सरकारले जबसम्म पोषणविदहरू राखेर कार्यक्रम सञ्चालन गर्न सक्दैनौँ तबसम्म यो समस्यालाई चाहिँ हामीले न्यूनीकरण गर्न चाहिँ सक्दैनौँ।
5: बाढी प्रभावित भएर अस्थायी शिविरमा जो बसिरहनु भएको छ नि उहाँहरूलाई चाहिँ यो दिनौँ जसो, नियमित जसो, दीर्घकालीन जसो, लामो समय जसो चाहिँ जङ्कफुटबाट कसरी बचाउने त?
3: त्यहाँको अवस्था देख्दाखेरि मलाई कस्तो अनुभव भयो भन्दाखेरि जुन दाल भात तरकारी उहाँहरूले मेसमा खुवाइरहनु भएको छ त्यो चाहिँ दुई साग चाहिँ मजाले खाइरहनु भएको छ। मेन हामीलाई समस्या भनेकै दिउँसोको खाजाको देखेँ कि मैले, त्यो चौचौमा पनि प्रोटिनयुक्त खानेकुराहरू मिसाएर तरकारीहरूमा जस्तो प्याज बोल्यो एउटा धनियाँहरू राखेर त्यसलाई काँचो नखुवाइकन पकाएर खुवाउँदाखेरि चाहिँ जुन त्यसको असरहरू छ त्यसलाई चाहिँ हामीले न्यून गर्न सक्छौँ। अब यसको अल्टरनेटिभमा भनेको हामीले अहिले बाढी पीडितको लागि चाहिँ पकाउने ठाउँ जसरी खाना पकाउने ठाउँ दियौँ खाजालाई पनि त्यसरी नै व्यवस्थापन गर्न चाहिँ सकिन्छ। जस्तो चिउरा, अन्डा, गेडागुडी, तरकारी, त्यो हामीलाई दस्तरी भेराइटी चाहिएन, एउटै तरकारीमा पनि सबै खाद्य समूह मिलाएर खुवायौँ भने एकै थरी मात्रै खाना खुवाउँदाखेरि पनि त्यसलाई फरक पर्दैन।
5: यस्तो बेला चाहिँ उहाँहरूलाई पोषिलो, स्वस्थकर र सुरक्षित खाना उपलब्ध गराउन चुनौती हुन्छ पनि भनिन्छ, त्यो कसरी उपलब्ध गराउने? यो चाउचाउ बिस्कुट जस्ता जङ्क फुडको विकल्प चाहिँ के हुन सक्लान्?
3: जुन खाजा खुवाउने टिम हुन्छ उहाँ टिमहरू नै बसेर चाहिँ त्यो खाजाको पनि व्यवस्थापन गर्नु पर्यो के, चिउरा बनाउने हो कि हलुवा बनाउने हो कि हामीले चाहिँ उसको पानी रोटी बनाउने हो कि, जुन एउटै भाँडामा पनि हामीले चाहिँ कम्प्लिट न्युट्रिसन दिन सक्छौँ होइन, त्यो विपद व्यवस्थापनको प्रोग्रामभित्र चाहिँ रेसिपीहरू, मेनु प्लानिङहरू, न्युट्रिसनिस्ट राखेर काम गर्नुभयो भने चाहिँ यसलाई हामीले बिस्किट र चाउचाउको जुन अहिले खपत भइरहेको छ त्यसलाई चाहिँ हामीले न्यूनीकरण गर्न सक्छौँ।
5: धेरै जसो ठाउँमा, धेरै जसो चाहिँ अस्थायी शिविरमा चाहिँ चाउचाउ बिस्कुट जस्ता खाने खाजाहरू चाहिँ किन खपत भइरहेछ भन्दा राहत लिएर जानेहरूले चाहिँ एकदम धेरै नै त्यो लगिदिनु भएको छ। यो राहत लिएर जानेहरूलाई चाहिँ यस्ता अस्वस्थकर, अलिकति भनौँ न स्वास्थ्यमा धेरै खाँदा स्वास्थ्यमा असर गर्ने खानेकुरा लैजान चाहिँ कसरी निरुत्साहित गर्ने होला?
3: तपाईँ अहिले चाहिँ राहत दिन जानुहुन्छ भने तपाईँको फर्स्ट माइन्डमै त्यही आउँछ, सबभन्दा सजिलो लग्न बित्तिकै चाहिँ कन्ज्युम गर्न नपर्ने खाना हामीले केही दिन चाहिँ स्टोर गर्न सक्ने भयो भने अल्टरनेटिभमा के आउँछ त तपाईँको, एउटा त्यो भनेपछि अर्को फाइनेन्सियली कुरा आउँछ। बिस्किट चौचौ चाहिँ हामीले 100-150 किन्न सक्छौँ भने अर्को तपाईँले पोसिलो खानेकुरा त्यसको अल्टरनेटिभ खोज्नुभयो भने 500-600 पर्नुहुन्छ नि। अभियसली तपाईँले चाहिँ चौचौ र बिस्किटै छान्नुहुन्छ नि, त्यो चिजलाई अब चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एउटा चाहिँ च्यालेन्जिङ नै छ। अब भोकभोके राख्ने कि उहाँलाई त्यो भए पनि खान दिने, त्यही भएर चाहिँ यो राहतको लागि इन्डिभिजुअली लैजाने भनेको आफूले लैजाने भन्दा पनि बरु समूह मिलाएर चाहिँ उहाँहरूलाई चाहिँ आवश्यकता के छ ग्रुप ग्रुप मिलेर बरु एकै ठाउँमा चाहिँ

0: बल्क अमाउन्टमा उठाएर चाहिँ बरु सहयोग गर्न सक्यो उहाँहरूलाई।
1: स्थानीय सरकार तथा राज्यले के गर्नु पर्ला, यसमा उहाँहरूको भूमिका चाहिँ के हुन सक्ला?
0: यसमा अहिले हामीले उमेर भनेको हाम्रो वयस्क मात्रै छ भन्ने छैन, गर्भवती महिलादेखि चाहिँ वृद्ध वृद्ध आमाहरू नै हुनुहुन्छ भनेको, त्यो सबैको न्युट्रिसन म्यानेज गर्नु भनेको चाहिँ च्यालेन्जिङ नै छ नि हामीले मेचमा गर्दाखेरि। त्यही भएर जसलाई चाहिँ प्रपर न्युट्रिसनको नलेज छ उहाँहरूलाई चाहिँ यस्तो जनशक्तिलाई चाहिँ यहाँ चाहिँ हामीले मोबिलाइज गर्न सक्यौँ भने यसलाई सहज रूपमा चाहिँ हामीले व्यवस्थापन गर्न सक्छौँ।
2: उनी थिइन् पोषणविद कविता महर्जन, साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
3: बाढीले गर्दा धेरै विद्यार्थीहरूको स्कुल बगायो र नियमित पठन पाठन अवरुद्ध हुन पुग्यो, जसले गर्दा विद्यार्थीहरूलाई मानसिक तथा मनोवैज्ञानिक असर पुगेको छ। यसै सन्दर्भमा साथी मनिका विश्वकर्माले रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछानेलाई सम्पर्क गरी लामो समय पढाइ अवरुद्ध भएका विद्यार्थीहरूको पठन पाठन कसरी व्यवस्थापन भइरहेको छ भनेर सोधेकी थिइन्।
4: केही बालबालिकाहरू होल्डिङ सेन्टरहरूमा रहनुभयो, केही बालबालिकाहरू आफन्तहरूकोमा पुग्नु भएको छ, कोही बालबालिकाहरू यो विभिन्न ठाउँहरूमा चाहिँ बसाइसराइ भएको छ। यो कारणले गर्दाखेरि यो समयमा बालबालिकाहरू जसरी पहिला विद्यालय खुल्दाखेरि विद्यालय फर्किने एउटा नियमित सेड्युल थियो, त्यो नियमित सेड्युल भत्किएको अवस्था छ। विद्यालयहरूको पनि सम्पूर्ण पूर्वाधारहरू, केही विद्यालयहरूको पूर्वाधार नभएको कारणबाट विद्यालय नै केही विद्यालयहरू नै बगाएको अवस्था, केही विद्यालयहरूमा चाहिँ विद्यालय बसहरू बगाएको अवस्था, यी कारणहरूबाट बालबालिकाको विद्यालय जाने सेड्युल चाहिँ प्रभावित भएको अवस्था हो। अब यो होल्डिङ सेन्टरहरूमा लामो समय रहँदा पनि बालबालिकाको यो दैनिक क्रियाकलाप जुन एउटा रुटिन थियो त्यो पनि बिग्रिरहेको अवस्था छ। त्यहाँभन्दा बाहेकका बालबालिकाहरू पनि अब यो बाढीबाट प्रत्यक्ष प्रभावित नभइकन पनि जो चाहिँ विद्यालय जान पाएनन् अब उनीहरूको पनि सिकाइ प्रभावित भएको, साथीभाइसँग चाहिँ खेल्ने डुल्ने त्यस्तो बानी बसेको, ती कारणले गर्दाखेरि पनि विद्यालय फर्काउनलाई समस्या भइरहेको छ। एउटा त बाढीबाट प्रत्यक्ष प्रभावित हुँदा किताब कलम झोला कपीहरू बगाउँदा अथवा साथी बित्दा भएको प्रभाव एकातिर छ भने अर्कोतिर चाहिँ यो होल्डिङ सेन्टरतिर लामो समयसम्म एउटा दैनिक रुटिनमा नरही बेरुटिनसँग चाहिँ हिँडिराख्दाखेरि उनीहरूलाई विद्यालय फर्किन पनि समस्या परिरहेको अवस्था छ। अहिले हाम्रोमा चाहिँ धेरै बालबालिकाहरूको चाहिँ घरबार गुमिएको कारण उहाँहरूको बसाइ चाहिँ स्थिर नभएको कारणले गर्दाखेरि उहाँहरू विद्यालय फर्किनलाई पनि अब कहाँ बस्ने के खाने ती समस्याहरूले पनि विद्यालय फर्किन समस्या परिरहेको मैले देखेको छु।
5: कति धेरै विद्यार्थीहरूको चाहिँ स्कुलहरू पनि बाढी पहिरोले गर्दाखेरि बगेको छ, त्यस्तो विद्यार्थीहरूले चाहिँ अब आफ्नै जिल्लामा पढ्न पाउँछन् कि अथवा चाहिँ जिल्लाभन्दा बाहिर पढ्न जानुपर्छ कि?
4: सरकारले पनि यसलाई चाहिँ यति बेला सहजीकरण गरिदिनुपर्छ भन्ने चाहिँ हाम्रो धारणा छ। अब बालबालिकाहरूले सकेसम्म आफ्नो अभिभावकको छेउबाट चाहिँ विद्यालय जान पाउन, अभिभावकसँग बसेर जान पाउन्, त्यसो हुँदाखेरि यति बेला अब विद्यालयहरू बगेको केसहरूमा चाहिँ बालबालिका अहिले जहाँ बस्छन् त्यहीँको नजिकको विद्यालयमा चाहिँ पढ्न जाने पढ्ने र केही समय पछाडि अब अभिभावकको सेटलमेन्ट जता हुन्छ र त्यही ठाउँमा चाहिँ फर्किएर चाहिँ पढ्ने व्यवस्थापन हुँदा सबैभन्दा राम्रो पक्ष चाहिँ।
3: उनी थिए रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछाने, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
2: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50+ बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाईँ हाम्रो वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
3: अब पहिरोबाट जोगिने बारे एक जानकारी।
6: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भुइँमा चिरा पर्ने, रुखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने सङ्केतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
2: पूर्व तयारी जरुरी छ। पहाडी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
6: आफ्नो घर कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
2: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपडा, टर्च, ब्याट्री, महत्त्वपूर्ण कागजातहरू र सञ्चार उपकरणहरू समावेश हुनुपर्छ।
6: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
2: जीवनलाई सम्पत्तिभन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
6: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनु पर्छ।
2: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ। अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी शोकको सामना गर्ने विषयबारे कमल परियारबाट सुनौं।
7: जब हामी कसैलाई माया गर्छौँ, हामीलाई लाग्छ कि हामी उनीहरूलाई सधैँभरि अँगालोमा बाँधिराख्न चाहन्छौँ, उनीहरूलाई कहिल्यै छाड्न सक्दैनौँ। तर जब हामीले माया गर्ने व्यक्तिको मृत्यु हुन्छ, हामी हाम्रो एक अंश र हाम्रो विगत कतै विलीन भएको महसुस गर्छौँ। तिनीहरू यहाँ थिए तर अब तिनीहरू छैनन्, र मृत्युले हामी सबैलाई विभिन्न ढङ्गले असर गर्छ। तपाईँलाई कसैका अगाडि वा एक्लै रुन मन लाग्न सक्छ, तपाईँले अन्य धेरै व्यक्तिहरू पनि रोइरहेको देख्न सक्नुहुन्छ। यो अनुभव शारीरिक दुखाइ जस्तै पीडादायी हुन सक्छ। तपाईँको टाउको वा पेट दुख्न सक्छ, तपाईँलाई खान मन नलाग्न सक्छ। मृत्युको पीडाले तपाईँको भित्री भाग कोट्याइरहेको जस्तो महसुस हुन सक्छ। तपाईँलाई महसुस हुन सक्छ कि तपाईँ कहिल्यै आक्रोशित वा दुखी हुन वा बदलाको चाहना गर्न छाड्नुहुन्न। तपाईँ चिच्याउन सक्नुहुन्छ किन तपाईँ र तपाईँको परिवारलाई यस्तो भयो भनेर, यो अन्यायपूर्ण भयो भनेर तपाईँलाई लाग्न सक्छ। तपाईँ आफूले माया गर्ने मानिसहरूमाथि खनिन सक्नुहुन्छ वा उनीहरूलाई आफूबाट टाढा बनाउन सक्नुहुन्छ, तर तपाईँलाई यसको कारण थाहा नहुन सक्छ। तपाईँले महसुस गर्न सक्नुहुन्छ कि त्यो मृत्यु तपाईँले गरेको वा नगरेको कुनै कुराका लागि सजाय थियो र तपाईँ त्यसको भागीदार हुनुभएको छ, तर यो सत्य होइन। आफैलाई दोष दिने प्रयास नगर्नुहोला। मृत्यु सम्बन्धी सोचाइले तपाईँलाई निद्रा नपर्न सक्छ र जब तपाईँ निदाउनुहुन्छ, तपाईँले नराम्रा सपना देख्न सक्नुहुन्छ वा तपाईँ सबै कुरा शान्त भएको महसुस गर्न सक्नुहुन्छ। हुनसक्छ तपाईँ कसैसँग बोल्न वा भेट्न चाहनुहुन्न, तपाईँ सकेसम्म समेटिएर त्यहाँबाट भाग्न चाहनुहुन्छ। तपाईँलाई आफू टुक्रिएको महसुस हुनसक्छ। तपाईँ आफन्तजनलाई सम्झिन चाहनुहुन्छ तर उनीहरूको मृत्युबारे सम्झिँदा तपाईँलाई झनै पीडा हुनसक्छ। तर त्यसको सामना गर्न सहयोग पुर्याउन सक्ने केही तरिकाहरू छन्। सर्वप्रथम तपाईँले यो थाहा पाउनुपर्छ कि मानिसहरूका अगाडि तपाईँ दुखी देखिनु स्वाभाविक हो, चाहे मृत्यु भएको जति नै लामो समय भएको किन नहोस्। यो सम्झिनु आवश्यक छ कि पीडा पोख्ने कुनै निश्चित समय तालिका हुँदैन। आफूलाई अहिले कस्तो छ भनेर सधैँ तपाईँले महसुस गर्न सक्नुहुन्न। के तपाईँसँग केही प्रश्नहरू छन्? तपाईँले सबै प्रश्नको जवाफ पाउन नसक्नुहोला, तर कुराकानी गर्नाले तपाईँलाई सहयोग पुग्न सक्छ। यदि सहयोग भएको छ भने तपाईँले विश्वास गर्न सक्ने कसैलाई खोज्नुपर्छ। विगतको घटना वा भर्खरै बितेका व्यक्तिबारे तपाईँ कुराकानी गर्न सक्नुहुन्छ, अथवा त्योभन्दा पुरा भिन्नै विषयमा। यदि मन छ भने अरू मान्छेसँगै बसेर तस्विरहरू हेर्नुहोस् र सुखद क्षणहरूको सम्झना गर्नुहोस्। कसैको मृत्युपछि तपाईँले विगतमा गर्ने कुनै काम गर्न मन नलाग्नु स्वाभाविक हो, तर तपाईँले गर्नुपर्ने कामहरू सम्झिनु भने महत्त्वपूर्ण छ। धेरै मानिसहरू सोच्छन् कि मृत्युपछि पनि तपाईँ कुनै न कुनै रूपमा बाँच्नुहुन्छ। त्यो स्मृतिमा हुनसक्छ वा तपाईँले माया गर्नुहुने कसैमा हुनसक्छ। यसबारे तपाईँ के सोच्नुहुन्छ?
3: आजको लागि बिबिसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बिबिसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalimा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।
8: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ लोक दोहोरी। यसै क्रमको पहिलो गीत राख्दैछौँ आरके गुरुङ र अनु चौधरीको स्वरमा, मिलन तमु गुरुङको रचना, आरके गुरुङको लय सङ्कलनमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ मेलिना राई र शक्ति चन्दनको स्वरमा, शक्ति चन्दनको लय सङ्कलनमा। यो गीतपछि सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

ये रेडियो नेपाल है। हफीज़ खान से उर्दू में ख़बरें सुनिए। वज़ीर दाखला सुदन गुरुंग ने वज़ारत दाखला और उसके मातहत के इदारों की खुफिया और हिसास मालूमात को गैर मजाज अफराद या इदारे को लीक करने वालों के ख़िलाफ़ कानूनी कार्रवाई करने का इंतबाह दिया है। वज़ीर दाखला गुरुंग ने कहा कि वो वज़ारत दाखला और उसके मातहत के इदारों के अहदेदारों और मुलाज़मीन में तवील अरसे से अपनी सरकारी हैसियत को भूल जाने का रुझान देख रहे हैं। हिसास रियासती मालूमात किसी की ज़ाती मिल्कियत नहीं बल्कि उसे अवामी जिम्मेदारी बताते हुए वज़ीर दाखला गुरुंग ने वाज़ेह किया कि अगर कोई ओहदा मालूमात तक रसाई देता है तो भी वो उसके गलत इस्तेमाल का हक नहीं देता। खुफिया मालूमात जरायम की रोकथाम तहकीकात और मुमकिन तौर पर संगीन वाक़ियात की सच्चाई को कायम करने के लिए अहम होने का तज़किरा करते हुए उन्होंने मुतनब्बे किया कि जो भी शख्स जानबूझकर रियासत की तरफ से उनके सुपुर्द की गई राजदारी से खयानत करेगा उसे इंसाफ के कटहरे में लाया जाएगा। वज़ीर क़ानून इंसाफ और पार्लिमानी उमूर सुबिता गौतम ने कहा है कि आफात के वाक़ियात पर मरकूज़ रहकर कानून बनाया जाना चाहिए। ऐवान नुमाइंदगान के तहत हिमालय में मौसमियाती तब्दीली के असरात मौसमियाती इंसाफ और भुट्टे कोशी त्रिशूली आफात पर पार्लिमानी खसूसी कमेटी के आज के इजलास से खिताब करते हुए उन्होंने कहा कि आफात के बढ़ते हुए वाक़ियात के बावजूद माजी की खबरदारी को संजीदगी से नहीं लिया गया है। वज़ीर गौतम ने इस बात पर जोर दिया कि क़वानीन की तश्कील के साथ ही रियासत की तमाम सरगर्मियों में आफात के खतरे को मरकज में रखा जाना चाहिए। उन्होंने बताया कि भुट्टे कोशी सैलाब के बाद लापता अफराद की मौत का ऐलान और अमवात के इंदराज से मुतालिक कानूनी तरीक़ेकार पर वजारत कानून कौमी ज़ाती खतरात आफात और इंतजामिया अथॉरिटी से बातचीत कर रही है। उनके मुताबिक आफात के बाद की इमदाद मौसम की पेशगोई सनतकारों और ताजरों को सहूलत फराहम करने और अपने ख़ानदान से महरूम होने वाले बच्चों की हिफाजत जैसे उमूर पर भी मुतालिका वजारत काम कर रही है। वज़ीर मादी बुनियादी तरक्यात सुनील लम्साल ने कहा है कि माहौलियाती तब्दीली से बढ़ते हुए ख़तरे के पेश नज़र बुनियादी लवाजमात की तामीर और शहरी तरक्की की पॉलिसियों में एक पैराडाइम शिफ्ट की ज़रूरत है। ऐवान नुमाइंदगान की हिमाल में मौसमियाती तब्दीली के असरात और भुट्टे कोशी त्रिशूली आफत से मुतालिक पार्लिमानी खसूसी कमेटी के अजलास में उन्होंने आफत से बचने वाले और पायदार बुनियादी लवाजमात की तामीर पर जोर दिया। उन्होंने कहा कि नदियों में जमा होने वाले तूदे के इंतज़ाम सैलाब की सतह और ज़ेर ज़मीन पानी की सतह पर तवज्जो दी जानी चाहिए। वज़ीर लम्सान ने वाज़ेह किया कि भुट्टे कोशी त्रिशूली इलाके में तबाहशुदा सड़कों और पुलों को पुरानी डिज़ाइन में दोबारा तामीर किया जाएगा। उन्होंने बताया कि पुलों को तवील मुद्दती टेक्नोलॉजी का इस्तेमाल करते हुए तामीर किया जाएगा और तामीर नौ का काम तेज़ी के साथ किया जाएगा। वज़ीर मालियात डॉक्टर सोनी मागले और आलमी बैंक ग्रुप के सदर अजय बांगा के दरमियान वाशिंगटन डीसी अमेरिका में आला सतही मुलाकात हुई है। मुलाकात के दौरान रसुआ के भुट्टे कोशी सैलाब से तबाह होने वाले मादी और इकतसादी लवाजमात की तामीर नो मैक्रो इकोनॉमिक रिफॉर्म इंश्योरेंस और समाजी तहफ़ के लिए तकरीबन $1 अरब के वसायल को मुतहरक करने पर बातचीत हुई है। आलमी बैंक के सदर बांगा ने सैलाब से होने वाले नुकसान पर अफसोस का इजहार करते हुए तामीर नो में अहम मदद फराहम करने के अज़्म का इजहार किया है। वज़ीर ज़राअत और जंगलात और माहौलियात गीता चौधरी वर्ल्ड वाइल्ड लाइफ फंड अमेरिका के नुमाइंदों और नेपाल के नुमाइंदों के दरमियान आज वजारत में मुलाकात हुई है। मुलाकात के दौरान ताज़ा तरीन सैलाब और आफात तामीर नौ हयातियाती तनवो के तहफ़ मौसमियाती लचक और जंगलात और जंगली हयातियात के बंदोबस्त से मुतालिक तबादला ख्याल किया गया। मुलाकात के दौरान वज़ीर चौधरी ने सैलाब से ज़रिए अराजी और जंगलाती इलाकों को पहुँचने वाले नुकसानात और तामीर नौ के चैलेंजेस के बारे में बताते हुए कहा कि तवील मुद्दती मौसमियाती तब्दीली और आफात से निमटने के लिए तरक्यात को तरजीह दी जानी चाहिए। बहस में इंसानी जंगली हयातियात के तनाज़ुआत बिलखसूस शेरों जंगली हाथियों और बंदरों के मसाइल को हल करने के लिए जदीद टेक्नोलॉजी और साइंसी इंतज़ाम पर जोर दिया गया। फंड ने तबाही के वक्त नेपाल के साथ मुसलसल ताउन करने और टेक्नोलॉजी इल्म और वसाइल को मुतहरक करने में मदद फराहम करने के अपने अज़्म का इजहार किया है। ऐवान नुमाइंदगान के स्पीकर डोल प्रसाद रियाल और ऑस्ट्रेलवी पार्लियामेंट के स्पीकर
ملٹن ڈک کے درمیان تنزانیہ میں ملاقات ہوئی ہے۔ بین پارلیمانی یونین آئی پی یو کی 153 جنرل اسمبلی میں شرکت کے لیے اروشا میں رہے اسپیکر اریال اور ڈک نے نیپال آسٹریلیا تعلقات، پارلیمانی تعاون اور دو طرفہ امور پر تبادلہ خیال کیا۔ ملاقات کے دوران اسپیکر اریال نے بھوٹی کوشی سیلاب کے بعد آسٹریلیا کی جانب سے انسانی ہمدردی کی بنیاد پر کیے گئے امداد، تلاش اور راحتی امداد پر ان کا شکریہ ادا کیا۔ انہوں نے ہمالیائی ملک پر موسمیاتی تبدیلی کے اثرات کے حوالے سے بین الاقوامی اقدامات میں آسٹریلیا کے تعاون اور یکجہتی کی بھی توقع کی ہے۔ نیپال آسٹریلیا پارلیمانی دوستی گروپ کی تشکیل سے دونوں ممالک کے درمیان پارلیمانی تعلقات مزید مستحکم ہونے کے یقین کا اظہار کرتے ہوئے اسپیکر اریال نے اراکین پارلیمنٹ کے درمیان باقاعدہ رابطے اور تجربات کے تبادلے پر زور دیا۔ ملاقات کے دوران آسٹریلوی اسپیکر ڈک نے کہا کہ آسٹریلیا نیپال کے ساتھ پارلیمانی اور دو طرفہ تعلقات کو مزید مضبوط بنانے میں دلچسپی رکھتا ہے۔ وزیر نشریات اور اطلاعات ڈاکٹر بکرم تمل سنہا نے بھوٹی کوشی سیلاب سے متاثرہ نواکوٹ کے مقامی لوگوں سے بات چیت کی ہے۔ وزیر نشریات ڈاکٹر تمل سنہا نے سیلاب سے متاثرہ مقامی لوگوں کے ساتھ بات چیت کرتے ہوئے سیلاب سے ہونے والے نقصانات، امدادی تقسیم کی صورتحال، بحالی اور تعمیر نو کے کاموں اور فوری ضرورت کے بنیادی ڈھانچوں کی تعمیر کے بارے میں معلومات حاصل کی ہیں۔ بحث میں مقامی لوگوں نے سڑکوں اور پلوں کو نقصان پہنچنے کی وجہ سے نقل و حرکت میں دشواریوں کا حوالہ دیتے ہوئے بلی برج اور معلق پلوں کی فوری تعمیر اور طویل مدتی طور پر مستقل موٹریبل پل بنانے کا مطالبہ کیا ہے۔ انہوں نے اعلان کردہ امدادی فنڈ کی فوری فراہمی، محفوظ رہائش کی فراہمی اور تباہ شدہ ڈھانچوں کی تعمیر نو میں تیزی لانے پر بھی زور دیا ہے۔ وزیر تعلیم اور کھیل سسمیت پوکھریل نے کہا ہے کہ اعلیٰ تعلیمی اصلاحات کے لیے پالیسی اور ڈھانچہ جات اصلاحات تیزی کے ساتھ کی جا رہی ہیں۔ سمرہ میں منعقدہ ایک اعلیٰ سطحی مکالمے کے پروگرام میں انہوں نے بتایا کہ نئے تعلیمی ضوابط، نصاب پر نظر ثانی اور یونیورسٹی سے متعلق قانون سازی کا کام جاری ہے۔ وزیر پوکھریل نے کہا کہ مدیش میں کم از کم 100 عالمی معیار کے اسکولوں کی تعمیر اور تبدیل کا منصوبہ ہے، جس میں تعلیمی معیار ہنر پر مبنی اور ٹیکنالوجی دوستانہ تعلیم کو ترجیح دی جائے گی۔ تعلیم نیپالی کانگریس کے 15th جنرل کنونشن کے تحت آج تیسرے دن کی بند اجلاس کی بات چیت ختم ہو گئی ہے۔ جنرل کنونشن بندوبست کمیٹی کے کوآرڈینیٹر سریش آچاریہ نے بتایا کہ بند اجلاس میں شریک جنرل کنونشن کے نمائندوں نے صدر گگن کمار تھاپا کی طرف سے پیش کی گئی قومی نشاط ثانیہ اور خوشحالی کی تجویز اور سیاسی تجویز، نائب صدر بشو پرکاش شرما کی سیاسی ثقافت کا زوال اور وقت کے مطابق تبدیلی کی ذمہ داری سے متعلق تازہ ترین تجویز، سیکرٹری جنرل گروراج گھمیرے کی تنظیم سے متعلق رپورٹ اور خزانچی امیش سرشٹھا کی مالیاتی رپورٹ پر تبادلہ خیال کیا گیا۔ بحث میں 7 صوبوں کے اضافی برادرانہ اور خیر خواہ تنظیموں کے نمائندوں کی شراکت رہی ہے۔ بند اجلاس کے تیسرے دن کی بحث کے بعد کل صبح 10:30 دوبارہ بحث شروع ہوگی۔ پارٹی کے صدر تھاپا کل کے اجلاس کے آغاز پر خطاب کریں گے۔ کاٹھمنڈو مہانگر پالیکا وارڈ نمبر 4 میں 112 روپنی زمین حکومت نیپال کے نام منتقل کر دی گئی ہے۔ یہ اراضی سرکاری اور عوامی زمین کی تحقیقات اور تحفظات سے متعلق اعلیٰ سطحی کمیشن کی رپورٹ راول کمیشن 2052 پر عمل درآمد کے دوران حکومت کے نام آئی۔ راول کمیشن کی رپورٹ میں سرکاری اور عوامی اراضی حکومت کے نام رکھنے کے فیصلے کے مطابق اراضی بندوبست دفتر ڈلی بازار نے حکومت کے نام زمین منتقل کرنے کا کام مکمل کر لیا ہے۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, रामलाल जोशीको स्वरमा, लक्ष्मण लोहनीको रचना, रामलाल जोशीकै सङ्गीतमा।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ज्ञापन पत्र बुझ्नु भएको छ। सहकारी अभियानका तर्फबाट बुझाइएको ज्ञापन पत्र उहाँले आज मन्त्री परिषद कार्यालय बागमती प्रदेशमा बुझ्नु भएको हो। सहकारीले बचत फिर्ता गर्न नसकेपछि बागमती प्रदेश सरकारसँग बचत फिर्ता गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाइएको राष्ट्रिय सहकारी सुदृढीकरण समितिका सचिव मनोज गोपालीले बताउनुभयो। मध्य प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधार अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ। युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले सिमरामा आयोजना गरेको दुई दिने उच्च स्तरीय संवादमा सहभागी वक्ताले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँहरूले शिक्षालाई समय सापेक्ष, व्यवहारिक, सिपमूलक र जीवन उपयोगी बनाउनु पर्नेमा जोड दिनुभएको हो। कार्यक्रममा मधेसको आधारभूत शिक्षा सुधार नगरी उच्च शिक्षाको गुणस्तर सुधार गर्न नसक्ने भन्दै विद्यालय शिक्षादेखि विश्वविद्यालय तहसम्मै सुधारको आवश्यकता औँल्याइएका थिए। वक्ताहरूले सिप, ज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले मुलुकको समग्र शिक्षा सुधारका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। मध्य प्रदेशको शिक्षामा देखिएका कमजोरी हटाएर गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न शिक्षा ऐनमा व्यापक संशोधनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। श्रम अप्रवासनमा जाने नेपालीको संख्या बढ्दै गएको र गएकालाई सुरक्षित अप्रवासनलाई व्यवस्थित बनाउन राज्यका तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको विराटनगरमा आज आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। वैदेशिक रोजगारबाट फर्किएकाहरू कुनै न कुनै क्षेत्रमा दक्ष र अनुभवी हुने भएकाले त्यसको सही उपयोग हुनुपर्नेमा उहाँहरूले जोड दिनुभयो। विराटनगरमा आज आयोजित सुरक्षित अप्रवासन प्रवर्धनका लागि कोशी प्रदेश स्तरीय नीतिगत संवाद तथा पैरवी सम्बन्धी प्रदेश स्तरीय कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिले आर्जन गरेको सिप र अनुभवको भरपूर सदुपयोग गर्नुपर्ने बताउनुभयो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले वैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि उपयुक्त र सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्न तिनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। वैदेशिक रोजगारीबाट फर्किएकाहरूले आय आर्जन गरेको पुँजीलाई स्वदेशमै लगानी गर्ने वातावरण निर्माण गर्नु तिनै तहका सरकारको दायित्व रहेको उहाँको भनाइ थियो। मन्त्री शेर्पाले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा र अधिकार सुनिश्चित गर्न आवश्यक कानून निर्माणका लागि प्रदेश सरकारले समन्वय गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। कार्यक्रममा झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरू विदेशिएका वैदेशिक रोजगारमा जान बाध्य भइरहेको बताउनुभयो। नगर प्रमुख पोखरेलले कन्काई नगरपालिकाले कारितास नेपाल सङ्घको सहकार्यमा सुरक्षित अप्रवासन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। बिलबीजक बिना बिक्रीका लागि राखिएका 63 थान मोबाइल सहित दुईजनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका 10 स्थित हाकिम चौकबाट प्रहरीले बिल बिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा दीपक प्रसाईलाई नियन्त्रणमा लिएको हो। 41 वर्षीय प्रसाईले सञ्चालन गरेको दीपक मोबाइलबाट विभिन्न सिरिजका एप्पलका आइफोन 50 थान, सामसुङ 4 थान, रेडमी 2 थान, एप्पल आइप्याड 1 थान र भिभो 1 थान गरी 58 थान मोबाइल तथा उपकरण बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताउनुभयो। त्यसै गरी भरतपुर महानगरपालिका 1 रामनगर

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ ध्रुव खड्का र साथीहरूको स्वरमा सुरेश खड्काको संकलनमा. यो गीतपछि करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक बहस कार्यक्रम.

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
3: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। शिक्षा सबैका लागि समान अधिकार हो, तर सबै विद्यार्थीहरूका लागि शिक्षाको पहुँच, सिकाइको माध्यम र अवसर समान छन् त? विशेष गरी दृष्टिविहीन तथा अपाङ्गता भएका विद्यार्थीहरूको लागि हाम्रो शिक्षा प्रणाली कतिको पहुँच योग्य, समावेशी र प्रभावकारी बन्न सकेको छ त? आजको कार्यक्रममा हामी यही विषयमा केन्द्रित रहनेछौ। यसका लागि हामीसँग हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको विशेष शिक्षा परिषदका सदस्य तथा राष्ट्रिय अपाङ्ग महासंघका पूर्व केन्द्रीय अध्यक्ष डाक्टर वीरेन्द्र राज पोखरेल। डाक्टर, स्वागत छ कार्यक्रममा।
4: धन्यवाद, मेरो पनि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ।
3: यहाँ आफै पनि दृष्टिविहीन हुनुहुन्छ, तर पनि विज्ञका रूपमा चिनिनुहुन्छ। त्यति मात्र नभएर दृष्टिविहीन विद्यार्थीहरूले प्रयोग गर्ने पहुँचयुक्त सूचना प्रविधि र समावेशी विषयमा यहाँले विद्यावारिधि पनि गर्नुभएको छ, यहाँसम्म पुग्नु भएको छ, यो कसरी सम्भव भयो? कुराकानीको सुरुवात यसैबाट गरौँ न।
4: हजुर, अब दृष्टिविहीन हुँदैमा यो भनौँ शिक्षाको अवसरबाट वञ्चित हुनुपर्छ भन्ने कुरा होइन। अवसर दिन सक्यो भने दृष्टिविहीनहरूले पनि धेरै शैक्षिक गतिविधि, शिक्षाका क्रियाकलापहरू गर्न सक्छन् भन्ने कुराको एउटा इक्जाम्पल हो। अब बच्चा छँदाखेरि नै अब ब्रेलमा चाहिँ पाठ्य सामग्रीहरू प्राप्त गर्न सकेको अवस्थामा बिस्तारै आफैले अध्ययन गर्न सकिन्छ। त्यसपछि अब अलिकति पुरानो समयमा चाहिँ नि मैले अब पढाइ सुरु गर्ने बेलामा चाहिँ त ब्रेलको त्यति धेरै विकास भइसकेको थिएन। ब्रेल पुस्तक नेपाल सरकारले अलिअलि उपलब्ध गराउँथे, तर साथी सहयोग, परिवारको सहयोगमा चाहिँ नि अरूलाई पढ्न लगाएर गर्नुपर्ने बाध्यता नै थियो। अहिले पनि त्यो बाध्यता केही हदसम्म छ, तर चाहिँ जब मैले चाहिँ नि यो सूचना प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने कुरा थाहा पाइसकेपछि सूचना प्रविधिको प्रयोगलाई आफ्नो जीवनको चाहिँ नि एउटा आधार बनाएँ र देश विदेशमा पनि गएर सूचना प्रविधि, विशेष गरेर कम्प्युटर सम्बन्धी ज्ञान, कम्प्युटरमा पनि सूचना प्रविधि, पहुँचयुक्त सूचना प्रविधि भन्छौँ आवाजयुक्त रूपमा, त्यसपछि त्यसलाई ब्रेलमा कसरी लिङ्क गर्ने, त्यसपछि यो सूचना प्रविधिको प्रयोग गर्दै लिट्रेचरहरू पढ्न थालियो र अन्ततः गत्वा अब त्रिभुवन विश्वविद्यालयबाट नै पिएचडी गर्नेसम्म गर्न सके। त्योभन्दा पछाडिको धेरै सङ्घर्ष छन्, ती सङ्घर्षका कुराहरू चाहिँ त अब लामो इतिहास छ, अब लामो कथा छ। तर पनि दृष्टिविहीन हुँदैमा कुनै पनि अवसरबाट वञ्चित हुनुपर्ने अवस्था रहँदैन, यदि हामीले त्यसलाई चाहिँ नि उपयुक्त रूपमा व्यवस्थापन गर्न सक्यौँ, अवसर दिन सक्यौँ र शिक्षाको उज्यालो कामबाट उनीहरूलाई पनि सँगसँगै लिएर जान सक्यौँ भनेदेखि।
3: हजुर, अहिले पनि देशका विभिन्न भागमा दृष्टिविहीन व्यक्तिहरू हुनुहुन्छ होला, होइन? कैयौँले चाहिँ यो ब्रेल लिपि अथवा दृष्टिविहीनलाई सहज रूपमा पढ्ने वातावरण नभएर पनि स्कुल जान नसकिने अवस्था पनि हुनसक्छ होला। यद्यपि यहाँले चाहिँ त्यो विषयमा अध्ययन गरिराख्नु भएको छ, यहाँलाई बढी जानकारी होला। दृष्टिविहीन विद्यार्थीहरूको लागि नेपालको वर्तमान शिक्षा प्रणाली कतिको सहज छ, कतिको अनुकूल छ, उहाँले सहज रूपमा अध्ययन गर्न पाएका छन् कि छैनन्, यसको लागि भएका प्रयासहरू के छन्? किनभने यहाँ आफै पनि अहिले विशेष शिक्षा परिषदको सदस्यको रूप मन्त्रालयले गठन गरेको, शिक्षा मन्त्रालयले गठन गरेको, त्यसमा चाहिँ सदस्यको रूपमा काम गरिराख्नु भएको छ, के पाउनु भएको छ?
4: यो एकदमै राम्रो समसामयिक प्रश्न हो। वास्तवमा नेपाल सरकारले यो अब दृष्टिविहीनहरूको शिक्षाको लागि चाहिँ नि यो संवैधानिक अधिकारकै रूपमा संविधानको धारा 31 स्पष्ट गरेको छ कि दृष्टिविहीनहरूलाई चाहिँ ब्रेल लिपिको माध्यमबाट चाहिँ शिक्षा प्रदान गर्ने भनेर सबैको लागि निशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ। भनेपछि पहिलो कुरा त कानुन त नै कुनै पनि दृष्टिविहीनले पढ्नको लागि पैसा खर्च गर्नु पर्दैन, यो निशुल्क शिक्षा छ। युनिभर्सिटी लेभलसम्म पनि यो निशुल्क शिक्षा छ। दोस्रो कुरा, नेपाल सरकारले शिक्षा मन्त्रालय अन्तर्गत कक्षा 10 चाहिँ नि ब्रेल लिपिमा पुस्तकहरू उपलब्ध गराउँछ। यद्यपि यसको संख्या कम छ, सबैतिर पुर्याउन सकिएको छैन, तर प्रयास चाहिँ नेपाल सरकारले गर्दै आएको छ। अब यो विगत 2 दशकदेखि नै यो प्रयास चाहिँ भइरहेको छ र अहिले पनि त्यसको निरन्तरता छ। र विशेष शिक्षा परिषद छ, त्यो विशेष शिक्षा परिषदले चाहिँ नि वास्तवमा त्यो अन्तर्गत 380 स्रोत कक्षाहरू सञ्चालन छ र त्यो 380 स्रोत कक्षामा चाहिँ नि दृष्टिबिनको मात्रै होइन, दृष्टिबिन सुन सुनाइ सम्बन्धी अपाङ्गता भएको बहिरा विद्यार्थीहरू र बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू, अटिजम भएका बालबालिकाहरू र त्यस्तै गरेर श्रवण दृष्टिबिन भएका बालबालिकाहरूलाई समेत समेटेर चाहिँ नि स्रोत कक्षाहरू सञ्चालन छ। अब यो स्रोत कक्षा देशको चाहिँ नि 380 विद्यालयहरूमा सञ्चालित छ। त्यसको साथमा अझै शिक्षा मन्त्रालय अन्तर्गत चाहिँ विशेष परिषदको अनुदानमा केही सङ्घ संस्थाहरूले पनि आफ्नो अपाङ्गतासँग जोडिएका सङ्घ संस्था, जस्तो अटिजम भएका बालबालिकाहरूको लागि चाहिँ अटिजम सम्बन्धी काम गर्ने सङ्घ संस्थाहरू मार्फत, त्यो सम्बन्धी काम गर्ने भनेर खोलिएका विद्यालयहरू मार्फत पनि केही अनुदान चाहिँ दिने गरेको छ। यो चाहिँ सकारात्मक प्रयासहरू हुन्, तर त्यसको अलावा अझै धेरै कुराहरू ग्याप छन्। त्यसले गर्दाखेरि अपाङ्गता भएको बालबालिकाहरू, दृष्टिबिन बालबालिकाहरू अझै पनि अरू सरह प्रतिस्पर्धी बन्न सकेका छैनन्, अरू सरह गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेका छैनन् र उनीहरू चाहिँ नि पढेर भोलि उत्पादनशील नागरिक बन्ने कुरामा चाहिँ नि ज्यादै ठुलो चुनौती अझै पनि रहेको छ, किनभने गुणस्तरीय शिक्षा चाहिँ नि अझै पनि प्रदान गर्न सकिएको छैन। त्यसको पछाडिका धेरै ग्यापहरू छन्।
3: डाक्टर साहब, यहाँले यो कुरा भन्दै गर्दाखेरि मैले फेरि पनि जोडिहालेँ, समावेशी शिक्षाका कुराहरू, शिक्षाका अधिकारका कुराहरू, बाल बालिकाका अधिकारका कुराहरू, जे कुराहरू हाम्रा चाहिँ संविधान अथवा कानुनमा चाहिँ प्रश्न रूपमा उल्लेख गरिएका छन् तर तिनीहरूलाई व्यवहारमा लागू हुन सकिरहेको छैन। यहाँसँग हामी दृष्टिविहीन अथवा अपाङ्गता भएका बाल बालिका अथवा विद्यार्थीहरूको कुरा गर्दै गर्दाखेरि, उहाँको शिक्षाको कुरा गर्दै गर्दाखेरि, अहिले पनि गाउँघरमा भएका दृष्टिविहीन विद्यार्थीहरू स्कुल त जालन् तर त्यो किसिमको दक्ष जनशक्ति अथवा शिक्षकको अभाव, ब्रेल लिपि जान्ने शिक्षकको अभावका कुराहरू छन्, यसले गर्दाखेरि वञ्चित हुनु परेको अवस्था छ कि अथवा उहाँले सहज रूपमा पढ्न पाउँछन् कि, के चाहिँ स्थिति?
4: यो चाहिँ राम्रो प्रश्न हो, किनभने नेपाल सरकारले राष्ट्रिय शिक्षा नीति 2076 अन्तर्गत चाहिँ नि सबै बालबालिकाहरूले शिक्षा प्राप्त गरून् भनेर समावेशी शिक्षा र विशेष शिक्षाको दुईटा व्यवस्था गरेको छ। अब समावेशी शिक्षा चाहिँ नि आफ्नै घर समुदायमा चाहिँ उसले शिक्षा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यता हो। अब आफ्नै घर समुदायमा शिक्षा प्राप्त गर्ने भनेको समावेशी शिक्षाको मूल मान्यता हो, तर त्यो विद्यालयमा न त संरचना पहुँचयुक्त छ, न त्यहाँ ब्रेल पुस्तकहरू उपलब्ध हुन्छ, न त्यहाँ ब्रेल जान्ने शिक्षकहरू हुन्छन्, न दृष्टिबिन विद्यार्थीहरूलाई, बालबालिकाहरूलाई कसरी पढाउने भनेर टिचिङ पेडागोजी भन्छौँ हामी, यो शैक्षिक चाहिँ नि जुन एउटा विधि हुन्छ त्यो विधि अपनाउन जानेका हुन्छन्। त्यसले गर्दाखेरि अभिभावकहरूले एकदम जाने बाध्यतावश आफ्नो घरबाट टाढा राखेर दृष्टिबिन विद्यार्थीहरूलाई पढाउन बाध्य छन्। त्यसले गर्दाखेरि होस्टेल भएको विद्यालयहरूमा लगेर मात्रै पढाउन बाध्य छन् र कतिपय जो यो काम गर्न चाहिँ नि सक्दैनन् अथवा आर्थिक अभावमा चाहिँ नि बसिरहेका अभिभावक परिवारहरूले चाहिँ नि वास्तवमै ती विद्यार्थी ती बालबालिकाहरूलाई चाहिँ नि आफ्नै आफ्नै घरमै अथवा निष्क्रिय बनाएर एउटा अनुत्पादक बनाएर मात्रै एउटा निगाहमा बाँच्ने गरेर भत्ताको आशमा बाँचेर चाहिँ नि एउटा सिङ्गो जीवन नै व्यर्थ खेर जाने चाहिँ वातावरण सृजना भएको छ। यो सबै कुराको कारण भनेको चाहिँ नि हामीसँग समावेशी शिक्षा नीति अवलम्बन गरे तापनि त्यसको लागि पूर्वाधार तयार गर्ने कुरा, त्यसको लागि शिक्षकहरूलाई तालिम प्रदान गर्ने कुरा, इन सर्भिस ट्रेनिङहरूभित्र चाहिँ नि त्यो शिक्षकहरूलाई जुन प्रकारले चाहिँ हामीले भनौँ शैक्षिक गुणस्तरीय शिक्षा दिनको लागि समावेशी ढाँचामा एउटै कक्षा कोठामा बसेर दृष्टिबिन अथवा दृष्टि भएका विद्यार्थीहरूलाई सँगसँगै पढाउन कसरी गर्न सकिन्छ त्यो सिप दिन नसकेको कारणले गर्दाखेरि आफ्नै समुदायमा पनि विद्यार्थीहरू वञ्चित भइरहेका छन्। त्यसैले गाउँघरमा यदि हेरियो भने वास्तवमै समावेशी शिक्षाको अवस्था चाहिँ ज्यादै नाजुक छ। जुन सहर बजार जहाँ होस्टेल फेसिलिटीहरू छ त्यो ठाउँमा लगेर मात्रै आफ्नो बालबालिका पढाउने वातावरण चाहिँ अहिले भइरहेको छ। गाउँघर समाजमै म यही मेरो विद्यालयमा पढ्छु भन्यो भने चाहिँ एकाध घटना बाहेक अधिकांशमा चाहिँ नि यो सम्भव भइरहेको छैन।
3: हजुर, अहिले डिजिटल शिक्षाको विस्तार भइरहेको छ, यसले दृष्टिबिन विद्यार्थीहरूलाई अवसर बढाएको छ कि नयाँ किसिमको चुनौतीहरू अथवा विभेद सिर्जना गरेको देखिन्छ? किनभने स्क्रिन रिडरका कुराहरू, अडियो बुकका कुराहरू, ब्रेल लगायतका प्रविधिको प्रयोग नेपालमा त्यति जसरी चाहिँ हुनु पर्थ्यो, जसरी प्रविधि अगाडि बढेको छ त्यसरी दृष्टिबिन विद्यार्थीहरूलाई सहज बन्दै गएको छ या अझै कठिन बन्दै गएको छ?
4: अब तपाईँले कति राम्रो प्रश्न गर्नुभयो कि वास्तवमा अहिले सूचना प्रविधिको यो विकासले गर्दाखेरि व्यक्तिलाई अवसर प्रदान गरेको छ कि वञ्चित गरेको छ भन्ने कुरा एकदमै राम्रो प्रश्न हो। तर यसले अवसर यति धेरै अवसर प्रदान गरेको छ, यति धेरै अवसर प्रदान गर्छ कि अरू दृष्टियुक्त विद्यार्थीहरूलाई भन्दा दुई गुणा तिन गुणा बढी चाहिँ यसले अवसर प्रदान गर्छ यदि यो पहुँचयुक्त भयो भने। तर यो सूचना प्रविधि पहुँचयुक्त बनेन भने दृष्टिबिन व्यक्तिहरू अझै पनि पछाडि पर्छन् र उनीहरू चाहिँ अरूभन्दा पछाडि पर्छन्, अधिकारै प्रयोग गर्न सक्दैन, शिक्षाको उज्यालो घाममा उनीहरू आउनै सक्दैन। अब त्यो पहुँचयुक्त भनेको के हो त भन्दाखेरि हामीसँग अहिले ब्रेल भनौँ न, ब्रेल भनेको चाहिँ नि हाम्रो हातले, हातको औँलाले स्पर्श गरेर पढ्ने लिपि हो। यसो हेर्दाखेरि ब्रेल फिजिकल हुन्छ, हातले छामिन्छ, छाम्नुपर्छ, छवटा डट हुन्छ, त्यो छवटा डट उठेको चाहिँ तिन तिनवटा डटको दुईवटा लहर हुन्छ, छामेर हामीले पढ्ने हो, त्यसको कम्बिनेसनको डटको कम्बिनेसनको आधारमा। यो पेपरमा मात्रै हुन्छ भन्छन् तर हाम्रो नेपाल सरकारलाई, हाम्रो शिक्षा मन्त्रालय अन्तर्गत अधिकांशलाई थाहा छैन कि त्यो ब्रेल अब हाम्रो मोबाइल डिभाइसमा जोडेर एउटा सानो डिभाइस ब्रेल डिस्प्लेयर अथवा ब्रेल नोट टेकरमा त्यो डिभाइस जोड्यो भनेदेखि मोबाइलमा आएको चिज त्यहाँ आउँछ, कम्प्युटरमा आएको चिज त्यो ब्रेलमा डिभाइसमा आउँछ। त्यति मात्रै होइन, आवाजयुक्त रूपमा चाहिँ नि त्यो पुस्तकहरू निर्माण गर्न सकिन्छ। अहिलेको अहिले पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेका पुस्तकहरू अहिलेको अहिले आवाजयुक्त रूपमा चाहिँ नि निकाल्नको लागि अहिलेको यति धेरै एआई टुल्सहरू चाहिँ आइसकेको छ, तर त्यो सबै प्रयोग गर्न सक्ने गरी चाहिँ नि पुस्तक निर्माण भइरहेको छैन। अब सूचना प्रविधिको प्रयोगले अरूलाई भन्दा तिन गुणा बढी चाहिँ अवसर दिन्छ, त्यो मैले एउटा मेरो पिएचडी रिसर्च पनि यही विषयमा जोडिएको हुनाले ठ्याक्कै मैले यो भन्न पाएको हुँ कि तिन गुणा बढी चाहिँ अरूभन्दा अवसर प्राप्त गर्छन् यदि यो पहुँचयुक्त भयो भने। तर पहुँचयुक्त भएन भनेदेखि चाहिँ नि अरूभन्दा एकदम पछाडि पर्नुपर्छ कि त्यो चाहिँ नि जिरो लेभलमा आइपुग्छ, किनभने उसले त त्यो त्यो त उसको लागि कुनै प्रयोग योग्य नै प्रयोगै भएन, प्रयोग गर्नै सकिएन भनेपछि त अरूले पढेर गइसकेका हुन्छन्, अहिले बुझेर गइसकेका हुन्छन्, तर उसले चाहिँ केही कुरो चाहिँ भित्र नलेजै पाउँदैन भनेपछि यो हुँदैन। अब यसमा के के विधि छ त भन्दाखेरि मैले अघि भनिहालेँ, आवाजयुक्त रूपमा कम्प्युटर प्रयोग गर्ने, यसमा एनभिडिए भनिन्छ, नन भिजुअल डेस्कटप एक्सेस भनेर भनिन्छ, त्यो सफ्टवेयर हो, त्यसले नेपाली पनि पाठ पढ्न सकिन्छ, इङ्ग्लिस पाठ पनि पढ्न सकिन्छ, आफैले टाइप गरेको कुरा आफैले सुनिन्छ, आफूले इन्टरनेटदेखि लिएर विभिन्न एप्सहरू पढ्न सकिन्छ। त्यस्तै गरेर मोबाइलमा, मोबाइलको पनि एन्ड्रोइड सिस्टममा र आइओएस सिस्टममा, आइफोनमा पनि यो हुन्छ। अब आइफोनमा भोइस ओभर भन्ने हुन्छ, त्यसपछि एन्ड्रोइड सिस्टममा टक ब्याक भन्ने हुन्छ, यो एक्सेसिबिलिटी फिचर यो अन गर्यो भने किताबहरू सबै त्यसमा पढ्न सकिन्छ, फाइबरको सबै इन्टरनेटको फेसिलिटी त्यसमा पढ्न सकिन्छ। सानो बालबालिकादेखि माथिसम्म पढ्न सक्छन्, तर हामीले बालबालिकालाई चाहिँ ब्रेलमै लानुपर्छ, ब्रेल सिकाउनै पर्छ, ब्रेल सिकिसकेपछि उसको एउटा आधार बन्छ। अनि त्यो यो अहिलेको डिजिटल डिभाइसहरूलाई चाहिँ नि ब्रेलसँग कनेक्सन हुने गरी अहिले सफ्टवेयरहरू बनेको छ, अहिले त्यो एप्लिकेसनहरू हामीले सिकाउन सक्यौँ भने दृष्टिबिन विद्यार्थीहरू टोटली इन्डिपेन्डेन्ट भएर अरू कसैको सहयोग बिना पढ्न पनि सक्छन्,
3: हजुर,
4: परीक्षा दिन पनि सक्छन्, जागिर खान पनि सक्छन्, काम गर्न पनि सक्छन् र देशको एउटा उत्पादनशील जीवनको रूप नागरिकको रूपमा व्यतीत गर्न सक्छन्। यो सूचना प्रविधिले त्यति धेरै चाहिँ एउटा अवसर दिएको छ। अब तपाईँले अघि सोझै हाल्नुभयो यो विषयमा ग्याप कहाँ छ त भन्ने कुरा गर्दाखेरि चाहिँ नि हामीले बनाएका पुस्तकहरू पहुँचेको छैनन्, एकाध संस्थाहरू जस्तो मैले आफैले जापानबाट तालिम लिएको 2002 आजभन्दा 24 वर्ष अगाडि नेपालमा यो डेजी भनिन्छ, डिजिटल एक्सेसिबल इन्फर्मेसन सिस्टम, र यो सिस्टमबाट चाहिँ हामीले पहुँचयुक्त पुस्तकहरू चाहिँ आवाजको रूपमा चाहिँ निर्माण गर्छौँ। यो इपपमा पनि बन्छ, डेजीमा पनि बन्छ, र यो कुरा नेपाल सरकारले यो नीतिगत रूपमा नै अवलम्बन गरेको छैन। अब अर्को एउटा एकदमै ठुलो ग्याप मैले यसमा अवसर लिइहालेँ कि मारेकस ट्रिटी भन्ने छ, जस्तो प्रतिलिपि अधिकार कानुन हामीसँग 2002 प्रतिलिपि अधिकार कानुन आयो, त्यसले के भन्यो भने कुनै पनि प्रकाशकले प्रकाशन गरेको पुस्तक चाहिँ नि अर्को रूपमा त्यसको अंश या पुरा रूप चाहिँ नि उत्पादन गर्न पाइँदैन, त्यो चाहिँ नि कपिराइट लाग्छ र त्यो चाहिँ नि गैर कानुनी हुन्छ भनेको छ। अब हामी दृष्टिबिनहरूलाई हेर्नु न, त्यो पुस्तक ब्रेलमा निकालेको हुन्छ न त्यो पुस्तक आवाजमा निकालेको हुन्छ। अब हामीले बाध्य भएर कि त ब्रेलमा त्यो पुस्तक निकाल्नुपर्छ कि त आवाजयुक्त रूपमा आफैले रेकर्डिङ गरेर निकाल्नुपर्छ, तर त्यो काम गरे बापत चाहिँ हामीले अपराध गरेको ठहरिन्छ, हाम्रो कानुनले त्यो भन्छ। र त्यसैको लागि मारेकस ट्रिटी भन्ने चाहिँ एउटा मारेकस सन्धि छ संयुक्त राष्ट्रसङ्घले चाहिँ पारित गरेको, अहिले 132 देशले त्यसको अवलम्बन गरे, 132 देशमा दृष्टिबिनहरूले चाहिँ नि अरू पुस्तकहरू चाहिँ नि पहुँचयुक्त रूपमा आफैले निर्माण गरेर भए पनि पढ्ने चाहिँ अधिकार प्राप्त गरेका छन्। हाम्रो देशमा यो मारेकस सन्धि अहिलेसम्म अनुमोदन नगरेको हुनाले यो 2016 10 वर्ष भयो यो अनुमोदन भएर विश्वभर लागू भएको, हाम्रो देशले अहिलेसम्म पनि त्यो चाहिँ एउटा सन्धि अनुमोदन नगरिदिएको कारणले गर्दाखेरि हामीले अन्तर्राष्ट्रिय रूपमा भएको पुस्तक पनि प्राप्त गर्न सक्दैनौँ, र हामीसँग भएको पुस्तक चाहिँ नि यो क्रस बोर्डर एक्सचेन्ज भन्छ अरू ठाउँमा पठाउन सकिँदैन, त्यसले गर्दा हाम्रो नेपालमा भएको दृष्टिबिनहरू चाहिँ असाध्यै सीमित दायराभित्र पाठ्यक्रम पाठ्य सामग्री प्राप्त गरेर चाहिँ पढ्न असाध्यै कठिन अवस्थामा बाँचिरहेका छन्।
3: हजुर, यहाँले यो भन्दै गर्दाखेरि जुन डिजिटल डिभाइसहरूले गर्दा दृष्टिबिन विद्यार्थीहरूलाई अध्ययनमा समस्या हुन्छ कि भन्ने आम बुझाइमा चाहिँ फरक किसिमले दृष्टिकोण राख्नुभयो, जबकि चाहिँ हिजोको दिनमा ठुला ठुला ब्रेल लिपिका किताबहरू बोकेर जानुपर्ने त्यो अवस्थाको अन्त्य चाहिँ यो सूचना प्रविधिले गरिसकेको अवस्थामा, अझै भन्यो भने परीक्षा प्रणालीका कुरा गर्दाखेरि पनि परीक्षा दिने विद्यार्थीले एउटा सहयोगी राख्नुपर्ने, ट्यालेन्ट विद्यार्थी हुँदै हुँदै हुँदै गर्दाखेरि पनि सहयोगीले चाहिँ त्यो अनुसार लेखिदिएन भने उसको चाहिँ नतिजामा पनि फरक आउने स्थिति, यो स्थितिलाई चाहिँ अहिलेको यो सूचना प्रविधिले अन्त्य गरेको छ त्यसो भए?
4: एकदम अन्त्य गरेको छ, गर्ने वातावरण छ, तर त्यो गरिसकेको नेपालमा चाहिँ त्यो प्रकारको इन्भेस्टमेन्ट चाहियो, गरेको छैन, इन्भेस्टमेन्ट पनि हुनु पर्यो, त्यो प्रकारको तालिम पनि हुनु पर्यो, र त्यो प्रकारको पाठ्यक्रम पाठ्य सामग्री निर्माण पनि गर्नु पर्यो, त्यो त पूर्वाधार हो, त्यो भनेको अतिरिक्त इन्भेस्टमेन्ट नै होइन। पाठ्यक्रम विकास केन्द्रले त्यो पुस्तक बनाउँदाखेरि मेनस्ट्रिमिङ पब्लिसिङ भन्ने हुन्छ, त्यो इपपको रूपमा चाहिँ उसले बनायो भने त्यो सजिलैसँग बन्छ, तर त्यो कुरा गरिरहेको छैन। प्रकाशन छापा प्रकाशनको लागि जसरी डिजाइन गर्नुपर्छ त्यसरी डिजाइन गर्छ, गरिसकेपछि त्यो ब्रेलमा कन्भर्ट पनि गर्न सकिँदैन, आवाजमा कन्भर्ट पनि गर्न सकिँदैन, हाम्रो एकदमै सोच नै त्यो पुगिसकेको छैन। बनाउनु पर्छ हो, पहुँचे त गर्नुपर्छ भन्ने मनमा छ, तर अभ्यासमा व्यवहारमा त्यो छैन।
3: यहाँले भन्नुभयो नि सोच छ भन्नुभयो, हाम्रो हामीसँग त्यो किसिमको जनशक्ति अथवा त्यो किसिमको दक्षता अथवा त्यो किसिमको चाहिँ उपयुक्त जो चाहिने चाहिँ किसिमको प्रणाली हो त्यो नभएर हामीले गर्न नसकेका हौँ या भइहाल्छ नि भने मात्र रोकिएको हो, के हुनसक्छ?
4: अब यसमा के छ त भन्दाखेरि इन्भेस्टमेन्ट पनि नै नभएर पनि हो, सोच चाहिँ हो गर्नुपर्छ भन्ने एउटा कस्तो भने च्यारिटेबल हिसाबले मात्रै हो गर्नुपर्छ भन्ने, तर त्यो गर्नको लागि त इन्भेस्टमेन्ट चाहियो नि त, खर्च चाहियो नि त, त्यो निर्माण गर्नको लागि जनशक्तिलाई तालिम प्रदान गर्नु पर्यो। अब म आफैले नै भनौँ, नेपालमा डेजी भित्र आएको हुँ, अब आजभन्दा मैले 24 वर्ष अगाडि डेजी भित्र आएको, त्यो 24 वर्ष अगाडिको प्रविधि अहिले विकास भएर यस्तो चाहिँ एआईसँग जोडिएर आइसक्यो, त्यो कुरा चाहिँ शिक्षा मन्त्रालयमा मैले पटक पटक भन्छु, म आफै शिक्षा विशिक्षा परिषदमा छु, पटक पटक पाठ्यक्रम विकास केन्द्रमा भन्छु, तर पनि पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेका पुस्तकहरू अझै पनि यो डेजी र इपपमा कन्भर्सन गर्न सकिँदैन, भनेपछि त्यो त थोरै इन्भेस्टमेन्ट चाहिन्छ, ल अलिकति लगानी राख्नु पर्यो ताकि हामीले बनाइरहेको पुस्तकहरू चाहिँ नि सबै पहुँचयुक्त बनाएर वेबसाइटमा राखौँ, पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा राखौँ, ताकि सबै विद्यार्थीले देशको सबै कुना कुनाबाट पढ्न सक्छ पुस्तक हुन्थ्यो, त्यति मात्र होइन त्यो पुस्तक हामीले त्यसरी बनायौँ भने त्यो ब्रेल डिस्प्लेयरमा पनि बनाउन सकिन्छ, अथवा प्रिन्ट गर्ने ठाउँमा पनि त्यो पुस्तक आफै सिधै प्रिन्ट गर्न सकिन्छ, त्यो ब्रेलमा प्रिन्ट गर्न पनि सकिन्छ। त्यस्तो एउटा भाइब्रेन्ट टेक्नोलोजी हामीसँग छ, तर नेपाल सरकारले इन्भेस्ट त्यसमा गर्दै नगर्ने र त्यो प्रकारको चाहिँ नि सोच नै यो भनौँ न हामीले भन्दै गरेपछि हुन्छ ल भनेर अलिकति च्यारिटेबल हिसाबले उपकार गर्नुपर्छ भन्ने हिसाबले चाहिँ गर्ने हो, तर लागू गर्नुपर्छ भन्ने किसिमको चाहिँ सोच छैन। फेरि अर्को एउटा ठुलो समस्या अहिले के छ त भन्दाखेरि, ल सङ्घीय तहमा केही विद्यालयहरूमा यो कुरा सुरु गरिएको भए तापनि स्थानीय तहसम्म शिक्षा भनेको अहिले स्थानीय सरकारको चाहिँ नि कार्यक्षेत्रभित्र रहेको छ संवैधानिक रूपमा नै, भनेपछि शिक्षा एकाइ प्रत्येक पालिकामा भएको शिक्षा एकाइले यो कुरा बुझेको छैन, त्यो पालिकामा भएको दृष्टिबिन विद्यार्थीहरूले कसरी त्यो पुस्तक प्राप्त गर्ने, त्यहाँ इन्भेस्ट कसरी गर्ने, त्यहाँ तालिम कसरी दिने शिक्षालाई, यो एकदमै ठुलो विकराल अवस्था चाहिँ नि छ। जुन कुरा प्रविधिको विकासले अवसर दिएको छ दिन्छ, तर त्यो चाहिँ नि हामीले अवलम्बन गर्न सकेको छैनौँ। यो यो मेरो रिसर्चले पनि यो कुरालाई एकदमै धेरै चाहिँ हाइलाइट गरेको छ।
3: यहाँले यो भन्दै गर्दाखेरि हामीले नीतिगत कुरा गर्दै गर्दाखेरि अहिले पनि मैले अगाडि पनि जोडेको थिएँ, ग्रामीण क्षेत्रमा धेरै विद्यार्थीहरू दृष्टिविहीन छन्, उहाँहरूले सहज रूपमा शिक्षा आर्जन गर्न पाइरहेका छैनन्, किनभने उहाँहरूको अभिभावकको आर्थिक हैसियतसम्म पनि हैसियत भएन, किनभने तिनीहरू सबै ठाउँमा चाहिँ यो ब्रेल लिपि छैन, केही निश्चित ठाउँहरूमा मात्र यसको पढाइ हुन्छ, त्यसले गर्दाखेरि विद्यार्थीको चाहना हुँदाहुँदै पनि अभिभावकको बाध्यताले विद्यार्थीहरू त्यहाँ जान सकिरहेका छैनन्, धेरैले यो कुराको जानकारी पनि नहुन पनि सक्छ, त्यसैले दृष्टिविहीन विद्यार्थीहरूलाई अध्ययन गर्नको लागि सरकार तर्फबाट केही त्यस्ता सहुलियतका कुराहरू पनि छन् कि, कहाँ कहाँ पढ्न सक्छन् यो बारेमा बताइदिनु।
4: हस् हस् यो तपाईँको यो प्रश्न म लिन्छु, तर त्यसको साथमा एउटा एकदम महत्त्वपूर्ण कुरा यहाँले उठाउनु भयो अभिभावकको, मेरो रिसर्चले अभिभावकको कुरा पनि हामीले जोडेका छौँ, मैले पनि जोडेको छु होइन। अभिभावकको केसमा के छ, पहिलो कुरा त अभिभावकलाई कहाँ पढाइ हुन्छ, यो दृष्टिबिन भएपछि पढ्छ कि पढ्दैन, अब पढ्दैन उसको त संसारै बिग्रियो संसारै सकियो भने जस्तो त्यो सोच पहिला हुँदो रहेछ, त्यसले जनचेतना छैन, चेतना दिन सकिएको छैन। दोस्रो कुरा चाहिँ ल चेतना भयो विद्यालय पढाइयो भने उसले आफ्नो अरू छोरोछोरी जो आँखा देख्ने छोराछोरीहरूलाई चाहिँ नि भोलि घर उत्पादन बन्छ, यसले जीवन धान्छ, यसले कमाउँछ, परिवार धान्छ, हामीलाई हेर्छ, तर यो दृष्टिबिन चाहिँ यसले के गर्छ केही पनि गर्दैन, यसको सन्दर्भमा परिवारले इन्भेस्ट गर्न पनि चाहँदैन, देख्नेको लागि इन्भेस्ट गर्छ, नदेख्नेको लागि इन्भेस्ट गर्दैन, अरू कसैले खर्च गर्दै हुन्थ्यो भन्ठान्छ। यसको अनुभव कोभिडमा हामीले हेऱ्यौँ, जो बेलामा चाहिँ नि अनलाइन एजुकेसन भयो, सबै विद्यालयहरूले चाहिँ नि मोबाइल डिभाइसमा चाहिँ पढाउन थाले, घरमा डिभाइस एउटा छ भने त्यो चाहिँ नि देख्ने छोराछोरीको लागि चाहिँ नि उपयुक्त उनीहरूले उपलब्ध गराइदिए, नदेख्नेको लागि चाहिँ उपलब्ध गराएनन्, त्यो मेरो रिसर्चले देखाएको छ। भनिसकेपछि परिवार पनि यो एकदमै निरपेक्ष छ कि आफ्नो बालबालिकाहरूलाई शिक्षा दियो भनेदेखि भोलि उत्पादनशील बन्न सक्छन्, परिवार जान्न सक्छन् भन्ने कुरामा निरपेक्ष छ, अझै पनि विश्वास गर्न सकेका छैनन्। त्यसले गर्दाखेरि यो परिवारको तहमा पनि समस्याग्रस्त छ, स्वयं दृष्टिबिन व्यक्तिहरू आफै पनि कतिपय अवस्थामा मैले कसरी पढ्ने भन्ने कुरा चाहिँ मा विश्वास गर्न सक्दैनन्। अर्को कुरा के छ भने स्रोत कक्षा पाँचसम्म छ, त्यसपछि उसलाई अब छ कक्षाबाट माइस जानु पर्यो भनेदेखि चाहिँ नि अर्को विद्यालयमा जानुपर्छ, जुन प्राइमरी लेभलसम्म भएको जहाँ चाहिँ पाँच कक्षासम्म मात्रै पढाइन्छ तिनीहरू चाहिँ अर्को कक्षामा जान नपाउने भएको कारणले गर्दा ड्रप आउट त्यहाँ नै ठ्याक्कै ड्रप आउट भइहाल्छ, छ कक्षामा अर्को ठाउँमा जान सक्दैनन्। अनि यसले गर्दाखेरि चाहिँ नि उनीहरूको ड्रप आउट पनि धेरै छ, इनरोलमेन्ट पनि एकदमै कम, भर्ना दर पनि छ, त्यस्तै गरेर भोलि गएर चाहिँ नि एकदम उत्पादनशील बन्ने गरी चाहिँ नि एकदमै एकाध मान्छे मात्रै छन्। अब शिक्षाको कुरा गर्दाखेरि दृष्टिबिनहरू यति राम्रो शिक्षकको रूपमा छन्, प्रशासकको रूपमा दृष्टिबिनहरू छन्, विभिन्न म्यानेजमेन्टमा चाहिँ काम गरिरहेका छन्, तर त्यो चाहिँ अवसर पाएकोहरूले मात्रै गरे, जसले अवसर पाएको छैन उनीहरू चाहिँ घरमै थन्किएर बसेका छन्। अब तपाईँको अर्को प्रश्नमा चाहिँ मैले जो अभिभावकहरू ग्रामीण क्षेत्रमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो शिक्षा प्राप्त गर्नको नेपालको पूर्वदेखि मेचीदेखि महाकालीसम्मको विभिन्न जिल्लाहरूमा छ, जस्तो झापामा चाहिँ छ हाम्रो दृष्टिबिनहरूले पढ्ने विद्यालय, मोरङमा छ, मोरङमा चारवटा विद्यालयहरू छन्, त्यस्तै धरानमा चाहिँ नि स्वयं ज्ञान चक्षु विद्यालय चाहिँ दृष्टिबिन विद्यार्थीहरूको लागि भनेर बनाइएको छ। त्यसपछि सप्तरीमा छ, जनकपुरमा छ, वीरगन्जमा छ, त्यस्तै गरेर हामीले बुटोलमा छ, नवलपरासीमा छ, अनि त्यसपछि कपिलवस्तुमा छ, दाङमा छ, सुर्खेतमा छ, नेपालगञ्जमा छ, नेपालगञ्जमा त होस्टेल सहितको फेसिलिटी छ, मङ्गल सेन मा विद्यालय, त्यस्तै गरेर धनगढीमा छ, कञ्चनपुरमा छ, डोटीमा छ, यति ठाउँमा चाहिँ नि दृष्टिबिनहरूले सजिलैसँग पढ्न पाएर, काठमाडौँ भयो, नुवाकोटमा पनि छ, अब काठमाडौँ भक्तपुर ललितपुर त कुरा भइ नै हाल्यो। अब पोखरामा स्वयं यो भनौँ अमरसिंह विद्यालयमा दृष्टिबिन र दृष्टियुक्त विद्यार्थीहरू सबै बसेर पढ्ने समावेशी विद्यालयकैमा छ, तर त्यहाँ होस्टेल फेसिलिटी पनि छ, त्यस्तै गरेर बागलुङमा छ।
3: हजुर, यो भन्दै गर्दाखेरि त्यहाँमा कतिको पैसा लाग्छ, अभिभावकले पैसा
4: पर्दैन, त्यहाँ अहिले मैले भनेका विद्यालयहरू कुनैमा पनि अभिभावकहरूले पैसा तिर्नु पर्दैन। अब होस्टेलको लागि अब खानपिनको थोरै पैसा तिर्नुपर्छ होस्टेल सर्भिसको लागि, तर त्यसको लागि चाहिँ नि नेपाल सरकारको छात्रवृत्ति छ, जसले होस्टेलमा बस्छन् उनीहरूको लागि महिनाको 5,000 रुपियाँ नेपाल सरकारले छात्रवृत्ति दिन्छ, भनेपछि उसले 10 महिनाको लागि पाउँछ, 2 महिना चाहिँ बिदा हुन्छ, दसैँ र जाडोको बिदा गर्दाखेरि 2 महिना बिदा हुन्छ, त्यो 2 महिनाको उसले पाउँदैन, त्यो चाहिँ घरमै बस्नुपर्ने भएको हुनाले खानपिन गर्न त घरमै खान्छ, भनेपछि 10 महिना ऊ विद्यालयमा बस्ने भएको हुनाले 10 महिनाको लागि मासिक 5,000 रूपमा चाहिँ नि उसले त्यहाँ छात्रवृत्ति पाउँछ। अब त्यो छात्रवृत्ति पाउनुको लागि चाहिँ एउटा विधि छ, त्यो विधि अपनाउँदैनन् अनि मैले पाइनँ भन्छ, नत्र नेपाल सरकारको नीतिमा कुनै पनि अपाङ्गता भएको बालबालिकाले छात्रवृत्ति नपाउने भन्ने हुँदै हुँदैन। त्यसको लागि चाहिँ विद्यालयले सबभन्दा पहिला अमिसमा भर्नुपर्छ, अमिस भनेको त्यो इन्टिग्रेटेड एजुकेसनल इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम भन्ने छ, विद्यालयले भर्नुपर्छ, त्यो विद्यालयले भर्दाखेरि दृष्टिबिन हो भने दृष्टिबिन लेख्नु पऱ्यो, अटिजम भयो अटिजम लेख्नु, जुन अपाङ्गता हो त्यो अपाङ्गता खुलाउनु पऱ्यो, अनि ऊ होस्टेलमा बस्छ कि बस्दैन या घरबाटै जाने आउने गर्छ कि भन्ने कुरा त्यो खुलाइसकेपछि त्यसको आधारमा विद्यालयले पालिकामा माग गर्नु पर्यो, पालिकाले त्यो कुरा चाहिँ नि उता शिक्षा विभागबाट नेपाल सरकारको सङ्घीय सरकारबाट चाहिँ नि सङ्घीय मन्त्रालयबाट शिक्षा विभाग मार्फत चाहिँ नि त्यो छात्रवृत्ति त्यो पालिकामा पुग्छ र त्यो पालिकाबाट विद्यालयमा गएपछि विद्यालयले त्यो विद्यार्थीलाई त्यो छात्रवृत्ति दिने चाहिँ हामीसँग छ। त्यसले गर्दाखेरि कुनै पनि विद्यालयको कुनै पनि विद्यार्थीलाई अभिभावकको लागि चाहिँ नि अब लान ल्याउनको लागि होस्टेलसम्म लान ल्याउनको लागि यातायात खर्च अब आफ्नो लुगा फाटा आदि इत्यादिको कुराहरू अभिभावकले गर्नु पर्यो, होइन भने विद्यालयमा बसेर पढ्ने खाने अनि त्यसपछि पाठ्य पुस्तकहरू यी सबै कुरा पूर्ण रूपमा निःशुल्क रूपमा प्रयोग गर्न सक्छन्। त्यसले अभिभावकहरू यो जानकारी नपाएको कारणले गर्दाखेरि पनि अन्यल भएको चाहिँ हुनसक्छ, यो कुरा चाहिँ स्पष्ट हो। नेपाल सरकारले यो प्रक्रियासँग जोडिएर आएको विद्यार्थीहरू सबैलाई छात्रवृत्ति दिने गरेको छ।
3: हजुर, हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँसँग धेरै कुराहरू थिए, खास गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा दृष्टिबिनलाई कसरी हेरेको छ, यहाँ आफै पनि दृष्टिविहीन व्यक्तिहरूको शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय परिषदको दक्षिण पश्चिम एसियाली अध्यक्ष हुनुहुन्छ, त्यसै गरी विश्व ब्रेल परिषदको केन्द्रीय सदस्य हुनुहुन्छ, यी विषयमा आगामी कार्यक्रममा फेरि कुराकानी गर्ने नै छौँ। हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
4: हस् हस्, धेरै धन्यवाद मुकुन्दजी, तपाईँले भनौँ न अब भनौँ न यो रेडियो नेपाल मार्फत सम्पूर्ण श्रोताहरूलाई यो दृष्टिबिनहरूको शिक्षा सम्बन्धी मसँग भएको केही नलेज सेयर गर्ने जुन अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
3: अहिले हामीले कुराकानी गऱ्यौँ शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको विशेष शिक्षा परिषदका सदस्य तथा राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डाक्टर वीरेन्द्र राज पोखरेलसँग गरिएको कुराकानी। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।
5: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
1: नेपाली विद्यालय, विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिम भन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9 बजेको समाचारपछि यहाँहरूले सुन्न सक्नुहुनेछ खेल संसार कार्यक्रम। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश मट्टा। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेद्वारी दर्ता, बन्द सत्रको छलफल भोलि पुनः सञ्चालन हुने। यस वर्ष विजया दशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा जानकारी। दशैंका लागि असोज 23 गतेदेखि टिकट बुकिङ खुल्ला। यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान। र सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कवर्ड हल निर्माण गर्ने। समाचार अब विस्तारमा। सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि विभिन्न साझेदार संघ संस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकले सो निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन पनि आग्रह गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज 3 दिन बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। छलफलमा 7 प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागिता छ। बन्द सत्रको 3रो दिनको छलफल भोलि बिहान 10:30 पुनः सञ्चालन हुनेछ। भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली काङ्ग्रेस पार्टीको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि सभापतिमा गगन कुमार थापा, श्याम कृष्ण खड्की र किशोर सिंह राठौरको उम्मेद्वारी परेको छ। यसै गरी वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापति महिलामा पुष्पा भूषालले मात्र उम्मेद्वारी दर्ता गराउनु भएको छ। उपसभापति खुलामा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवको उम्मेद्वारी परेको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्ला मनसुर, सीता गुरुङ र रञ्जित कर्णको उम्मेद्वारी परेको छ। खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयनसिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायले उम्मेद्वारी दर्ता गराउनु भएको छ। महामन्त्री महिलामा डाक्टर डिला संग्रौला, डिना उपाध्याय र रीता खनालको उम्मेद्वारी परेको छ। सभापतिमा 3 जना वरिष्ठ उपसभापति र महिला उपसभापतिमा 1-1 जना, खुला उपसभापतिमा 9 जना, समावेशी उपसभापतिमा 5 जना, खुला महामन्त्रीमा 8 जना र महिला महामन्त्रीमा 3 जनाको उम्मेद्वारी परेको हो। न्याय परिषदको आजको बैठकले उच्च अदालतका 4 न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ। सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीशहरूमा उच्च अदालत पोखरा मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बागचन्द, उच्च अदालत पाटन चन्द्र बहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलास न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंज न्यायाधीश गोकर्ण डाङ्गी रहनु भएको छ। न्याय परिषदका प्रवक्ता राम पेरी सुनवारका अनुसार परिषदको आजको बैठकले सो निर्णय गरेको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल पुनर्निर्माण गर्दा उच्च बाढीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानूनी सुधार अघि बढाइएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले बाढ़ी तथा विपदबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकाससँगै प्रभावित जनताका लागि सुरक्षित र मर्यादित आवास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विपदमा परेर ज्यान गुमाएका नागरिकको मृत्यु घोषणा र मृत्यु दर्ता प्रक्रिया व्यवस्थित ढंगले अघि बढ़ाउन आवश्यक कानून निर्माण भइरहेको जानकारी दिनुभयो। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले छिमेकी राष्ट्र भारत र चीनले स्वास्थ्य सेवा तथा कनेक्टिभिटीका क्षेत्रमा सहयोग गर्न सहमति जनाएको जानकारी दिनुहुँदै हरित निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सभामुख डोल प्रसाद अर्याल र अस्ट्रेलियाली संसदका सभामुख मिल्टन डिक बीच भेटवार्ता भएको छ। अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहनुभएका सभामुख अर्याल र अस्ट्रेलियाली सभामुख डिक बीच आज भएको भेटमा नेपाल अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य लगायत विविध विषयमा विचार विमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आज आयोजित उच्च स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको स्पष्ट पार्नुभयो। उहाँले काठमाडौँको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने भएकाले जनप्रतिनिधि र सरकारवालाहरूसँग प्रत्यक्ष संवाद गरेर धरातलीय यथार्थ बुझ्न यो कार्यक्रम महत्वपूर्ण रहेको दोहोर्याउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र संचार सचिव राजेन्द्र कुमार पौडेल बीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ। सोही अवसरमा संचार सचिव पौडेलसँग मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मार्फतका विभिन्न निकायका प्रमुखले पनि कार्य सम्पादन सम्झौता गर्नुभयो। यस अवसरमा संचार सचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेत, गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। गृहमन्त्री सुदन गुरुङले राज्यको गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने बताउनु भएको छ। गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मार्फतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको आज सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्ट पार्नु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले रसुवाको भोटेकोसी नदीमा गत भदौ 10 गएको बाढ़ीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीसँग छलफल गरी उहाँहरूका समस्या, गुनासा, माग तथा सुझाव लिनुभएको छ। नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य समेत रहनुभएका संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बाढ़ी प्रभावित स्थानीयवासीसँग छलफल गर्नुहुँदै बाढ़ीबाट भएको क्षति, राहत वितरणको अवस्था, पुनस्थापना तथा पुननिर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा जानकारी लिनुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
1: भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त,
2: एचडी भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधि बीच आज मन्त्रालयमा भेटघाट भएको छ। मन्त्रालयमा आज भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढ़ी तथा विपद पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा विश्व वन्यजन्तु कोष अमेरिकाका प्रमुख कार्यकारी अधिकृत लोराले विपदको समयमा नेपाली जनता तथा सरकारसँग कोषको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो। यस वर्ष विजया दशमीको साइत कार्तिक चार गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कार्तिक चार गते बिहान 8:49 देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। यस वर्ष असोज 25 आइतबारदेखि नवरात्रम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घट स्थापना गरिन्छ। घट स्थापनाका लागि बिहान 11:47 शुभ साइत रहेको छ। यस वर्षको दशैंमा घर जाने यात्रुका लागि यही असोज 23 टिकट बुकिङ खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो। बैतडीमा प्रमुख चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाइएको छ। चाडपर्वका समयमा हुन सक्ने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तह उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायहरूको समन्वयमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने र अनियमितता भेटिएमा प्रचलित कानून अनुसार कारवाही गर्ने निर्णय गरेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी मैना आर्याल।
4: मुख्य टार्गेट भनेको दशैं र तिहार अनि सँगसँगै छठ पनि हो। त्यो बेलासम्मलाई हामीले अलिक फोकस रूपमा बजार अनुगमनलाई अगाडि बढाउन खोजेका
3: छौँ। यस्तै चाडपर्वको समयमा हुने भीड़भाडलाई मध्यनजर गर्दै होटेल व्यवसायीहरूलाई सरसफाईमा ध्यान दिन आग्रह गरिएको बताउनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख विक्रम श्रेष्ठ।
5: बैतडी जिल्लाको विभिन्न बजारमा 2-3 नै लगभग अनुगमन चाहिँ हामीले अलिक तीव्र गतिमा सुरु गरिसकेका छौँ। त्यसमा दशैंसम्म नगरपालिका पाटन सिग्नासमा पनि हामीले गरिसकेका छौँ।
3: स्थानीय प्रशासनले उपभोक्ताहरूलाई सामान खरिद गर्दा मूल्य सूची हेर्न, बिल लिन तथा गुणस्तर र म्यादबारे सचेत रहन आग्रह गर्नुका साथै जिल्लामा सञ्चालन भइरहेका सुपथ मूल्य पसलको समेत निगरानी गरिरहेको बताउनुहुन्छ पुनः प्रमुख जिल्ला अधिकारी
4: चेलिङको चुपथ मूल्यको पसलमा पनि अलि इस्युहरू आए। थोरै जनालाई अलिकति व्यापारीलाई नै दिए, सर्वसाधारण दिएन भन्ने कुराहरू त्यसमा पनि हामीले निगरानी बढाइरहेका छौँ।
3: चाडपर्वलाई लक्षित गरेर जिल्लाका मुख्य बजार सँगै ग्रामीण क्षेत्रका बजारमा समेत अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियममा जन्मनुभएका वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान गरिएको छ। खगोलीय मूलका उच्च ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्युब न्युट्रिनो वेधशालामा पुर्याउनु भएको योगदानका लागि हालजेनलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले आज स्टकहोममा पुरस्कार घोषणा गरेको हो। 82 हालजेन अमेरिकाको विस्कन्सिन मेडिसिन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ। उच्च ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन्। उहाँको अनुसन्धान तथा आइसक्युब न्युट्रिनो वेधशालामा पुर्याउनु भएको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान र अध्ययनमा महत्वपूर्ण आधार तयार गरेको छ। यस वर्षको नोबेल पुरस्कारको रकम 1,20,00,000 स्विडिस क्रोनर रहेको छ। यो रकम करिब 12,00,000 अमेरिकी डलर बराबर हो। नोबेल पुरस्कार अन्तर्गत पर्सि बिहिबार रसायनशास्त्र र साहित्यतर्फका पुरस्कार घोषणा गरिनेछन्। शुक्रबार शान्तितर्फको पुरस्कार प्रदान गरिनेछ भने आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल स्मृति पुरस्कार घोषणा गरिने कार्यक्रम रहेको छ। अब आर्थिक समाचार।
6: हालैको बाढीबाट क्षतिग्रस्त भनेका भौतिक तथा आर्थिक पूर्वाधारहरूको पुनर्निर्माण, वृहत आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि $1 अमेरिकी बराबरको स्रोत परिचालनका सन्दर्भमा नेपाल र विश्व ब्याङ्क बीच छलफल भएको छ। विश्व ब्याङ्कका अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकामा रहनुभएका अर्थमन्त्री डाक्टर सोनी मुवागले र विश्व ब्याङ्कका अध्यक्ष अजय बङ्गा बीच भएको भेटवार्तामा त्यस्तो छलफल भएको हो। छलफलमा विश्व ब्याङ्कका अध्यक्ष बङ्गाले नेपालमा बाढी विपदबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व ब्याङ्कले उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अध्यक्ष बङ्गाले एसियाली विकास ब्याङ्क र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व ब्याङ्कले नयाँ पहल गर्ने जानकारी दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। विगत 3 दशकको अवधिमा विश्व ब्याङ्कका अध्यक्ष र नेपालका अर्थमन्त्री बीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। नेपालको आर्थिक वृद्धि दर चालु आर्थिक वर्षमा 3.7% सीमित हुने प्रक्षेपण विश्व ब्याङ्कले गरेको छ। विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदनमा भदौ 10 आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा पुगेको अवरोधले गर्दा आर्थिक वृद्धि घट्ने उल्लेख छ। प्रतिवेदनमा विश्व ब्याङ्कले भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा जान र बाढीबाट भएको व्यापक क्षतिको कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र बाधक बन्ने उल्लेख गरेको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
7: सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कवर हल निर्माण गर्ने भएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद

0: थियो अजय बम अब मौसम। आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा मध्य प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेद्वारी दर्ता। बन्द सत्रको छलफल भोलि पुनः सञ्चालन हुने। यस वर्ष विजया दशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा जानकारी। दशैंका लागि असोज 23 गतेदेखि टिकट बुकिङ खुल्ला। यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान। र सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजना अनुसार 27 क्रिकेट तथा फुटबल मैदान र कवर हल निर्माण गर्ने। हवस् त, राति 9 समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडास्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज। खेल, खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 समाचार पछि कार्यक्रम खेल संसार।
4: नमस्कार, खेल, खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मंगलबार राति 9 समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेलप्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारको साथमा छौ सहकर्मी मुकुन्द भण्डारी अनि म मनुका कुँवर। सात दशक लामो इतिहास बोकेको एसियाली खेलकुदको 20 संस्करण जापानको नागोया सहरमा सम्पन्न भएको छ। नागोया स्थित मिजुहा पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समारोहका बीच 16 दिने एसियाली खेलकुद आयोजनाले विदाई पाएको हो। समापन समारोहमा यस आयोजनाको विदाई र आगामी संस्करणको स्वागत मुख्य आकर्षण बनेको थियो। 45 देशका खेलाडीहरूको मार्च पास्टसँगै समापन समारोह सुरुवात भएको थियो। अबको चार वर्षपछि 21औं एसियाड कतारको दोहामा हुँदैछ। 20औं एसियाली खेलकुदको आयोजक राष्ट्र जापानले आगामी आयोजक कतारलाई हस्तान्तरण गर्यो। सन् 2030

0: एसियाली खेलकुद दोहामा आयोजना हुने तयारीमा छ। आयोजकले ओलम्पिक काउन्सिल अफ एसिया ओसिएलाई ओसिएको झण्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो। कतारले दोस्रो पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो। यसअघि सन् 2006 दोहामा महादेशीय खेलकुदको आयोजना गरेको थियो। खेलाडी प्रशिक्षक र अफिसियल गरी 17,000 भन्दा बढी यस खेलकुदको सहभागी रहे, जहाँ 45 राष्ट्रका 10,000 भन्दा बढी खेलाडीले 43 खेल विधामा 469 स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। यस पटक पनि चीनले एसियन गेम्समा पदकको दबदबा कायम राख्दै शीर्ष स्थानमा कब्जा जमायो। यसअघि घरमै भएको 19 एसियाडमा 201 स्वर्ण जितेको चीनले यस पटक 169 स्वर्ण, 89 रजत र 81 काँस्य 341 पदक जितेर शीर्ष स्थानमा रह्यो। नेपाल 2 काँस्य जित्दै संयुक्त रूपमा 36 स्थानमा रह्यो। 29 एसियाडमा नेपाल 33 भएको थियो। सहभागी 45 मध्ये 5 राष्ट्र र रिफ्युजी टिमले कुनै पदक जित्न सकेनन्। भुटान, मालदिप्स, प्यालेस्टाइन, टिमोर लेस्टे र यमनले कुनै पदक जित्न सकेनन्। नेपाली खेलाडीहरूको प्रदर्शन र यस पटक देखिएको प्रतिस्पर्धात्मक स्तरलाई कसरी मूल्याङ्कन गर्न सकिन्छ भनेर आज हामीले कविराज नेगी लामा, जो नेपालको प्यारा तेक्वान्दोका मुख्य प्रशिक्षक पनि हुनुहुन्छ, टेलिफोन सम्वाद गरेका छौँ।
1: यहाँ अहिले केमा व्यस्त हुनुहुन्छ, के को तयारी गर्दै हुनुहुन्छ, कुराकानीको सुरुवात यसैबाट गरौँ न।
2: अब हामी अहिले अब पारा एसियन गेम अब लगभग सक्यो
1: हजुर,
2: सकेपछि एसियन गेम सरी एसियन 20 एसियन गेम सक्यो। अब हामी चाहिँ पारा एसियन गेमको लागि तयारी छौँ। हामी 10 अक्टोबर जाँदैछौँ हामी जापानमा, जुन ठाउँमा एसियन गेम भयो त्यहीँनिर पारा एसियन गेम त्यहाँ जाँदैछौँ। त्यसको लागि हामी बिहान र बेलुकाको 2 टाइम चाहिँ हामी रेगुलर ट्रेन मजाले ट्रेनिङ गरेर आएका छौँ खेलाडीहरू सबैजना, यसमै ट्रेनिङमै व्यस्त छौँ अहिले।
1: हजुर, यहाँ चाहिँ कीर्तिमानी पारा तेक्वान्डो खेलाडी पलेसा गोवर्धनको प्रशिक्षक हुनुहुन्छ, अहिलेको तयारीबाट यहाँले कस्तो अपेक्षा गर्नुभएको छ, खेलाडीको तयारी कस्तो छ?
2: अब सबैको उद्देश्य भनेको चाहिँ गोल्ड मेडल हो। अब उद्देश्य चाहिँ हामीले दिन पायो भने त उद्देश्य लिनु छुनु चन्द्र एक हो भनेर चाहिँ हामीले उद्देश्य चाहिँ गोल्ड मेडल ल्याएको छौँ, राम्रो गरेका छौँ। अब मेडल ल्याउने, देशलाई एउटा पहिचान दिलाउने भन्ने चाहिँ हाम्रो कोसिसमा छौँ।
1: एसियन 20 एसियाली खेलकुद प्रतियोगिता भएरकै सम्पन्न भयो होइन, पारा एसियन गेमको तयारीमा हुनुहुन्छ, नेपालबाट कति खेलमा कति खेलाडी सहभागी हुँदै हुनुहुन्छ, अथवा यसलाई भन्यो भने नेपालबाट कति खेलमा सहभागी हुँदैछ, कुन कुन खेलहरूमा सहभागी हुँदैछ?
2: हामी चाहिँ तेक्वान्डोपट्टि हो
1: हजुर।
2: अब यहाँ सेभ द मिसनको भने अनुसारले अब त्यहाँ टोटल खेल 8 खेल चाहिँ सहभागी हुँदैछ पारा एसियन गेममा। खेलाडीहरू चाहिँ 23 खेलाडीहरू चाहिँ सहभागी हुँदैछ, त्यो सबैजना चाहिँ राम्रै चाहिँ यति नै हो सहभागी हुने। अब लगभग अब अफिसियल सर्भिस गर्दाखेरि 40 पुग्छ कि भन्ने चाहिँ मेरो चाहिँ अनुमान अन्दाजी छ, अब हुनसक्छ।
1: अब कुराकानी गरौँ एसियाली खेलकुदको, 20 एसियाली खेलकुदमा नेपाली खेलाडीहरूको समग्र प्रदर्शन र यसपटक देखेको प्रतिस्पर्धात्मक स्तरलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ, कसरी मूल्याङ्कन गर्नुभएको छ, यहाँ एउटा प्रशिक्षक पनि हुनुहुन्छ, समग्रमा भनिदिनु न।
2: 20 एसियाली खेलकुदमा जो हामीले सुचासो नतिजा चाहिँ हामीले देख्न सकेन, तर अब हामीले जुन अब तेन्जिङ शेर्पाले चाहिँ पार्टीबाट चाहिँ ब्रन्ज मेडल ल्याउनु, महिला कबड्डीबाट चाहिँ ब्रन्ज मेडल ल्याउनु, त्यसले गर्दा हामी चाहिँ हामी खुसी छौँ। अब बिना हामी नेपालको चाहिँ ट्यालीमा चाहिँ 36 नम्बरमा पुगेका छौँ 36, यसले मेडल ट्यालीमा नि हाम्रो नाम निस्केको छ। अब 46 कन्ट्रिजमा चाहिँ त्यति निस्क्यो, हामीले खुसी नै छ। र सबभन्दा राष्ट्रिय खेल वर्ष नेपाल सरकारले पनि अब मिसन 26 भनेर एसियन गेमको प्रिपरेसन चाहिँ अब लगभग 3 नै गरिरहेको अवस्थामा अब दोहोरो स्वर्ण पदक ल्याउने अब राम्रो गर्ने भनेर चाहिँ सरकारले पनि राज्य नै लागेको थियो। अब हाम्रो प्रिपरेसन चाहिँ राम्रै थियो, तर चाहिँ अब हाम्रो प्रिपरेसन एसियन गेमको थियो, अब अरू खेलहरूको चाहिँ ओलम्पिकमै चाहिँ ध्यान थियो। अब चाइनाले चाहिँ 169 चाहिँ एसियन गेम 20 एसियन गेममा चाहिँ गोल्ड मेडल ल्यायो भने अब जापान दोस्रो भयो, 83 ल्यायो आयोजक जापान, साउथ कोरियाले 39 गोल्ड मेडल ल्यायो, इन्डियाले चाहिँ 21 गोल्ड मेडल ल्यायो। सबैजना चाहिँ ओलम्पिकमा कसरी ल्याउने त्यो ग्रेडमा चाहिँ हामी मिसन 26 दौडिरहेको थियो, तर हामीले आफ्नो खेलाडीहरूले राम्रो गुड पर्फर्मेन्स दियो, त्यो गुड पर्फर्मेन्स दिँदाखेरि चाहिँ जो राम्रै अब नतिजै आयो भने छ, तर अब सोचेको जस्तो त हुन त सकेन। हामीले चाहिँ अब अब देशले नि राज्यले नै सोचेको थियो अब कनातेमा एरिका गुरुङले चाहिँ अब गोल्ड मेडल ल्याउँछ भनेर एउटा आशा राखिरहेको थियो. अब त्यस खेलमा चाहिँ हारजित हुन्छ, कति चाहिँ अब हामीले चाहिँ लकले पनि हामीलाई साथ पनि नदिन सक्छ. तर मैले यसो हेर्दाखेरि खेलाडीहरूको चाहिँ हाम्रो सबैजना उत्कृष्ट छ, हाम्रो देशमा हाम्रो लगानी अनुसारले हामीले चाहिँ खेलाडीहरूले प्रदर्शन राम्रै गरेको हो. त्यही भने क्रममा चाहिँ अब हाम्रो अलिकति चाहिँ के भने मेन्टली प्रिपरेसन अलिक नपुगेको चाहिँ हामी देख्यौँ, किनभने हाम्रो खेलाडीहरू चाहिँ मेन्टली अलिकति चाहिँ हामीले चाहिँ सबै चाहिँ फिजिकल पुगेको तर मेन्टली चाहिँ अलिक प्रिपरेसन नपुगेको जस्तो देख्यो. किनभने अहिले देशमा चाहिँ अब कसैले चाहिँ यो अब बाढी पीडितले पनि कति अब मान्छे चाहिँ घर बगाएको छ, ऊ मानवीय क्षति भएको छ, त्यसले गर्दाखेरि कोही अब आन्दोलन भइरहेछ के भएर त्यसले पनि मान्छेलाई चाहिँ ट्रस्टिड बनाउने खेलाडीहरूले चाहिँ अलिकति चाहिँ प्रिपरेसन मेन्टली प्रिपरेसन नपुग्ने भएर चाहिँ त्यसले पनि हो कि जस्तो लागिरहेको छ. अलिकति अब प्रेसर पनि दिइरहेछ, अब चाहिँ मान्छेलाई गोल्ड मेडलै चाहियो जसरी मेडलै चाहियो भन्ने जस्तो चाहिँ समाजमा त्यो उसले गर्दाखेरि पनि मान्छेले चाहिँ अब खालि अब साइकोलोजिकल्ली चाहिँ प्रेसर भइरहेको अवस्थाले गर्दाखेरि मेन्टली प्रिपरेसन हामी चाहिँ नपुगे जस्तो पनि लागिरहेको छ मलाई चाहिँ.
1: हजुर, विगतका वर्षहरूको समीक्षा गर्दाखेरि खेलाडीको क्षमता र प्रदर्शनमा केही गुणात्मक परिवर्तन आएको आभास गर्न सकिने अवस्था छ?
2: अब योभन्दा अगाडि हामीले अब एकछिन गेममा अब लिएरकै मेडल लिएर आएको राम्रै थियो, कनापेले पनि अब पेरिकाले नि अब सिल्भर मेडल लिएर आएको थियो. अब त्योभन्दा अगाडिको चाहिँ 18 एसियाली खेलकुदमा नि अब प्याराग्लाइडिङमा नि लिएर आएकै थियो जाकर्तामा होइन. त्यसै त्यो हेर्दाखेरि अब हाम्रो मेडल चाहिँ सिल्भर मेडल आइरहेको अवस्थामा हामीले अहिलेसम्म गोल्ड मेडल चाहिँ हामीले ल्याउन सकेका छैनौँ. हामी अब योभन्दा अगाडि त्योभन्दा अब 25-30 वर्ष अगाडि नि अब सविता राज भण्डारीले ताइक्वान्डोमा चाहिँ सिल्भर मेडल लिएर आएको थियो, त्यसपछि बल्ल बल्ल चाहिँ प्याराग्लाइडिङमा ल्यायो, त्यसपछि कनातेमा ल्यायो, त्यो ल्यायो. तर हामीले सिल्भर मेडलमै छ अहिले, झन् यसपालि त बन्चमा छौँ, हामी गोल्ड मेडल ल्याउन सकेका छैनौँ. तर देश हाम्रो चाहिँ घटिरहेको छ, हाम्रो स्तर घटिरहेको छ. अब यो घट्दाखेरि अब देशको स्थिति पनि हुन्छ, अब देशमा अब हामीले भने जस्तो लगानी गर्न सकेका छैनन् देशले राज्यले पनि, त्यसैले हाम्रो त्यो लगानी पनि अब सक्दो आफ्नो बेस्ट दिएको छ राज्यले पनि होइन. अब के अरे चाइनासँग चाहिँ हामी दाँत्न सक्दैनौँ, उनीहरूको चाहिँ सेवा सुविधासँग अब कोरियासँग दाँत्न सक्दैनौँ, इन्डियाकै हामी त्यही त्यो प्रान्तसँग चाहिँ एउटा चाहिँ प्रान्तले दिएको चाहिँ सेवा सुविधासँग हामीले दाँत्न सक्दैनौँ नि. तर आफ्नो तर्फबाट चाहिँ खेलाडीहरू राम्रो खेलेको छ, राज्यले पनि राम्रै अब राष्ट्रिय खेल पर्छ, नेपाल सरकार शिक्षा तथा खेल मन्त्रालय पनि राम्रै चाहिँ गरेको छ. यसले गर्दाखेरि अब जो अब हाम्रो अब अझै हाम्रो मेहनत पुगेको छैन अब भन्ने जस्तो लाग्छ मलाई.
1: अहिलेको एसियाली खेलकुदमा हाम्रो अपेक्षाहरू कहाँ कहाँ पुरा भयो र कुन कुन विधामा हामी पछाडि पर्यौँ जस्तो लाग्छ यहाँलाई?
2: हामीले चाहिँ उसुमा पनि हामी ल्याउँछ कि भन्ने चाहिँ हाम्रो चाहिँ सबैले चाहिँ एक्सपेक्टेसन थियो. अब कबड्डीले चाहिँ हामी ल्याउँछौँ भन्ने चाहिँ थियो, त्यसमा चाहिँ अब महिला कबड्डीले लिएर आयो. अब कनातेमा पनि अब अलिकति धेरै मेडल बढ्छ कि भन्ने चाहिँ थियो. अब ताइक्वान्डोले पनि अब मेडल पालि चाहिँ अब ल्याउँछ कि भनेर पुग्थ्यो पनि हामीलाई आशा थियो. अब सबै सोचेको जस्तो चाहिँ हुँदैन, तर हामीले अब सबैको प्रदर्शन चाहिँ अब राम्रै थियो. अब 46 कन्ट्रीमा चाहिँ हामी अब 46 पुग्दाखेरि हामीलाई गाह्रै हुन्छ. मेडल भनेको गोल्ड मेडल भनेको एउटा हुन्छ, अब 46 चाहिँ हामी नेपालले पनि 46 भित्रै पर्छ, त्यसमा मेडल ल्याउनलाई चाहिँ अब 46 कन्ट्रीसँग चाहिँ कम्पिटिसन गर्नुपर्ने अवस्था हुन्छ. त्यसै त्यो कारणले हामीले आफ्नो तर्फबाट चाहिँ खेलाडी अब देशले राज्यले नै बेस्ट दिएको जस्तो लाग्छ मलाई.
1: त्यसो भए अब 21 एसियाली खेलकुदमा नेपालको पदकको संख्या र दायरा बढाउन हामीले कसरी अगाडि बढ्नु पर्ला, कस्तो रणनीति लिनु पर्ला?
2: अब पहिला सुरु त खेलकुदमा बजेट बढाउनुपर्छ. बजेट अब सरकारसँग कस्तो के छ त्यसलाई चाहिँ अलिकति खेलाडीलाई नै अन्तर्राष्ट्रिय वा आफ्नो चाहिँ इन्टरनेसनल फेडरेसन हुन्छ, त्यो इन्टरनेसनल फेडरेसनको चाहिँ कार्यक्रम क्यालेन्डर अनुसारले चाहिँ जति सक्दो धेरै चाहिँ सहभागी गराउने र अब वैदेशिक प्रेसिडेन्टमा राम्रो ध्यान दिने, अनि त्यसपछि खेलाडीहरूलाई चाहिँ काठमाडौँमा बसेर टिक्न पनि गाह्रो हुन्छ, त्यो खेलाडीहरूलाई चाहिँ कसरी चाहिँ अब राख्ने भन्ने कुरा चाहिँ गर्नुपर्छ. साथै आर्मी पुलिस सशस्त्रको मात्रै चाहिँ हेर्नुहुन्न, अब सबैले चाहिँ अब विभिन्न अब आफ्नो राष्ट्रिय सङ्घहरू छ, राष्ट्रिय सङ्घहरूसँग चाहिँ अब राष्ट्रिय खेल पर्षद समन्वय गरेर र विभिन्न चाहिँ अब यो स्पोन्सरहरूसँग चाहिँ समन्वय गरेर चाहिँ खेलाडीहरूलाई चाहिँ अब मेन्टली प्रिपरेसन, फिजिकल प्रिपरेसन, अब अन्तर्राष्ट्रिय चाहिँ अनुभवी ऱ्याङ्किङ अदा ऱ्याङ्किङको म्याचहरू राम्रो खेलाएर गऱ्यो भने चाहिँ हामीले चाहिँ गोल्ड मेडल ल्याउन चाहिँ अझै अब 4 वर्ष बाँकी छ हामीसँग. त्यो ल्याउन चाहिँ असम्भव भन्ने चाहिँ केही पनि हुँदैन लाग्छ मलाई। जस यसरी यो तरिकाले चाहिँ एउटा प्लानिङ गरेर गर्नुपर्छ र बजेट चाहिँ बढाउनुपर्छ, नभए चाहिँ हामीलाई हुँदैन। अब इन्फ्रास्ट्रक्चरको लागि यसपालि चाहिँ राम्रो चाहिँ गभर्मेन्टले चाहिँ योजना ल्याएको छ, त्यो सफल भएपछि अब खेलाडीलाई चाहिँ इन्टरनेसनल एक्सपोजरको लागि र उसको चाहिँ सेवा सुविधाको लागि चाहिँ अलिकति गऱ्यो भने चाहिँ राम्रो हुन्छ, यसैले नै चाहिँ गर्नुपर्छ लाग्छ।
1: यहाँ आफै पनि एउटा कुशल प्रशिक्षक हुनुहुन्छ, एसियाली स्तरका खेलाडी उत्पादन गर्न उनीहरूलाई तयार पार्न हाम्रो हालको प्रशिक्षण शैलीमा के कस्ता परिवर्तन ल्याउनु पर्ने खाँचो देख्नुहुन्छ यहाँ?
2: अब विश्व नै अब टेक्नोलोजीमा धेरै माथि गइसक्यो। ताइक्वान्डोकै कुरा गर्दाखेरि हामीले अब अहिले चाहिँ जेन 3 चाहिँ हाम्रो चाहिँ म्याच हुन लागिरहेछ, एसियन गेममा अब हामी जाँदैछ जेन 3। अब हामी जेन 2 ट्रेनिङ गरिरहेको छौँ, जेन 2 जुन सिस्टममा, जुन कम्प्युटर सिस्टममा, त्यसको चाहिँ हामीले लाउने चाहिँ पिएसए सिस्टममै तपाईँको चाहिँ जेन 2 गरिरहेको छौँ। त्यो जेन 2 तपाईँको पुरानो भइसक्यो, स्कोर कहाँ आउँछ, हान्दाखेरि कसरी आउँछ, टेक्निकल कुरा अझै पनि त्यहाँ चाहिँ मिसिङ भइरहेको हुन्छ। त्यसैले हामीलाई चाहिँ कसरी नयाँ टेक्नोलोजीमा चाहिँ हामी चाहिँ जान सकेका छैन। अब हाम्रो नयाँ चाहिँ अब त्यो ऊहरू चाहिँ इक्विपमेन्टहरू चाहिँ अझै पुगेका छैनौँ। त्यसले गर्दा हामीलाई अझ अझ तपाईँको चाहिँ पारा खेलकुदको त तपाईँको चाहिँ ट्रेनिङ गर्ने ठाउँ नै हुँदैन, विलचेयरमा ट्रेनिङ गर्नेहरू, त्यो इन्फ्रास्ट्रक्चरदेखि त धेरै कुरा हामीलाई च्यालेन्ज छ। त्यो च्यालेन्जमा पनि हामीले खेल्न चाहिँ कोसिरहेको छ। अब यसको लागि चाहिँ अब सबैजना चाहिँ मिलेर चाहिँ सुधार्नुपर्छ। अब हाम्रो देशको अवस्था नै यस्तो छ नि, अब एउटा बाढी पिरियड त्यस्तो भएर चाहिँ अब त्यहाँ अब अरबौँ लाग्छ अब त्यहाँ चाहिँ अब इन्फ्रास्ट्रक्चर बनाउनलाई, अब हाम्रो खेलकुदमा झन् अब झन् गाह्रो भइरहेको छ क्या। फेरि भन्ने भने म त अब त्यहाँ निर्णयकर्तामा छैन, तर अब सजेस्ट दिन ठाउँमा चाहिँ सकिन्छ।
1: एउटा अनुभवी मुख्य प्रशिक्षकको रूपमा ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गराउँदा सबैभन्दा ठुला व्यवहारिक र प्राविधिक चुनौतीहरू के देख्नुहुन्छ यहाँ?
2: अब प्राविधिक त के हो, मैले भनिहालेँ, हामीले अब जे छ हामी सीमित स्रोत साधनमा हामीले चाहिँ अब ट्रेनिङ गरिरहेको छौँ, हामीले त्यहाँ त्यसमै चित्त बुझाइरहेको छौँ। अब मैले अघि भने हामी अब त्यहाँ गएर खेल्नु छ सेन्सरमा, त्यहाँ गएर खेल्नु छ हामी जेन 3 अब अपडेट भइसक्यो, हामी खेलिरहेको छौँ हामीले चाहिँ जेन 2। अब मान्छे चाहिँ अब कोरिया, जापान, चाइना, उज्बेकिस्तान, काजिस्तान, पाकिस्तानदेखि लिएर यता चाहिँ कतार, मलेसिया, UAE, बहराइन, इरान सबै खेलाडीहरू त्यहाँ चाहिँ जेन 3 गएर उनीहरू मजाले त्यहाँ प्र्याक्टिस गरिरहेको छ त्यहाँभित्र। अब हामी यहाँ जेन 3 हामीले देखाएको छैनौँ, हामी गएर त्यहाँ जेन 3 गएर खेल्नु पऱ्यो एरिनामा। त्यसले गर्दाखेरि हामीलाई चाहिँ प्राविधिक कुराहरू चाहिँ समस्या छ होइन। अब हान्ने किक त्यही हो, खेल्ने तरिका त्यही हो, नियम त्यही हो, रुल एन्ड रेगुलेसन सबै एउटै हो, तर चाहिँ हामीले टेक्नोलोजीमा अब नयाँ प्राविधिकमा हामी चाहिँ अलिक चुकेको रहेको छौँ, त्यसमा अलिकति दुःखै लाग्छ हामीलाई चाहिँ।
1: हजुर, यो भन्दै गर्दाखेरि नेपालमा खेलकुद पूर्वाधार र खेलाडीहरूको दीर्घकालीन बन्द प्रशिक्षणको पाटोमा राज्य अथवा सम्बन्धित निकायले कसरी प्राथमिकता दिएर अगाडि बढ्नु पर्ला, यसमा यहाँको सुझाव के छ?
2: यो चाहिँ अब खेलकुदमा चाहिँ अब सबैभन्दा सुगमन लाग्ने राज्यले नै अब प्राथमिकतामा अलिकति नदिएको जस्तो लाग्छ होइन। खेलकुदमा बजेट हेर्दाखेरि अब सबैभन्दा कमै देखिन्छ। अब यसले चाहिँ अब यसलाई चाहिँ अब धेरै अब क्याटेगोरी ABC चाहिँ क्याटेगोरी गराएर चाहिँ राज्यले लाग्नुपर्छ, र यसको चाहिँ अब दसौँ राष्ट्रिय खेलकुद भर्खर हुँदैछ। अब योभन्दा अगाडि के अरे हामीले हान्जब एसियन गेम खेल्नुभन्दा अगाडि 10 राष्ट्रिय खेलकुद खेलेको थियो, 10 राष्ट्रिय खेलकुद सकेर हाम्रो एसियन गेम खेल्यो, हाम्रो एसियन गेमपछि हामीले अहिले चाहिँ अब यो आइटी नगाए एसियन गेम सक्यो। त्यो बिचमा चाहिँ हाम्रो चाहिँ नेसनल गेम भएन, नेसनल मल्टी स्पोर्ट्स इभेन्ट भएन, त्यसले गर्दाखेरि नै हामीलाई प्रभावित भइरहेछ, र सरकार राज्यले अब लाग्नुपर्छ यसमा चाहिँ, अनि अब इन्फ्रास्ट्रक्चर बनाउनुपर्छ, अब बजेट चाहिँ बढाउनुपर्छ, र चाहिँ हामीले टार्गेट ओलम्पिकमा कसरी ल्याउने र एसियन गेममा कसरी ल्याउने भनेर चाहिँ राज्यले नै एउटा चाहिँ आफ्नो चाहिँ राष्ट्रिय सङ्घहरूसँग चाहिँ समन्वय गरेर चाहिँ प्लानिङ गरेर चाहिँ अगाडि लान सकिन्छ।
1: पछिल्लो समय प्यारा खेलकुदमा नेपालले ऐतिहासिक सफलता हासिल गरिरहेको छ, यस क्षेत्रको सम्भावनालाई अझ विस्तार गर्न अब कस्तो नीतिगत सहयोगको आवश्यकता महसुस गर्नुहुन्छ?
2: अब आउने लस एन्जल्स LA 28 पाराओलम्पिक ओलम्पिक त अब अमेरिकन हुँदैछ, त्यसमा चाहिँ अब सबैले अब त्यहाँ लागिरहेको छ। हामीलाई चाहिँ अब चाहिँ मेरो खेलाडीहरू अब पहिला पेरिसमा खेल्ने खेलाडी पारोलम्पिक खेल्ने भरत सिंह महतालाई पनि छोडिसक्यो, त्योभन्दा अगाडि ग्रान्ड प्रिक्स वर्ल्डमा ग्रान्ड प्रिक्समा जितेर चाहिँ मेडल ल्याएको खेलाडी नम्बर वान नम्बर टूलाई जितेर ल्याएको खेलाडी पनि अहिले अस्ट्रेलियामा हुनुहुन्छ, अस्ट्रेलियाबाट खेल्दै हुनुहुन्छ, अनि अर्को अब भरत सिंहमा पनि अस्ट्रेलियामा हुनुहुन्छ। र मैले भन्न खोजेको अब यो नेपाली खेलाडीहरूलाई चाहिँ नेपालमै बसेर काठमाडौँमै बसेर टिकाएर उनीहरूलाई चाहिँ सेवा सुविधा दिन सक्यो, राज्यले दिन सक्यो भने चाहिँ हामी टिक ल्याउन सक्छौँ, मेडल ल्याउन सक्छौँ। र अब यहाँ भइरहेको खेलाडीलाई चाहिँ मोटिभेट गरेर चाहिँ अब आउने प्लानिङ चाहिँ राज्यसँग चाहिँ सङ्घसँग चाहिँ परिषदसँग सबैजना समन्वय गरेर चाहिँ उसलाई चाहिँ दिनुपर्ने चाहिँ अब सेवा सुविधा चाहिँ कसरी जान्छ, इन्टरनेसनल कसरी जाने भनेर त्यो गऱ्यो भने हामी सम्भव हुन्छ। अब अब अब आउने चाहिँ अब नयाँ टेक्नोलोजीका अब हुन थालिसक्यो दिन प्रतिदिन। अब चाहिँ अब हिजो आइफोन चाहिँ 17 Pro Max थियो, अहिले आइफोन 18 Pro Max चाहिँ आइसक्यो। त्यही भएर हामी चाहिँ अब आइफोन चाहिँ 7 बसिरह्यो भने चाहिँ आइफोन 17 Pro Max र 18 Pro Max र आइफोन 7 त धेरै फरक हुन्छ, त्यसैले चाहिँ त्यसले गर्दाखेरि अगाडि बढाउन गाह्रो हुन्छ। अब यसलाई चाहिँ सबै अब मैले मात्र होइन सबैजना मिल्नुपर्छ, अब राज्य मिल्नुपर्छ, देशै मिल्नुपर्छ, सबै सांसदै मिल्नुपर्छ। अब खेलकुदमा कसरी बजेट बनाउने, खेलकुदलाई कसरी लाने, देशको झन्डा कसरी अन्तर्राष्ट्रिय स्तरमा चाहिँ फर्वाउने, चन्द्र छुरी भन्ने त्यो चाहिँ लानुपर्छ। त्यसको चाहिँ मैले अघि नै भने तपाईँले अब राष्ट्रिय सङ्घहरू छ, राष्ट्रिय सङ्घहरू खेलहरूले चाहिँ अब राष्ट्रिय खेल पसलले एबिसी क्याटेगोरी गराएर तिनीहरूसँग छलफल गरेर उनीहरूको चाहिँ त्यसको प्लानिङ अनुसारले चाहिँ अब राज्यले लिएर गयो, परिषदले गऱ्यो भने चाहिँ राम्रो हुन्छ।
1: नयाँ तथा उदयमान खेलाडीहरूलाई खेलकुदमा यहाँहरूको भविष्य सुरक्षित छ भन्ने विश्वास दिलाउनको लागि, उहाँहरूलाई खेलकुदमै टिकाइराख्नुको लागि सम्बन्धित क्षेत्रबाट कसरी अगाडि बढ्नु पर्ला, के गरिदियो भने खेलाडीहरू खेलमै टिकिराख्ने अवस्था हुनसक्छ, खेलप्रति आकर्षित हुन सक्ने अवस्था हुनसक्छ।
2: त्यहाँनिर सरकार पनि छ होइन, अब हाम्रो भारत नजिकै छिमेकीको राष्ट्र हेऱ्यो भने हामीलाई केन्द्रीय सरकारले गर्ने सेवा सुविधा छुट्टै हुन्छ, त्यसपछि अनि प्रान्त सरकारले गर्ने छुट्टै हुन्छ र स्थानीय सरकारले गर्दा पनि छुट्टै हुन्छ कि। हाम्रो स्थानीय सरकारमा हाम्रो कुनै पनि प्रशिक्षकहरू पनि छैन, अब धेरै भोलिन्टियर प्रशिक्षकहरू छन्, स्थानीय सरकारले पनि आफ्नो प्रशिक्षकहरू खेलकुदको प्रशिक्षकहरू राख्नुपर्ने, खेलाडी एक दुईजना भए पनि पाल्न सक्नुपर्ने, र अब त्यसपछि प्रदेश सरकारले पनि त्यसमा चाहिँ मिलाएर स्थानीय सरकारसँगै चाहिँ समन्वय गरेर चाहिँ एकजना चाहिँ एक दुईजना खेलाडी चाहिँ राख्नुपर्ने आफ्नो प्रदेशमा। अनि यस्तै संरचना अनुसारले चाहिँ अब केन्द्र सरकारले त्यसरी गर्यो भने चाहिँ यो सबैजना चाहिँ स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार मिल्यो भने त यो खेलाडी त ग्रासरुटदेखि चाहिँ के नेसनलसम्म त राम्रो हुन्छ नि। त्यसैले ग्रासरुटको खेलाडीलाई राम्रो बनाउने स्थानीय नै तात्नुपर्छ र प्रदेश स्तरीय खेलाडी बनाउनलाई प्रदेश सरकारै तात्नुपर्छ। अब यसको लागि अब केन्द्रदेखि लिएर उसँग चाहिँ बजेटै छैन, बजेट नभए नि सबैमा चाहिँ खालि अब शिक्षा र स्वास्थ्यमा चाहिँ हाम्रो चाहिँ बजेट चाहिँ राम्रै हुन्छ, तर चाहिँ कति चाहिँ फ्रिज गरेर गएको हुन्छ, अनि चाहिँ खेलकुदमा चाहिँ फ्री के अरे बजेट नपुगेर प्याक प्याक भइरहेको हुन्छ। अहिले तपाईँको चाहिँ पारा एसियन गेममा जान लाग्छ, खेल बजेटै नपुगिरहेको छ, त्यस्तो अवस्थामा चाहिँ अब हामीलाई पनि दुःख लाग्छ। त्यसले गर्दाखेरि चाहिँ नयाँ खेलाडी चाहिँ उदयमान गर्नलाई चाहिँ स्थानीय निकायदेखि लिएर प्रदेशले सबैजना मिल्नुपर्छ खेलकुदमा लागि अगाडि बढ्नुपर्छ।
1: आगामी दिनमा नेपाली खेलकुदलाई एसियाली तथा विश्व स्तरमा अझ उचाइमा पुर्याउनको लागि हामीले आजैदेखि सुधार्नु पर्ने कुराहरू छन् नि, प्राथमिकता दिनुपर्ने कुराहरू ती के हुन्?
2: मेन त हाम्रो ग्रासरुटको खेलाडीहरूलाई चाहिँ हामी संरक्षण गर्नुपर्छ, जहाँनिर चाहिँ तपाईँको चाहिँ अब स्थानीय सरकारमा एथलेट भएकोहरूदेखि लिएर जिल्लामा रहेको खेलाडीहरूलाई त्यसलाई चाहिँ राम्रो बनाउनुपर्छ। त्यसपछि प्रदेश स्तरीयमा चाहिँ राखेर उसलाई चाहिँ अलिकति अब भविष्यमा चाहिँ देखिन्छ भनेर उसलाई चाहिँ अब स्कलरसिप पढाउनेदेखि लिएर ऊ गर्नु उसलाई चाहिँ गाँस बाँस कपासको टेन्सन नहुने हिसाबले गर्नुपर्छ। र नेसनलसम्म आएपछि उसले चाहिँ यति दिनको यति भत्ता भन्दा पनि उसलाई चाहिँ त्यो खाना बस्न उसलाई चाहिँ मजाले मेन्टली फ्री भएर खेल्न पाओस्, उसको घरमा आमा बिरामी भयो, ऊ चाहिँ घरमा चाहिँ कोठाबालको पैसा तिर्नु पुग्नु पुगेन, अब ग्यास भएन भनेर यसो दौडधुप चाहिँ नगरोस्, उसले मजाले खेल्ने खेलेर चाहिँ राज्यले उसलाई चाहिँ सेवा सुविधा सहितको चाहिँ खेलाउन दियो भने चाहिँ अब राम्रो हुन्छ भन्ने मलाई चाहना।
1: अब यहाँको कुरा गरौँ, यहाँ फुटबलमा जागिर खाएर पारा ताइक्वान्डो धानिरहनु भएको छ, यो परिवर्तन कसरी सम्भव भयो?
2: होइन, यस्तो फुटबल एन्फामा चाहिँ म एडमिनिस्ट्रेटमा हो,
1: हजुर,
2: त्यो चाहिँ बाटे त हो फेरि। अब ताइक्वान्डोमा म भोलिन्टियर हो, अब म एउटा चाहिँ अपङ्गता भएको खेलाडीहरूलाई चाहिँ बिहान सिकाउनु, आफ्नो चाहिँ समय सदुपयोग गर्नु, आफूलाई पनि हेल्थी बनाउनु हो, अनि बिहान बेलुका गराउने हो। अब सातो बाटो सातो बाटोमै हो एन्फा कम्प्लेक्स एउटा, अब एन्फा बन्द भएर मेरो तलब पनि आएन। यो चाहिँ मैले चाहिँ आफ्नो म्यानेजमेन्ट गर्ने हो, मैले चाहिँ आफ्नो म्यानेजमेन्ट कसरी चाहिँ आफैले म्यानेज गर्ने, बिहान ट्रेनिङ गराउने र आफूलाई चाहिँ यो विभिन्न चाहिँ अब ट्रेनिङ गरेर कोचहरू कोचको ट्रेनिङहरू र कोचिङहरू सेमिनारहरू त्यसलाई चाहिँ आफूलाई अपडेट गराउने आफ्नो एक चाहिँ पाटो छ। उतातिर चाहिँ अब एडमिनिस्ट्रेटिभ सचिवालयमा चाहिँ बसेर काम गर्ने हो, त्यसैले मलाई चाहिँ एकदम अब रमाइलो लागिरहेको छ। अब काम गरेको अब 9 वर्ष पनि भयो फुटबलमा काम गरेको, र ताइक्वान्डो पारा ताइक्वान्डोमा चाहिँ ओलम्पिकमा पारा ओलम्पिकमा जानुभन्दा अगाडि म फुटबलमा काम गरिरहेको थियो, र त्यसैले मलाई चाहिँ इन्जोय छ र आफूले मन लाग्छ रमाइलो लाग्छ र दुइटै काम चाहिँ मैले गरिरहेको छु र सहयोग पनि पाएको छ एन्फाबाट, धेरै सहयोग पाएको छ, त्यसैले म खुसी छु।
1: हजुर, हामी कुराकानीको अन्त्यमा छौँ। आफ्नै लागि पनि फुटबल खेल्नुहुन्छ, अझै पनि स्वयंसेवकको रूपमा नै पारा ताइक्वान्डोमा प्रशिक्षकको रूपमा काम गरिराख्नु भएको छ, यहाँको राष्ट्रिय खेलकुद परिषदप्रतिको के अपेक्षा छ?
2: पेरिस पारा ओलम्पिकमा जितेर आएपछि हामीलाई एयरपोर्टबाट चाहिँ परिषदमा लिएर जाने, परिषदको प्राङ्गणमा लिएर चाहिँ हामीलाई लिएर गएको थियो, हामीलाई त्यो के अरे यो घुमाएर के भन्छ त्यसलाई रिङमा घुमाएर गाडीमा घुमाएर त्यहाँ जाँदाखेरि अब त्यो बेला तत्कालीन चाहिँ सदस्य डङ्गलाल घिसिङ हुन्थ्यो, त्यसपछि तत्कालीन चाहिँ खेलकुद मन्त्री तेजुलाल चौधरी हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ अब तेजुलाल चौधरी मन्त्रीज्यूले चाहिँ के भन्नुभयो भने अब जबको चाहिँ अब उहाँ केही गर्छु भन्ने चाहिँ उहाँले चाहिँ प्रमिस दिनुभएको थियो, अनि चाहिँ त्यही अनुरूप चाहिँ राष्ट्रिय खेलकुद परिषदले पनि अब निर्णय गरेर चाहिँ मन्त्रालयमा चाहिँ फाइल पठाएको थियो। त्यसपछि अब जेनजी आनुहोला भयो के भयो त्यो पनि थाहा छैन, रहेछ मलाई पनि थाहा छैन।
1: हजुर, के भन्नुहुन्छ भन्नु खोजेको के भयो?
2: अब त्यो त के भन्ने भने अब त्यो चाहिँ अब सरकारले गर्ने कुरा हो, अब मैले दिनु भनेर चाहिँ मैले चाहिँ मागेको होइन, अब त्यो उहाँले सम्मानको स्वरूप अब चाहिँ अब 64 वर्षपछि चाहिँ नेपालमा चाहिँ ओलम्पिक पारा ओलम्पिक मार्फत एउटा चाहिँ पारा ओलम्पिकमा मेडल लागेको त्यो ऐतिहासिक मेडल अहिलेसम्म आएको थिएन। 1988 चाहिँ अब विधान लामाले लिएर आउनुभयो, त्यो टाइममा चाहिँ अब एउटा डेमोन्स्ट्रेसनको रूपमा भएर चाहिँ हाम्रो चाहिँ आधिकारिक भएन भने चाहिँ अब आएपछि चाहिँ अब अहिले चाहिँ आधिकारिक अफिसियल्ली चाहिँ मेडल भएको हिसाबले चाहिँ उहाँले चाहिँ सम्मानको स्वरूप मलाई चाहिँ कुन तिथि अधिकृत हो के दिने भन्ने चाहिँ उहाँहरूले चाहिँ एउटा चाहिँ घोषणा गर्नुभएको। अब त्यो मैले पनि सुनेको मात्र हो, त्यस्तो मलाई त्यस्तो ऊ भएन, उहाँ जस अब भविष्यमा दिन्छ भन्ने चाहिँ मलाई लागेको।
1: हजुर, हुन्छ कविराज नेगी लामाजी, हामीलाई समय दिनुभयो, नेपाली खेलकुद जगतका विविध पक्षबारे यहाँले प्रकाश पारिदिनुभयो, यहाँलाई धन्यवाद।
2: हस् धन्यवाद हजुर।
0: उहाँ हुनुहुन्थ्यो पारा ताइक्वान्डोका मुख्य प्रशिक्षक कविराज नेगी लामा। कुराकानी सँगै आजलाई भने खेल संसारको हामी अन्त्यमा आइसकेका छौं। रेडियो कार्यक्रमको युट्युब च्यानल रेडियो नेपाल प्रोग्रामबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। प्रविधि संयोजन गर्नुहुने मिनर्भा बज्राचार्यलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमबाट मनुका कुँवर अनि मुकुन्द भण्डारी विदा हुन्छौ। नमस्कार।

सुन्दै हुनुहुन्छ रेडियो नेपाल. अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत. यसै क्रमको पहिलो गीत राख्दैछौ अरुणा लामाको स्वरमा, शरण प्रधानको रचना र संगीतमा.

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल सदाबहार। गीत सुनाउने क्रममा अब राख्दैछौ पुष्प नेपालीको स्वरमा युधिर थापाको रचना नाति काजीको संगीतमा।

0: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा साङ्गीतिक कार्यक्रम गजल गङ्गा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: always fly.
1: Nepal Telecom, Rastrako Sanchar.
2: खै जन्म दर्ता दिनुहोस् त.
3: जन्म दर्ता गरेको छैन नि म्याडम.
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
3: हो र, मलाई त थाहा नै थिएन म्याडम.
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: झण्डु आयुर्वेद.
8: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ.
7: प्रेसर, सुगर, बाक, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ.
8: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ.
7: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ.
8: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि. फोन नम्बर 01-4530-418.

0: गजल गंगा।
1: सिरानी कसैका भिजाई रहेछन्, मलाई त आँसु जलाई रहेछन्। सिरानी कसैका भिजाई रहेछन्, मलाई त आँसु जलाई रहेछन्। यो त्यही पुरानो खुसीको असर हो, यो त्यही पुरानो खुसीको असर हो। अझै यी अधर मुस्कुराई रहेछन्, मलाई त आँसु जलाई रहेछन्। कसैको पीडामा सरोकार छैन, कसैको पीडामा सरोकार छैन। सरोकारवाला निदाई रहेछन्, मलाई त आँसु जलाई रहेछन्। नबोल्नु तिमीले तिमी मौन बस्नु, नबोल्नु तिमीले तिमी मौन बस्नु। जे भन्नु छ आँखा बताई रहेछन्, मलाई त आँसु जलाई रहेछन्। सिरानी कसैका भिजाई रहेछन्। तारा पल्लवीका यिनै गजलांशसँगै गजल गंगाको यो नूतन श्रृङ्खलामा विद्या निर्दोष पहाडीको गजली अभिवादन। हामी गजल गंगा लिएर आइपुग्छौँ मंगलबारको रात्रिकालीन प्रहरमा 10 बजेको हिन्दी समाचार पछि झन्डै 45-50 मिनट हामी तपाईँसँग रहन्छौँ। हामी गजलको गंगामा डुबुल्की मार्छौँ, गजलमा रम्छौँ, रमाउँछौँ, साथमा निकै मीठा गजल संगीतले तपाईँलाई मन्त्रमुग्ध पार्ने प्रयत्न पनि गर्छौँ। आजको बसाई हामी तारा पल्लवीसँग रहनेछौँ। उहाँसँग अन्तरङ्ग भलाकुसारी हुनेछ, साथमा उहाँकै आवाजमा निकै मीठा श्रुति मधुर गजलहरू पनि सुन्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ। के लत बस्यो मलाई, कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ। गजल हो प्रदीप कुमार मैनालीको, स्वर र संगीत तिलक सिंह।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

गजल गंगा। जीवनभर झमेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, हरदम प्रयास गरिराखेँ जिन्दगी सुधार्नलाई, हरदम प्रयास गरिराखेँ जिन्दगी सुधार्नलाई, दिन ढल्की अबेला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, दुई छाक खाई अलिकति बचाउँ भन्ने आशा, दुई छाक खाई अलिकति बचाउँ भन्ने आशा, खानै नपुग्ने श्रमको ज्याला नभइदिए हुन्थ्यो, सधैँ बिजुली परेला नभइदिए हुन्थ्यो, बरु ढुङ्गा गिट्टी फोरौँ बेल्चै किन नचलाउँ, बरु ढुङ्गा गिट्टी फोरौँ।

साँच्चै किन नचलाउँ, विश्राम खोज्ने हत्केला नभइदिए हुन्थ्यो, सधैँ बिज्ने परेला नभइदिए हुन्थ्यो, कसै गरीमा दुःखमा परे भने आफन्तले बल्ल खाइस भन्न भेला नभइदिए हुन्थ्यो, सधैँ बिज्ने परेला नभइदिए हुन्थ्यो, यति गर्दा गर्दै जिन्दगी ढल्किजाला, यति गर्दा गर्दै जिन्दगी ढल्किजाला, तर बुढेसकालमा हेला नभइदिए हुन्थ्यो, सधैँ बिज्ने परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो। गजलकार सन्तोष श्रेष्ठले पाल्पा रामपुराट रानीबासबाट मेल गर्नुभएको सन्तोष श्रेष्ठको यही गजल वाचनसँगै आजको गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाको अर्को नयाँ श्रृङ्खलाबाट पनि तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनतर्फ मिनर्वा वज्राचार्य अनि राम अविरल। दिनभरिको काम धन्दा सकेर आराम गर्ने यो समयमा आज फेरि गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट तपाईँले हामीलाई साथ दिनुहुनेछ, हामी तपाईँलाई साथ दिनेछौँ। आरम्भमा नै आग्रह गर्न चाहन्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। आजको श्रृङ्खलामा हामी गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका तपाईँका गजलहरू तपाईँकै लागि सुनाउनेछौँ। अनि नारायण समीप, जसको घर अछाम हो, अहिले काठमाडौँमै बसेर कर्म गरिराख्नु भएको छ, रेडियो नेपालको स्टुडियोसम्म आफूले लेख्नुभएका केही गजलहरू लिएर आउनु भएको थियो। नारायण समीपले वाचन गर्नुभएका केही गजलहरू सुनाउनेछन्। साथमा रहनेछन् मन सुनी गजल सङ्गीतहरू। गजल सङ्गीतहरू सुनिरहँदा पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुहुनेछ। हामी आशा र विश्वासको बलियो गाँठो यहीँ नै मान्न चाहन्छौँ। अनि कार्यक्रम आरम्भ गर्छौँ राज सिक्देलको स्वरमा रहेको सुमधुर गजल सङ्गीतसँगै, जसमा रामकुमार आचार्यको गजल रचना रहेको छ। बिबी अनुरागीको सङ्गीत हो, भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामी सुनाउँछौँ।

भिन्न भोगाएको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो। राजसिक दिलको स्वर रामकुमार आचार्यको गजल रचना, बिबी अनुरागीको सङ्गीत। गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुभयो होला। जब तपाईँले गजलका प्रत्येक सिरहरूमा आफ्नोपनको महसुस गर्नुहुन्छ, तब मात्रै कलाकारहरू आफू सफल भएको सम्झन्छन्। राजसिक दिलको स्वर रामकुमार आचार्यको गजल रचना, बिबी अनुरागीको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब gazalganga@gmail.com यसमा प्राप्त भएका तपाईँका केही गजलहरू उठाउनतर्फ लाग्छु म। अर्जुन देउबा उदासीले सिलगढी डोटीबाट मेल गर्नु भएको छ, म उठाउँछु अर्जुन देउबा उदासीको यो गजल। साँझ पख आकाशमा उदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, आफ्नो जीवन अरूलाई नै लुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। तिमी मसी मथि कलम लेख्नु थियो कथा, तिमी मसी मथि कलम लेख्नु थियो कथा, कलम कथा अधुरोमै टुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। मेरो भन्नु तिम्रो थियो, तिम्रो भन्नु मेरो, मेरो भन्नु तिम्रो थियो, तिम्रो भन्नु मेरो, एक ढिक्का भएको मनलाई फुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, लोरी सुनाई उदासीलाई सुताउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। अर्जुन देउबा उदासीले सिलगढी डोटीबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि अर्जुन देउबा उदासीप्रति हार्दिक आभार व्यक्त गर्छौँ। गजल गङ्गाका लागि अर्को गजल प्राप्त भएको छ, छत्रकमल पाठकको। सिलगढी डोटीबाट नै उहाँले यो गजल मेल गर्नुभएको हो। आदर्श गाउँपालिका 3 अहिली डोटी उहाँको ठेगाना। म उठाउँछु छत्रकमल पाठकको यो गजल। म तिम्रो हितैसी थिएँ कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, अब मेरो आफ्नो भन्नु केही पनि छैन, अब मेरो आफ्नो भन्नु केही पनि छैन, सर्वस्व उसैलाई दिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा। लौरो समान भएको छु म उनको सम्झनामा, लौरो समान भएको छु म उनको सम्झनामा, गहका आँसु रित्ति कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा। चर्केको छ मनको घर चर्केको छ छाती, चर्केको छ मनको घर चर्केको छ छाती, सपना सारा भत्किए कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा। कतिखेर जल्यो होला यो मन थाहा छैन, कतिखेर जल्यो होला यो मन थाहा छैन, आगोका टुक्रा भरिए कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा। छत्रकमल पाठकले आदर्श गाउँपालिका 3 अहिली डोटीबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि छत्रकमल पाठकप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। यति बेला तपाईँ गजल गङ्गा सुन्दै हुनुहुन्छ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ, एक्लोपनको महसुस पटक्कै गर्न पाउनुहुन्न, किनकि गजल गङ्गा तपाईँको साथमा छ। गजल गङ्गामा अर्को सुमधुर गजल सङ्गीत सुनाउँछौँ। सन्तोष रोसालको सुर हो यो, तीर्थमान अथाह सागरको गजल रचना अनि सन्तोष रोसालकै सङ्गीत। तिम्रो त्यो मायाले तानेर आएँ, तिमी आफ्नै हो भन्ने ठानेर आएँ। गजल सङ्गीत सुनाउँछौँ कार्यक्रम गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा तपाईँका।

0: हजुर, तिम्रो त्यो मायाले तानेर आई, तिमी आफ्नै हो भन्ने ठानेर आई। सन्तोष रुसालको स्वर, तीर्थमान अथा सागरको गजल रचना, सन्तोष रुसालकी सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्दै हुनुहुन्छ। रेडियो नेपालको स्टुडियोसम्म गजलकार नारायण समीप आउनुभयो। असम उहाँको स्थायी घर काठमाडौँमा बसेर कर्म गरिराख्नु भएको छ। आफूले लेख्नुभएका केही गजलहरू गजल गङ्गाका लागि वाचन गर्नुभएको छ। अब हामी यहाँनिर जोड्न चाहन्छौँ नारायण समीपले वाचन गर्नुभएका केही गजलहरूलाई। अगाडिको आवाज नारायण समीप।
1: सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक फल, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, घरि हँसाउने घरि रुवाउने थरी जमाना हुन्छन्, घरि हँसाउने घरि रुवाउने थरी जमाना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, जोगाउने गाह्रो जागिरका भयानक रमना हुन्छन्, जोगाउने गाह्रो जागिरका भयानक रमना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्। कति अधुरा भए कति अपुरा भए, कति अधुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए, आज आएर आफ्नै पनि छुरा भए, कति अधुरा भए कति अपुरा भए, अब कसको विश्वास गरौ तिमी भन, अब कसको विश्वास गरौ तिमी भन, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, कति अधुरा भए कति अपुरा भए, यो जिन्दगी कसरी बित्ला चिन्ता छ, यो जिन्दगी कसरी बित्ला चिन्ता छ, सन्तानको हाल के होला टुहुरा भए, सन्तानको हाल के होला टुहुरा भए, आज आएर आफ्नै पनि छुरा भए, उता छोरो मदिरामा मस्तमा हिँड्छ, उता छोरो मदिरामा मस्तमा हिँड्छ, घरका बाहामा छोराकै सहारा भए, घरका बाहामा छोराकै सहारा भए, कति अधुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए। प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, टपक्कै सारे झैँ गर्छौ त धड्कन मेरोमा, टपक्कै सारे झैँ गर्छौ त धड्कन मेरोमा, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, भुइँलाई जस्तै आकाशको भुइँ सुने रहर, भुइँलाई जस्तै आकाशको भुइँ सुने रहर, रहरै रहर बिचको फुल कदापि हुँदैन, रहरै रहर बिचको फुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, दुई मन जोड्ने आत्माको विश्वासै नभए, दुई मन जोड्ने आत्माको विश्वासै नभए, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन। कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, ठुलै हाकिम भएर हैकम चलाउने सोचमा थिए, ठुलै हाकिम भएर हैकम चलाउने सोचमा थिए, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, सिरमै दाम्लो काँधमै काम्लो मेरो कहानी भइदियो, सिरमै दाम्लो काँधमै काम्लो मेरो कहानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जिन्दगीले पनि हतपत परार त्याग गर्दैन कि क्या, जिन्दगीले पनि हतपत परार त्याग गर्दैन कि क्या, धड्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, धड्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो।
0: नारायण समीप आफ्ना गजलहरू वाचन गर्दै हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद दिन्छु नारायण समीपलाई, फेरि फेरि पनि समय मिलाएर रेडियो नेपालको स्टुडियोमा आउनुहोला गजलको डायरी बोकेर। यहीँ र आग्रह गर्न चाहन्छौँ, तपाईँ पनि गजलको सुरफेरमा हुन्छ, यही गजलहरू लेख्नु भएको छ भने पठाउन सक्नुहुनेछ gazalganga@gmail.com, अनि रेडियो नेपालसम्म आउन पनि सक्नुहुनेछ गजलको डायरी बोकेर, आफैले वाचन गर्नुहोला, तपाईँका गजलहरू तपाईँकै आवाजमा हामीले रेकर्ड गर्नेछौँ अनि गजल गङ्गामा यसरी नै प्रस्तुत गर्नेछौँ, यो हाम्रो पक्का पक्की बाजा हो। अब लाग्छौँ अर्को गजलतर्फ, शिव परियारको स्वर सुनाउँछौँ, माधव ढकालको गजल रचना हो अनि गैरे सुरेशको सङ्गीत। छटपट्टिमा कोल्टी फेर्दा फेर्दै गयो रात, ली तिम्रो तस्विर हेर्दा हेर्दै गयो रात। शिव परियारको सुर, माधव ढकालको गजल रचना, गैरे सुरेशको सङ्गीत सुनाउँछौँ तपाईँको लागि।

तिम्रो सटपट्टिमा क्वालिटी फेर्दा फेर्दै गयो रात, ली तिम्रो तस्बिर हेर्दा हेर्दै गयो रात। शिव परियारको स्वर माधव ढकालको रचना गैरे सुरेशको सङ्गीत यहाँ प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले मनोरञ्जन प्राप्त गर्नुभयो होला, आनन्द महसुस गर्नुभयो होला। अब हामी अन्तिम अन्तिममा छौँ, केही गजलहरू अझै बाँकी छन् हामीसँग। रतन पृष्ठले आलिताल गाउँपालिका साथ डडेलधुराबाट आफ्नो गजल मेल गर्नुभएको छ, म रतन पृष्ठको गजल उठाउँछु यति बेला। अङ्गालोमा आऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊ बसी मारौँ केही बात। फुलेको फुलसरी भरिलो जवानीमा, फुलेको फुलसरी भरिलो जवानीमा, लौ मग मगाऊँ बसी मारौँ केही बात, माया प्रति लाऊ बसी मारौँ केही बात। जति हेरे पनि अघाउँदैनन् यी आँखा, जति हेरे पनि अघाउँदैनन् यी आँखा, परेलीमै छाउँ बसी मारौँ केही बात, माया प्रति लाऊ बसी मारौँ केही बात। यी खोला यी झरना झैँ सुसेली अनौठो, यी खोला यी झरना झैँ सुसेली अनौठो, लौ गुनगुनाऊँ बसी मारौँ केही बात, आऊ प्रीति लाऊ बसी मारौँ केही बात। नमानी केही डर लौ गाँस माया प्रति, मुटुमै सजाऊँ बसी मारौँ केही बात, माया प्रति लाऊँ बसी मारौँ केही बात। हिँड्नुपर्ने साथै हेर जिन्दगी छ पुरै, हिँड्नुपर्ने साथै हेर जिन्दगी छ पुरै, हात यो समाउँ बसी मारौँ केही बात, माया प्रति लाऊँ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात। रतन बिष्टले आलिताल गाउँपालिका साथ डडेलधुराबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि रतन बिष्टप्रति पनि आभार व्यक्त गर्छौँ। अर्को गजल छ महेन्द्र बहादुर बिष्टको अछाम, हाल काठमाडौँ भनेर लेख्नु भएको छ। म सुरु गर्छु महेन्द्र बहादुर बिष्टको यो गजल। ऐनामा यो चेहरा मलिन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, खै किन हो फिक्का देख्छु रङ्गहीन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। टालेका फाटा लगाउने मेरा बालाई, टालेका फाटा लगाउने मेरा बालाई, यी सहरिया सुट कोटे भन्दा शालीन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। दिनभरि खाडीमा पिल्सिए पनि, दिनभरि खाडीमा पिल्सिए पनि, सपनीमा देश बामा र साहुको ऋण देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। देख्नु त धेरै छ यो धरतीमा पनि, देख्नु त धेरै छ यो धरतीमा पनि, तर आफ्नै मृत्युको दृश्य कुन दिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐना ऐनामा यो चेहरा मलिन देख्छु। महेन्द्र बहादुर बिष्टले असामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि महेन्द्र बहादुर बिष्टप्रति पनि आभार व्यक्त गर्छौँ। अब अन्तिममा हामीसँग दीपक आचार्य जलनको गजल छ, बर्दिया मात्र लेख्नु भएको छ। दीपक आचार्य जलनको गजल उठाउँछु यति बेला, आजको अन्तिम गजल। अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ। यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, कि आफ्नो मान्छे हेरिन्छ कि अनुहार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ। यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, न तिम्रो सत्यता हेरिन्छ न चोखो प्यार हेरिन्छ, अर्काको काँध माथि चढेर संसार हेरिन्छ। हल्ला गर्दै मिठ तवरले यो सरकार बनेको छ, हल्ला गर्दै मिठ तवरले यो सरकार बनेको छ, अब जोड तोडले के कति हुन्छ सुधार हेरिन्छ, अर्काको काँध माथि चढेर यो संसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रचार हेरिन्छ। दीपक आचार्य जलनको गजल थियो। यो गजलका लागि दीपक आचार्य जलनप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ।
गजल गङ्गाबाट अब हामी छुट्नुपर्छ। बाँकी रहेको समयको लागि अर्को सुमधुर गजल सङ्गीत सुनाउनेछौँ। छुट्टै लाग्दा पुरानै कुराहरू सुनसान हुँदैछ, रात एकान्त हुँदैछ। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। बाँकी रहेको समयको लागि रूप कुमार राईको स्वर, डाक्टर कृष्ण हेबरालको रचना अनि शान्तिराम राईको सङ्गीत तपाईँको लागि सुन्न चाहन्छौँ। अनि आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ मेयरबा वज्राचार्य अनि राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामनासहित सुन

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 21 गते बुधबार, आश्विन कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार अक्टोबर 7 तारिक सन् 2026 नेपाल सम्बत 1146 यालागा द्वादशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि स्वदेश गानहरू सुनाउँछौ। 7:40 सुन्नुहुनेछ दिगो पर्यटन प्रवर्धन कार्यक्रम। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि आजका नारी कार्यक्रम सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम नमस्ते नेपाल। 9:45 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि लेख बेसी कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: सत्यम शिवम सुन्दरम, बडा सुन्दर भनाइ छ। सत्य होस्, शिव होस्, सुन्दर होस्, यसको अर्थ सत्य होस्, असत्य नहोस्, झुट नहोस् र कल्याणकारी होस्। शिवको अर्थ कल्याणकारी, शिव हर हमेसा कल्याणकारी हुन्छ। कल्याणकारिताको अर्को नाम हो शिव। शिव होस्, कल्याणकारी होस्, सत्य होस् अनि सुन्दर पनि होस्, राम्रो पनि होस्। यो तिनटै कुरा गर्न सकियो भने जीवनमा फुल फुल्दो रहेछ, जीवन अत्यन्तै सुन्दर हुँदो रहेछ, सुख शान्ति समृद्धि एकै ठाउँमा आउँदो रहेछ, यदि सत्यम शिवम सुन्दरम भयो भने। म जे काम गर्छु त्यो काम सत्यमा आधारित होस्, झुटमा आधारित होइन, असत्यमा होइन, यथार्थमा सत्यमा आधारित काम गरौँ र त्यो काम सर्वकल्याणको लागि होस्, सबैको हितमा आओस्। मेरो मात्रै स्वार्थ पूर्ति गर्ने होइन, सबैको सामूहिक स्वार्थमा काम आओस् र अत्यन्तै सुन्दर होस्, राम्रो होस्। किन राम्रो होस् भने नि राम्रो भन्नु र ईश्वर भन्नु एउटै रहेछ। ईश्वर भनेकै सुन्दरता रहेछ। सुन्दरता भन्दा ठुलो अरू केही छैन यो जगतमा, किनभने नि सुन्दरताले मात्रै कुनै पनि व्यक्तिलाई आकर्षित गर्छ। कुनै त्यस्तो मानिस छैन जुन मानिस सुन्दरताबाट मोहित नहोस्। सौन्दर्यलाई नै मनमोहन भनिन्छ। जो अत्यधिक सुन्दर छ त्यसले हाम्रो मनलाई मोहित बनाउँछ। जसले मनलाई मोहित बनाउँछ उही मनमोहन, मनलाई मोहित बनाउने। र मनलाई कसले मोहित बनाउँछ? मात्रै सुन्दरताले। यो सौन्दर्य बडो कमालको चिज, गजब। जहाँ सौन्दर्य छ सब त्यतातिर झुम्मिन्छन्, आकर्षित हुन्छन्। सौन्दर्यमा मान्छे मर्न तयार हुन्छ, सब त्याग्न तयार हुन्छ। सुन्दरताले मात्रै आकर्षित गर्न सक्छ। जहाँ सजावट छ, जहाँ सौन्दर्य छ, त्यसले हामीलाई मोहित गर्छ। र यदि जीवनमा सुख शान्ति समृद्धि त्यो भन्दा पनि गहिरो परमानन्दमा उपलब्ध हुनु छ, परम आनन्दको अनुभूति गर्नु छ भने तीन प्रकारको सुन्दरतालाई ध्यान दिनुपर्छ। एउटा स्थूल सौन्दर्य, दोस्रो सूक्ष्म सौन्दर्य, अर्को त्यो सौन्दर्य भन्दा पनि पर। जो सुन्दर मात्रै छ, न असुन्दर भन्न मिल्छ न सुन्दर भन्न मिल्छ, मनको पारीको अर्को दुनियाँ छ। जो सुन्दर मात्रै छ त्यसलाई सुन्दर भन्दाखेरि पनि अप्ठ्यारो हुन्छ, किनभने सुन्दर हुनको लागि असुन्दर पनि हुनु पर्यो, दाज्नु पर्यो नि त। त्यहाँ त दाज्ने कुरा नै छैन, मात्रै सुन्दरता मात्रै छ, त्यसलाई आत्मा भनिन्छ। यो सूक्ष्म जस्तो बाहिरी सौन्दर्य अथवा स्थूल सौन्दर्य भनेको बाहिर देखिने कुराहरू, सूक्ष्म सौन्दर्य भनेको देखिने चाहिँ देखिँदैन तर महसुस गर्ने कुराहरू, जसलाई हामी महसुस गर्न सक्छौँ, हाम्रो मन छ अथवा मनको दुनियाँ, एउटा शरीर, अर्को मन, अर्को चेतना, अर्को आत्मा, यो तिनटै कुरालाई सजाउन जान्नु पर्दो रहेछ, यो तिनटै कुरालाई सुन्दर बनाउन जान्नु पर्दो रहेछ। यति सुन्दर बनाउन सक्यौँ भने हामी कहिल्यै कहिल्यै अशान्तिमा जाँदैनौँ, हामी कहिल्यै पनि दुःखमा जाँदैनौँ। दुःख भनेको के हो हामीलाई थाहै हुँदैन, जहिले पनि समृद्धि मात्रै हुन्छ, हर एक विषयमा चौतर्फी समृद्धि, आनन्दमा पनि समृद्ध, सुख इन्द्रिय सुखमा पनि समृद्ध, बाहिर भौतिक विषयहरूमा पनि समृद्ध, हरेकतिर समृद्धि आउँछ, बस सुन्दर बनाउन जाने पुग्छ। किनभने हर सौन्दर्यले सबैको चित्तलाई खिच्छ, चित्त चोर भनिन्छ नि, चित्त चोर, चित्त चोर भने के हो, हाम्रो चित्तलाई त्यसले चोर्छ जो सुन्दर छ, सौन्दर्यले मात्रै हाम्रो चित्त चोर्छ, अरूले चोर्दैन। त्यसकारण सुन्दरता भन्नु र ईश्वर भन्नुमा फरकै छैन। अब कहाँबाट सुरु गर्ने त, सबैभन्दा पहिला स्थूलबाट जाउँ। स्थूलका दुईटा रूप छन्, एउटा त आफू, एउटा आफूभन्दा बाहिरको, आफूभन्दा बाहिर आफ्नो घर छ, आफ्नो सहर छ, आफ्नो गाउँ छ, त्यसलाई सकेसम्म सजाउने, जति राम्रो बनाउन सकिन्छ बनाउने, जहाँ राम्रो बन्यो त्यहाँ सौन्दर्य आयो, सुन्दरता त आयो, राम्रो बनाउन सुरु गरौँ कि सौन्दर्य आउन सुरु गर्यो, सम्पन्नता आयो सबभन्दा ठुलो कुरा, जहाँ सुन्दरता छ त्यहाँ मात्रै सम्पन्नता हुन्छ। यो जगतमा सौन्दर्य बिक्छ, बिक्न लायक भनेकै सुन्दरता हो, अरू बेचेर कहाँ बिक्छ र, हामी सामान बेच्छौँ, वस्तु बेच्छौँ, वस्तु बेच्ने होइन सुन्दरता बेच्ने हो। आज सम्पन्न मुलुकहरूलाई हेरौँ, तिनीहरूका सहरहरूलाई हेरौँ, कति सुन्दर, कति राम्रो बनाएको छ, एउटा एउटा कुरा सजाएको छ, त्यो सजावट हेर्नको लागि कति पैसा तिरेर त्यहाँ मान्छे जान्छन्, त्यो सुन्दरता किन्न गएका हुन्, अरू केही पनि होइन, सौन्दर्य बिक्छ, यहाँ सामानको मूल्य हुँदैन, सुन्दरताको मूल्य हुन्छ। त्यसकारण सुन्दर बनाउनु पर्छ, यदि सुख शान्ति समृद्धि खोज्ने हो भने, जीवनलाई समृद्ध बनाउने हो भने सजावटको कला त सिक्नै पर्छ, सौन्दर्य फिनिसिङमा ध्यान दिनुपर्छ, सुन्दर बनाउनु पर्छ, किनभने सुन्दरताले मात्रै व्यक्तिलाई आकर्षित गर्छ, अरू कसैले गर्दैन। जहाँ सुन्दरता छ त्यहाँ ईश्वरको बास छ, त्यसैले बाहिर पनि सब कुरा सजाउने, अब आफूलाई सजाउने, नुहाई धुवाई गर्ने, राम्रो कपडा, धोएको कपडा लगाउने, प्रेस गर्ने, जति सकेको आफूलाई सजाउने, आफूलाई सुन्दर बनाउनु नै धर्म हो। त्यसकारण शरीरको पनि सजावट गर्नुपर्छ, शरीरलाई सुन्दर बनाउनु पर्छ, जसले आफ्नो शरीरलाई सुन्दर बनायो त्यही व्यक्ति धर्मतिर अगाडि बढ्यो, त्यसैलाई धार्मिक व्यक्ति भन्नुपर्छ। त्यसकारण हाम्रा पूर्वजहरूले त्यही भने नि त, बिहान उठ्ने बित्तिकै नुहाई धुवाई गर, धोएको कपडा मात्रै लगाऊ, चोखो कपडा लगाऊ, बिटुलो यानि कि पहिला लगाएको टोयलेट गएका कपडाहरूलाई प्रयोग नगर, किनभने ती फोहोर हुन सक्छन्, सफा गर। सुन्दरतामा सम्पन्नताको राज लुकेको छ। दोस्रो, यसरी शरीरलाई सजाएर मात्रै पनि पुरा सौन्दर्य हुँदैन, पहिलो पटक हेर्दाखेरि, झट्ट हेर्दाखेरि, फर्स्ट लुक भनिन्छ नि, पहिलो पटक झाप्प हेर्दाखेरि चाहिँ राम्रो देखियो, तर उसको व्यवहार राम्रो छैन भने त्यो व्यक्ति फेरि कुरूप लाग्न थाल्छ। त्यसकारण शरीर मात्रै सजाएर पुग्दैन, दोस्रो तहमा मनलाई सजाउनु पर्छ, आफ्नो मनमा भएका फोहोर मैला पनि फाल्नुपर्छ, जसरी शरीरमा भएको फोहोर मैला, शरीरमा भएको विकार, कपडामा भएका विकारहरू सबै हटायौँ, कपडालाई राम्रो बनायौँ, राम्रो लगायौँ र आफू सुन्दर देख्यौँ, त्यसै गरी मनमा भएका मैलोहरू, मनमा भएका विकारहरूलाई पनि फाल्नुपर्छ। मनमा भएका विकार फाल्नको लागि मनमा प्रवेश गर्ने, मन भने के हो, मन भनेको हाम्रो विचार, हाम्रा इच्छाहरू हुन्। मेरो मनमा नराम्रा इच्छा कति छन्, राम्रा इच्छा कति छन्, दिनभरिमा कति राम्रा इच्छा आउँदो रहेछन्, नराम्रा इच्छा आउँदो रहेछन्, त्यसलाई हेर्ने र नराम्रा इच्छाहरूलाई हटाइदिने, नराम्रोको पछाडि नलाग्ने, राम्रा इच्छाहरूलाई समाउने, त्यसै गरी विचार कस्तो आउँछ हेर्ने, राम्रा विचारहरू, आफूलाई आत्मविश्वास बढाउने, मेरो हुन्छ, राम्रो हुन्छ भन्ने प्रकारका विचारहरू त्यस तलाई प्रश्रय दिनुपर्छ। जसले म कमजोर छु, म हुँदैन, म रोगी छु, म बिमारी छु, म त केही गर्न सक्दिनँ भन्ने यस्ता प्रकारका विचारहरू आयो भने त्यस्ता विचारलाई हटाइदिनुपर्छ। जब व्यक्ति सजग हुन थाल्छ, ध्यानस्थ हुन थाल्छ, ती नकारात्मक विचारहरू आफै हट्दै जान्छन्। ध्यानस्थ भनेको के भने विचारमा ध्यान दिनु, इच्छाहरूमा ध्यान दिनु। जब आफ्ना इच्छा विचारहरूमा ध्यान दिन्छ, नराम्रा विचारहरू हटेर जान्छन्। अर्को मनलाई सजाउने विधि हो आफ्ना अवगुणहरूलाई हटाउनु। हाम्रो मनको सबैभन्दा फोहोर क्षेत्र भनेकै हाम्रा अवगुणहरू हुन्, नराम्रो बानी बेहोरा कि बिहान 10 बजेसम्म 8 बजेसम्म सुतेर बस्ने, यो बानी राम्रो हो र कसले भन्छ? यसको त कति राम्रो 8 बजेसम्म सुत्ने बानी छ, कति असल मान्छे छ, कसैले भने सुनेको छ? बिहान उठ्ने मान्छेलाई सबैले राम्रो भन्छन्। त्यसकारण त्यस्ता नराम्रा आदतहरू छ भने ती आदतहरू हटाउनु पर्छ र अभ्यासद्वारा हरेक आदतलाई परिवर्तन गर्न सकिन्छ। आफ्ना बानी बेहोरा राम्रो बनायौँ भने भित्रबाट सौन्दर्य आयो। जुन मान्छेको बानी बेहोरा राम्रो छ, हामी त्यसलाई खुब खुब मन पराउँछौँ। त्यसकारण आफूभित्र भएको अवगुणलाई हटाएर सद्गुणलाई आफूभित्र स्थापित गर्न सक्यौँ भने अनि हामी भित्रबाट पनि सुन्दर भयौँ। त्यसपछि अन्तिम सौन्दर्य आत्माको सौन्दर्य। अब रमाइलो लाग्छ, आत्मा के हो, आत्मालाई कसरी सुन्दर बनाउने? आत्मा भनेको चेतना, चेतना भनेको मेरो थाहा पाउने क्षमता, मेरो जीवन, अथवा त्यो चेतनामा अहिले हाम्रो कामना वासनाहरू मिसिएको छ र त्यो चेतनामा आत्मामा फोहोर छ भने हाम्रो वासनाको कारणले फोहोर छ, हाम्रो कामनाको कारणले फोहोर छ। हाम्रो मन जता जान्छ, हाम्रो थाहा पाउने क्षमता पनि अहिले त्यतै जान्छ। मेरो मन उडेर कहीँ गयो, मेरो थाहा पाउने क्षमता पनि उतै गयो, यतापट्टि के हो थाहै हुँदैन। सँगसँगै मेरो चेत उतै जान्छ, मेरो थाहा पाउने क्षमता जुन मेरो चेतना हो, त्यो चेतना मेरो मनको वशमा छ अहिले। मनले त्यसलाई कब्जा जमाएको छ र मन जता गयो चेतना पनि उतै जान्छ, र मन फोहोर भयो, चेतना फोहोर भइ नै गयो। चेतनाको फोहोर भनेकै मन मिसियो, त्यहाँ इच्छाहरू मिसिए र इच्छाहरू त्यहाँ गएर फोहोर गरे तिनीहरूले। अब त्यसलाई शुद्ध गर्नको लागि मनलाई चेतनाबाट अलग गर्नुपर्छ। त्यसको लागि गहिरो ध्यानको अभ्यास गर्नुपर्छ, गहिरो बोधको अभ्यास गर्नुपर्छ। यो ध्यानको अभ्यास नगरिकन हाम्रो आत्मा कुनै पनि हालतमा सफा हुनै सक्दैन। आत्मालाई सफा गर्ने अरू बाटो नै छैन, निर्विकल्प हो ध्यान। अहिलेसम्म कसैले पनि बिना ध्यानको माध्यम त्यो आत्मालाई सफा गर्न सकेनन्, आत्मालाई मनबाट अलग गर्न सकेनन्। होइन भने मनको वशमा छ आत्मा, जता उसले घुमायो त्यतै जान्छ। त्यसकारण मन नियन्त्रण हुनुपर्छ। मनलाई चलाउने 5 मनका घोडाहरू, जसलाई हामी पञ्च ज्ञानेन्द्रिय, यी 5 ज्ञानेन्द्रियहरूबाट जे जान्दछौँ, यसले मनलाई चलाएको हुन्छ। यी 5 घोडाले यसकै वशमा परेर मन दौड्या छ र मनसँगै चेतना पनि दौड्या छ। चेतना मनको बन्दी छ। यसको लागि ध्यानको गहिरो अभ्यास गर्नुपर्छ र त्यो अभ्यासद्वारा हामी मनलाई स्थिर गर्न सक्छौँ। जुन बेलामा स्थिर हुन्छ, मन स्थिर भयो, अमनी दशामा गयो व्यक्ति, तुरुन्तै त्यो चैतन्यता मात्रै बाँकी रहन्छ, मेरो थाहा पाउने क्षमता मात्रै बाँकी रह्यो, थाहा पाइने विषय मन हरायो। यो अवस्थामा मेरो आत्मा शुद्ध भयो, आत्माको सफाई। जबसम्म आत्माको सफाई गरिन्न, तबसम्म व्यक्ति मुक्त हुँदैन, यो मनको संसारबाट मुक्त हुन सक्दैन। त्यसकारण 3 सफाई, एउटा शरीरको सफाई शरीरलाई सजाउने, दोस्रो मनको सफाई मनलाई सजाउने, तेस्रो आत्माको सफाई आत्मालाई सिँगार्ने सजाउने। र जुन व्यक्ति आत्मा श्रृङ्गारमा गयो, त्यही व्यक्तिलाई मुक्त व्यक्ति भनियो, जन्म मृत्युको बन्धनबाट अलग भयो है भनियो। जुन व्यक्ति आत्मा श्रृङ्गारमा गयो, जसको आत्मा पवित्र भयो, जसको आत्मामै कुनै विकार छैन, शुद्धतम भयो चेतना, त्यही व्यक्ति मुक्त व्यक्ति भयो। त्यसकारण सफाई गर्नुभन्दा ठुलो काम अर्को छँदै छैन, जीवनलाई सजाउनु, जीवनलाई श्रृङ्गार गर्नु। जीवनलाई सजाउनु भनेको मात्रै के हो? शरीरको सफाई बाहिर भौतिक सफाई, सूक्ष्म सफाई मनको सफाई, र त्यो भन्दा पनि गहिरो आत्माको सफाई।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन विदा हुन्छु। हरिओम।

अंग अंग अस प्यारो शत अनंग वारो कह कृपालु एतिक प्यारो पिय रसिकन कह कारो हमारो पिय प्राणन प्यारो। जसको अंग अंग करुणो कामदेवलाई पनि लज्जित गराउने छन्, जो रसिक भक्तका प्राण प्रिय छन् उनी श्रीकृष्ण नै मेरा सनातन प्रियतम हुन्, म उनैको शरणमा छु। योगेश्वर भगवान श्रीकृष्णमा प्रेम पुष्पहार अर्पण गर्दै अध्यात्म सन्देश कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। श्यामाश्याम धाम ठिमीद्वारा प्रस्तुत आध्यात्मिक ज्ञान एवं सत्सङ्गमूलक यो अध्यात्म सन्देश कार्यक्रममा सर्वप्रथम श्रवण गरौँ श्रीकृष्ण माधुरीमा आधारित पद। यस पदमा एक गोपिनी आफ्नी अन्तरङ्ग सखीसित प्रियतम श्यामसुन्दरको हिँडाइ एवं सुन्दरताप्रति आफू सम्पूर्ण रूपले प्रभावित भएको वर्णन गर्छिन्।

0: गायक सुरेश वार्करले आवाज दिनुभएको प्रस्तुत पदमा संगीत पनि रचनाकार जगतगुरु श्रीको नै रहेको थियो। आदरणीय श्रोताहरू, भक्तिका प्रमुख तीन पद्धतिहरू छन्, व्यास पद्धति, नारद पद्धति र हनुमत पद्धति। प्रवचन श्रवण गर्नु व्यास पद्धति अन्तर्गतको भक्ति हो। सद्गुरुद्वारा वितरित तत्त्वज्ञानलाई अल्छी नगरी मनोयोगका साथ श्रवण गर्नाले व्यास पद्धति भक्तिको पुरा पुरा लाभ लिन सकिन्छ। आउनुहोस् जगद्गुरु श्री कृपालुजी महाराजको सैद्धान्तिक प्रवचन श्रवण गरौँ स्वामी श्री हरिदासजीबाट।
1: यस प्रवचन श्रृङ्खलामा मैले अहिलेसम्म यहाँहरूलाई सम्झाए कि हामीलाई प्राप्त यो मानव देह महत्त्वपूर्ण छ। वेद बताउँछ, वेदद्वारा मैले बताए, इह चे दवेदि दथा सत्यमस्ति न चेदिहा वेदिन महति विनष्टिहि। अर्थात यो मानव देहमा केही प्राप्त हुन्छ खास चिज, त्यसैले त्यो खास प्राप्त हुने चिज तिम्रो लक्ष्य हो, त्यसको बारेमा जान, प्राप्त गर, अन्यथा महति विनष्टि ही, महान हानि हुनेछ। कतिसम्म हानि हुनेछ यो पनि बताए, इहचे दशकद् बोद्धुम् प्राक्षरीरस्य विश्रशः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। अर्थात कल्पौं कल्पसम्म दुःख कष्ट भोग्नु पर्नेछ। कल्पको हिसाब किताब बताए, 4,29,40,80,000 वर्षको एक कल्प हुन्छ, त्यस्तो हजारौं हजार कल्प दुःख भोग्नु पर्नेछ। वेदले बतायो त फेरि यहाँ प्रश्न मैले उठाए तपाईँहरूको तर्फबाट, यो वेद के हो आखिर, वेदले भनेको किन मान्ने आदि इत्यादि, वेद के हो? त मैले बताए, वेदो नारायण साक्षात्, वेद प्रणहितो धर्मो ह्यधर्मस्तद्विपर्ययः। भागवत 6 स्कंद को पहिलो अध्याय को 40 श्लोक भन्छ कि वेद धारण गर्न योग्य धर्म हो, वेद विहित धर्मलाई धारण गर, धर्म माने धारण गर्न योग्य। यहाँ आस्तिक नास्तिक को सम्बन्ध छैन, कोही भगवानलाई मानुन कि नमानुन, तर धारण गर्न योग्य वस्तु नै धारण गर्छ, चाहे आस्तिक होस् चाहे नास्तिक होस्। अगाडि बुद्धियाको लड्डु राखिदिनुस् र गोबरको लड्डु पनि, त त्यो आस्तिक होस् कि नास्तिक होस्, त्यसले त्यो हो बुद्धियाको लड्डु नै त खान्छ, गोबर त खाँदैन। त्यसैले यहाँ प्रश्नै छैन, जुन सिद्धान्त म यहाँ बोल्दैछु, यहाँ आस्तिक नास्तिकसित लेना देना छैन। नास्तिकको त झन् छिटो काम बन्न सक्छ, किनकि खाली हुन्छ नि भाँडो, हाल्न सजिलो हुन्छ। आस्तिकको नाउँमा जुन तमाम चिज भर्या छन् तिनीहरूलाई त डबल काम गर्नुपर्छ, पहिला यो खाली गरेर फेरि हाल्न पर्छ। त्यसैले धर्म त्यही हो जुन वेदले बताछ, त्यो अनुसार धर्म हो, त्यसको विपरीत सब अधर्म हो। यहाँसम्म बताए, र वेद निःश्वसितमस्य वेदाः, भगवानको श्वासबाट प्रकटित ज्ञान हो वेद। अनादि निदना वेदः, वेद कहिले प्रारम्भ भएन, सदा रहने ज्ञान जुन छ त्यसलाई वेद भन्दछन्। त्यसैले सदा रहने ज्ञान वेदबाट निरूपित धर्म भएको हुनाले हाम्रो धर्म सनातन धर्म। अन्य धर्म एक दिन प्रारम्भ भयो, मैले बताए बौद्ध धर्म, क्रिश्चियन धर्म, पारसी धर्म, यी सब एक दिन प्रारम्भ भए, तर वेद कहिले प्रारम्भ भएन, सदा रह्यो। प्रलय कालेपि सूक्ष्म रूपेण परमात्मनि वेद राशि स्थितः, भगवानको हृदयमा रह्यो सब प्रलय हुँदा पनि। यो हो वेद। हाम्रो जति पनि गीता भागवत आदि छन्, ब्रह्म सूत्र आदि, यी सब वेद अन्तर्गत हुन्। मैले सम्झाएँ यहाँ हर प्रकारले प्रमाण दिइकन। र तपाईँहरूको यहाँ अर्को एक जिज्ञासा हुन सक्छ, आफ्नो हो मालको जसले पनि राम्रै भन्छ अरूले भन्दे पो? संसारमा तमाम धर्म सञ्चालित छन्, सनातन वैदिक धर्म त छँदै छ, इस्लाम धर्म छ, खुदा अल्लाह मान्नेवाला क्रिश्चियन धर्म छ, बौद्ध धर्म छ, जैन धर्म छ, सिन्तो धर्म छ, ताओ धर्म छ, सिख धर्म छ, कन्फ्युसियस धर्म छ, सिन्तो धर्म छ, यी सब त तमाम छन्। तर ध्यान दिनुहोस्, यी सबको मूल वेद नै हो नै। र यो कुरा पाश्चात्य वैज्ञानिक खोजकर्ताहरूले पनि स्वीकार गरे, मैले यहाँ प्रमाण प्रस्तुत गरे। प्रोफेसर विल्सन, मैक्स मूलर, शोपेनहावर, विंटर रिज, इमर्सन, कार्लिल ओसी, तमाम को उदाहरण प्रस्तुत गरे। सबले माने वेद नै जेठो ज्ञान हो, त्यो भन्दा प्राचीन ज्ञानहरू छैन, त्यसैबाट अरू सुरु भयो। हर प्रकारले मैले यहाँ सिद्ध गरे। वेद का चार उपवेद, आयुर्वेद, गांधर्व वेद, स्थापत्य वेद आदि, इसका कर्ता आदि पनि मैले बताए। अर्थात यो शिक्षा संबंधी कुनै पनि ज्ञान, संगीत संबंधी ज्ञान, चिकित्सा शास्त्र संबंधी ज्ञान, इंजीनियरिंग विद्या आदि को उद्गम स्थल वेद नै हो नै। यो पनि मैले सिद्ध गरे यहाँ प्रमाण दिएर। शिक्षा, कल्प, व्याकरण, निरुक्त, छंद, ज्योतिष को पनि मूल वेद नै हो। यो वेद को छ अंग कहलिन्छ। यो पनि मैले यहाँ सिद्ध गरे। र वेदमा ऋषि मुनिहरूको नाम जोडिएर आउँछ त भ्रम सिर्जना हुन्छ, ऋषि मुनिहरूले लेखे होलान्। होइन, मैले बताए वेदका कर्ता ऋषि मुनि होइनन्, द्रष्टा हुन्। द्रष्टा ऋषयो मन्त्र द्रष्टा रह, ऋषिहरू मन्त्र देख्छन्। कसरी देखिन्छ? हामीले त देख्दैनौ। मैले बताए यसको चार प्रकार हुन्छ। परा पश्यन्ति मध्यमा बैखरी, हामी बैखरी मात्र अनुभव गर्छौँ, अरू चिज देख्दैनौ। हामी पानी मात्र देख्छौ र भन्छौ पानी सफा छ, यो भन्दैमा पानी सफा हुँदैन। तिमीसँग साधन छैन त्यसमा भएको जम्सहरू हेर्नलाई, त्यसैले जसले हेर्न सक्छ उसँग साधन छ, उसको कुरो मान्न पर्छ तिमीले। त हर प्रकारले मैले सिद्ध गरे वेद नै मूल हो। त्यसैले धर्म जिज्ञासमानानाम प्रमाणम परमम श्रुति, मनुस्मृति भन्छ। धारण गर्न योग्य कुनै पनि वस्तु को प्रमाण चाहियो, यो ठिक हो कि होइन भने अन्त्यमा वेदमा जानु। यदि वेदसँग टेलिखान्छ मिल्छ भने मान्नु, नत्र नमान्नु। हेर्नुहोस्, तपाईँहरूको यहाँ जति पुराण छन्, 18 पुराण, अनेक शास्त्र, यी सब शास्त्रमा दुविधा छ। तपाईँहरू कन्फ्युज हुनुहुन्छ यदि यो शास्त्र पढ्नुभयो भने। विष्णु पुराण पढ्नुहोस्, त्यहाँ विष्णुलाई नै सर्व सर्व मानिएको छ। शिव पुराण बन्नुहोस् त त्यहाँ विष्णुको नै बाहु शिवजी बताइएको छ। देवी भागवत पुराण पढ्नुहोस् त देवी मातालाई सबकी आमा हजुरआमा बताइएको छ। तपाईँहरू कन्फ्युज हुनुहुन्छ कुन चाहिँ हो हजुरआमा हजुरबाउ, कन्फ्युजन क्रिएट हुन्छ। त यो सबको अन्तिम निर्णय वेदले जुन दिन्छ त्यसलाई स्वीकार्नु पर्छ। मैले हिजो पनि उदाहरण दिए। त निष्कर्ष यो कि सब ज्ञानको मूल ज्ञान वेद हो। र मैले हिजो सम्झाएको थिएँ, डिस्ट्रिक्ट कोर्टको फैसलालाई हाई कोर्टले काट्न सक्छ, हाई कोर्टको फैसलालाई सुप्रिम कोर्टले काट्न सक्छ, तर सुप्रिम कोर्टले दिएको डिसिजन कसैले काट्न सक्दैन। अर्थात् उपपुराण एवं अन्य शास्त्रले कुनै कुरा काट्यो भने त्यो पुराणको प्रमाणद्वारा त्यसलाई मान्न सकिन्छ। यदि पुराणहरूमा पनि प्रब्लम आयो भने पुराणहरूको राजा भागवत पुराण मानिन्छ, भागवतद्वारा समाधान खोज्नुपर्छ। यदि भागवतबाट पनि भेटिएन भने वेदमै जानुपर्छ, यो सुप्रिम कोर्ट हो। त्यसैले मेरो यहाँ आधार वेद हो, वेदद्वारा बोल्छु म, यद्यपि साथमा सब लिन्छु। हाम्रा सयौं स्मृत ग्रन्थहरू छन्, गीता, भागवत, रामायण, इतिहास भए रामायण, महाभारत, कुरान, बाइबल, सबलाई साथ लिएर चल्छु म। तर वेश वेद हो, हजुरबाउलाई भुल्न मिल्दैन, काका बाउ बाउ त छँदैछन्। मूल त हजुरबाउ हुन्, मूल वेद हो, त्यो निश्चित भयो। त यो वेद भन्दैछ, ए मनुष्य हो सावधान हो, यो मानव देह महत्वपूर्ण छ, र यो वेदको भनाइलाई भन्दा बाहिर गीता आदि जान्न सक्दैनन्। उनीहरूले पनि यही कुरालाई बताए, हो वेदले जे भनेको छ त्यो मान, समर्थन गरे। गीता 16 अध्यायको 20-21 श्लोकको व्याख्या गर्दै मैले सम्झाए, वेदको यही भनाइको समर्थन गर्दैछन् गीता पनि। आसुरीम योनि मापन्ना मूढा जन्मनि जन्मनि माम प्राप्यैव कौन्तेय ततो यान्त धमम गतिम। 16:21 फेरि सम्झाए श्री कृष्णले अर्जुन, यो संसार बटुल्नतिर नलागेस। तीन चिज छन् नरकको ढोकासम्म पुर्याउने, के हो? काम क्रोधस तथा लोभस, तस्मा देत त्रयम त्यजेत। काम क्रोध लोभ जुन छ, लोभ नगरेस संसारमा। जति दाल रोटी खान पुग्नेछ बस, त्यो भन्दा बढी साथ लाने होइन, लोभ नगरेस, लक्ष्य प्राप्तिमा लागेस, नत्र नरक जानु पर्नेछ। आसुरी योनिमा तलाई पछारिने छ, पढ्नुस गीता घर घरमा छ, यही वेदको अनुवाद मान्नुस गीतालाई। यहाँ यही चीज भागवतको 11:2-29 छ, 11:20-17 छ, मैले बताए, रामायणमा पनि छ बताए। हर प्रकारले सिद्ध गरे कि मानव देह महत्वपूर्ण छ। आदि जगत गुरु शंकराचार्यजीले तीन चीज माने महत्वपूर्ण भगवानको कृपा। के माने? दुर्लभम त्रयमेवै तद्दैवानुग्रह कारकम्, दैवको अनुग्रह कृपा तीनटा हुन्छ। मनुष्यत्वम मुमुक्षुत्वम महापुरुष सम्भवः। मनुष्यत्वम, यो मनुष्य देह भगवानले दिए, यो सबभन्दा ठुलो कृपा, पहिलो कृपा। त्यसकारण कृपाबाट प्राप्त शरीरलाई तिमी मोज मस्तीमा नगुमाऊ। जसरी कुनै कर्मचारीलाई सरकारले अख्तियार दिएको छ, अधिकार दिएको छ, त त्यहाँ सरकारले जे काम लगाछ त्यो काम बुझेर जानेर गर्नुपर्छ। यदि गलत गरे दण्ड भोग्नुपर्छ, कमन सेन्स हो। त यो मानव देहमा हाम्रो कमाल छैन, भगवानले दिए,

0: यी दुःखदायी योनिमा घुमिरहेछन् मेरै सन्तान हुन्, चलो एक पटक फेरि मौका दिइहालौँ, मनुष्य बनाऊ, आफ्नो लक्ष्य प्राप्त गर्छन् कि। तर हामीले भुल्यौं, जसले दिया उसलाई भुल्यौं। यद्यपि नाटक पनि गर्यौं, मन्दिर धाउने, तीर्थ गर्ने, व्रत पूजा, तर वास्तविक जे कार्य हो त्यो भुल्यौं।
1: आदरणीय श्रोताहरू, सुन्दै हुनुहुन्थ्यो स्वामी श्री हरिदासजीद्वारा दिनुभएको प्रवचन। आदरणीय श्रोताहरू, आउनुहोस् पुनः श्रवण गरौँ सुमधुर संकीर्तन।

यसका साथै आजको सत्सङ कार्यक्रम अध्यात्म सन्देशको समय पनि यही समाप्त भएको छ। भोलि पुनः नयाँ प्रभातसँगै उपस्थित हुने नै छु। आजको दिन यहाँहरूको मङ्गलमय रहोस्।